0: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिड
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोलाईमा
0: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला
2: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
3: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
4: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
0: सम्पर्क फोन नम्बर 0825902222
1: रोड सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
5: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
6: हाम्रा सेवाहरू
5: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
6: छाती दम निमोनिया खोकी छेरो
5: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
6: मधुमेह सुगर मृगौला रोग पिसाब
5: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
7: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
5: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
6: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
5: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
6: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
5: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
6: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
5: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
6: कान पाक्ने कानबाट पिस बगिरहने कान गनाउने
5: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
6: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9847826001
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
9: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
10: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
11: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
12: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
9: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेसन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
2: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ फोन नम्बर 0825607334 र 0825601038
13: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सडक विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्
14: डाक्टरद्वारा दिइने सेवाहरू
13: सुगर रोग सम्बन्धी उपचार
14: हर्मोन सम्बन्धी समस्याको उपचार
13: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
14: हुनबाट पनि नाम दर्ता गर्न
15: बिरामी जाँच हुने मिति यही श्रावण 24 गते आइतबार
16: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 9847828913 र 9905912871
7: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
2: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
7: अन्य सेवाहरू।
6: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
17: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
18: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: सम्पर्क सुवर्ण मेडिकल हल, होराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 0825166494। सम्पर्क मोबाइल नम्बरहरू 9858830145, 9848303153 र 9649141944।
19: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
20: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
19: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
20: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
19: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
20: ल ल काका, गइहाले म।
21: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
22: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
21: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 9858745226।
23: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
22: उपचार हुने रोगहरू पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
23: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
22: हड्डी चिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
23: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
22: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
23: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
24: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिटिसोक दान। सम्पर्क फोन नम्बर 9686661694।
25: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
26: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
24: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 9742964643 र 9858753825।
7: भर्ना सम्बन्धी सूचना।
2: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए, बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
0: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
1: सम्पर्क फोन नम्बर 082-5-63-133, मोबाइल नम्बर 98-47-80-92-83 र 97-6-25-26-286।
3: सीता के हो तिमलाई घुम्सेर बसी छौ के हुनु नि बिहे भएको छ 6 वर्ष भइसक्यो बच्चा बच्चीको लागि कति ठाउँ देखाएको त्यो ठाउँ तर के सिप चलिनु अब त आश्रय मरिसक्यो के कुरा गर्छ तिमीले हाम्रै घुराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
4: ए ठिकै छ म जानेको धेरै अब तिमीले भनिहाल्यो त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
8: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिती चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
10: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
8: शिशु क्लिनिक फर्टिलिटी भित्रचोक खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98-4-78-23-572
11: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
27: मध्यपश्चिम जाङ च्याक यति बेला बिहानको 6 बजेको छ
28: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली तपाईँको सुस्वास्थ्य हाम्रो कामना
29: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मिलन्ती मिल्सिनाको स्वागत छ काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ
30: आज 2083 साल साउन 15 गते शुक्रबार सन् 2026 जुलाई 31 तारिक असार कृष्ण पक्षको द्वितीय तिथि
31: काया कैरन का साथमा
30: किसान पाइप प्रोडक्ट प्राली
31: राष्ट्र को शान किसान
30: अ कम्प्लीट पाइपिंग सोलूशन
29: काया कैरन शुरू गरौ मुख्य मुख्य खबर का शीर्षकहरुबाट
30: आपसी सद्भाव कायम राख्न दल र संघ संस्था को अपील जिल्ला जिल्ला सर्वपक्षीय पहल सुनसरी घटनाको 5 दिन राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट निष्पक्ष छानबिन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
32: म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ घटनामा संलग्न दोषी जो कोही भए पनि कानूनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ
29: स्थानीय स्तरमा साना उद्योगबाटै 39 लाखलाई प्रत्यक्ष रोजगारी गाउँमै उद्यमशीलता विकास गर्न सकारात्मक भूमिका
30: आज खीर खाने दिन दूधको माग र खपत उच्च एकै दिन 1 अर्ब रूपियाँ बराबरको कारोबार हुने अनुमान
33: हाम्रो आँकडा अनुसार करिब 1 करोड़ लिटर दूध चाहिँ खपत हुन्छ जसबाट लगभग 1 अर्ब कारोबार यो हाम्रो दूध मात्रबाट हुन्छ भन्ने हामीलाई लाग्छ
29: संयुक्त राष्ट्र संघको नयाँ महासचिवका लागि छनौट प्रक्रिया शुरू 7 उम्मेद्वारहरूको समर्थन जाँच्न पहिलो अनौपचारिक मतदान
30: र फिफाले विश्वकपको शेयर बेचेमा युरोपेली देशले बहिष्कार गर्ने
34: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
35: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97 0 72 5 40 89।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपाट काठमाडौँ
1: काया कैरनमा अब खबरको सिलसिला विभिन्न राजनीतिक दल एवं सामाजिक संस्थाहरूले सुनसरी सिराहा लगायतका ठाउँमा उत्पन्न तनावप्रति चिन्ता व्यक्त गर्दै आपसी सद्भाव कायम गर्न अपील गरेका छन्। राष्ट्रपति विभिन्न दल तथा सरकारवाला निकायले जारी गरेको विज्ञप्तीमा उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन शान्ति सुव्यवस्थालाई पूर्ववत अवस्थामा ल्याई नागरिकको शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण कायम गर्ने प्रयासमा लाग्न सबैमा आग्रह गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति अमन चयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबूत बनाउन सबै राजनीतिक दल नागरिक समाजलाई आग्रह गर्नुभएको छ। यसै गरी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले संवेदनशील परिस्थितिमा सबै नेपालीलाई उच्च संयमता अपनाउन सामाजिक सद्भाव खलबल्याउने गतिविधिबाट टाढा रहन आग्रह गर्नुभएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्व र हिंसाबाट समस्याको समाधान हुन नसक्ने भन्दै संवाद सहमति जिम्मेवार सहकार्यले नै वर्तमान जटिलताबाट देशलाई निकासिने बताउनु भएको छ। यसै गरी कांग्रेस सभापति गगन थापाले सरकार र गृह प्रशासनको जुन खालको असंवेदनशीलता देखियो त्यसले जनचिन्तित बनाएको उल्लेख गर्नुभएको छ। पूर्व राजा ज्ञानेन्द्र शाहले जुनसुकै भूभागमा रहेर बसेका जो कोही पनि हामी नेपाली मिलौं हाम्रो यही आग्रह छ यही आजको आवश्यकता हो भन्नुभएको छ। यसै हिजो बेलुकी राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले साम्प्रदायिक घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाउनु भएको छ।
2: म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो कोही भए पनि कानूनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ। अवस्था थप नबिग्रियोस्, कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ। परिस्थिति सामान्यीकरण गर्न केन्द्र स्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ। स्थानीय तहसम्म जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरूहरू, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवाद भइरहेको छ। यस्तो संवेदनशील घड़ीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढ़ाउने अभिव्यक्ति प्रचार प्रसार नगराउन अनुरोध गर्दछु। साथै सरकारी निकायहरूबाट जारी भएका आधिकारिक तथ्य र सूचना मात्र विश्वास गर्न विशेष आग्रह गर्दछु।
3: सुनसरी घटनापछि सम्भावित असर न्यूनीकरण गर्न विभिन्न जिल्लामा सर्वपक्षीय पहल भइरहेको छ। मध्य प्रदेश सरकारले शान्ति सामाजिक सद्भाव कायम गर्न आह्वान गरेको छ। हिजो जनकपुर धाममा मुख्यमन्त्री कृष्ण प्रसाद यादवको अध्यक्षतामा बसेको प्रदेश मन्त्री परिषद बैठकले पछिल्ला दिनमा प्रदेशका विभिन्न जिल्लामा देखिएका सामाजिक, आर्थिक तथा सार्वजनिक सुरक्षासँग सम्बन्धित घटनाको समीक्षा गर्दै नागरिकको जीवधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण तथा कानूनको प्रभावकारी कार्यान्वयनलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय मोरङले आज विराटनगरमा वृहत सद्भाव र्याली आयोजना गर्ने निर्णय गरेको छ। राजनीतिक दल तथा सरकारवाला पक्षहरूले पनि धार्मिक सद्भाव खलबलिने अभिव्यक्ति नदिने प्रतिबद्धता जनाएका छन्। सप्तरीका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाको अध्यक्षतामा जनप्रतिनिधि समेतको सहभागिता रहेको बैठकले जिल्लाभित्र आपसी सद्भाव र शान्ति सुरक्षा कायम राख्न स्थानीय तहमा समेत सद्भाव र्यालीको आयोजना गर्ने निर्णय गरेको छ। बर्दियामा प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालको अध्यक्षतामा हिजो सम्पन्न भएको सद्भाव बैठकमा देवानगंज घटनाप्रति दुःख व्यक्त गर्दै धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न आफ्नो ठाउँबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता गरिएको छ।
1: मधेश र कोशी प्रदेशका जिल्लामा हिंसात्मक गतिविधि बढ़िरहेको गम्भीर अवस्थामा राष्ट्रिय समस्याको निकासका लागि राजनीतिक दल र जनप्रतिनिधिहरूले बहस गर्ने उच्च थलो प्रतिनिधि सभाको बैठक भने 5 दिनका लागि स्थगित गरिएको छ। दुई हप्तापछि हिजो मात्र बसेको बैठकमा दलका शीर्ष नेताहरू र सांसदले मधेशका विभिन्न जिल्लामा देखिएको गतिविधिलाई राष्ट्रिय समस्याका रूपमा लिएर समाधानका लागि सरकारले प्रभावकारी र महत्वपूर्ण भूमिका खेल्नुपर्ने सुझाव दिएका थिए। विपक्षी दल मात्र नभई सत्तापक्षकै सांसदले समेत प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङले पछिल्ला घटनाक्रमबारे संसदमा आएर जवाब दिनुपर्ने माग गरिरहँदा सभामुख डीपी अर्यालले प्रतिनिधि सभाको बैठक साउन 19 सम्मका लागि स्थगित भएको घोषणा गर्नुभएको छ। सांसदहरूले उठाएका सवालमा सरकारले जवाब दिनका लागि रूलिङ वा सूचित गर्न समेत सभामुखले आवश्यक ठान्नु भएन। हिजोको बैठकमा पूर्व प्रधानमन्त्री नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी कांग्रेस, विपक्षी एमाले र श्रम संस्कृति लगायतका दलका सांसदले प्रधानमन्त्री र गृहमन्त्रीको जवाब माग गरेका थिए। यस्तै सुनसरी घटनाको पाँचौं दिन प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुभएको छ। सरकारका काम कारवाहीबारे राष्ट्रपतिलाई औपचारिक जानकारी दिने अभ्यास तोड्दै आएका प्रधानमन्त्री शाह हिजो राति 9:15 राष्ट्रपतिलाई भेट्न शीतल निवास पुग्नु भएको हो। भेटमा राष्ट्रपति पौडेलले देशका विभिन्न भागमा भएका विषम घटना र परिस्थितिबारे जानकारी लिनुभएको थियो। सुनसरीको देवानगंजमा भएको आइतबारको घटना लगत्तै सरकारले गर्नैपर्ने काम नगर्दा साम्प्रदायिक तनाव थप जिल्लामा फैलिएको छ। खास गरी प्रधानमन्त्री शाह र गृहमन्त्री सुदन गुरूङले संवेदनशील घटनालाई गम्भीरतापूर्वक नलिँदा तनाव पाँच जिल्लामा विस्तार भएको हो। दुई पक्षको झडपमा प्रहरीले बल प्रयोग गर्दा दुई जिल्लामा 3 जनाको ज्यान गइसकेको छ। स्थानीय बासिन्दा र सुरक्षाकर्मी घाइते भएका छन्। सुरक्षा विज्ञ, राजनीतिक दल तथा प्रतिनिधि सभामा सांसदहरूले उठाएका सवाल अनुसार सरकारबाट गर्नैपर्ने केही काम विलयमा भएन भने गर्न नहुने केही गतिविधि भएका छन्। संघ सरकारको यो विषयलाई लिएर प्रदेश तथा संघका सांसद, राजनीतिक दल, संसद, नागरिक समाज र समुदाय स्तरमा कुनै संवाद भएको छैन। घटना लगत्तै गृहमन्त्री गुरूङले सुरक्षा समितिको बैठक राख्नुभयो तर प्रधानमन्त्री शाहले सुरक्षा निकायसँग तत्काल ब्रिफिङ समेत लिनुभएन। चौथो दिन मात्रै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग भेट गर्नुभयो। पाँचौं दिन सुरक्षा परिषदको बैठक बोलाउनुभयो। प्रधानमन्त्री शाह र गृहमन्त्री गुरूङले घटनास्थल पुगेर समाधान खोज्न तत्काल पहल कदमी लिनु भएन। भिडियो मार्फत वा संसदमा उपस्थित भएर औपचारिक रूपमा यसबारे जानकारी दिने तत्परता पनि देखाउनु भएन। पाँचौं दिन मात्रै गृहमन्त्री गुरूङ घटनास्थल हिजो सुनसरीतर्फ लाग्नु भएको छ। प्रधानमन्त्री शाहले पनि हिजो मात्रै भिडियो सन्देश जारी गर्दै संयमता अप्नाउन अपील गर्नुभएको खबर आजको कान्तिपुरले लेखेको छ। यसैबीच सुनसरी, सिराहा, सप्तरी र धनुषामा कर्फ्यू लागेको छ भने पर्सामा निषेधाज्ञा कायम छ। काया कैरनमा खीर खाने दिन र दूधको मागको विषयमा जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: एनबीएल सर्वसुलभ आवास कर्जा
5: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
5: विशेषताहरू, ₹2 करोड सम्मको कर्जा सुविधा।
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
5: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्।
5: शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट। मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक। वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
8: हिमस्टार for a complete home.
7: Better appliances ka AC, cooler, fridge, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आपसी सद्भाव कायम राख्न दल र संघ संस्थाको अपील, जिल्ला जिल्लामा सर्वपक्षीय पहल, सुनसरी घटनाको पाँचौं दिन राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट, निष्पक्ष छानबिन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता, सरकारले तत्काल पहल कदमी नलिँदा तनाव फैलिँदो, संसदमा प्रधानमन्त्री र गृहमन्त्रीको खोजी हुँदै गर्दा 5 दिनसम्मका लागि बैठक स्थगित लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर। स्थानीय स्तरका 7,55,563 लघु घरेलु तथा साना उद्योगबाट 38,96,862 जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। उद्योग विभागका अनुसार आर्थिक वर्ष 2046-47 देखि 2081-82 सम्म प्राइभेट साझेदारी र प्राइवेट लिमिटेड फर्मका रूपमा दर्ता भएका उद्योगले देशभर रोजगारी सृजनामा उल्लेखनीय योगदान दिएका छन्। आर्थिक वर्ष 2064-65 17,61,863 रहेकोमा 2081-82 आइपुग्दा 38,96,862 पुगेको थियो। 10 वर्षको अवधिमा 21,34,999 जनाले रोजगारी पाएका छन्। 10 वर्षको अन्तरालमा सबैभन्दा धेरै 2078-79 2,45,888 रोजगारी थपिएको थियो भने सबैभन्दा थोरै आर्थिक वर्ष 2070-71 17,38 मात्र रोजगारी सृजना भएको थियो। विभागको तथ्याङ्कले लघु घरेलु तथा साना उद्योग नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा स्थापित हुँदै गएको देखाएको छ। ठूलो उद्योगको पहुँच कम भएका ग्रामीण तथा दुर्गम क्षेत्रसम्म यस्ता उद्योग विस्तार हुँदा स्थानीय स्तरमै रोजगारी सृजना भएको छ। यसले वैदेशिक रोजगारीमा जाने युवाको संख्या घटाउन, स्थानीय उत्पादन वृद्धि गर्न तथा गाउँमै उद्यमशीलता विकास गर्न सकारात्मक भूमिका खेलेको सरकारी अधिकारीको भनाइ छ। तर नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले भने सरकारले वित्तीय सहजीकरण नगरेका कारण साना उद्योग खुल्ने क्रम कम हुँदै गइरहेको बताउनु भएको छ। यसै गरी उद्योग विभागका निर्देशक प्रशान्त बोहराले विभागले जिल्ला जिल्लाबाट आएको तथ्याङ्कलाई एकीकृत गरेको र यो तथ्याङ्क बढ़ने र घट्ने क्रम चलिरहने बताउनु भएको छ। कृषि तथा वनजन्य उत्पादनमा आधारित उद्योग, खाद्य प्रशोधन, हस्तकला, तयारी पोशाक, फर्निचर, निर्माण सामग्री, सेवा तथा अन्य उत्पादनमूलक उद्योगले ठूलो संख्यामा रोजगारी उपलब्ध गराइरहेका छन्। महिलाद्वारा संचालित उद्योगको संख्या पनि पछिल्लो वर्षहरूमा क्रमशः बढ़दै गएको विभागको तथ्याङ्कले देखाएको छ। अन्नपूर्ण पोस्टमा खबर छ।
1: आज साउन 15 असार 15 दही चिउरा खाएर रोपाई महोत्सव मनाए जस्तै आज साउन 15 खीर खाएर रोपाई सकिएको खुशियाली मनाउने सांस्कृतिक परम्परा छ। खीर धार्मिक सांस्कृतिक रूपमा मात्रै होइन स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायक मानिन्छ। अरू दिनको तुलनामा आज दूधको माग र खपत उच्च हुन्छ। उपभोक्ताको माग धान्ने गरी दूधको व्यवस्थापन कसरी भइरहेको छ त थप जानकारी सहित साथी मदन पौड्याल।
9: आज साउन 15 परिवार आफन्त जमघट भएर तथा कार्यालयमा समेत साथीभाइ जम्मा भएर खीर खाने गरिन्छ। दूध र मरमसला सहित बन्ने परिकार हुनाले स्वादिलो पनि हुने गर्छ। अरू बेला कमै खाने गरे पनि आजको दिन धेरैले खीर खाने गर्छन्। खीर बनाउन दूध चाहिने भएकोले कतिपय किसानले नबेचेरै भए पनि राख्ने र बेलुका परिवारसँगै बसेर खीर बनाउने खाने गरिन्छ। पछिल्ला वर्ष आजको दिन उत्सवकै रूपमा विकास भएको नेपाल डेयरी एसोसिएशनका अध्यक्ष प्रहलाद दाहाल बताउनुहुन्छ।
10: विशेष गरेर एउटा हामीले चाड़ पर्व उत्सवको रूपमा लिन्छौं यसलाई। त्यसकारणले नेपाली समाजमा सबैले बिहान बेलुका अथवा अफिसमा अहिले हर ठाउँमा यति मात्र नभएर अहिले पछिल्लो समय के पनि बढ़ेको छ भने विभिन्न अफिस कार्यालयहरूमा पनि खाजाको रूपमा त्यहाँ पनि खिरै खाने चलनहरू गत 8-10 वर्ष यता चाहिँ यसरी यो परम्परा पनि चलेको छ।
9: नेपालमा दैनिक 70-75 लाख लिटर दूध उत्पादन हुन्छ। त्यसमध्ये झण्डै 31 लाख लिटर दूध दैनिक बजारमा व्यवसायिक कारोबारका लागि आउँछ। तर आज कार्यालयदेखि होटल रेस्टुरेन्टमा पनि खाजाको रूपमा खीरको माग उच्च हुन्छ। दूधको माग नै उच्च हुने हुँदा आज मात्रै 1 अर्ब रूपियाँ हाराहारीमा दूधको कारोबार हुने प्रारम्भिक अनुमान छ। झण्डै 1 करोड़ लिटर दूध खपत हुने नेपाल डेयरी एसोसिएशनको अनुमान छ।
10: एकदमै धेरै खपत हुन्छ किनभने देशभरिका मान्छेहरूले यसलाई एउटा सांस्कृतिक रूपमा परम्पराको रूपमा चाहिँ मनाउने गर्नुहुन्छ र हाम्रो आँकडा अनुसार करिब 1 करोड़ लिटर दूध चाहिँ खपत हुन्छ जसबाट लगभग 1 अर्ब कारोबार यो हाम्रो दूध मात्रबाट हुन्छ भन्ने हामीलाई लाग्छ।
9: दूध, चामल, चिनी वा गुड़, घिउ तथा मरमसलाबाट तयार हुने खीर नेपाली समाजमा धार्मिक, सांस्कृतिक र पारिवारिक जीवनसँग जोड़िएको परिकार हो। पोषणका हिसाबले पनि यसको उत्तिकै महत्व छ। मौलिक खानाको संरक्षण, दूध र दुग्धजन्य पदार्थको उपभोग वृद्धि र किसानको सम्मानलाई आजको दिनले पक्कै प्रोत्साहन गर्छ। तर एक दिनका लागि हुने दूधको यो उच्च माग धान्न व्यवस्थापन चाहिँ कसरी हुन्छ त? फेरि नेपाल डेयरी एसोसिएशन अध्यक्ष प्रहलाद दाहाल।
10: पौडो दूध कारखानामा चाहिँ बढी भएको दूधलाई धुलो दूध बनाउने राख्ने र हामीलाई नपुगेको बेलामा हामीले त्यसलाई प्रयोग गर्ने त्यसलाई चाहिँ हामीले के गर्छौ भने एक हप्ता दस दिनदेखि चाहिँ सपोज मानौ मैले 10,000 लिटर दूध चाहिँ मैले बजारमा बिक्री वितरण गर्छु भने अब मैले त्यसलाई चाहिँ 12,000 बनाउने धुलो दूध हालेर 12 बनाउने अनि 12 बनाइसकेपछि 2,000 मैले स्टक गर्ने एकचोटि अनि 10 दिनमा हामीले 2,000 बनायो भने त 20,000 एक्स्ट्रा हामीसँग भइहाल्यो अलिअलि अलिअलि

0: विधेयक सरकारले संसद लगेको छ। संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक हिजो प्रतिनिधि सभामा दर्ता गरिएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले दर्ता गराएको विधेयकमा सरकारी कोषबाट निवृत्ति भरण प्राप्त गरिरहेको वा पाउने अवस्था भएको कुनै पनि व्यक्ति प्रमुख पदाधिकारी वा पदाधिकारीको पदमा नियुक्त भए त्यस्तो व्यक्ति यस पदमा बहाल रहेसम्म निवृत्ति भरण नपाउने व्यवस्था गरिएको छ। संवैधानिक निकायका अधिकारीहरूको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी ऐन 2053 दफा 3 उपदफा 1 थपेर दोहोरो सुविधा नपाउने व्यवस्था प्रस्ताव गरिएको हो। सर्वोच्च अदालतको निर्देशनात्मक आदेश बमोजिम यो व्यवस्था विधेयकमा राखिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। सर्वोच्चले दोहोरो सुविधामा रोक लगाउने कानूनी प्रबन्ध गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका नाममा 2073/19 निर्देशनात्मक आदेश जारी गरेको थियो। लोकसेवा आयोगकी तत्कालीन अध्यक्ष कयो देवी यमीले कार्यकाल पूरा गरेपछि पहिला सेवा गरेको अवधिमा लोकसेवामा काम गरेको अवधि पनि जोड़ाउन खोज्दा सरकारी निकायले नमानेपछि उहाँ र आयोगका अन्य सदस्यले 2072 दायर गरेको रिटमा सर्वोच्चले यो आदेश गरेको हो। कान्तिपुरमा दोहोरो सरकारी सुविधा रोक्न कानून ल्याइँदै शीर्षकको खबर छ।
1: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
3: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेछु नि।
2: नारायणी टेलर सधैँ छ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
3: ए हो र, त्यसो भए म अहिले नै गइहालेँ।
4: हजुर, विगत 3 तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
5: नारायणी टेलर्स, सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ गोराई दाल।
6: सम्पर्क मोबाइल नम्बर 9822964264।
7: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
8: खुशीको खबर।
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
10: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
11: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
10: उपलब्ध। शल्यक्रियाहरू,
11: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
10: बालबालिकाको न्यूरो सर्जरी,
11: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
10: पुनः हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
11: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
10: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
0: छलफल गरेर विधेयकको मस्यौदालाई अन्तिम रूप दिने तयारी भइरहेको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयकको मस्यौदा रायका लागि गएको जेठ 11 कानून मन्त्रालयमा पठाएको थियो। विधेयकमा रहेको केही प्रावधान कानूनी भाषाका दृष्टिकोणले थप स्पष्ट पार्नुपर्ने र केही विषय संविधान तथा अन्य ऐनसँग नबाजिने गरी विधेयकको मस्यौदालाई अन्तिम रूप दिने तयारी भइरहेको कानून मन्त्रालयले जनाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रवक्ता दल बहादुर अधिकारीले संघीय निजामती सेवा ऐन प्रशासनिक संघीयता कार्यान्वयन गर्ने प्रमुख छाता ऐन भएका व्यापक अध्ययन नगरी टुङ्गोमा पुग्न नसकिने भएकाले अहिले मस्यौदामा सूक्ष्म अध्ययन भइरहेको बताउनुभयो। अध्ययनको समय कति लाग्छ यकिन गरेर भन्न सकिँदैन, जति समय

0: लागे पनि अध्ययन गर्ने काम भने भई नै रहेको उहाँले बताउनु भएको खबर गोर्खा पत्रमा छ।
1: अब विदेशको खबर, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले नयाँ महासचिव छनौटको प्रक्रिया शुरू गरेको छ। उच्च हौदाको यो विश्वव्यापी कूटनीतिक पदका लागि सात उम्मेद्वारहरूको समर्थन जाँच्न पहिलो अनौपचारिक मतदानको प्रक्रिया शुरू भएको हो। एन्टोनियो गुटेरेसको दोस्रो पाँच वर्ष कार्यकाल यही डिसेम्बरमा सकिँदैछ। उहाँको उत्तराधिकारी बन्न अहिलेसम्म चार महिला र तीन पुरूष उम्मेद्वार दौड़मा छन्। चिलीकी मिसेल वाचेलेट, युकेडरकी मारिया फर्नाण्डा एस्पिनोसा, अर्जेन्टिनाका राफेल ग्रोसी, कोस्टारिकाका रेबेका ग्रिस्पान, युगान्डाका ओलारा ओटुनु, गुयानाकी गोलेरियल रोडिस पिर्केट र सेनेगलका माकी सालले गुटेरेसको उत्तराधिकारी बन्ने प्रतिस्पर्धाका लागि मैदानमा आउने घोषणा गरिसकेका छन्।
0: अब खेल खबर। फिफाले आफ्नो प्रतियोगिताहरूमा निजी लगानीकर्तालाई हिस्सा बेच्ने योजना अगाडि बढ़ाए। युरोपेली फुटबल महासंघ यूईएफए अन्तर्गतका 55 सदस्य राष्ट्रले विश्वकप बहिष्कार गर्नेमा मतदानको निर्णय गरेका छन्। विश्व फुटबलको सर्वोच्च संस्था फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपको शेयर बेच्ने परियोजना अन्तर्गतको प्रस्ताव अगाडि सार्नु भएको थियो। इन्फान्टिनाले सारेको फिफाको यो योजना पारित भएमा फिफाका 211 सदस्य राष्ट्रले चार वर्षको व्यवसायिक चक्रबाट $2 करोड़ पाउनेछन्। प्रस्तावित योजना अनुसार यसको भुक्तानी शुरूआत 2027 हुनेछ। तर यूएफएको हिजो बसेको आकस्मिक बैठकले यसलाई ठाडै अस्वीकार गर्दै विश्वकप नखेल्ने निर्णय गरेको छ। यसले फुटबलको भावनाको कदर नगर्ने निष्कर्ष निकालेको छ।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। गए राती देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। आज पनि देशका सबैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी तथा सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
0: निर्माणाधीन सिद्ध बाबा सुरुङ मार्ग आउने कार्तिकभित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको छ। सुरुङभित्र र बाहिरको सबै काम सकेर कार्तिकभित्रै गाड़ी सञ्चालन गर्ने तयारी गरिएको आयोजनाले जनाएको छ।
1: मन्त्रालयको संख्या कटौतीपछि अहिलेसम्म 10 मन्त्रालयले तलदेखि माथिसम्म कार्यरत सबै तहमा कर्मचारी दरबन्दी संरचनामा फेरबदल गरेका छन्। यी प्राय सबै मन्त्रालयले दरबन्दी संख्या घटाएको प्रधानमन्त्री कार्यालय स्रोतको भनाइ छ। अहिले मन्त्रालयले धमाधम संगठन तथा व्यवस्थापन सर्वे पूरा गरी स्वीकृतिका लागि राष्ट्रिय किताबखानामा पठाउने गरेका छन्। किताबखानाका अनुसार कर्मचारी दरबन्दीका हिसाबमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय सबैभन्दा ठूलो र विज्ञान तथा प्रविधि नवप्रवर्धन मन्त्रालय सबैभन्दा सानो देखिएका खबर नागरिक दैनिकले लेखेको छ।
0: उद्योग विभागले भौतिक आवेदन बन्द गर्ने भएको छ। विभागले अबदेखि अधिकांश सेवाका लागि भौतिक रूपमा आवेदन नलिई अनलाइन प्रणाली मार्फत मात्रै सेवा प्रदान गर्ने भन्दै भौतिक आवेदन बन्द गरेको हो। विभागको यो निर्णय आउने सोमबार साउन 18 गतेबाट लागू हुने सूचना अधिकारी सुरेश दाहालले जानकारी दिनुभएको छ।
1: लगानी बोर्ड कार्यालयको बोर्ड बैठक बस्न नसक्दा लगानी स्वीकृति, विभिन्न आयोजनाको वित्तीय व्यवस्थापन गर्न दिने स्वीकृति, व्यावसायिक उत्पादन मिति तोक्नेदेखि भन्सार सिफारिश, लगानी प्रवर्धनसम्मका काम रोकिएका छन्। मंगसिर 29/2082 अन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा 67 बोर्ड बैठक बसेको थियो। त्यस यता बोर्ड बैठक समेत बस्न नसकेको खबर कान्तिपुरले लेखेको छ।
0: सरकारले विद्युतको महसूल पुनरावलोकन प्रक्रिया शुरू गरेको छ। नेपाल विद्युत प्राधिकरण संचालक समितिको बुधबार सम्पन्न बैठकले विद्युतको आन्तरिक खपत विस्तार गराउने, उपभोक्ता मैत्री महसूल प्रणाली विकास गर्ने गरी नयाँ दर निर्धारण गर्न समिति गठन गरेको छ।
1: पछिल्लो समय चरा तथा पंक्षीमा बर्ड फ्लू संक्रमणपछि अण्डा उत्पादनमा भारी गिरावट आएको छ। उत्पादनमा कमी आएसँगै प्रतिकेट अण्डामा 30 रूपियाँ मूल्य वृद्धि भएको व्यवसायीले बताएका छन्।
0: निर्माण सम्पन्न भइसक्दा पनि डोल्पाको विमानस्थल सञ्चालनमा आउन सकेको छैन। 2068 सालमा निर्माण गरिएको विमानस्थल 2072 सालमा कालोपत्रे गरिएको थियो। पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ तर अहिलेसम्म परीक्षण उडान समेत गरिएको छैन।
1: काया कैरनमा अब पालो उखानको।
0: एकता नै बल हो।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: आपसी सद्भाव कायम राख्न दल र संघ संस्थाको अपील। जिल्लामा सर्वपक्षीय पहल, सुनसरी घटनाको पाँचौं दिन राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट, निष्पक्ष छानबिन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता,
1: स्थानीय स्तरका साना उद्योगबाटै 39 लाखलाई प्रत्यक्ष रोजगारी, गाउँमै उद्यमशीलता विकास गर्न सकारात्मक भूमिका,
0: आज खीर खाने दिन, दूधको माग र खपत उच्च, एकै दिन 1 अर्ब रूपियाँ बराबरको कारोबार हुने अनुमान,
1: संयुक्त राष्ट्रसंघको नयाँ महासचिवका लागि छनौट प्रक्रिया शुरू, 7 उम्मेद्वारहरूको समर्थन जाँच्न पहिलो अनौपचारिक मतदान,
0: र फिफाले विश्वकपको शेयर बेचेमा युरोपेली देशले बहिष्कार गर्दै।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले गजब सभा शीर्षकमा अविनले केही दिन अगाडि बनाउनु भएको कार्टुन लिएका छौं। सांसदहरूले स्वकीय सचिव राख्न पाउने विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ सांसद निवासको बाहिर गेटमा एकजना किशोर उभिएका छन् अनि भित्र हेर्दै उनी भन्दैछन्, अंकल म हजुरको जेठानको ससुराको भान्जाको सालीको मामाको नाति क्या, स्वकीय सचिवको जागिर पाइएला कि भनेर आएको। आजको काया कैरन सकिएको छ।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
3: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
4: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र ₹50 मा।
5: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, गुराहीदान, फोन नम्बर 082-561-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक, र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
6: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक गुराहीदानमा।
7: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहीदान, सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
8: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
9: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
10: दिने सेवाहरू, ठुला मानिसमा देखिने खोकी, जम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाँ टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झम्झमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
0: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
7: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जनद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाल, फोन नम्बर 92-65-62-23, 98-78-18-17 र 98-78-35-643।
11: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार, पत्र पत्रिकाको संघालु कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र शालिग्राम चौधरी र सहकर्मी देवा भूषालसँगै अमर क्षेत्रीको तपाईँलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली र गढुवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सिंचाई सुविधासँगै फेरियो दाङको कृषि प्रणाली, एक वर्षमा विपदका घटनामा 72 जनाको मृत्यु।
0: आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति र प्रधानमन्त्रीको अपील, लुम्बिनी प्रदेशमा एमाले नेकपा सरकार विस्तारको तयारीमा।
1: र केही समयको चर्चापछि सुनसान भयो बबे किनारको मतिपुर।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल छ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन, बिलिभर, अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ। यो भन्दा राम्रो अस्पताल कुन छ? 68 सालबाट सेवा दिँदै आएको बङ्गाली जनताले गोर्खा अस्पताल पाएको। रतनपुर चोकबाट उत्तरतर्फ, निलञ्चकबाट दक्षिणतर्फ, गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई दाङ, बिरामी भए गोर्खा हस्पिटल दाङ। फोन नम्बर टिप्नुहोस् 082-563-414।
0: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका तीनवटा दैनिक पत्रिका हातमा परेका छन्। नयाँ युगबोध राष्ट्रिय दैनिक, गोरक्ष राष्ट्रिय दैनिक र राप्ती पोस्ट राष्ट्रिय दैनिक। तीनवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं राप्ती पोस्ट दैनिकबाट।
1: दाङ जिल्लामा आर्थिक वर्ष 2082-83 विभिन्न प्रकारका विपज्जन्य घटना तथा दुर्घटनाका कारण 72 जनाले ज्यान गुमाएका छन्। सबैभन्दा धेरै पानीमा डुबेर 43 जनाको मृत्यु भएको छ भने करेन्ट लागेर 12, सर्पदंशबाट 7 जना, चट्याङबाट 4 जना, आगलागीबाट 2 र अन्य विभिन्न घटनामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। यद्यपि उक्त अवधिमा बाढ़ी, पहिरो र हावाहुरीबाट भने कुनै मानवीय क्षति नभएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ। प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष निश्चलराज पाण्डेले आर्थिक वर्ष 2082-83 विपद व्यवस्थापन सम्बन्धी वार्षिक विवरण सार्वजनिक गर्दै जिल्लामा प्राकृतिक तथा मानव निर्मित दुवै प्रकारका विपदका घटना, नागरिकको जनधनमा उल्लेख्य क्षति पुगेको जानकारी दिनुभयो। उहाँका कारण विपद व्यवस्थापनलाई प्रभावकारी बनाउन पूर्व तयारी, समन्वय र प्रतिकार्य योजनालाई प्राथमिकताका साथ कार्यान्वयन गरिएको छ। सार्वजनिक गरिएका तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा पानीमा डुबेर मृत्यु हुनेको संख्या सबैभन्दा धेरै रहेको छ। एक वर्षको अवधिमा 43 जनाले डुबेर ज्यान गुमाएका छन् भने 7 जना घाइते भएका छन्। जिल्लामा नदी, खोल्सा, कुलो, पोखरी तथा अन्य जलाशयमा हुने दुर्घटनाका कारण प्रत्येक वर्ष ठूलो मानवीय क्षति हुने गरेको देखिएको छ। वर्षायाममा नदी तथा खोलामा बढ़ने बहाव, पौडी खेल्ने क्रममा अपनाइने असावधानी तथा बालबालिकामाथि पर्याप्त निगरानी नहुनु डुबानजन्य दुर्घटनाका प्रमुख कारणका रूपमा देखिएको प्रशासनले जनाएको छ। करेन्ट लागेर हुने दुर्घटना पनि जिल्लामा गम्भीर समस्याका रूपमा देखिएको छ। आर्थिक वर्ष 2082-83 करेन्ट लागेर 12 जनाको मृत्यु भएको छ भने 29 जना घाइते भएका छन्। विद्युतीय संरचनाको असुरक्षित प्रयोग, मापदण्ड विपरीत जडान, वर्षायाममा विद्युत चुहावट तथा मर्मतका क्रममा अपनाइने लापरवाहीका कारण यस्ता घटना हुने गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो। विद्युत सम्बन्धी सुरक्षाका मापदण्ड पालना गर्न प्रशासनले पटक पटक आग्रह गर्दै आएको उहाँको भनाइरहेको छ। सर्पदंशको घटनाले पनि जिल्लामा मानवीय क्षति भएको छ। गत आर्थिक वर्षमा सर्पले टोकेर 7 जनाको मृत्यु भएको थियो भने 77 जना घाइते भएका थिए। विशेष गरी वर्षायाममा सर्पदंशका कारण बढ़ने भएकाले विशेष गरी वर्षायामा सर्प दंशका घटना बढ़ने भएकाले ग्रामीण क्षेत्रमा सचेतना समयमै उपचार तथा स्वास्थ्य संस्थामा एन्टी भेनमको उपलब्धता सुनिश्चित गर्न आवश्यक रहेको प्रशासनले जनाएको छ। चट्याङका कारण चारजनाले ज्यान गुमाएका छन् भने 15 जना घाइते भएका छन्। खुल्ला स्थानमा काम गर्ने किसान, वर्षायाममा खेतबारीमा रहने मजदूर तथा सुरक्षित स्थानको अभावका कारण चट्याङका घटना हुने गरेको प्रशासनको निष्कर्ष रहेको छ। आजको रात्री पोस्ट दैनिकमा समाचार छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै केही दिन अघि सुनसरीको देवानगंज, सिराहा लगायतका स्थानमा भएका दुखद घटना र त्यसमा केही जिल्लाहरूमा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको बताउनु भएको छ। प्रधानमन्त्री शाहले घटनामा परि निधन भएका जयप्रकाश मेहता, ओम प्रकाश मेहता र गणेश यादवप्रति श्रद्धांजलि अर्पण गर्दै शोक सन्तप्त परिवार जनप्रति नेपाल सरकारको तर्फबाट गहिरो समवेदना व्यक्त गर्नुभएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै किसिमको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायलाई निर्देशन पनि दिनुभएको छ। घटनामा सुरक्षा निकायहरू तत्काल परिचालित भई परिस्थिति सामान्य बनाउने प्रयास भइरहेको भन्दै प्रधानमन्त्री शाहले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी कार्यवाही गर्न गृह मन्त्रालय अन्तर्गत छानबिन समिति गठन भइसकेको पनि जानकारी दिनुभयो। सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले भन्नुभएको छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुने र संलग्न जोसुकैलाई पनि कानूनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगंज गाउँपालिका स्थित कप्तानगंज लगायतका क्षेत्रमा हालै देखा परेको विषम परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दै सदियौंदेखि कायम सामाजिक धार्मिक जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता जोगाउन अपील गर्नुभएको छ। राष्ट्रपति पौडेलले बिहिबार साँझ एक अपील जारी गर्दै बहुसांस्कृतिक, बहुधार्मिक र बहुजातीय नेपाली समाजमा सदियौंदेखि रहिआएको सद्भाव, मेलमिलाप र भातृत्व नै नेपालको मौलिक पहिचान तथा परम्परा भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभएको छ, नेपालको यो ऐतिहासिक पहिचानलाई कायम राख्दै देशमा शान्ति, अमन, चयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबूत बनाउनमा सबै राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपाली दिदी बहिनी दाजुभाइहरूमा हार्दिक अपील गर्दछु। राष्ट्रपतिको विज्ञप्तिमा भनिएको छ, राष्ट्रपति पौडेलले हाल उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, शान्ति सुव्यवस्था पूर्ववत अवस्थामा ल्याउन र नागरिकको सहजीवनयापन गर्ने वातावरण निर्माण गर्न सरकार हर सम्भव प्रयास लाग्ने विश्वास पनि व्यक्त गर्नुभएको छ। आजको गोरक्ष दैनिकबाट यो खबर लिएका छौं।
1: खेतीयोग्य जमीनमा सिंचाई पुर्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको बृहदाङ उपत्यका सिंचाई आयोजनाको कार्यान्वयनले सिंचाई योग्य जमीनको क्षेत्रफल विस्तार भएसँगै स्थानीय किसानको जीवनस्तरमा सुधार आएको छ। हाई ड्याम, लिफ्ट, भूमिगत सिंचाई प्रणाली, नयाँ प्रविधिमा आधारित सिंचाई प्रणाली, डाइभर्सन, सतह सिंचाई प्रणालीको विकास गरिएको छ। विक्रम सम्वत 2083मा सञ्चालनमा आएको सो सिंचाई आयोजना आर्थिक वर्ष 2084-85 कार्यान्वयनमा रहँदा दाङको 56,000 हेक्टर खेतीयोग्य जमीनमा सिंचाई पुर्याउने लक्ष्य राखिएको आयोजनाले जनाएको छ। आयोजनाले सिंचाईका पूर्वाधार निर्माणको काम अघि बढ़ेको आयोजना प्रमुख टोप बहादुर खत्रीले जानकारी दिनुभयो। आयोजना मार्फत 43 विशाल ड्याम, जलाशय निर्माण गरेका छन्। अधिकांश जलाशयबाट सिंचाई सुविधा उपलब्ध भइसकेको छ भने केहीमा थप पूर्वाधार निर्माणका काम भइरहेको छ। आयोजना प्रमुख खत्रीले भन्नुभयो, सिंचाईको असुविधा हुँदा जमीन बाँझो राख्नु परेका यहाँका अधिकांश किसान यी ड्याम निर्माण भएपछि उत्साहित बनेका छन्। आकाशे पानीको भर पर्नुपर्ने अवस्था हटेको तुलसीपुर उपमहानगरपालिका 18 तीर्थली कुइरे सोटा जलाशय सिंचाई उपभोक्ता समिति का अध्यक्ष खिम बहादुर डांगीले बताउनुभयो, हाम्रो धेरै जग्गा बाँझो थियो, जलाशय निर्माण भएपछि ती जग्गामा बारेमा सिंचाई सुविधा पुगेको छ, अहिले तीन सिजनमा खेतीपाती हुन्छ। उहाँले भन्नुभयो त्यहाँ रहेको सानो सोटालाई करोड़ौं लगानी गरेर ड्याम निर्माण गरिएको छ, जुन ड्याममा वर्षातको समयमा पानी परेको पानी पनि जम्मा हुने र वैशाख जेठसम्म सिंचाईको सुविधा पुग्ने गरेको छ। उहाँले भन्नुभयो विगतमा हामी आकाशे पानीको भर पर्नु बाध्यता थियो, अहिले वैशाख जेठमा पनि सिंचाई पुर्याउन सफल भएका छौं। उहाँका अनुसार 1,83,00,000 लागतमा 3 वर्ष अघि काम शुरू गरेको उक्त ड्याम निर्माण सम्पन्न भएको छ। 2,00,000 घनमिटर पानी अट्ने सो जलाशयबाट त्यस क्षेत्रको 60 हेक्टर क्षेत्रफलमा सिंचाई पुगेको छ। सिंचाई सुविधा उपलब्ध भएपछि गाउँका अधिकांश किसानले बेमौसमी तरकारी खेती तथा मकै खेती गरेर राम्रै आमदानी गर्न थालेका छन्। यहाँ सिंचाईको सफल अभ्यासको चर्चा बढेसँगै अन्य जिल्लाहरूबाट पनि जलाशयको अवलोकन गर्नेहरूको संख्या बढ़नुका साथै पर्यटन प्रवर्धनमा सहयोग पुगेको उहाँको भनाई रहेको छ। आजको युगबोध राष्ट्रिय दैनिकमा नारायणी रजौरीले खबर लेख्नु भएको छ।
0: खबर पत्रिकामा अब रिपोर्टको पालो। दाङका बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव केही दिनमै सहज हुने सरकारवालाहरूले बताएका छन्। दाङमा राप्ती ग्यास जिल्लामा उत्पादन हुने र भेरी र मनोकामना ग्यासको भने समस्या हुने गरेको व्यवसायीहरूले बताएका छन्। दाङ जिल्लामा राप्ती मनोकामना र भेरी ग्यास प्रयोगमा आएको छ। प्रशासनले ग्यासको अनावश्यक संचित नगर्न र व्यवसायीहरूलाई वितरण प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन आग्रह गरेको छ। कृत्रिम अभाव सिर्जना गर्नेलाई कार्यवाही गर्ने प्रहरीले चेतावनी दिएको छ। एक रिपोर्ट।
3: दाङमा उपभोक्ताले सहज रूपमा एलपी ग्यास उपलब्ध गराउनका लागि छलफल गरिएको छ। कार्यक्रममा सरकारवाला निकायका व्यक्तिहरूले ग्यास व्यवसायहरूलाई वितरण प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाएर कृत्रिम अभाव सिर्जना हुन नदिन आग्रह गरेका छन्। अबको एक हप्ता भित्रमा एलपी ग्यास सहज रूपमा उपलब्ध हुने भएको छ। राप्ती ग्यास जिल्लामै उत्पादन हुने भएका कारण त्यति समस्या नभए पनि भेरी र मनोकामना ग्यासको भने समस्या हुने गरेको ग्यास व्यवसायहरू बताउँछन्। व्यवसाय समितिका अध्यक्ष सन्तोष श्रेष्ठ,
4: राप्ती ग्यास त अब आइरहेछ होइन, जुन हाम्रो अलिकति प्रब्लम छ भने मनगाउना भेरीमा राप्ती ग्यासको मार्केट 50% छ अनि भेरी र मनगाउना 50% छ। राप्ती ग्यास आइरहेको र भेरी मनगाउना चाहिँ नआएको कारणले चाहिँ यो अवस्था छ बढेको, जुन 50% कभर गर्नुपर्ने के अरे भेरी र मनगाउना भने अब चाहिँ मैले सुन्नमा आएको बुझ्नमा आएको, म हिजो चाहिँ कमिसन बुझ्दाखेरि 1 तारिकबाट पिडियो सुरु हुन्छ उहाँहरूको, जति पिडियो आउने उहाँको पनि आउने त्यो आइसक्यो। 1 तारिकबाट पिडियो आएपछि ग्यास एकदम सहज हुन्छ भन्ने जानकारी मैले प्राप्त गरेको छु। भेरी मनगाउना पनि दाङ जिल्लामा यो आउने सोमबारबाट चाहिँ ग्यास चाहिँ दाङमा चाहिँ निरन्तर रूपमा आइरहन्छ। अब जनताहरू आत्नु पर्दैन, अब चाहिँ 1 हप्ताभित्र चाहिँ सबै सहजतामा हुन्छ भन्ने जानकारी गराउँछु।
3: जिल्लाको घोराही तुलसीपुर र लम्ही क्षेत्रमा गरेर दैनिक 6,000 ग्यास खपत हुँदै आएको भए पनि उपभोक्ताहरूले सहज रूपमा पाउन नसक्दा समस्या हुने गरेको छ। आज घोराहीमा ग्यासको सहजताका लागि दाङ जिल्ला उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, ग्यास व्यवसाय समिति, पत्रकार लगायतको उपस्थितिमा छलफल समेत गरिएको छ। जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डाक्टर हेमबहादुर केसी,
5: हामीले इन्फर्मेसन पाए बमोजिम विभिन्न ठाउँहरूमा जिल्ला प्रशासनसँग समन्वय गरेर विभिन्न ठाउँमा हाम्रा युनिटहरूबाट अनुगमन पनि भइरहेछ र जनतालाई पनि म के रिक्वेस्ट गर्छु भने कुनै पनि ठाउँमा त्यस्तो खालको कालोबजारी भएको, त्यस्तो खालको दुई नम्बरी गतिविधिहरू कुनै काम कारवाही भएको छ भने प्लिज कृपया तपाईँले जिल्ला प्रशासन वा जिल्ला प्रहरी कार्यालय जानकारी दिनुहोस्, हामी निर्मम तरिकाले काम कारवाही गर्छौ र यो हुन पनि दिँदैन, सकभर नहोस् भएको छैन भन्ने दुखिया छ। यदि भएको रहेछ भने पनि कुनै ठाउँमा भएको रहेछ भने यहाँले हामीलाई इन्फर्मेसन दिनुहोला, कुनै पनि हालतमा हामी त्यस्तो गतिविधिलाई निर्मम तरिकाले कारवाही अगाडि बढाउँछौ।
3: खाना पकाउने एलपी ग्यास सहज रूपमा उपलब्ध हुन छाडेपछि उपभोक्ता समस्यामा पर्ने गरेका छन्। उद्योगबाट नियमित रूपमा ग्यास आपूर्ति भइरहेको दावी गरिए पनि बजारमा उपभोक्ताले समयमै सिलिण्डर नपाउँदा दैनिक जीवन प्रभावित बन्ने गरे पनि अबको केही दिनमा भने ग्यास सहज हुने अपेक्षा गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुन,
6: जुन हाम्रो ग्यासहरू मनोकामना भेरी राप्ती विशेष गरी 3 क्षेत्र उद्योगहरू सञ्चालित छन्, केही दिनमा अब सहज हुने सम्भावना चाहिँ देखिएको छ र आज मात्र म बिहान उद्योगमा पनि पुगेको छु राप्ती ग्यास उद्योगमा सबरिया त्यहाँ बुझ्दाखेरि ग्यास चाहिँ आज पनि पठाउँछ रेगुलर डेली चाहिँ यहाँ पठाउँदैछ पहिला बिचमा अलिकति ग्याप पनि थियो तर त्यो ग्याप चाहिँ नराखेर रेगुलर चाहिँ पठाउँदैछ र राप्तीको चाहिँ सहजबाट आपूर्ति चाहिँ भइहाल्यो र भेरी र मनोकामनाको हकमा पनि हामी सम्बन्धित निकायसँग कुरा गरिरहेका छौँ आशा छ हामी एक दुई दिनभित्रमा यो सहज चाहिँ हुन्छ
3: कोराईमा भएको छलफल कार्यक्रममा सरकारवाला निकायका व्यक्तिहरूले ग्यास व्यवसायहरूलाई वितरण प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाएर कृत्रिम अभाव सृजना हुन नदिन आग्रह गरेका छन्
7: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा
8: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू
7: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा
9: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने
7: सास गन्नाउने गिजा दुख्ने गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार
9: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
7: र मुखको स्वास्थ्यको सुधार
10: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाँत फोन नम्बर 082-5-2-18
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एक शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
12: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
13: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
14: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
15: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
16: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ
15: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ फोन नम्बर 082-560-734 र 082-560-138
17: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने सिल्का हान्ने पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-5-63-509 र मोबाइल 98-453-0653
1: न कुनै उद्यान न कुनै धार्मिक स्थल न कुनै ऐतिहासिक संरचना तर पनि दुई वर्ष अघि तुलसीपुर 11 मतिपुर स्थित बबे नदी किनारमा भेटघाट हुने गर्दथ्यो त्यसबेला तुलसीपुरका धेरै विद्यालयले विद्यार्थीहरूलाई अवलोकन गर्न पनि लैजान्थे दाङ मात्रै होइन रोल्पा सल्यान प्युठान बर्दिया लगायतका जिल्लाबाट समेत अवलोकन गर्न मानिसहरू आउने गर्थे बबेको किनारमा रहेर कहिले चर्चामा नआएको मतिपुर गाउँ त्यसपछि एकाएक चर्चामा आयो बिहानदेखि बेलुकासम्म मानिसको चहल पहल हुने गर्थ्यो नदी किनारमा हुने भीड़ले मतिपुर गाउँ र गाउँ छेउको नदी किनार रमाइलो थियो तर त्यो परिस्थिति धेरै समय टिकेन सयौं मानिसहरूको भेटभाड हुने मतिपुर एकाएक सुनसान बन्यो हरेक ठाउँहरू कुनै न कुनै कारणले चर्चामा आउँछन् र स्थापित हुन्छन् मतिपुरले पनि कुनै समय चर्चा पायो तर स्थापित हुने सौभाग्य पाएन केही वर्ष अघि मतिपुर स्थित बबे नदीमा बनेको झोलुङ्गी पुलले तुलसीपुर र डंगीशरण गरी दुई पालिकालाई जोड्यो पुल बनेपछि खास गरी डंगीशरण दुईका सिमलकुना कलङखोला मतपुर लगायतका गाउँका मानिसहरू बबे तरेर तुलसीपुर आउनुपर्ने बाध्यता अन्त्य भएको छ पुल निर्माण गर्नुको उद्देश्य पनि यही थियो तर केही युवाहरूले यही पुललाई केन्द्रबिन्दु बनाएर उक्त ठाउँलाई पर्यटकीय स्थलको रूपमा विकास गर्ने योजना बनाए र यो क्षेत्र पर्यटकीय स्थल बन्न सक्छ भन्ने कुरा स्थापित पनि गरे तर विविध कारणले ती युवाहरूको यो योजना दीर्घकालीन बन्न सकेन हामी सबै मापदण्ड पूरा गरेर काम गर्न तयार थियौं तर राजनीतिक प्रतिशोध साधेर हामीलाई प्रतिबन्ध लगायो। तत्कालीन समयमा अभियान थालेका उमेश डागी भन्नुहुन्छ, पर्यटकीय हिसाबले सम्मान भएको ठाउँ हो मतिपुर, तर विविध वाहनामा यो ठाउँलाई ओझेलमा पार्ने काम भइरहेको छ। खास गरी बगरमा गरिने डुंगा चयनले धेरैलाई आकर्षित गरेको थियो। त्यसपछि नदी किनारको फराकिलो फाँट र झोलुङ्गे पुललाई देखिने सूर्यास्तको दृश्य निहाल्न पाइने भएकाले यो ठाउँले अझै चर्चा पाएको थियो। डुंगा चयन बन्द भएसँगै सबै ओझेलमा परेको छ। आजको युगदूत राष्ट्रिय दैनिकमा एकराज भण्डारीले खबर लेख्नु भएको छ।
0: सुन्ने लगानीमै आधुनिक कृषि उपकरण पाएपछि दाङको लमही नगरपालिका क्षेत्रका किसानहरू निकै उत्साहित भएका छन्। वर्षौंदेखि परम्परागत तरिकाले खेती गर्दै आएका किसानहरूले अब आधुनिक कृषि औजारको प्रयोगबाट श्रम समय र लागत बचत हुने तथा उत्पादन समेत वृद्धि हुने आशा गरेका छन्। कसैले धान कुटाउने मेसिन पाएका छन् भने कसैले गहुँ पिसाउने मेसिन, कसैले मकै छराउने मेसिन र कसैले मकै रोप्ने मेसिन प्राप्त गरेका छन्। निशुल्क उपलब्ध गराइएका यी कृषि उपकरणले विशेष गरी मध्यम स्तरका किसानहरूको दैनिकी कृषि कार्यलाई सहज बनाउने अपेक्षा गरिएको छ। आजको गोरक्षे दैनिकमा खबर छ र गोरक्षे दैनिकले नै स्थानीय कृषि उत्पादनलाई व्यावसायिक दिगो र बजारमुखी बनाउन किसानको आय आर्जन वृद्धि गर्न स्थानीय सरकार, सरकारी संस्था र सरकारवाला निकाय बीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताइएको छ। यो दंगीशरण गाउँपालिकाको खबर हो। ओरेक संस्था र दंगीशरण गाउँपालिकाको संयुक्त आयोजनामा दंगीशरण गाउँपालिकामा आयोजित कृषि उत्पादन तथा बजार व्यवस्थापन सुदृढीकरणका लागि स्थानीय स्तरको बजार रणनीतिक रूपरेखाको खाका सम्बन्धी छलफल कार्यक्रममा सहभागीले यस्तो बताएका हुन्। गोरक्ष दैनिकबाट खबर लिएका छौं।
1: लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यले नै निरन्तरता पाउनु हुनु भएको छ। एमाले नेकपा कम्युनिष्ट पार्टी नेकपा बीच सत्ता सहकार्यको सहमति बनेपछि मुख्यमन्त्री परिवर्तन हुने चर्चा चले पनि एमाले नेतृत्वले आचार्यलाई नै सरकारको नेतृत्वमा निरन्तरता दिने निर्णय गरेको हो। बिहिबार काठमाडौँमा एमाले अध्यक्ष केपी शर्मा ओली, पार्टी उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, मुख्यमन्त्री चेतनारायण आचार्य तथा पूर्व मुख्यमन्त्री लीला गिरीबीच भएको छलफलपछि आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने सहमति भएको स्रोतले जनाएको छ। एमाले भित्र नयाँ मुख्यमन्त्रीका रूपमा पूर्व मुख्यमन्त्री लीला गिरी, पूर्व मन्त्री भूमेश्वर ढकाल, संसदीय दलका उपनेता भोज प्रसाद श्रेष्ठ र पूर्व मन्त्री विष्णु पन्थी लगायत नेताको नाम चर्चामा रहे पनि अन्तत आचार्यलाई नै नेतृत्वमा निरन्तरता दिने निष्कर्षमा पार्टी पुगेको हो। मुख्यमन्त्री आचार्यले पार्टीभित्र सरकारको नेतृत्वबारे छलफल टुंगिएको र अब नयाँ सत्ता समीकरण अनुसार सरकार विस्तारको प्रक्रिया अघि बढ़ने बताउनुभयो। उहाँका अनुसार अब नेकपासँग औपचारिक छलफल गरी मन्त्रालय बाँडफाँड मन्त्रीहरूको जिम्मेवारी तथा सरकारको साझा कार्ययोजना बारे सहमति तथा सहमति गरिनेछ। लुम्बिनी प्रदेश सरकारले हालै मन्त्रालय पुनर्संरचना गर्दै मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय बाहेक 8 मन्त्रालय कायम गरेको छ। आजको युगदूत राष्ट्रिय दैनिकमा दशरथ घिमिरेले खबर लेख्नु भएको छ।
0: राप्ती गाउँपालिका एक पुलचोक स्थित पूर्व पश्चिम राजमार्गमा प्रहरीले चेक जाँचका क्रममा बिल बिजक बिनाका 10,75,000 रूपियाँ बराबरका मोबाइल तथा मोबाइलका पार्ट पूर्जा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरी टोलीले बिहिबार पूर्व पश्चिम राजमार्गमा नियमित सवारी चेक जाँच गर्ने क्रममा विभिन्न सवारी साधनबाट ढुवानी हुँदै गरेका आवश्यक बिल बिजक नभएका मोबाइल तथा मोबाइलका पार्ट पूर्जा बरामद गरेको हो। प्रहरीका अनुसार बरामद गरिएका सामग्रीको कुल अनुमानित मूल्य 10,75,000 रहेको छ। आजको राप्ती पोस्ट दैनिकमा खबर छ। त्यस्तै राप्ती पोस्ट दैनिकमा नै राप्ती गाउँपालिकाले आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक सम्पन्न गर सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको खबर उल्लेख गरिएको छ। गाउँपालिकाको सभाहल मसुरियामा आयोजित सार्वजनिक सुनवाईमा आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक सञ्चालनमा भएका विकास योजना बजेट खर्च र सेवा प्रवाह विभिन्न क्षेत्रका उपलब्धिहरूलाई जानकारी गराइएको थियो। प्राप्ति पोस्ट दैनिकबाट खबर लिएका छौं। अब लागौ यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको नयाँ युगबोध राष्ट्रिय दैनिकमा सो स्पर्शले स्पर्श गरेका मूल्य निष्ठ सवालहरू परिवर्तनका लागि स्तम्भमा जीतबहादुर शाहको यो विचार छापिएको छ। हरियो चुराको आवरणभित्र लुकेको महिलाको पीड़ा सुरेश कुमार पाण्डेको विचार छापिएको छ भने आजको युगबोध राष्ट्रिय दैनिकले सद्भाव जोगाउने साझा दायित्व शीर्षकमा सम्पादकीय लेखेको छ।
1: यसै गरी आजको गोरक्ष राष्ट्रिय दैनिकमा बजेट कार्यान्वयनको पुरानै रोग शीर्षकमा शुभराज खड्काको विचारलाई छापेको छ भने ओली दाहाल मिलन उर्लिएको लहरकी केही बेरमा शान्त हुने छाल शीर्षकमा केशव शर्माको विचारलाई छापेको छ। काँग्रेसभित्रको किचलो शीर्षकमा सुभाष नेपानीको विचारलाई छापेको छ भने आजको गोरक्ष राष्ट्रिय दैनिकले कोइलाबास भन्सारको औचित्य खोई शीर्षकमा सम्पादकीय छापेको छ।
0: आजको राप्ती पोस्ट दैनिकमा रातो मसी प्रकाश खड्का अभियानको निबन्ध छापिएको छ। झाँक्री कान्छा शुभचन्द्र राईको लघुकथा छापिएको छ भने आमा ढोका खुलै राख्नु रिता भण्डारीको कविता छापिएको छ। त्यस्तै दिपेन्द्र ढकालको दूरी शीर्षकको कविता पनि आजको राप्ती पोस्ट दैनिकले छापेको छ। यिनै खबरहरूसँगै हामी खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। एकिनजेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिग्राम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर छेत्री
1: अनि म देवा भूषाल पनि बिदा हुन्छु।
0: नमस्कार।
18: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क

0: मेलमिलाप भ्रातृत्व र राष्ट्रिय एकता कायम राख्न सबैमा अपील गर्नुभएको छ। राष्ट्रपति पौडेलले अपील जारी गर्दै अहिले उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन शान्ति सुव्यवस्थालाई पूर्ववत अवस्थामा ल्याई नागरिकको शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण कायम गर्न हरसम्भव प्रयासमा सरकार लाग्ने विश्वास पनि व्यक्त गर्नुभएको छ। उहाँले घटनाको सत्य तथ्य छानबिन गरी दोषी उप कड़ा कार्यवाही गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनेतर्फ सरकारवाला सबैलाई सचेत हुन पनि आग्रह गर्नुभएको छ। राष्ट्रपति पौडेलले सो घटनामा ज्यान गुमाउनु हुनेप्रति श्रद्धांजलि प्रकट गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको दिवानगंज र सिराह लगायत स्थानमा भएका घटनामा दुःख व्यक्त गर्दै केही जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको बताउनु भएको छ। हिजो राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले घटनामा परि निधन हुनुभएका नागरिकहरू जयप्रकाश मेहता, ओम प्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा सरकारका तर्फबाट गहिरो समवेदना व्यक्त गर्नुभयो। सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले आम नागरिक, नागरिक समाज, धार्मिक अगुवा, राजनैतिक दल र संचार माध्यमलाई धैर्य र संयमता अपनाएर शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपील गर्नुभयो।
1: आदरणीय बुवा आमा, दिदी बहिनी तथा दाजुभाइहरू, म आज एक अत्यन्त संवेदनशील घड़ीमा तपाईँहरू सामु उपस्थित भएको छु। केही दिन अघि सुनसरीको देवानगंज, सिराह लगायतका स्थानमा भएको दुखद घटना र त्यसपछि केही जिल्लाहरूमा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ। यस दुखद घटनामा परि निधन हुनुभएका हाम्रा नागरिकहरू जयप्रकाश मेहता, ओम प्रकाश मेहता र गणेश यादवप्रति म भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछु। साथै शोक सन्तप्त परिवारजनहरूमा नेपाल सरकारका तर्फबाट गहिरो संवेदना व्यक्त गर्दछु। घटनामा परि घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसकिएको छ। घटना भए लगत्तै सबै सुरक्षा निकायहरूले तत्काल घटनास्थलमा पुगेर परिस्थितिलाई सामान्य बनाउने, थप अप्रिय घटना हुन नदिने र शान्ति सुरक्षा कायम गर्ने प्रयास निरन्तर गरिरहेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कड़ा कानूनी कार्यवाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ।
0: प्रधानमन्त्री शाहले शान्ति सुरक्षा भंग गर्ने, अराजकता फैलाउने वा हाम्रो सदियौं पुरानो सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खर्ब ल्याउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रूपमा सचेत रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको उल्लेख गर्दै संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले घटनामा परि घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसकिएको पनि स्पष्ट पार्नुभयो। घटना भए लगत्तै सबै सुरक्षा निकायहरूले तत्काल घटनास्थलमा पुगी परिस्थितिलाई सामान्य बनाउने, थप अप्रिय घटना हुन नदिने र शान्ति सुरक्षा कायम गर्ने प्रयास निरन्तर भइरहेको उहाँले बताउनुभयो। प्रधानमन्त्री शाहले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कड़ा कानूनी कार्यवाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेकाले संलग्न दोषी जो कोही भए पनि कानूनी दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले अवस्था थप नबिग्रियोस्, कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि सरकार निरन्तर क्रियाशील रहेको पनि स्पष्ट पार्नुभयो। परिस्थिति सामान्यकरण गर्न केन्द्र स्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको र स्थानीय तहसम्मै जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरूहरू, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवाद भइरहेको समेत उहाँले उल्लेख गर्नुभयो।
1: हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मुडारिएको अशान्तिको बादल हटाउनु पर्नेछ। आम नागरिक, नागरिक समाज, धार्मिक समुदाय, सब आदरणीय अगुवा, सब राजनीतिक दल आज जिम्मेवार संचार के माध्यम सबके धैर्यता आ संयमता अपना के शांति, सद्भाव, भाईचारा आ राष्ट्रीय एकता कायम राख के लिए सरकार के तरफ से हार्दिक अपील कर रहे थे। धन्यवाद।
0: प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट फैलाइएका अफवाहको पछि नलागी सरकारी निकायहरूबाट

0: जारी भएका आधिकारिक तथ्य र सूचनामा मात्र विश्वास गर्न विशेष आग्रह गर्नुभयो। पूर्व राष्ट्रपति विभिन्न दल तथा सरकारवालाले उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन शान्ति सुव्यवस्थालाई पूर्ववत अवस्थामा ल्याई नागरिकको शान्तिपूर्ण जीवन यापन गर्ने वातावरण कायम गर्ने प्रयासमा लाग्न सबैसँग आग्रह गर्नुभएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले संवेदनशील परिस्थितिमा सम्पूर्ण नेपालीलाई उच्च संयमता अपनाउन सामाजिक सद्भाव खलबल्याउने गतिविधिबाट टाढा रहन आग्रह गर्नुभएको छ। त्यस्तै नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सबै नेता कार्यकर्तालाई सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र बन्धुत्व कायम राख्न सक्रिय हुन निर्देशन दिँदै हिंसा, उत्तेजना तथा मिथ्या सूचना फैलाउने कार्यमा संलग्न भए पार्टीलाई स्वीकार्य नहुने चेतावनी दिनुभएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्व र हिंसाबाट समस्याको समाधान हुन नसक्ने भएकाले संवाद, सहमति र जिम्मेवार सहकारीलाई नै वर्तमान जटिलताबाट मुलुकले निकास दिने अपेक्षा व्यक्त गर्नुभएको छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनदेखि तराईका विभिन्न क्षेत्रमा देखिएको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले नेपालीको विशेषता भनेको एकअर्काको सहअस्तित्वलाई स्वीकार गर्दै आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्नु रहेको बताउनु भएको छ। राष्ट्रिय सुरक्षा परिषदले देशमा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरकारवाला बीचको समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको बैठकमा देशको समग्र सुरक्षा अवस्था तथा यही साउन 10 गते सुनसरीमा भएको घटनाको समीक्षा गरिएको परिषदका सदस्य सचिव एवं रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिनुभयो। बैठकले भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबै सुरक्षा निकाय र सम्बन्धित सरकारवालासँग समन्वय गर्दै सामाजिक सद्भाव तथा राष्ट्रिय एकताको भावना कायम राख्ने गरी प्रभावकारी रूपमा कार्य सम्पादन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले वर्तमान परिस्थितिबारे कोशी र मधेस प्रदेशका सांसदहरूसँग छलफल गर्नुभएको छ। सिंहदरबार स्थित रासोपाको संसदीय दलको कार्यालयमा हिजो सभापति लामिछानेले प्रतिनिधि सभामा कोशी र मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ। सभापति लामिछानेले जिल्ला फर्किएर जनतासँग संवाद गर्न तथा जिल्ला जिल्लामा सद्भाव कायम गर्ने विषयमा पहल गर्न सांसदहरूलाई निर्देशन दिनुभएको रासोपाका प्रतिनिधि सभा सदस्य अशोक चौधरीले जानकारी दिनुभयो। मध्य प्रदेश सरकारले प्रदेशमा शान्ति, सामाजिक सद्भाव र सार्वजनिक सुरक्षा कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवको अध्यक्षतामा हिजो बसेको मन्त्री परिषद बैठकले प्रदेशको वर्तमान शान्ति सुरक्षा अवस्थाको समीक्षा गर्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको हो। बैठकपछि मुख्यमन्त्री यादवद्वारा जारी विज्ञप्तीमा राजनैतिक दल, संघ संस्था, धार्मिक गुरू, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, नागरिक समाज, संचार माध्यम, निजी क्षेत्र तथा सम्पूर्ण नागरिकलाई शान्ति, सामाजिक सद्भाव, धार्मिक तथा सांस्कृतिक सहिष्णुता कायम राख्न आफ्नो जिम्मेवारी निर्वाह गर्न अपील गरिएको छ। गृहमन्त्री सुदन गुरुङ सुनसरी घटनाका घाइतेलाई हिजो गृहमन्त्री सुदन गुरुङले सुनसरी घटनाका घाइतेलाई हिजो भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ। विराटनगर स्थित विराट नर्सिङ अस्पताल र प्राइम अस्पताल पुगी गृहमन्त्री गुरुङले घाइतेका स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। त्यसक्रममा गृहमन्त्रीले घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न समेत निर्देशन दिनुभएको छ। सुनसरीमा गत आइतबार राति दुई समूहबीच झडप भएता अशान्त बनेको जनजीवन विस्तारै सहज बन्दै गएको छ। सुनसरीको जनजीवन सहज बन्दै गए पनि तराई मधेसमा शान्ति सुरक्षा कायम राख्न जिल्ला प्रशासन कार्यालय धनुषा र सिराले केही संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेका छन्। जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलद्वारा जारी आदेशमा हिजो दिउँसो 3 बजेदेखि अर्को आदेश जारी नभएसम्म कर्फ्यू लगाइएको छ। त्यस्तै जिल्ला प्रशासन कार्यालय पर्साले बिरगंज महानगरपालिकाको केही क्षेत्रमा हिजो साँझ 5 बजेदेखि निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले पछिल्लो समय वीरगंज क्षेत्रमा देखिएको अवस्थालाई मध्यनजर गर्दै शान्ति सुरक्षा कायम राख्न निषेधाज्ञा जारी गरिएको बताउनुभयो। यसैबीच पूर्व पश्चिम राजमार्गमा टायर बाली सड़क अवरूद्ध गरेर प्रदर्शन भइरहँदा सिराको गोल बजारमा हिजो गोली लागेर एकजनाको मृत्यु भएको छ। सिराको औरई गाउँपालिकाका 15 वर्षीय गणेश यादवको गोली लागि मृत्यु भएको सिराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो। घटनापछि जिल्ला प्रशासन कार्यालय गोल बजार क्षेत्रमा हिजो दिउँसो 2 बजेदेखि अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लाको बोधे वर्षाई नगरपालिका क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी रामकृष्ण थापाद्वारा जारी आदेश अनुसार जिल्ला सुरक्षा समितिको बैठकको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन 2028 दफा 6 बमोजिम कर्फ्यू लगाइएको हो। गै राती 10 बजेदेखि अर्को आदेश नभएसम्मका लागि बोधे वर्षाई नगरपालिका क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरिएको सूचनामा जनाइएको छ। सिराहाको गोल बजारमा प्रदर्शनका क्रममा हिजो एकजना युवालाई गोली लागि मृत्यु भएको घटनाको सत्य तथ्य छानबिन गर्न मध्य प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ। मध्य प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाका प्रहरी उपरीक्षक भेषराज रिजालको संयोजकत्वमा मध्य प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक यशराज भट्ट र प्रहरी सहायक निरीक्षक गोविन्द झा सदस्य रहने गरी छानबिन समिति गठन गरिएको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले मधेसमा भएका पछिल्ला हिंसात्मक घटनालाई सरकारले गम्भीरतापूर्वक लिई समाधानका लागि ठोस पहल गरिरहेको बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत हिजो धारणा सार्वजनिक गर्दै मन्त्री डाक्टर तिमिल सिन्हाले संवेदनशील घड़ीमा सम्पूर्ण संचार माध्यम सम्पादक पत्रकार सामाजिक सञ्जाल प्रयोगकर्ता तथा आम नागरिकलाई सत्य तथ्य र जिम्मेवारीपूर्ण सूचना मात्र सम्प्रेषण गर्न आग्रह गर्नुभयो। अपुष्ट सूचना भ्रामक सामग्री घृणा फैलाउने अभिव्यक्ति वा कुनै पनि समुदाय समूह वा व्यक्ति विरूद्ध उत्तेजना फैलाउने सामग्री प्रसारण तथा शेयर नगर्न समेत उहाँले अपील गर्नुभएको छ। प्रतिनिधि सभाको हिजोको बैठकले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्तुत प्रस्तावलाई स्वीकृत गरेको छ। बैठकमा विशेष समय लिएर नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुनसरीको कप्तानगंजमा भएको घटनाको छानबिनको माग गर्नुभयो।
1: अहिले देशको समग्र राजनीतिक परिस्थिति त्यति सहज चाहिँ छैन। गत निर्वाचनमा जे भनेर हामी सहभागी भयौं, निर्वाचनमा जे जसरी जनताले आफ्नो अभिमत प्रकट गरे, यसबीचका सरकारका क्रियाकलाप जनताको त्यो अपेक्षालाई सन्तुष्ट पार्न सकेको छैन। बरु दिन प्रतिदिन परिस्थिति अझ असहज हुने हो कि भन्ने चिन्ता व्याप्त भएको छ। सुनसरी मोरङ लगायत अन्यत्र पनि जे परिस्थिति देखा परेको छ, त्यो गौरवशाली परम्परालाई स्मरण गर्दै संवाद र सहकार्यको माध्यमबाट समाधान गर्ने र आम जनताको एकताको माध्यमबाट त्यसभित्र घुसपेट गर्न खोज्ने र परिस्थितिलाई अझ असहज बनाउन खोज्ने प्रवृत्ति विचार र शक्तिलाई परास्त गर्न एकजुट हुन अपील पनि गर्न चाहन्छु।
0: यसअघि बैठकमा सांसदहरूले सुनसरीको देवानगंज घटनाका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै समयमा नै शान्ति सुव्यवस्थाका लागि काम गर्न सरकारसँग माग गर्नुभएको थियो। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले सुनसरी घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई तत्काल कानूनी दायरामा ल्याउन र पीड़ित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गर्नुभयो। सांसदहरूले अविरल वर्षाले देशका विभिन्न ठाउँमा समस्या भएको भन्दै विपद जोखिम न्यूनीकरण गर्न र नागरिकको जीवन रक्षाका लागि माग गर्नुभयो। यस्तै बैठकमा सांसदहरूले केही दिन यता आएको अविरल वर्षापछिको बाढ़ीले बाजुरामा 100 मानिस घरबार विहीन बनेको भन्दै उनीहरूका लागि सुरक्षित वासस्थान र राहत उद्धारको व्यवस्था गर्न माग गर्नुभयो। यस्तै बैठकले प्रतिनिधि सभाका पूर्व सदस्य एवं संविधान सभा सदस्य गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। पूर्व उप प्रधानमन्त्री श्रेष्ठको 79 वर्षको उमेरमा साउन 12 गते उपचारका क्रममा ललितपुरमा निधन भएको थियो। नेता श्रेष्ठ नेपाली कंग्रेसका तर्फबाट 48-56 सालमा स्याङ्जा जिल्ला क्षेत्र नम्बर 1 र 2 करी 2 पटक प्रतिनिधि सभा सदस्यमा तथा 64 र 2070 संविधान सभा सदस्य सदस्य निर्वाचित हुनुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक साउन 19 गते मंगलबार दिउँसो 1 बजे बस्नेछ। राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेट गर्नुभएको छ। राष्ट्रपति कार्यालयमा भएको भेटमा मुलुकको समसामयिक राजनैतिक परिस्थिति, संघीय संसदका गतिविधि तथा संसदीय अभ्यासका विविध विषयमा विचार विमर्श भएको सभामुखको निजी सचिवालयले जनाएको छ। सुनसरीको देवानगंज घटनाका सम्बन्धमा सरकार र पीड़ित परिवारबीच सात बुधे सहमति भएको छ। केही बेर अघि गृहमन्त्री सुदन गुरूङ र पीड़ित परिवारबीच सहित घोषणा गर्ने, परिवारले मृतकको शव बुझ्नेदेखि अन्तिम संस्कार गर्ने सम्मका विषयमा सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौता पत्रमा गृहमन्त्री सुदन गुरूङ तथा पीड़ित पक्षका तर्फबाट मृतक ओम प्रकाश मेहताका अभिभावक कुशदेव मेहता र जयप्रकाश मेहताका अभिभावक नरेश मेहताले हस्ताक्षर गर्नुभएको छ। सहमति अनुसार सरकारले देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषी उप प्रचलित कानून बमोजिम आवश्यक कार्यवाही प्रक्रिया तत्काल अघि बढ़ाउनेछ। सम्झौतापछि अब अस्पतालमा रहेका मृतक ओम प्रकाश मेहता र जयप्रकाश मेहताको शव परिवारले बुझ्नेछन्। सुनसरी घटनामा दुईजनाको मृत्यु भएको हो। सहमति अनुसार नेपाल सरकारले मृतक दुवैलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाउनेछ।

0: माया कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्याएर यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, डङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक डङ्गालीबाट किनेर हेर न।
0: लौ त म डङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब डङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ डङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: डङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सम्राज रैदास।
5: सम्पर्क फोन नम्बर 082-563-775।
1: सम्पर्क नम्बर 98-478-26-873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् डङ्गाली सु मेटेरियल सेन्टरमा।
7: के तपाईँ दाँत तथा गिगा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ खोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
8: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
8: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
9: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
7: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
10: आया, मम्मी मम्मी दाँत दुख्यो।
11: मम्मी मेरो दाँत भङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
12: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
13: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
11: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
13: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
7: लामो समय फिलिपिन्स, बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
14: सावधान, उस्ता उस्तै नामबाट नझुकिनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि

0: रक्षात्मक क्षमता बढ़ाउँछ।
1: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, तोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
0: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
2: शुद्ध महका लागि कहाँ जाने त?
3: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
2: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
4: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
2: सम्पर्क मोबाइल नम्बर 9858731840 र 9848720440।
4: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
5: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
6: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
5: उपलब्ध। शल्यक्रियाहरू,
6: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
5: बालबालिकाको न्युरो सर्जरी,
6: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
5: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
6: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
5: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-090-65-255।
7: सीता, के भयो तिमीलाई? घुम्छु र बसी छु।
8: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेनौ। अब त आफै मरिसक्यो।
7: के कुरा गर्छु तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, केही अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
8: ए, ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
9: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
6: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
9: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848-23572।
10: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
11: हाम्रा सेवाहरू,
10: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू,
11: छाती, दम, निमोनिया, खोकी, छेरो,
10: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
11: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
10: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
12: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू,
10: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
11: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
10: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने,
11: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
10: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
11: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
10: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
11: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडा हुने,
10: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
11: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9848726001।
13: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
14: उपचार हुने रोगहरू
13: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
14: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
13: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
14: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
13: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
14: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
13: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
15: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
16: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
17: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ। संसद र सांसदलाई जनतासँग र जनतालाई संसद र सांसदसँग उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएनले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी संवाद श्रृंखला हेलो सांसद प्रसारण गर्ने गर्छन्। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग जाजरकोटका सांसद पार्वती बिग हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। अहिले लामो समयको अन्तरालपछि संसद बैठक फेरि अगाडि बढ्न थाल्यो। यो बीचमा आफ्नो जिल्ला गएर अथवा राजधानीमै बसेर त्यस्तो खालको गतिविधिहरू सक्रियता भयो कि कस्तो रह्यो तिमीहरूको अगाडि?
18: यो 14 दिनको संसद स्थगित जुन ढंगले भएको थियो, हामी जिल्ला पनि गयौं, त्यसपछि गएर काठमाडौँमा पनि बस्यौं। किनकि हाम्रो मेरो त कर्णाली हो, त्यहाँ फेरि कस्तो हुन्छ भने सिजनली टाइपको सबै कामहरू हुन्छ क्या। त्यसले गर्दा जिल्लामा गएर धेरै एकदम तीव्र ढंगले गतिविधि बढाउन सक्ने कन्डिसन चाहिँ यो मौसमले थिएन।
17: भनेको यो बीचमा चाहिँ जानुभयो जाजरकोट?
18: गएँ, तर फर्के।
17: कसरी प्रस्तुत हुने, के कुरा उठाउने भन्ने कुराहरू पनि तयारी गर्न समय पुग्दो रहेछ कि अथवा जसो जसो हुन्छ त्यसरी अगाडि बढ्ने भन्ने नै छ?
18: तयारी त पुग्छ नि, किन नपुग्नु होइन। फिल्ड गइन्छ, अब मेरो निर्वाचन क्षेत्र त एउटा मात्रै सीमित छैन नि त, देशैभरिको निर्वाचन क्षेत्र हो। देशैभरि मुभ गर्न नसके पनि जुन आफू जन्मेको हुर्केको ठाउँ छ त्यो क्षेत्रमा पुगेर त्यसले समग्र एउटा ठाउँको प्रतिनिधित्व गर्छ होइन। त्यसले गर्दाखेरि त्यहाँका समस्याहरू एकदम पुरा नोटिफाई गर्न सकिन्छ प्राथमिकतामा, के एक दुई तिन अब कसरी गइजाने भनेर होइन। त्यसपछि गएर अब सदनलाई कसरी प्रस्तुत हुने, जनताको आवाजलाई कसरी उठाउने भन्ने कुरा तयारी त फुलफिल गर्न सकिन्छ।
17: म यो विषयहरू यसरी उठाउँछु भनेर केही सूची बनाउनु भयो कि कस्तो छ अहिले? हजुर,
18: अहिले विशेष गरी पछिल्लो घटनाक्रमहरू घटिराखेका छन् होइन। त्यसपछि सुनसरीको घटना छ, देशैभरि यस्ता बाढी पहिरोबाट मान्छेहरू प्रभावित छन्, मान्छेहरूको उठीवास भइराखेका छन्। जाजरकोटमा आज भूकम्पका टहराहरू भत्केर मान्छेहरूको विचल्ली छ, यिनी विषयवस्तुलाई उठाउनुपर्छ सदन।
17: अनि जाजरकोटमा 80 सालमा भूकम्प गयो, अहिले 83 वर्ष पुगिसक्दाखेरि पनि पुनर्निर्माणको काम नसकिएको बारेमा त्यहाँ धेरैले गुनासोहरू सुनाउनु भएको अवस्था थियो र हालैको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नयाँ प्रमुख कार्यकारीको नियुक्तिसँगै उहाँले चाहिँ यो पुनर्निर्माणको काम अगाडि बढाउने भनेर एउटा निर्णय गर्नुभयो। ढिला भएको बारेमा पनि यहाँले छिटो छिटो गर्नुपर्छ भनेर कोसिस गरि नै राख्नु भएको छ अथवा कसरी अगाडि बढिरहेको छ?
18: मेरो सदनको पहिलो कार्यकाल डे वानदेखि नै म निरन्तरमा केमा लागिरहेको छु भने भूकम्पबाट प्रभावित नागरिकहरूलाई सुरक्षित बासस्थान हुनुपर्छ भनेर लागिरहेछु निरन्तर। तर हामीलाई केले अल्झाइराख के को छ भने त्यो डीडीए को कार्यविधि जुन छ त्यो डीडीए को कार्यविधिले नागरिकहरुको सिफारिस गर्ने कुरा र घरहरु बनाउने कुरा निकै गाह्रो विषय भइराखेको छ। सरकारसँग हाम्रो एउटा पनि के अनुरोध छ भने यो डीडीए को कार्यविधि चेन्ज गरिदिनुस्। यो कार्यविधि चेन्ज नगरुन्जेलसम्म जनताले घर बनाउन सुरक्षित घरमा बस्न पाउँदैनन् भन्ने कुरा हाम्रो निरन्तर रूपमा छलफल भइराखेको छ। अहिले हामी अलि सदनमा आइसकेपछि निरन्तर रूपमा यो अवधिलाई उठाइराखेका छौं र त्यहाँ जाने विशेष गरिन विपद व्यवस्थापन समितिको अध्यक्ष सीडीओ भएर जो जानुभएको छ उहाँले पनि एउटा पहल कदमीका साथ पछिल्लो चरण अहिले 188 कतिवटा घरहरू सिफारिस गरेको छु भनेर अस्ति मलाई भन्दै
17: हुनुहुन्छ
18: पुनर्निर्माणका लागि। तर त्यो गतिले चाहिँ नागरिकको घर बन्दैन
17: भनेको अझै पनि आशा गर्ने अब चाँडै होला भन्ने
18: आशा त चाँडै होला भन्नै सकिँदैन किनकि चार पाँचजना कर्मचारी जो यो विपद व्यवस्थापन प्राधिकरणले पठाएको छ त्यो चार पाँचजना प्राविधिकहरूले जाजरकोटमा रहेका लगायत आसपासका भूकम्प प्रभावित क्षेत्रका घरहरू एक वर्षमा एकदम निश्चित गरेर जनतालाई सुरक्षित वासस्थान दिन सक्दैनन्। त्यसैले पनि हामीले के कुरा उठाइराखेका छौं भने जसरी 72 को भूकम्पमा सरकारले जति फास्ट ट्र्याकबाट काम गर्यो त्यसरी यो कामलाई लिनु पर्यो किनकि तत्कालीन प्रधानमन्त्री हुनुहुन्थ्यो प्रचण्ड त्यति बेला केही राहत भनेर दिएको 50,000 जस्ताको टहरा बनाएको थियो त्यो जस्ताको टहरा कस्तो थियो भने त्यहीको लोकल अन्य रिसोर्सहरू प्रयोग गरेको थियो। अब त्यो लोकल रिसोर्सहरूमध्ये काठ हो त्यहाँ तल ठोक्ने भनेको त्यो काठ कुहिसक्यो 3 वर्षमा अनि त्यसपछि गएर अहिले 3 टहराहरू भत्किन थाले त्यसपछि फेरि नागरिकले दुःख पाउने त्यसपछि गएर नागरिकले अनावश्यक क्षति बेहोर्नुपर्ने धेरै दुःख पाउनुपर्ने स्थिति जो छ योबाट हामी छिट्टै मुक्त गर्ने प्रयासमा छौँ।
17: जस्तो सांसदको रूपमा तपाईँ आइसकेपछि संसदमा निरन्तर बोल्ने आफ्नो विचार राख्ने सहभागिता जनाउने बाहेक अरू विषयगत मन्त्रालय अथवा अरू सरकारवालासँग पनि जाजरकोट भूकम्प प्रभावितहरूको न्यायको लागि पुनर्निर्माणको लागि त्यो दौड़धुप गरिराख्नु परेको छ कि कस्तो छ अहिले?
18: हामी त गरि नै रहेछौ हाम्रो कामै त के हो र सदनमा गएपछि जनताका कामलाई लिएर काम गर्नका लागि एउटा जिम्मा लिएर आएको त हो नि होइन। धेरै अस्ति राष्ट्रिय योजना आएका मान्छेहरूसँग मेरो बसाइ भइरहेछ त्यसपछि गएर यता भौतिक मन्त्रालयसँग बसाइ भइरहेछ अगाडि बढाउनु पर्यो भनेर प्राधिकरणसँग बसाइ भइरहेछ होइन गृहमन्त्रीसँग आफै पनि बसिरहेछौँ छलफल गरिरहेछौँ। तर जति छलफल गरे पनि कहाँ हो भने नीति हुन्छ नि त्यो नीति बनाइदिएन भने बडो गाह्रो हुन्छ कि डीडीएको कार्यविधिले भूकम्प प्रभावितका घर बन्न दिँदैन।
17: के हो यो डीडीए भनेको?
18: डीडीएको भनेको घरको वर्गीकरण गरिरहेछ कि होइन त्यो वर्गीकरण गरिरहेछ त्यहाँ पनि के भनिदिइरहेछ भने अंश भण्डाको कुरा उठाइदिइरहेछ। अहिले अंशभण्डाले हामीलाई एकदम पुरानो त्यो अब त्यो भूकम्प गएदेखि यता अंशभण्डा गरेका भन्छ क्या त्यो त हुँदैन नि त। पहिला पनि अंशभण्डा गरेका थिए मान्छेहरू एउटै घरमा बसेका थिए तिनीहरू छुट्टिएर छुट्टै घर बनाइकन बस्न सकिराखेको स्थिति थिएन त्यसैले गर्दाखेरि हामीलाई एकदम त्यो त्यो जुन एन बनाइदियो त्यो विधिले चाहिँ हामीलाई निकै गाह्रो बनाएको छ र यो चेन्ज गरिदिनुहोस् भनेका छौँ हामी।
17: अनि तपाईँले जुन आग्रह गर्दै आउनु भएको छ यसलाई परिवर्तन गर्न भनेर संसददेखि सरकार र सडकबाटै पनि अनि त्यो त्यसमा सुनवाई हुने छाटकाट राम्रै सुनवाई भयो आशावादी नभएर अझै पनि जुन अन्यल एउटा सांसदको रूपमा तपाईँलाई पनि छ त्यो चाहिँ के कारणले भयो होला?
18: आफूले गरेका काममा त जो विश्वासै गर्ने हो होइन मैले जे गर्छु त्यो गर्छु भनेरै गर्ने हो। म पनि एउटा आशावादी व्यक्ति हो होइन मैले जति आवाजहरू उठाइराखेको छु यो सुनवाई होस् भन्न चाहन्छु म। तर अन्यताको सिर्जना त हामीले जनताको आवाज उठाउने होइन यो ल्याएका छौँ यो गर्नुपर्छ होइन जनता यहाँनिर दुःखमा परेका छन् उहाँहरूलाई चाहिँ मुक्ति दिनुपर्छ भनेर कुरा गर्ने हो। त्यसको समाधानको प्रमुख पात्र भनेको त सरकार हो।
17: अनि जाजरकोट भूकम्प प्रभावितहरूको कतिको गुनासो सुन्नु परिरहेका छ सांसदको रूपमा?
18: म आफै भोगिरहेको छु होइन म आफै पीडित हो लगायतका मान्छेले अब सांसदको रूपमा नसुन्ने उहाँहरूको पनि एउटै माग के हो भने हामी चुनावमा जाँदै गर्दा पनि मैले धेरै अन्त त जानु पाइनँ जिल्लामा त जिल्लाभरि नै गएको थिएँ त्यति बेला पनि कस्तो स्थिति थियो भने हाम्रा घर बनाइदिने भन्ने थियो कि सो आम नागरिकको त्यस्तो थियो हाम्रो प्रतिबद्धता पनि हामी तपाईँहरूको घर बनाउनेमा सके जति हाम्रो सबै तागत लगाएर लाग्नेछौँ भन्ने नै थियो।
17: अनि त्यस अनुसार कि दिनदिनै जसो फोनहरू आउँछ कि कस्तो हुन्छ तपाईँलाई?
18: मान्छेहरू त घर टहराले जस्तो अस्ति हावाहुरी थियो टहरा उडायो आज त्यसपछि गएर यो वर्षा सुरु भएको छ अनि बाढी पहिरो आउँछ पहिरोले घर पुर्छ अब दिनदिनै त भनिहाल्छ नि अब हामीलाई नभनेर उहाँहरूको भन्ने ठाउँ पनि कतै हुँदैन त्यसले गर्दाखेरि हामीलाई भन्नुहुन्छ उहाँहरूले
17: तपाईँ अनि के भनेर जवाब दिनुहुन्छ?
18: अब यो भइरहेछ भन्छ अनि हामीले कुरा उठाइरहेछौँ होइन उहाँहरूले सुन्नु पनि हुन्छ फेरि तपाईँले सदनमा जे कुरा उठाइदिइराख्नु भएको छ जे प्रयास गर्नुभएको छ यो असाध्यै राम्रो हो यो पुगेन छिटो गर्ने भन्नुहोस् भन्नुहुन्छ कि नागरिक पनि बुझ्नुहुन्छ नि कहाँ त्यस्तो हामीले गरेको काम तपाईँले केही गरेको छैन भन्दै भन्नुहुन्न नि उहाँहरू।
17: अनि तपाईँले अहिलेसम्म गरेको संवाद र छलफललाई आधार मान्ने हो भने जाजरकोट भूकम्प प्रभावितहरूको पुनर्निर्माणको कामलाई तीव्रताका साथ अगाडि बढाउनको लागि प्रधानमन्त्रीले यस्तो गरिदिनु भयो भने चाहिँ राम्रो हुन्थ्यो भन्ने हो कि अथवा गृहमन्त्रीले यसरी अगाडि बढाइदिए हुन्थ्यो भन्ने लागेको कि अथवा अरू कुनै मन्त्रालयको बीचमा अझ राम्रोसँग समन्वय भयो भने पुनर्निर्माणको काम अगाडि बढ्न सक्छ त्यो गति लिन सक्छ
18: सरकारसँग मैले सदनमा पनि कुरा उठाएको छु हाम्रो एउटै माग कहाँ हो भने डिडिएको कार्यविधि चेन्ज गरिदिनु पर्यो र प्राविधिकहरू तन्नै होइन जति आवश्यकता छ कम्तीमा 50-60 जना त्यहाँ प्राविधिक पठाइदिनु पर्यो र एक वर्षमै त्यो काम चाहिँ फाइनल हुने गरी लगाइदिनु पर्यो भन्ने हाम्रो अहिले पनि आग्रह छ हिजो पनि थियो र भोलि पनि रहन्छ
17: पुनर्निर्माण बाहेक सेवा सुविधा जनतालाई आफ्ना नागरिकलाई त्यो पुर्याउनको लागि त्यो पनि समन्वय बराबर उत्तिकै भइरहेको छ कि कस्तो छ
18: त्यो एकदम अहिले कस्तो छ भने प्रायः सबै सरकारी अफिसहरू भनौँ न जो भूकम्पबाट क्षतिग्रस्त छन् तिनी पुनर्निर्माणका लागि भनेर केही रकम छुट्याएको छ मेरो अपेक्षा छ छिटो कार्यान्वयन भइदियोस् होइन कार्यान्वयन भएन भने त फेरि त्यो रकम छुट्याएर मात्रै पनि अर्थ रहँदैन त्यसले गर्दाखेरि छिटो कार्यान्वयन भइदियोस् अब उहाँहरूको मोडल अनुसार त्यो छिटै कार्यान्वयन गर्ने जस्तो पनि देखिँदैन किनकि सबै त्यो त्यहाँको भरि संघले हेर्ने भन्ने छ अब संघले कति भ्याउने हो त्यसले गर्दाखेरि अब छिटो कार्यान्वयन गरिदिनुपर्छ सरकारले त्यसले त नागरिकलाई एकदमै प्रभावित बनाएको छ नि जिल्ला प्रशासनमा काम लिन आउने मान्छेले सेवा लिन आउने मान्छेले सजिलोसँगले सेवा लिन सकिराखेको छैन मालपोतमा आउने मान्छेले अहिले पनि तिनी कागज जागजहरू हराइराखेका छन् होइन त्यस्तो कन्डिसन छ त्यसले गर्दाखेरि उहाँहरूले एकदम दुःख भइराख्नु भएको छ
17: अनि चुनावको समयमा यहाँले अलिक बढी उठाएको भनेको भूकम्पको पुनर्निर्माणको कुरा र न्यायको कुरा र सामाजिक रूपमा पनि न्याय एउटा दलित समुदायमाथि अथवा अरू जो जुन खालको पीड़ा अथवा प्रभावमा छन् उनीहरूको लागि पनि केही गर्छु भन्नुभयो त्यो बाहेक अरू केही पनि भन्नुभएको छ ताकि त्यो प्रतिबद्धता सम्झेर अहिले दिनहुँ जसो संसदमा जाने आफ्नो कुरा राख्ने अथवा सरकारवाला सरकारसँग पनि त्यो खालको समन्वय गरिराखेको यहाँले
18: चुनाव मात्र भएन मेरो पहिला पनि एउटा प्रतिबद्धता के थियो भने चुनावको बेला त स्वाभाविक ढंगले उम्मेद्वार भएर जाँदा आफ्नो प्रतिबद्धता हुन्छ नै होइन त्योभन्दा पहिलादेखि यहाँसम्म आउँदा र भोलिका दिनहरूमा पनि एउटा जो मेरो सबैसँग एउटा प्रतिबद्धता र एउटा जो सबैको अपेक्षा के गर्छु भने चुनावको बेला जाजरकोट केन्द्रित र भोलि पनि जाजरकोटको समस्या समाधान भए त भएका छैनन् विशेष गरी कर्णाली केन्द्रित होइन कर्णालीको समस्या समाधान भए त भएका छैनन् अहिले पनि कर्णालीलाई सरकारले उपेक्षा नै गरेको छ त्यसले गर्दाखेरि हामी त्यहाँ केन्द्र देशैभरिको त्यस्तो स्थिति होला सामाजिक क्षेत्रमा हेर्ने हो भने म जुन ठाउँबाट हुर्केर आएको छु नि त जुन ठाउँमा जन्मेको छु नि त्यो पीड़ा सम्झने हो भने मेरो अहिले पनि आँसु आउँछ क्या त्यसले गर्दाखेरि मैले त्यो जो यो समाज मान्छेलाई मान्छे भएर स्थापित कसरी गर्न सकिन्छ भन्ने कुरा म निरन्तर रूपमा सायद विगत 14-15 वर्ष अब एजदेखि अहिलेसम्म निरन्तर रूपमा लागिराखेको छु र लाग्छु भने यो अन्तिमसम्म
17: तपाईँले विशेष त दलित समुदायको अधिकारको विषयमा पनि तपाईँ लड्नुभयो चाहे त्यो सोती घटनाको विषय होस् अथवा अरू विषयमा पनि तपाईँले कुरा उठाइराख्नु भएको छ र समग्र देशैभरिमा दलित समुदायले जुन खालको उपेक्षा र जुन पीड़ा भोगिराख्नु पर्ने त्यो त एकातर्फ छ नि त्यसमा कर्णाली भनेर फेरि अर्को ढंगबाट विभेद अर्को ढंगको फरक त्यो महसुस गर्नु परिराखेको अवस्थामा चाहे संघीय सरकारमा होस् चाहे प्रदेश सरकारमा तपाईँको पार्टी त कुनै न कुनै ढंगबाट त फेरि संलग्न र सहभागिता त अवश्य पनि छ सरकारले गर्नुपर्ने गर्नुपर्छ भनेर हामी भनिराख्दाखेरि सरकारमा त फेरि पार्टी छ होइन तत्कालीन माओवादी अहिले नेकपा त्यसमा भयो हालचालै त कर्णाली प्रदेशमा तपाईँकै पार्टीबाट मुख्यमन्त्री हुनुभयो विगतमा कति काम भयो त्यो के कारणले भयो र किन हुन सकेन नभएको काम चाहिँ
18: सामाजिक सुधारका काम सायद जनयुद्ध शुरू भएदेखि नै भएका हुन् जसले जे सुकै भनोस् म दावाका साथ भन्छु यो समाजमा कसैले परिवर्तन ल्यायो भने त्यो जनयुद्धले ल्याएको त्यसको नेतृत्व प्रचण्डले गर्नुभएको हो म यसरी आइराखेको छु एउटा के हो मजदुर परिवारमा जन्मेको एउटा मजदुरको छोरी भुइँ मान्छेको प्रतिनिधि भन्छु म अहिले पनि आफूलाई होइन त्यसले गर्दाखेरि म जस्ता त कतिखेर कति सरकारमा गएकाहरू सत्ता चलाएकाहरू आज हेर्नुहुन्छ भने दुईटा वडा सदस्य मध्ये एकजना वडा सदस्य दलित महिला अनिवार्य हुनुपर्ने होइन त्यसपछि दलितहरूले 60 वर्ष पुग्न बित्तिकै भत्ता पाउनुपर्ने त्यसपछि श्रीमान बिर्न बित्तिकै एकल महिलाको रूपमा महिलाहरूले भत्ता पाउनुपर्ने यावत समावेशी सिद्धान्तका कुराहरू आज यो देशमा प्रधान न्यायाधीश महिला हुनुपर्ने प्रधानमन्त्री महिला हुनुपर्ने होइन यो देशको राष्ट्र प्रमुख राष्ट्रपति महिला हुनुपर्ने यावत परिवर्तनका कुराहरू त जब जनयुद्ध शुरूआत भयो त्यहाँदेखि नै भएको होइन त्यसपछि यता आउँदाखेरि पार्टी यो प्रवृत्तिसँग जोडिँदो रहेछ कि पार्टी कहाँनिर आयो त्यसपछि गएर पार्टी सरकारमा रह्यो कि रहेन सरकारले केही गर्न सक्यो कि सकेन होइन मैले शान्ति प्रक्रियामा आइसकेपछि हाम्रो संयोजक आदरणीय कमरेड प्रचण्डको एउटा इन्टरभ्यू त्यहाँ सुनेको थिएँ कि होइन उहाँले के भन्नुभएको थियो भने सही ढाटाउको हाम्रै हुन्छ, संरचना सबै अरूहरूले चलाउनेछन् है, शरीरका सबै संरचनाहरू भनेर भन्नुभएको थियो। त्यो अहिलेसम्म पनि त्यति बेलाको त्यो वोट कति दूरदर्शी रहेछ कि, अहिलेसम्म पनि त्यो चाहिँ लागू भइराखेको छ कि, त्यो प्रचण्डको हकमा मात्र होइन सबैको हकमा त्यो लागू भइराखेको छ।
17: त्यस्तो दूरदर्शी मान्छे पटक पटक प्रधानमन्त्री हुँदा, त्यस्तो दूरदर्शी मान्छेले नेतृत्वको पार्टीले पटक पटक त्यो सत्ताको स्वाद चाखिराख्दाखेरि हामी अहिले पनि दलित समुदायमाथि उत्पीडन छ, पीड़ा छ, प्रभाव छ भनेर तपाईँले जुन खालको एउटा अभियान पटक पटक चलाइराख्नु भएको छ र पटक पटक यसो हुनु पर्यो उसो हुनु पर्यो त्यो भनिराख्ने अवस्था आउनु सुख हो कि दुःख हो?
18: मैले त अहिले त्यही कुरा गर्दैछु, म त अहिले पनि भन्छु यदि दुःखद कुरा हो यो समाजमा रहेको कुसंस्कारमा रहेको जातीय छुवाछुत, जातका आधारमा गरिने छुवाछुत त्यो कहीँ छ भने हाम्रो देशमा छ कि, कति विडम्बना मान्छेलाई, आखिर मान्छे भनिन्छ, मान्छे भइसकेपछि मान्छे हो भनेर बाँच्न दिने यो अवस्था छैन हामी कहाँ, होइन जातका आधारमा छुवाछुत यस्तो छ, मान्छे हो होइन, यो त प्राकृतिक नियम होला नि त, मेन्सुरेसन हुन्छ पर गोठ बनाइकन घरभन्दा होइन, त्यसपछि 50 मिटर पर होइन 200 मिटर पर गोठ बनाइकन राख्नुपर्ने स्थिति, जो 5 दिनसम्म महिनावारी बार्नुपर्ने स्थिति यही देशमा सञ्चालित छ क्या, त्यो सामाजिक नियम आज पनि यति दह्रो ढङ्गले चलिराखेको छ होइन, त्यसले गर्दाखेरि यो सबै विकृतिहरूको अन्त्य चाहन्छौँ हामी र चाहन्थ्यौँ।
17: अहिले विगतको देखे अहिलेसम्मको समीक्षा गर्दाखेरि यसमा कति त्यसको सकारात्मक नतिजा निस्क्यो, अझै कति प्रतिशत बाँकी छ जस्तो लाग्छ?
18: जातका आधारमा गरिने छुवाछुतको हकमा छुवाछुत अहिले हटेको छ, विभेद बढेको छ अहिले होइन, यो सुती घटना जस्ता घटनाहरू विभेदकै कारण भएका हुन्, छुवाछुतको कारण चाहिँ भएका होइन, छुवाछुतको कारण भइदिएको भए त केटी मान्छेहरू घरमै गएर बस्ने खानेसम्मको चलिरहेको थियो नि त, त्यसले गर्दाखेरि यो विभेदका कारण घटेका देशैभरका उनीहरूले त्यो विभेद एक्सेप्टै गर्न सकेको राखेका छैनन् क्या। अस्ति भने मैले सदनमा केही कुरा बोलेका थिएँ, तीनटा कुरा बोलेको थिएँ, दुनियाँ मान्छेहरूले मलाई यति गाली गर्यो कि ओहो कुरै छोड्नुहोस् छैन, त्यो भीम उपाध्यायबाट सुरु भयो, म उहाँलाई चिन्दिनँ होइन, व्यक्तिगत हिसाबले चिन्दिनँ, उहाँको स्टाटस हेर्दा त्यहाँ उहाँबाट सुरु भएको लहर सहित शिवसेना र हिन्दू महासंघ भन्नेहरूसम्म पनि गइकन जोडिएर उहाँहरूले मलाई पुरै ज्यान मार्ने धम्कीसम्म दिनुभयो कि मैले आइजाऊ भाइ मार्नका लागि म धेरै टाढा छैन भनेर, त्योसम्मको भन्नुपर्ने चाहिँ स्थिति सिर्जना भयो भनेपछि समाज त कति विकराल अवस्था छ, म यो सबै अवस्थाको अन्त्य होस् भन्न चाहन्छु कि। अहिले पनि सरकारमा म त हिजो विगत 5 वर्ष कार्यपालिका पनि बिताएर आएको हो होइन, मैले त्यहाँ पनि एउटा काम शुरूआत गरेको थिएँ, साहित्यले यति धेरै राम्रो सन्देश थियो, पहिलो गाछमै ढुङ्गा भन्या जस्तै गरिकन सुती घटना हामीले बेहोर्नु पर्यो र भोग्नु पर्यो होइन, त्यो त्यस्तो घटनाको जो ह्यान्डल कसैलाई पनि गर्न नपरोस् अब म कामना गर्छु होइन, कोही मान्छे त्यति पीड़ित हुन नपरोन् तर म लगायत सिंह जाजरकोटीले त्यो सामना गर्यौं कि त्यो पीड़ा चाहिँ पचाउने स्थिति चाहिँ सिर्जना भयो। त्यति बेला यतिसम्म भयो कि मान्छेको बुझाइ यस्तोसम्म रहेछ कि एकजना नरेन्द्र शाह भन्ने नगेन्द्र शाह भन्ने जाजरकोटी राज खानदानको एउटा सदस्य हो कि उहाँ होइन, त्यो आन्दोलनको समय जब उहाँ हुनुहुन्थ्यो उहाँलाई बाहिरबाट जाने धेरैले दलित भन्दो रहेछन् कि, तपाईँ दलित कम्युनिटीको कुन थरको मान्छे हो भनेर भन्दो रहेछ, अनि दाइले मलाई सेयर गर्नुहुन्थ्यो यस्तो भन्छन् सन्ता भनेर भन्नुहुन्थ्यो कि मलाई, त्यो त राम्रो विषय हो त दाई भनेर भन्नु, मलाई पनि खुसी लागेको छ भनेर भन्नुहुन्थ्यो कि, स्वभावले उहाँ अलिकति कम्युनिस्ट विचारधारा राख्ने भएको कारणले होइन, यस्तोसम्म कि अरूलाईसम्म पनि त्यस्तो बनाइदिने जो वातावरण छ यो कहिले अन्त्य हुन्छ? त्यसैले म समाजका सबै अगुवा सबै अलिकति चेतनशील मान्छेहरूसँग यो आग्रह गर्छु कि जातका आधारमा गरिने छुवाछुत जस्तो जघन्य अपराधलाई सहित दलित कम्युनिटीको त रोदन मात्रै हो नि हो त होइन, दलित समुदायबाट आएका मान्छेहरूले यो अन्त्य हुनुपर्छ भनेर भन्ने कुरा एउटा रोदन हो, तर जो वर्गबाट होइन त्यो पीड़ा भइराखेको छ पीड़ितहरू नै यसलाई अन्त्य गर्नुपर्छ भनेर लाग्नुपर्छ कि।
17: अनि जस्तो पछिल्लो समयमा यो राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बनिसकेपछि संसदमा तपाईँले पनि सुन्नुभयो कि सरकारको तर्फबाट भनेर सभापति रवि लामिछानेले चाहिँ जुन खालको माफी मागेर हामी नयाँ ढंगबाट केही गर्छौ भनेर कुरा उठाउनु भयो र त्यो सबैले देख्यो सुन्यो होइन, यसले चाहिँ कतिको प्रभाव पार्छ कि पार्दैन अथवा त्यति मात्रै गरेर पुग्ने हो कि थप केही गर्नुपर्नेछ संसदबाट र सरकारबाट?
18: सरकार र संसद भनेको यो देशको सर्वोच्च अङ्ग हो होइन, सरकारले त्यतिले पुग्दैन, सरकारले गर्ने साना कामले पनि नागरिकहरूसँग धेरै ठूलो प्रभाव पार्छ होइन, नपार्ने भन्ने कुरा रहँदैन, तर त्यो माफी चाहिँ दलित समुदायसँग माफी मागेको सरकारले होइन कि, सरकार सत्तारूढ पार्टीका सभापतिले हो, सभापतिले चाहिँ माफी माग्नुभयो, त्यो माफी सरकारले
17: भन्दाखेरि चाहिँ सरकारको तर्फबाट पनि म भनेर त्यसरी उहाँले उच्चारण गर्नुभयो,
18: त्यस्तो त्यो हुँदैन नि, कहाँ सरकार प्रमुख आफै आएर भन्नु पर्यो नि,
17: सत्तारूढ दलको तर्फबाट त्यो माफी माग्नुलाई कतिको सकारात्मक अथवा कसरी,
18: त्यो त राम्रो पक्ष हो, सत्तारूढ दलको प्रमुखले माफी माग्ने कुरा त्यो राम्रो पक्ष हो होइन यो विश्वमा पनि कहीँ त्यस्ता प्र्याक्टिसहरू रहेछन् होइन त्यसले गर्दाखेरि त्यो राम्रो भएको छ म त राम्रोलाई राम्रै भन्छु
17: अब त्यसो भए सरकारले र सरकार मात्रका अरू विभिन्न अङ्गहरूले अब गर्नुपर्ने चाहिँ के हो त त्यसो भए अर्को फेरि दस वर्षपछि चाहिँ यही खालको विभेदको एउटा कथा कहानी हामीले सुनाउन नपर्ने गरी अथवा अनुभव त्यो अनुभूत गर्न नपर्ने गरी चाहिँ के भइदियो भने चाहिँ साँच्चै राम्रो हुन्छ अब भविष्यमा
18: अब यो सुन्दा त फेरि मलाई गाली गर्नेको लहरै हुन्छ होइन हाम्रो राज्य सत्ताको संरचना बेस छ कस्तो भन्नुहुन्छ भने अलिकता हिन्दू राज्यमा जो स्थापित बेस छ होइन त्यसपछि गएर मुख्य छुवाछुतको जननी भनेको हिन्दू धर्म हो अहिले अन्य धर्ममा पनि होला तर त्यो खासै देखेको छैन हिन्दू धर्मभित्रका केही विकृतिहरूलाई अन्त्य गर्ने हो भने हिन्दू धर्मावलम्बी अभियन्ताहरू नै अगाडि बढ्नुपर्छ यो संविधान त च्यान्जो हुन्छ भने यो पनि सामाजिक ऐन हो होइन सामाजिक कानून जसरी बनाए पहिलाका पुर्खाहरूले म सम्मान गर्छु धेरै कानूनहरू अहिले पनि यो समाजमा लागू गर्न लायक छन् नैतिकताको कुरा छ होइन त्यसपछि गएर अन्य प्रसङ्गहरू छन् तिमी यो समाजमा अहिले पनि अहिले समाजमा जसरी अराजकताहरू भट्किराखेको छ अहिले पनि लागू गर्न लायक छन् तर कहाँ हो भने त्योभित्रका केही गलत चिजहरूको त अन्त्य गर्न पर्यो नि जातका आधारमा गरिने छुवाछुत कुन बेसबाट आयो भन्ने हुन्छ कि मैले त्यो ब्याकग्राउन्ड हेर्दाखेरि सही त्यो बाट आएको छ त्यसले गर्दाखेरि मैले भनेको छु तपाईँहरू हामीलाई हिन्दू धर्म बेठिक भयो भने भनेर गाली मात्रै नगर्नुहोस् त्यो भित्र भएका विकृतिलाई सफा गर्नेतिर लाग्नु नि त हामी पनि लाग्छौ भनेर मैले चाहिँ निरन्तर रूपमा भन्छु र अहिले पनि भनिराखेको छु अस्ति मात्रै मैले सभामुखसँग कुरा गरेँ छलफल गरेँ होइन यसको अन्त्य कम्तीमा यो देशमा तपाईँहरूले कसरी हुन्छ सबै मान्छेलाई राज्य सत्ताको बनेको कानूनलाई मात्र कार्यान्वयन गर्दैनौ न काफी हुन्छ नि बनेको कानूनलाई कार्यान्वयन गरिदिने हो भने अनि त्यसपछि गएर मान्छेलाई एउटा हुन्छ नि धार्मिक सहिष्णुता सहितको अभियान चलाइदिनुहोस् अहिले पनि तपाईँ हेर्नुहुन्छ भने उता सुनसरीको घटना होइन यस्तो स्थिति चाहिँ सिर्जना भएको छ त्यसले गर्दाखेरि त्यो अभियान चलाइदिनुहोस् जहाँ कि नेपालमा बस्ने सबै नेपाली होइन त्यसपछि गएर यहाँ बस्ने मान्छेहरूले विविध प्रकारको धर्म आस्थाका आधारमा धर्म मान्न पाउनुपर्छ यो हाम्रो नेपालीहरूको नैसर्गिक अधिकार हो भन्ने वातावरणको सिर्जना गराइदिनुहोस् भनेर मैले सभामुखसँग पनि कुरा गरेको छु
17: सरकारले र सरकार मात्रका अरू मन्त्रालय अथवा अरू अङ्गहरूले जस्तो बनेको कानूनलाई कार्यान्वयन गर्ने एउटा कुरा भयो त्यो बाहेक अरू गर्न सक्ने कुरा
18: अहिले थुप्रै कुराहरू छन् नि जस्तो कहाँ हो भने शैक्षिक हिसाबले दलित समुदाय धेरै पछि छ अहिले पनि होइन शिक्षामा लगानी गरिदिनु पर्यो त्यसपछि गएर स्वास्थ्यमा अहिले पनि उपचार गर्न सक्ने कन्डिसन छैन कैयन मान्छेहरू अकालमै मर्नु परिराखेको छ उपचार स्वास्थ्यमा लगानी गरिदिनु पर्यो त्यसपछि गएर अहिले पनि हेर्नुहुन्छ भने कर्णाली लगायतका विगत बस्तीका मान्छेहरूलाई यस्तो वातावरण सिर्जना भएको छ हामी कहाँ छौँ भन्ने छ विकास निर्माणको दृष्टिकोणले उहाँहरूलाई सामान्य स्तरमा बराबर अवस्थामा ल्याइदिनु पर्यो त्यसले गर्दाखेरि त्यो मध्येका पनि छुवाछुत अब अनि त्यसपछि पहिलो कुरा त कहाँ हो भन्नुहुन्छ भने मान्छेको मानसिकता भत्काइदिने कुरा रहेछ क्या यसको लागि मैले भनेको छु दुइटैसँग लगानी गर्नुहोस् तत्कालीन अवस्थामा अहिले जो चलिराखेको छ वर्तमान समयमा होइन यहाँ पनि दलित र गैर दलित भन्ने छ गैर दलितहरूसँग त्यो हामी शासक हौ भन्ने मानसिकतालाई भत्काउनका लागि लगानी गरिदिनुहोस् र दलितहरूलाई हामी दास हौ भनेर माथि उकास्नका लागि लगानी गरिदिनुहोस् भनेको छु यो मैले सरकारलाई मेरो आग्रह छ सरकारले त्यो गर्नु पनि पर्छ यो समाजलाई बराबर अवस्थामा हिँडाउने हो भने सरकारले त्यो चाहिँ गर्न पर्छ
17: अहिलेको बजेटमा त्यो विषयवस्तुहरू कतिको समेटिएको नसमेटिएको तपाईँहरूले कसरी लिनुभयो
18: एउटा राष्ट्रिय अभियान चलाउने जस्तो कुरा गरेर थोरै बजेट छुट्या जस्तो त लाग्छ मलाई होइन कार्यक्रम आछ तर बजेटमा अङ्कमा चाहिँ अहिलेसम्म देखाइराख्नु भएको छैन उहाँले होइन त्यसले गर्दाखेरि एउटा राष्ट्रिय अभियान चलाउने भनेर एउटा कार्यक्रम राख्नु भएको छ त्यति हो अरू त खासै केही छैन अरू नियमित कार्यक्रमहरू पहिला पनि थिए अहिले पनि छन् त नि
17: अब तपाईँको चाहिँ चार कक्षा पढ्दै गर्दाखेरि 56 सालमा तत्कालीन माओवादी निकटको अखिल क्रान्तिकारीको विद्यालय इकाइको कमिटीको रूपमा तपाईँले यात्रा शुरू गर्नुभयो राजनीति यात्रा होइन अनि 58 सालमा भूमिगत हुनुभयो सशस्त्र द्वन्द्वकालमा दलित मुक्ति मोर्चा र अखिल नेपाल महिला संघ क्रान्तिकारीमा पनि तपाईँ सक्रियता रहनुभयो र त्यो हुँदै गर्दाखेरि नेकपा संसदीय दलको सचेतकको भूमिकामा पनि तपाईँ रहनुभयो होइन जुन खालको तपाईँको एउटा आरोहण जस्तो देखिन्छ यो सरशक्ति हेर्दाखेरि त्यसको आफ्नै दुःख र पीड़ा तपाईँको अभाव तपाईँले भोग्नु परेको समस्या एकातिर त हो यो ठाउँमा अथवा यो यात्रामा सबै महिलाहरू सबै दलित समुदायको महिलाहरूको सहभागिता भविष्यमा संख्यात्मक रूपमा अझै बढ्दै जाओस् भन्नको लागि यो राजनीतिक मात्रै कुरा हो कि सशक्तिकरणको कुरा हो कि के गर्न आवश्यक छ होला भन्ने एउटा सांसद रूपमा तपाईँलाई लाग्छ अहिले
18: तपाईँले त मेरो विगत सम्झाइदिनु भयो होइन मेरो गाउँ गएर जस्तो इतिहास हेर्नका लागि तर कहाँ हो भन्नुहुन्छ भने राजनीतिक सशक्तिकरण मात्र होइन एउटा म अहिले पनि आफूलाई दावी गर्छु जनयुद्धले उत्पादन गरेको एउटा पात्र हुँ भन्छु म हैन त्यो जिम्मा मैले लिने अवसर नपाएको भए सायद म यति आफूलाई जहाँ जुन सुकै क्षेत्रमा पनि आफूलाई यति कन्फिडेन्सका साथ अगाडि बढाउने आत्मासँग हुन्न थिए मलाई अहिले कुनै कुराको पनि डाउट छैन कि म सक्दिनँ भन्ने कुरा होइन म सक्छु तर त्यो कन्फिडेन्स मलाई जनयुद्धले दिएको हो मैले त्यो त्यो लिन चाहिँ सुरु मैले मेरो जो बाल्य अवस्थादेखि नै गरेँ कि यहाँ यहाँसम्म आउँदाखेरि अहिले सचेतकको भूमिकामा रहँदा एउटा सांसदको भूमिकामा रहँदा मलाई धेरै गर्न इच्छा जान छ तर कहाँ हुनुहुन्छ भने अब अहिले त हामी प्रतिपक्षको भूमिकामा छौँ जनताको आवाज सदनमा उठाउने बाहेक हामीले खासै कार्यान्वयनको पाटोमा त हाम्रो हात छैन होइन त्यसैले पनि म यो विगत सम्झने हो भने दलित कम्युनिटीसँग मात्रै केन्द्रित हुन मन लाग्दैन महिलाहरूसँग मात्रै केन्द्रित हुन मन लाग्दैन हजारौं तिनी तोते बोली बोल्ने बालबालिकाहरूसँग केन्द्रित हुन मन लाग्छ मलाई तिनको भविष्य कसरी सुनिश्चित गर्ने होला म पनि त्यही एउटा बच्चा थिएँ होइन जहाँ जनयुद्धको सुरुवात भएको थियो त्यो भूमिमा जन्मे कि अन्यायका आवाजहरूले मेरो जो चेतनामा झकझगायो अनि त्यसपछि म अगाडि बढ्नुपर्छ भनेर लागे अहिले पनि त्यो पीड़ामा रहेका थुप्रै बालबालिकाहरू छन् तिनीहरूलाई कसरी ल्याउन सकिन्छ एउटा स्तरमा भन्ने लाग्छ थुप्रै एकदम वृद्धाहरू हुनुहुन्छ होइन उहाँहरूको कसरी यो देशप्रति कसरी पोजिटिभ धारणा बनाउने होइन उहाँहरूलाई कसरी हामीलाई राज्यले केही गरेको छ हामीले यो राज्यका लागि केही गर्छौँ भन्ने कसरी वातावरण सिर्जना गर्ने जस्तो मलाई लाग्छ होइन थुप्रै मान्छेहरू अहिले पनि युवाहरू बेरोजगार भएर होइन दैनिक एयरपोर्टमा लाइन लागेको छ दैनिक हाम्रा सीमाहरूमा इन्डिया गएर कमाउनु परिराखेको छ उहाँहरूलाई कसरी उहाँको त्यो क्षमतालाई यो देशमा कसरी कार्यान्वयन गर्न सकिन्छ मलाई धेरै कुरा गर्न लाग्छ
19: भनेको राजनीति नै सबभन्दा महत्वपूर्ण कुरा रहेछ एउटा व्यक्तित्व विकास अथवा समग्र समाज विकास देशको विकासको लागि भन्नेमा तपाईँ निष्कर्ष
18: राजनीति महत्वपूर्ण विषय हो होइन अहिले अहिले हामीले संसदीय व्यवस्था चलेका धेरै देशहरूमा हेर्यौं भने सबैभन्दा राम्रो नीति भने राजनीति हो तर राजनीति अहिले कस्तो लाग्छ भने कतै फोहोरी फोहोरी ज्ञान जस्तो भइराखेर अगाडि बढिराखेको छ कि यो चाहिँ नागरिकका लागि धेरै दुःखको विषय हो यो नहुन पर्थ्यो
19: अनि विकास निर्माण हुन त सांसदले विकास निर्माणको काम होइन कानून निर्माणको कुरामा ध्यान दिनुपर्छ भनेर सैद्धान्तिक रूपमा त्यो भयो तर चुनावको बेलामा हामी घर घरमा गएर बाटो पुल पुलेसा बिजुली खानेपानीको कुरा गरेनौँ भने भोट दिन्छन् कि दिँदैन भन्नेमा सायद 100% शंकाको विषय हुन्छ होला उम्मेद्वारको रूपमा नेताको रूपमा जिल्लाको लागि म सांसद भइसकेपछि चाहिँ विकास निर्माणको पाटोमा पनि मैले काम गरिरहेको छु भन्ने त्यस्तो केही अनुभव छ कि त्यो तयारी हुँदैछ यहाँको तर्फबाट
18: संसदले विकास नगरे कसले विकास गर्ने रहेछ भन्छु कि मैले
19: सरकार छ सरकारको संरचनाहरूले काम गर्छ भन्ने कुराहरू
18: सरकारको संरचना बनाउने पनि त्यही नीति नै बनाउने मान्छेले बनाउने होला नि त सिस्टम पनि त्यही सरकारको संरचना अन्तर्गत रहेर बनाइदिने होला नि सिस्टम सही ढंगले चलिदिएको भए संसद एउटा बाटोको लागि एउटा मन्त्रालय धाउनु पर्दैन नि होला कन्डिसन यस्तो छ सर तपाईँ आफै थाहा पाउनुहुन्छ कि सांसदले आफूले बनाएको ऐन कार्यान्वयन गर्नका लागि आफै दौडिराखेको हुन्छ क्या
19: भनेको प्रणालीमा सुधारको लागि थुप्रै काम गर्नुपर्ने
18: थुप्रै प्रणालीमा सुधार यति धेरै गाह्रो विषय छ अस्ति म एकजना सचिवसँग कुरा सहसचिवसँग कुरा गरेको होइन उहाँले के भन्नुहुन्छ भने प्रधानमन्त्रीको यतिवटा योजना मन्त्रीको यतिवटा योजना त्यसपछि गएर फलानु उसको यतिवटा योजना सांसदको यतिवटा योजना कुन तपाईँको त लिस्टमा आएन छ भनेर भन्नुहुन्छ यस्तो प्रणालीले विकास हुन्छ देशमा अनि संसदलाई कानून बनाउने हुन् भनेर माटी तम्त्याइ दिने बोल्न नदिने तपाईँहरू काम कानून बनाउने हो भन्ने त्यसपछि गएर तल के गर्नुहुन्छ भने मन परिगर्नु यसले त विकास होइन नि त विनाश गराउँछ हामी विनाशतिर नजाओस् भन्न चाहन्छौँ विनाशतिर जान दिनु पनि हुँदैन आज सिस्टमले काम गरेको भए प्रहरले गोली चलाउनु पर्ने स्थिति सिर्जना हुन्थ्यो भने होइन त्यो हुँदैन थियो नि त सुनसरीको घटना आज यति पीडादायक अवस्था सिर्जना भएको छ त्यो कसरी सम्हाल्छ सरकारले भने अहिले त्यो राज्यले जसरी जिम्मा लिनुपर्ने हो त्यसलाई छिटो नियन्त्रण गर्नपर्ने हो आन्दोलनको मोड फरक खालको ढङ्गले अगाडि बढिराखेको छ यसलाई छिटोभन्दा छिटो नियन्त्रण गर्न लिनुपर्ने त यसलाई सजिलो बनाउनु पर्ने त सरकारले हो नि त
19: अब जस्तो तपाईँले आफ्नो जिल्लाको लागि यदि तपाईँले मेलोमेसो पाउनुभयो भने त्यहाँ अब अस्पताल पनि त्यही छ सड़कको कुरा छ सड़क सिधै तपाईँ मानौन रिम्नादेखि तल्लोपट्टि जाँदाखेरि पारिपट्टि मध्यपहाड़ी राजमार्गको सड़कदेखि हरेक कुराहरू राम्रै हुने तर बीचको त्यो जुन खोलामा पुल राख्ने कुरा वर्षौंसम्म त्यो जुन
18: जागरकोटको हकमा त यस्तो हो विकासको एउटा अवधारणा नबनेको होइन होइन हामी शान्ति प्रक्रियामा आउँदा जागरकोटमा एउटा ट्र्याक्टर गएको थियो होइन एकजना मन्त्री गएर उद्घाटन गर्नुभएको थियो त्यो हेर्ने हो भने जागरकोट अहिले धेरै विकास भएको तर त्यसको फिनिसिङ छ नि होइन, त्यसको सजी सजावट गर्ने कुरा चाहिँ भइराखेको छैन।
19: कुराकानीको लागि समयको लागि यहाँलाई धन्यवाद छ म्यानेजर।
18: धन्यवाद तपाईँलाई पनि।
19: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीले जाजरकोटका सांसद पार्वती विकसँग कुराकानी गर्यौं, विशेषतः संसदमा प्रवेश र जुन खालको समाज परिवर्तनको लागि बनाइएका विचार धारणाहरू र अनुभवको बारेमा, पार्टीले पछिल्लो समयमा चालेका विभिन्न कदमहरूको बारेमा, विकास निर्माणदेखि सुशासनको विषयमा पनि उहाँसँग कुराकानी गर्यौं। हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि दितालाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
20: यो दाँत दुखेर मर्नै भयो।
21: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
20: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
21: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
20: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
21: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निकाल्नु।
22: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
23: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
24: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
25: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गटिङ्गर दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुनिने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
26: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
27: सम्पर्क फोन नम्बर 082-5-63-027,
26: 98-41-68-47-46।
27: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
28: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
29: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
28: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
29: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
28: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
29: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-5-78-34-910।
28: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
30: मध्यपश्चिम जाँग च्याक, यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरबाट देवा भुसालको नमस्कार। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा अहिलेकै मुख्यमन्त्री चेतनारायण आचार्यलाई नै निरन्तरता दिने भएको छ। एमाले भित्रको आन्तरिक छलफल र नेपाल कम्युनिष्ट पार्टी नेकपा बीच सत्ता सहकार्यको सहमति भएपछि मुख्यमन्त्री परिवर्तन हुने चर्चा चले पनि आचार्यलाई नै नेतृत्वमा निरन्तरता दिने सहमति भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली, पार्टी उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, मुख्यमन्त्री चेतनारायण आचार्य र पूर्व मुख्यमन्त्री लीला बीच भक्तपुरको गुण्डुमा भएको छलफलले आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने निष्कर्ष निकालेको हो। यससँगै एमाले र नेकपा बीच मन्त्रालयको बाँडफाँड, मन्त्रीहरूको जिम्मेवारी तथा सरकारको साझा कार्ययोजना बारे औपचारिक छलफल अघि बढ़ने भएको छ। मन्त्रालयको संख्या पुनर्संरचना भइसकेकाले दुवै दलबीच कुन मन्त्रालय कसले लिने भन्ने विषयमा गृह कार्य शुरू भएको छ। हाल प्रदेश सरकारमा मुख्यमन्त्री आचार्य सहित एमालेका 5 जना मन्त्री रहेका छन्। नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेसका मन्त्रीहरूले राजीनामा दिइसकेका छन्। एमाले र नेकपाले नयाँ सत्ता समीकरण बनाउने सहमतिपछि अन्य केही साना दलहरूलाई समावेश गरी सरकार पुनर्गठन गर्ने सहमति भएको छ। सहमति अनुसार अब नेकपा र अन्य साना दलबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो आइतबारसम्म लगाइनेछ भने सोमबारसम्म मन्त्री परिषद पुनर्गठन गरिसक्ने सहमति पनि भएको छ। दाङ प्रहरीले 2,83,000 बढ़ीको खाद्यान्न वस्तु बरामद गरेको छ। अवैध रूपमा ल्याइएको विभिन्न खाद्यान्न वस्तु बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरी टोलीले राप्ती गाउँपालिका वडा नम्बर 1 पुलचोक स्थित पूर्व पश्चिम राजमार्गमा विभिन्न सवारी साधनहरू जाँच गर्ने क्रममा बिलबिजक नभएको भन्सार छलेको आलु र प्याज लगायतका खाद्य वस्तु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। बरामद गरिएका खाद्यान्न सामग्रीहरूको कुल अनुमानित मूल्य 2,83,050 रूपियाँ रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। यस्तै प्रहरीले सोही स्थानबाट बिलबिजक नभएका करिब 11.5 लाख रूपियाँ बराबरका बिलबिजक नभएका मोबाइल तथा मोबाइलका पाटपुर्जाहरू नियन्त्रणमा लिएको छ। बरामद गरिएका सामानहरूको कुल अनुमानित मूल्य 10,75,000 रूपियाँ रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीले आइफोन, एण्ड्रोइड मोबाइलको डिस्प्ले, एण्ड्रोइड मोबाइलको ब्याट्री बरामद गरेको हो। बिलबिजक बिना अवैध रूपमा भित्राइएका यी सामानहरू नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय भालुबाङमा राखी थप अनुसन्धान कार्य अघि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको हो। विभिन्न राजनीतिक दल एवं सामाजिक संस्थाहरूले सुनसरी, सिराहा लगायतका ठाउँमा उत्पन्न तनावप्रति चिन्ता व्यक्त गर्दै आपसी सद्भाव कायम गर्न अपील गरेका छन्। छुट्टा छुट्टै वक्तव्य मार्फत उनीहरूले शान्ति र सद्भावको लागि अपील गरेका हुन्। नेपाली कांग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतले भिडियो सन्देश जारी गर्दै यो बेला अफवाह, उत्तेजना र प्रतिशोध नभई संयमता चाहिएकोमा जोड़ दिनुभएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वक्तव्य निकालेर कुनै पनि प्रकारको भ्रामक प्रचारको पछि नलागी सामाजिक सद्भाव र एकता कायम राख्नका लागि सक्रिय हुन अनुरोध गर्नुभएको छ। मधेस केन्द्रित दलहरूले संयुक्त वक्तव्य निकालेर सबै नागरिकलाई संयम र धैर्य बन्न आग्रह गर्नुभएको छ। महन्त ठाकुर, राजेन्द्र महतो, सीके राउत, समीम अन्सारी र रामकुमार शर्माले संयुक्त वक्तव्य मार्फत शान्ति र सद्भावको कामना गर्नुभएको हो। राष्ट्रपति, पूर्व राष्ट्रपति र पूर्व राजाले पनि शान्ति र सद्भावको लागि अपील गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सदियौंदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भातृत्व नै नेपालको पहिचान र परम्परा भएको उल्लेख गर्दै शान्ति, अमन चयन र
सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबूत गराउन आग्रह गर्नुभएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पनि सबैलाई उच्च संयमता अपनाउन कुनै पनि प्रकारका अफवाह, घृणात्मक अभिव्यक्ति तथा सामाजिक सद्भाव खलबल्याउने गतिविधिबाट टाढा रहन अपील गर्नुभएको छ। पूर्व राजा ज्ञानेन्द्र शाहले पनि आपसी सद्भाव कायम राख्न अपील गर्नुभएको छ। निर्माण सम्पन्न भइसक्दा पनि डोल्पा स्थित मसिनी चौर विमानस्थल सञ्चालनमा आउन सकेको छैन। 2068 सालमा निर्माण गरिएको विमानस्थल 2072 सालमा कालोपत्री गरिएको थियो। पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ तर अहिलेसम्म परीक्षण उडान समेत गरिएको छैन। त्रिपुरा सुन्दरी नगरपालिकामा 2066 सालदेखि विमानस्थलको निर्माण शुरू गरिएको थियो। डोल्पामा हवाई यातायातका लागि जुफाल विमानस्थल पछिको अर्को विकल्पका रूपमा मसिनेचोर विमानस्थल निर्माण गरिएको थियो। निर्माण सम्पन्न भएको वर्षसम्म विमानस्थल सञ्चालनमा नआउँदा स्थानीय निराश बनेका छन्। मसिनेचोर जस्तै करोड़ौंका पूर्वाधार निर्माण भए पनि कर्णाली प्रदेशका धेरै जसो विमानस्थल सञ्चालनमा रहेका छैनन्। सल्यानमा विमानस्थल निर्माणका लागि विभिन्न क्षेत्रमा पटक पटक चर्चा र अध्ययन हुने गरेको छ। 2078 सालमा नेपाल नागरिक उड्डयन प्राधिकरणले सल्यानका चार ठाउँमा विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गरेको थियो। शारदा नगरपालिका 2 चन्द्रपाला, ओडा नम्बर 5 पिपल नेता र कालीमाटी गाउँपालिका 1 कोट बयालेमा सम्भाव्यता अध्ययन गरेको थियो। 2080 फागुन 14 कालीकोटको नरहरीनाथ गाउँपालिका 1 कोटबाट स्थित सुनथराली विमानस्थलमा 38 वर्षपछि जहाज पुग्यो। दोस्रो पटक परीक्षण उडान भएपछि तर अहिले विमानस्थल ठप्प रहेको छ। दैलेखमा विमानस्थल निर्माणको चर्चा हुन थालेको निकै वर्ष अघिदेखि हो। महाबुक गाउँपालिका 2 मानचौरमा विमानस्थल निर्माणका लागि 2048 सालमै पूर्व सम्भाव्यता अध्ययन गरिएको थियो। कर्णाली प्रदेशको अर्को जिल्ला जाजरकोटमा पनि विमानस्थल निर्माणको कार्ययोजना चर्चामै सीमित हुँदै आएको छ। भेरी नगरपालिका 1 ओडा लेखमा विमानस्थल निर्माण कुरा चलेको थियो तर अहिले उक्त विषय ओझेलमा परेको छ। सुनसरीको देवानगंजमा गएको आइतबार राति भएको घटनामा ज्यान गुमाएका 2 युवकका परिवार र सरकारबीच 7 बुधे सहमति भएको छ। घटनास्थल पुगेका गृहमन्त्री सुदन गुरूङको उपस्थितिमा मृतकका परिवारसँग सहमति भएको हो। सहमति अनुसार नेपाल सरकारले मृतक प्रति ओम प्रकाश मेहता र जयप्रकाश मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाउनेछ। साथै दुवै परिवारलाई 10 लाख रूपियाँका दरले राहत उपलब्ध गराइने भएको छ। घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि तत्काल कानूनी कार्यवाही अघि बढ़ाउने, मृतकका परिवारका 1-1 जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले दिने प्रतिवेदनका सुझाव र सिफारिशहरू यथाशीघ्र कार्यान्वयन गर्ने, मृतकहरूको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा उपयुक्त ठाउँमा स्मृति पार्क बनाउने पनि सहमति भएको छ। घटनामा ज्यान गुमाएका परिवार र गृह मन्त्रालयबीच गैराति सहमति भएको हो। र देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। महाशाखा अनुसार शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने तराईका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्नेछ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति पनि देशभर साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी र तराईका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराईका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको छ।
हौस्त बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, दिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिए रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया,
2: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
2: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
1: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि, मोबाइल नम्बर 98494-67487।
3: डाक्टर आउने बारे सूचना,
4: दाङमै अब पहिलो पटक एम्स हस्पिटल इन्डियाबाट फोक्सो र छातीमा MD गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र PFT सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।
3: डाक्टरद्वारा दिइने सेवाहरू,
4: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, TB, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार,
3: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
5: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
6: बिरामी जाँच्ने मिति यही श्रावण 16 गते शनिबार।
7: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
6: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-99028।

0: राम्रो पार्लरमा बायोनेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बायोनेट अब सबै कनेक्टेड
1: मैले मेरो गुट्टुहरूलाई सुम्पिएको छु मेरी छोरी दुःख नपा
2: एयरटेल सिनेमा घोराई दस कौडी कुला दाङमा प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली
3: आमा म पढ्छु नि
4: के रे बाउलाई सिक्याउ तँलाई पढाउनलाई बेगर ल्याऊ
5: तिमीले पढ्न आउँछ
6: माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा
7: गरेपछि
8: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
9: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
8: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
9: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
8: हुलासले बनाउँदैछ परिवार एक साथ
10: खुशीको खबर
11: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
12: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार एक्कासी बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्क देखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653
13: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज
14: व्यक्तित्व कला प्रतियोगिता गर्छौ कविता प्रतियोगिता गर्छौ होइन यसरी मिडियाहरूमा गएर हामी चाहिँ आफ्ना कुराहरू राख्ने प्रेस मिट गर्ने दूधको बारेमा बताउने यस्तो कामहरू गरेका छौं र हाम्रो नेपाल डेलिगेसनले लगभग चाहिँ 6-7 वर्ष भयो हामीले यी अभियानहरू चाहिँ अलिक व्यापक रूपमा पठाउने सबैलाई जानकारी दिने डेयरी भनेको के हो दूध भनेको के हो दूध कहाँबाट आउँछ यसको प्रक्रियाहरू के छन् भन्ने कुराहरू चाहिँ बताउने गरेका छौं यसले राम्रो पनि भएको छ
15: दाहालज्यू तपाईँले भने जस्तै अभियानहरू चलेका छन् कार्यक्रम भएका छन् मै अभियान अघि जोड्नुभयो स्कूल स्कूलमा चाहिँ दूधको अभियान तपाईँले जोड्नुभयो असार 15 दही चिउराको कुरा आउँछ साउन 15 खीरको कुरा आउँछ अरू पनि यस्ता चाहिँ दिवसहरू छन् तीजमा चाहिँ तपाईँहरूले त्यस्तै चाहिँ अभियानका कार्यक्रमहरू गर्नुपर्छ यो पछिल्लो चरणमा यस्ता अभियान चलाउनु पर्ने खाँचो अभियान चलाउनु पर्ने आवश्यकता चाहिँ किन खड्कियो भले कि यी हाम्रो धार्मिक सामाजिक सांस्कृतिक विषयसँग परम्परासँग जोडिएका विषय हुन् नि
14: हो यो चाहिँ कस्तो भयो भने पछिल्लो समय चाहिँ कहिलेकाहीँ नबुझेर समस्या हुन्छ कहिलेकाहीँ बढी बुझेर समस्या हुन्छ होइन हामी अहिले चाहिँ मलाई जहाँसम्म लाग्छ हामी बढी बुझेर हामी समस्यामा भएको छौँ क्या हामीलाई युरोप अमेरिका अब गल्फ होइन विश्वका सबै कुराहरू हामीलाई थाहा भयो अनि त्यो थाहा भइसकेपछि हाम्रा कुराहरू हामीलाई त्यति राम्रो लागेन र बाहिर आयातित कुराहरू हामीलाई राम्रो लाग्न लाग्यो त्यो आयातित कुराहरूतिर हामी चाहिँ आकर्षण भयौँ जस्तै बर्थडे मनाउने कुरा होइन हाम्रो परम्परा अनुसार त दियोमा बत्ती बालेर पूजा गरेर मिठो मसिनो खाएर चोखो निन्दो बसेर मनाउने हो नि त होइन तर केक काटेर बत्ती फुकेर मनाउने त होइन तर हामी यसो गर्न थाल्यौं कि हामी त्यो आधुनिकतामा यति भिज्न थाल्यौं हाम्रो बुवा आमा जो हजुरआमा हजुरबुवाहरूलाई जसले चाहिँ जिन्दगीमा कहिल्यै पनि बत्ती फुक्या छैन उहाँहरू बाल्ने मात्र काम गर्नुभएको छ त्यस्ता मान्छेहरूलाई पनि हामीले चाहिँ लगेर मोइनबत्ती फुक्न लगाएर आधुनिकताको नाममा हामीले त्यस्ता खालका चाहिँ अलिकति आयातित परम्पराहरूलाई प्राथमिकता दिन थाल्यौं त्यसले नै बिग्रेको हो तर अब तपाईँ हामीले यो कुराहरू संरक्षण गरेनौं हामीले यो कुराहरू बताएनौं र हाम्रो महत्व हामीले हाम्रा बालबालिकाहरूलाई बुझाउन सकेनौं अब आउने पुस्ताहरूलाई बुझाउन सकेनौं भने

0: का मौलिक परम्पराहरूलाई कसैले छोडेको छैन क्या. तर त्यो छोड्नेमा हामी नेपाली मात्र पर्छौ र अब हामीले के बुझिसक्यौं भने बुझ्नुपर्छ होइन. यदि नबुझेको भए पनि हामीले हाम्रा परम्परा हाम्रा संस्कृति हाम्रा मौलिक कुराहरूलाई छोड्नु हुँदैन. हाम्रो पहिचान नै त्यही हो भन्न चाहन्छौ हामी.
1: जो धेरै चाहिँ कृषिसँग सम्बन्धित छन् र कृषिमा जोडिएका कुराहरू पनि छन्, खास गरी अब यो दूध दुग्धजन्य पदार्थ व्यवसाय चाहिँ यो जोडिएको कुरा भयो. नेपाल डेयरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहाल यो कुराकानीमा हामीसँग हुनुहुन्छ. आज साउन 15 दिन खिर खाने एउटा चाहिँ सांस्कृतिक परम्परा हो. भनेपछि शहरी र ग्रामीण क्षेत्रमा दुग्ध व्यवसायको प्रवर्धनमा चाहिँ आजको दिनले कस्तो भूमिका खेल्छ, त्यसै गरी विगत असार 15 दिनले चाहिँ कस्तो भूमिका खेल्छ, यो हामी कसरी उदाहरण दिन सक्छौ?
0: अब यसको चाहिँ कस्तो छ भने पछिल्लो समय हामीले कुरा गर्दाखेरि पहिलो कुरा त कृषि पेसा नै सम्मानित पेसा छैन. कृषि पेसा गर्ने भनेपछि पढाइ लेखाइले गर्नु हुँदैन, बुझ्ने मान्छेले गर्नु हुँदैन, पैसा कमाउने मान्छेले गर्नु हुँदैन भन्ने खालको गलत जुन भाष्य छ बुझाइ छ त्यो नै हामीले हटाउनुपर्छ. त्यो पेसालाई सम्मानित पेसाको रूपमा चाहिँ स्थापित गर्नु पर्यो. आजको दिनमा कसैले कृषि पेसा गर्छ अथवा पशुपालन गर्छ भने त्यो मान्छेले राम्रै पैसा कमाए तापनि उसको समाजमा इज्जत छैन, उसको समाजमा प्रतिष्ठा छैन, भनेपछि उसले त्यो पेसा किन गर्न चाहन्छ त होइन. आजभोलि किसानका छोराछोरीहरूको मैले यसलाई व्यवहारिकता कुरा गरेको त्यस्तो होइन. साँच्चै भन्यो भने किसानको म किसान हुँ, मेरो छोरा चाहिँ किसानी पेसा गर्छ, पैसा राम्रै कमाउँछ भन्यो भने त्यो छोराको बिहा गर्न गाह्रो छ. मेरो छोरी चाहिँ कृषि पेसा नै गर्छ, कहीँ जाँदिन, यहीँ बसेर गाई भैँसी पाल्छ, मेरो छोरी पढे लेखेको पनि छ, राम्रो चाहिँ पैसा पनि कमाउँछ भन्यो भने कसैले बिहा गर्न जाँदैन. भनेपछि यस्तो पेसा हामीले गराउनु हुँदैन भन्ने चाहिँ मेरो आफ्नो व्यक्तिगत ठम्मा आयो. र यस्ता चाडबाडहरू यस्ता संस्कृतिहरूले के गर्नुपर्छ भने यति बेला हामीले यी कुराहरूलाई चिर्नुपर्छ. जस्तै हामीले हिजो के गर्यो नेपाली रेजिस्ट्रेसनले भने त्यो खिर प्रवर्धन कार्यक्रममा किसानलाई नै गोठमा दूध दिने किसानलाई नै प्रमुख अतिथि बनायौं हामीले. त्यो किन बनाएको भन्दा उहाँले गौरवका साथ फिल गरे नि त. मन्त्रालयबाट सहसचिवज्यू आउनुभएको थियो, उद्योग वाणिज्य महासंघका उपाध्यक्षज्यूहरू आउनुभएको थियो, पदाधिकारी आउनुभएको छ, विभिन्न विशिष्ट व्यक्तित्वहरू आउनुभएको थियो. उहाँहरू भएको ठाउँमा एकजना किसानमा होइन किसान जसले गोठमा दूध दिन्थ्यो त्यस्तो मान्छेले पनि आफू चाहिँ त्यहाँ बसेर प्रमुख अतिथि हुनुपर्दा उहाँको चाहिँ अब मलाई जहाँसम्म लाग्छ उहाँले उहाँको छोराछोरी सबैलाई गरेर त्यो कुराहरू भन्नुहुन्छ र यो पेसा सम्मानित हो, हामीले गर्नुपर्छ, छोड्नु हुँदैन, तिमीले नमान भन्नुहुन्छ नि त होइन. र त्यस कारणले शुरूआत आफूबाट गर्ने हो. त मैले त के भन्छु भने कृषि पेसामा लाग्ने मान्छेहरूलाई सम्मान दिनको लागि र त्यो पेसामा टिकाइरहनको लागि चाहिँ बैंकमा हामीले प्रिभिलेज कार्ड दिने, उहाँलाई लाइन नलाग्ने बनाइदिने, हस्पिटलमा हामीले डिस्काउन्ट कार्डहरू दिने, अथवा मन्दिरहरूमा जाँदाखेरि कोही किसान आयो भने पहिलो हामीले उहाँलाई पालो दिने, किनभने उहाँहरूले गएर काम गर्नुपर्छ, उहाँहरूले कमाएपछि हामी खान पाउँछौ. त्यसैले पहिलो प्राथमिकता उहाँहरूलाई भन्नु पर्यो. गाडीमा कोही किसान भनेर आउनुभयो भने उहाँलाई हामीले सिट सुरक्षित गर्नु पर्यो. यस्ता यस्ता कुराहरू हामीले गर्यौं भने त्यो पेसा सम्मानित हुन्छ र अगाडि बढ्न सक्छ र यो संस्कृति यो परम्परा सँगै हामीले यी कुराहरू पनि सँगै लैजानुपर्छ भन्ने लाग्छ मलाई.
1: भनेपछि आजको दिन तपाईँहरूले जुन नारा तय गर्नुभएको छ, खीरको परिकार, किसानको सम्मान, डेयरी उद्योगको स्वाभिमान, नेपाली संस्कृतिको पहिचान, यही अर्थमा चाहिँ जोडियो
0: एकदमै. त्यो अनुसार हामीले ठक्कै काम गरिरहेछौ, हामीले गरेर देखायौं नि त. हिजो मलाई धेरै साथीहरूले चाहिँ अलिकति होइन यस्तो हुन्छ र फेरि मन्त्रालयबाट को आउनुहुन्छ के भन्नुहुन्छ, फेरि एउटा किसान प्रमुख अतिथि भएको ठाउँमा आउनुहुन्छ, मैले भने अब नआएर हुन्छ त, उहाँहरू पनि हामी जस्तै हो नि त होइन, आउनुपर्छ, आउनुहुन्छ, गर्नुहुन्छ भने सर राम्रै मान्नुभयो, राम्रो हाइलाइटेड भयो होइन, सबैजनाले प्रशंसा गर्नुभयो. साँच्चै नेपाली रेजिस्ट्रेसनले जे बोल्छ त्यो गर्दो रहेछ, आफ्नो लागि व्यक्तिगत स्वार्थ हेर्दो रहेछ, सामूहिक स्वार्थमा काम गर्दो रहेछ भन्ने खालको कुरा त भयो नि त होइन. त्यसले गर्दा उदाहरण हामी आफैले चाहिँ बन्ने हो, अरूलाई हामी गाली गर्ने नकारात्मक सोच्नेतिर हामी जानु हुँदैन म भन्छु. र हामीले चाहिँ त्यो गरेका छैनौँ, गर्दैनौँ र गर्नु हुँदैन, गर्नु दिनु पनि हुँदैन.
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ. आज खीर खाने दिनका लागि दूधको माग, व्यवस्थापन र दुग्ध क्षेत्रको अवस्थाबारे नेपाल डेयरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहालसँग गरिएको थप कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
2: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ.
3: हाम्रा सेवाहरू
2: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
3: छाती, दम, निमोनिया, खोकी, छेरो,
2: मुटु, उच्च

0: रक्तचाप, ब्लड प्रेसर,
1: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
0: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
2: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू,
0: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
1: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
0: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने,
1: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
0: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
1: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
0: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
1: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडाउने,
0: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिन्थाहरू आउने तथा थाइराइड,
1: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
4: हेलो पिंकी,
5: बोल दिन।
4: एलईडी टीवी किन्न नजाने?
5: जान्न।
4: फ्रिज डिफ्रिज किन्न जाउन भने हैन?
5: जान्न।
4: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
5: जान्न।
4: किन?
5: मैले सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
4: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
5: पाइनी भएर त जान लाग्यो नि।
4: हो र कहाँ?
5: भन्दिन के?
4: सत्य भन्दिनौ।
5: आई लभ यु पिंकुली भनेको।
4: हो, एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
5: बन्जारे इलेक्ट्रोनिक्स घोराइदाङ।
4: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
6: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
5: बन्जारे इलेक्ट्रोनिक्स घोराइदाङ।
4: फोन नम्बर
5: 082-562-472।

0: करूं कोकोनट सोकोनट वीटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: र पुरानो पैसा पनि बाँकी भएको अवस्थाले हामी अलि अप्ठ्यारा थियो त्यति बेला के बुझिन चाहिँ म अनुरोध गर्न चाहन्छु भने उद्योगीले चाहिँ चाहिँ सकिसकी पैसा नदिएको अवस्था होइन पैसा चाहिँ कस्तो भयो भने दूध बढी भयो बढी भएको दूध फ्यालेर त्यसलाई जेरो बनाउनु भन्दा बरु धुलो दूध बनाएर राख्यो भने एक वर्षसम्म टाइम हुन्छ बीचमा केही यस्ता चाडपर्वहरूमा खपत गर्न अथवा अरू कुराहरूमा हामीलाई सहज हुन्छ भनेर किसानकै सहमतिमा उहाँहरूको अनुमतिमा हामीले त्यो कामहरू गर्यौं र पछि चाहिँ किसानहरूलाई पैसा दिन नसक्दाखेरि बजारमा चर्चा परिचर्चाहरू भए हामीले अनावश्यक रूपमा चाहिँ त्यसको गाली गलौज पनि खानु पर्यो तर वास्तविक जो किसान हो उहाँले हामीलाई गाली गर्नु भएको छैन उहाँले बुझ्नु भएको छ मर्म बुझ्नु भएको छ किनभने उहाँले उत्पादन गरेको दूध यदि हामीले लिएर आएर धुलो दूध बनाएर नराखिदिने हो भने त बजारमै फाल्नु पर्छ नि त जेरै हुन्थ्यो नि त त्यसलाई त हामीले बचाएर ल्याएर राख्यौँ नि त हाम्रो सहमतिमा भएको कुराहरू हुन् र तपाईँले एउटा म उदाहरण पनि दिन्छु अरू व्यवसायहरू चाहिँ अप्ठ्यारो पर्यो भने सड़कमै आउने होइन तयार बालिँदैन तर डेयरी सेक्टरमा किसानहरूले विरोध गर्नुभयो पैसा पाउनुपर्छ भन्नुभयो मन्त्रालय जानुभयो मिडियामा आउनुभयो अरू कुरा तर त्योभन्दा बाहेक त केही गर्नु भएन नि होइन त्यो स्वाभाविक जसले नि भन्छ नि त भोक लागेपछि मलाई भोक लाग्यो भन्छ पैसा नदिएपछि मलाई दिनु भएन

0: छ अहिले चाहिँ त्यस्तो अवस्था छ।
1: नेपाल डेयरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहाल आजको कुराकानीमा हामीसँग हुनुहुन्छ। तपाईँले दूध र दूधको चाहिँ पछिल्लो घटनाक्रम अवस्था किसानका चाहिँ कुराहरू पनि जोड्नुभयो, कहिले पैसो पाउने कहिले नपाउने बाँकी रहने बकेउता रहने त्यसमा चाहिँ असन्तुष्टि जनाउनु पर्ने कुराहरू जोड्नुभयो। खास गरी किसानलाई पनि त समस्या होला नि चुनौती होला नि, तपाईँहरूले किसानसँग चाहिँ उत्पादन गरेको चिज खुरुक्क बोकेर आइदिने पैसा चाहिँ नदिने बेलैमा नदिने अनि हाम्रा पनि समस्या छन् भनेर देखाउने किसानको चाहिँ समस्या नदेख्ने गर्न मिल्छ
0: त्यो हामीले गरेका छैनौं। र तपाईँलाई हामीले प्रश्न भन्छौं, एउटा कुरा त के बुझिन आवश्यकता भयो भने बारम्बार हामीलाई एउटा क्वेशन आउने गर्छ के तपाईँहरू क्यास लिनुहुन्छ बेचेर अनि तपाईँहरू दिनुहुन्न भन्नुहुन्छ कि
1: दिनुहुन्न
0: वास्तविकता बुझ्नु पर्यो कि मैले भनेको हामीले दूध कहाँबाट उठाउँदैनौ गोठबाट त हामीले उठाउँदैनौ
1: सहकारी भन्नुहुन्छ तपाईँहरू
0: सुन्नु न मैले भएको कुरा त भन्नु पर्यो त्यहाँबाट एउटा कलेक्सन सेन्टरमा आउँछ त्यसपछि अर्कोमा आउँछ अनि त्यसपछि एउटा ठूलो भोल्युम भएको ठाउँमा आउँछ अनि चारवटा स्टेपमा हाम्रोमा दूध आउँछ। पैसा हामीले त्यो फर्स्ट स्टेजमा जोसँग किने किसानसँग त हामीले डाइरेक्ट त किने होइन नि त हामीले दुध त त्यो दुध ल्याउने मान्छेलाई दिन्छौ नि अनि यो चार ठाउँमा पनि त केही भएको होला नि त गाली हामीले मात्र खाने होइन नि त होइन चार ठाउँमा अनि त्यसपछि बिक्री वितरणमा पनि सिधा हामी कहाँ पैसा आउँदैन क्या यहाँहरूले भने जस्तो उद्योगीले लगेर कोही पनि उपभोक्तालाई सिधै लगेर सामान बेच्दैन एक लिटर दुई लिटर हामी कहाँ पनि के छ भन्दा एकजना होलसेलर छ अनि डिस्ट्रिब्युटर छ अनि आउटलेट छ डेरीको अनि चारौं स्थानमा फेरि हाम्रोमा पैसा आउँछ अनि त्यो पैसा चाहिँ सिधा उपभोक्ताले ल्याएर डेरी उद्योगमा त दिनुहुन्न उहाँहरूले त जहाँ किन्नुभयो त्यहाँ दिनुहुन्छ त्यहाँबाट अर्कोले अर्कोमा जहाँ किने त्यहाँ दिन्छ यताबाट पनि चार स्टेपमा हाम्रोमा पैसा आउँछ अनि हामीले दिएको पैसा पनि चार स्टेपमा किसानकोमा पुग्छ तर जहाँ जे जे भए पनि त्यसको चाहिँ गाली गलौज जति सबै के गर्छौ भन्दा हामीले नै खानु परिरहेको छ।
1: त्यो त जसले नेतृत्व गरे उसले जिम्मेवारी त लिनु पर्यो।
0: त्यसमा चाहिँ मैले के भन्न चाहन्छु भने जो जो जाना छ जस्तै अहिले हामी यहाँ इन्टरभ्यू लिइरहेछौ नि त होइन यो बिग्रिनुको कारण त तपाईँ दोषी होइन नि त तपाईँ मात्र हो त प्राविधिक कारणले कम्प्युटरमा चाहिँ प्रब्लम आयो भने अहिले डिस्कनेक्ट हुन सक्छ तपाईँको बत्ती गयो भने डिस्कनेक्ट हुन सक्छ कोही हिँड्दा हिँड्दै तपाईँको त्यहाँ तारमा चुन्यो भने डिस्कनेक्ट हुन भनेपछि यहाँ भएको होल टोटल टिम चाहिँ अलर्ट हुनु पर्यो नि त होइन अनि मात्र यो हाम्रो इन्टरभ्यू सफल हुन्छ नि होइन। त्यसै गरी हाम्रो दुग्ध व्यवसायमा पनि उत्पादनदेखि उपभोगसम्म सबैजना सचेत भयो भने चाहिँ हामी एक आपसमा सबैजनाले जस पाउँछौ तर एकजनाले दायाँ बायाँ हुने बित्तिकै हामी सबैले अब जस पाइरहेछौ कि हामी त यस्तो अप्ठ्यारो पेसामा छौ नि तपाईँले हेर्नुहोस् दूध भनेको यस्तो चिज हो कि कोल्ड चेन मेन्टेन गर्नुपर्छ होइन यो सबै ठाउँमा ल्याउँदाखेरि बजारमा पुर्याउँदा उपभोक्ताको घरमा गएर उपभोग नभएसम्म पनि हामी दोषी देखिन्छौ क्या। सपोज मानौ तपाईँ एकजना उपभोक्ता हो तपाईँले हाम्रो कुनै आउटलेटबाट दुध किनेर लानुभयो मेरो डेरीको तर तपाईँले घरमा गएर त्यो दुध चाहिँ फ्रिजमा राख्नु भएन टेबलमा राखेर दुई घन्टा बाहिर पाहुनासँग गफ गर्नुभयो दुध फाट्यो तर त्यो गाली कसले खान्छ भन्दा हामीले खान्छौँ यो डेरीको दुध त खत्तमै छ भनेर। तर हामी के बिर्सिन्छौँ भने यो दुधलाई ल्याएर मैले होइन फ्रिजमा राखेको भए फाट्दैन भन्ने कुरो म कहिल्यै बुझ्दिनँ म त्यो दुध बोकेर चाहिँ त्यहाँ डेरीमा जान्छु अथवा त्यस्तै पर्यो भने डेरीमा त्यो कुन उद्योग हो त्यसलाई फोन गरेर मिडिया बोलाएर के गरेर हामी त्यसलाई चाहिँ यस्तो दुध भन्छौँ तर मैले भनेको व्यवहारिकता पनि त त्योभित्र लुकेको छ नि त जिम्मेवार हामी सबैको छ नि
1: अर्को पनि व्यवहारिकता।

0: हुन्छन् त किसानले दूध उत्पादन गर्नु भएन भने त हाम्रो त हाम्रो उद्योगै चल्दैन त्यस अर्थमा उहाँहरूलाई हामीले नेग्लेक्ट गर्ने अन्यथा गर्ने कुरै हुँदैन कुनै हालतमा गर्दैनौ गरेको पनि छैनौ र कहीँ कतै अन्जानमा भएको कुराहरू छ भने त आफ्नो नभए अघि नै मैले तपाईँलाई एउटा इक्जाम्पल दिने कि कोही किसानहरू कुनै उद्योगको ढोकामा गएर चाहिँ टायर बाल्ने र विरोध गर्ने गर्नुभएको छैन नि यो किन नगरेको भन्दा उहाँहरूलाई राम्रोसँग थाहा छ कि हाम्रो कारणले उहाँहरू पनि अप्ठ्यारोमा हुनुहुन्छ हामीलाई उहाँहरूले बचाइरहनु भएको छ नसकेर नदिनु भएको हो हामीले फाल्न लाएको दुधलाई फाल्नु पर्ने दुधलाई उहाँहरूले लगेर धुलो दुध बनाएर राखिदिनु भयो भन्ने कुरा बुझ्नु भएको छ नि त
1: यो तपाईँहरूले किसानहरूलाई टिकाउन पनि काम गरिरहेका
0: छौँ दुई मात्रै होइन दुई मात्रै होइन हो नि
1: सरकारले चाहिँ के गर्नु पर्ला त किसानलाई टिकाउने दायित्व सरकार
0: अब सरकारले चाहिँ के गर्नु पर्थ्यो भने पहिलो सुरुवात डीडीसीलाई मात्र अनुदान दिइसकेपछि त्यो बढी भएको दुध जति चाहिँ सबै डीडीसीमा लगेर उहाँहरूले धुलो दुध बनाएर राख्नु पर्थ्यो त्यसो भयो भने के हुन्थ्यो सरकारको दायित्व पनि देखिन्थ्यो अनि त्यो बढी भएको धुलो दुध चाहिँ उहाँहरूले हामीलाई भने बेच्न सक्नुहुन्थ्यो त्यो भार त हामीलाई राज्यले सहयोग पनि नगर्ने अनि त्यो भार पनि बोकाउने त गर्नु हुँदैन थियो नि त तर हामी त्यसलाई भार सम्झेनौँ हाम्रो दायित्व सम्झ्यौँ हाम्रो कर्तव्य सम्झ्यौँ हामीले र हामीले किसान सँगसँगै मिलेर हामीले काम गरेर गर्यौं एउटा त्यो गर्नु पर्थ्यो अर्को कुरो राज्यले चाहिँ बिक्री हुन नसकेको दुधहरू राज्यले खरिद गरिदिनुपर्छ होइन त्यो त समर्थन मूल्य चाहिँ तोकिदिने अनि खरिद चाहिँ नगर्ने भन्ने हुन्छ त 65 रुपियाँ त राज्यले समर्थन मूल्य तोकिदिएकै छ त त्यो तोकिदिएको मतलब के त भन्दा यति रुपियाँमा तिमीले दुध बिक्री गर्न सकेनौ भने म किनिदिन्छु भने अन्त होइन र
1: समर्थन मूल्य सरकारले तोकेपछि
0: गर्नु पर्थ्यो तर त्यो गर्न सकेको छैन अब सरकारको पनि आफ्नो बाध्यता होला सबै कुरा होला र फेरि म एउटा कुरा के पनि अनुरोध गर्न चाहन्छु हामी सकारात्मक हुनुपर्छ व्यवसाय गर्ने मान्छेहरू र हामी चाहिँ समाजमा केही गर्छु भन्ने मान्छेहरू नकारात्मक बाटोतिर जाने नै होइन सकारात्मक बाटोतिर जाने हो सरकारले नसक्नुको पनि त कारण होला नि त सकेको भए त सरकारका हामी सबैजना आम चाहिँ जनताहरू हाम्रो अभिभावक हो नि त सरकार होइन भनेपछि गर्नुहुन्थ्यो होला नसकेर नगरेको भन्ने कुरा हामीले बुझिदिनुपर्छ र सबै कुरो बिग्रेको बेलामा फेरि डेरी सेक्टरलाई मात्र उहाँहरूले कसरी गर्ने त अन्य अवस्था पनि त राम्रो त छैन नि त होइन त्यस कारणले
1: अरू क्षेत्र पनि सकारात्मक छैन
0: हो डाउन नै छ त्यस कारणले सबै कुरा मिलिसकेपछि डेरी सेक्टर पनि मिल्छ र तपाईँ हामी पनि के चाहिँ एउटा जिकिर नगरौं भने अरू चाहिँ जेसुकै होस् तर डेरी सेक्टर मात्र राम्रो हुनुपर्छ त भनेर हामी सक्दैनौँ सक्छौँ त हामी त्यही बाटोमा हिँड्नुपर्छ
1: सकभर तपाईँहरूले नेतृत्व गरे

0: र सुकाएर अन्त्य बजारमा लाने बेलासम्मको चाहिँ त्यसको 3 महिना प्रक्रिया लाग्छ। अनि त्यो त नेपालमा खपत हुँदैन, त्यो अर्को देशमा पठाउनुपर्छ, अर्को देशमा पठाउन अर्को 2-3 महिना लाग्छ भनेपछि कम्तीमा नि 6 महिना नभइकन त्यो बेचेर पैसा आउँदैन। त्यस्तो व्यवसायलाई के गर्ने त? ल ठिक छ, ल डेरीलाई गरे त्यस्तो व्यवसायलाई के गर्ने त? केही न केही उपाय गर्नु पर्छ।
1: 25 दिनको मापदण्डले पारेको अप्ठ्यारो
0: अप्ठ्यारो होइन, त्यो त एकदमै गाह्रो छ नि त। अब त्यसमा चीजको कुरा होला, मजुरेलाको कुरा होला, अरू पुष्टकारीका कुराहरू, अलि लङ लाइफ भएको कुराहरू, त्यो प्रडक्ट त बजारमा गएर पैसा फिर्ता आउनै 6 महिना लाग्छ नि त। कि चाहिँ यो यो पेसालाई चाहिँ हाम्रो राज्यले त्यो बिक्री नभएसम्म तपाईँहरूलाई यसरी चाहिँ सब्सिडी हामी दिन्छौँ भनेर भन्नु पर्यो। होइन होइन भने यो चलिरहेको तपाईँको र मेरो सबै कुरा समझदारीमा चलिरहेछ, अनि प्याटर बीचमा आएर एउटाले चाहिँ यस्तो भनेर त भएन नि त। होइन जस्तै कहिलेकाहीँ हामीलाई एनजिओ
1: सरकारले त्यसो गर्यो,
0: त्यसो गर्यो नि गर्यो नि, हाम्रो समझदारी सब भइरहेको थियो त। त्यहाँ 3 महिना नपाउँदा पनि किसानहरू समझदारीमै बसिरहनु भएको थियो, हामीले कहिलेकाहीँ एडभान्स दिँदा पनि हामी समझदारीमै बसिरहेको थियौँ। होइन अब बीचमा आएर त्यो कुरा गरिदिँदाखेरि त अप्ठ्यारो भयो,
1: किसान नमार भन्नुमा चाहिँ सरकारको कमजोरी भयो उसो।
0: होइन त्यो त होइन, किसान नमार भन्नु त राम्रो कुरा हो कि, तर नमार भन्दाखेरि तिमीहरू पनि कसरी बाँच्छौ भन्नु त परेन,
1: आफ्नो पक्षबाट पनि हेरिदिनु
0: स्वाभाविक रूपमा नि होइन। जस्तै तपाईँले मलाई खाना खानुभयो भनेर सोद्धाखेरि मैले तपाईँलाई तपाईँले चाहिँ खानुभयो कि भएन भनेर सोध्नु परेन, मैले तपाईँ खाए खानुहोस् नखाए नखानुहोस् मलाई दिन ल्याउनुहोस् भन्न त मिल्दैन नि, मिल्छ त भने हो। यस्तो कुराहरू गर्नु भएन, अभिभावक त चाहे त्यो राज्यको भए पनि होइन के डिडिसीको भए पनि किसानको भए पनि हाम्रो भए पनि तपाईँहरू संचारकर्मी सबैको साझा अभिभावक हो त होइन र भने उहाँले सबैको हित सोध्नु पर्ने नि सरकारले त, त्यस अर्थमा मात्र भने हो मैले अरू कुरामा होइन।
1: कुराकानीमा हुनुहुन्छ नेपाल डेयरी एसोसिएशनका अध्यक्ष प्रहलाद दाहाल, कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज हामी मिठो खानेकुरा खीरका कुरा गरिरहेका छौं, तर किसानका चाहिँ दुःख त्यसै गरी व्यवसायीका दुःख पनि सँगसँगै आएका छन्। कतिपय तितापिरा कुराहरू यसरी उठेका होलान्, तर हामीले खास गरी व्यवसायकै रोजगारीकै र किसानको चाहिँ चर्चा गरिरहेका छौं। खास गरी निजी र सहकारी क्षेत्रका डेयरीहरू छन्, संघ संस्थाहरू छन्, किसानहरू पनि छन्, एउटा स्वस्थ प्रतिस्पर्धाको कुरा तपाईँले जोड़िरहनु भएको छ। एउटा यहीँनिर मैले चासो राखेँ, आयात रोकेको भनेर चाहिँ भनियो विगतको पनि, सरकारले चाहिँ बाहिरबाट चाहिँ दूध दुग्धजन्य पदार्थको चाहिँ आयातमा चाहिँ रोक लगाएको भनेर सुनिन्छ, तर बजारमा चाहिँ त्यस्ता वस्तुहरू पनि भेटिन्छन्, उपभोक्ताले पनि खोज्नुहुन्छ। यहाँनिर कमजोरी,
0: यो चाहिँ कमजोरी के हो भने सरकारको कमजोरी हो होइन। किन कमजोरी हो भने नाकामा टाइट गर्ने, त्यसपछि त्यो बन्द गरेको कुराहरू आउनु त इलिगल कुरा हो नि त, ती कुराहरूलाई बजारमा गएर अनुगमन गर्ने, नष्ट गर्ने कुरा त राज्यको हो नि त। अवेर गराउने काम हाम्रो, हामीले अवेर गराएको छौँ, हामीले 753 पालिकाहरूमा पनि हामीले जानकारी गरायौं, तपाईँको 77 सिडिओ कार्यालयलाई पनि हामीले जानकारी गरायौं, कृषि मन्त्रालयलाई जानकारी गरायौं, सशस्त्रलाई जानकारी गरायौं, र हामीले जहाँ जहाँ जानकारी गराउनु पर्थ्यो डीएफटी कृषि पश्चिम विभाग राष्ट्रिय दुध विकास बोर्ड सबैलाई हामीले अनुरोध गर्यौं। हाम्रो देशमा उत्पादन भएको सामानहरू बिक्री नभएर हामी किसानको पैसा तिर्न सकिरहेको छैनौं, अनि बाहिरबाट आयातित वस्तुहरू अहिले पनि सुपर मार्केटमा चाहिँ मजाले लिगल रूपमा बिक्री भइरहेको छ, यो के हो भनेर हामीले बारम्बार प्रश्न उठाइरहेको छ। अर्को कुरा भन्नुहोस्, यस्तो महत्वपूर्ण कुरा छ, हाम्रो 60 अर्ब जति हाम्रो निजी सेक्टरकै लगानी भइसकेको छ,
1: 60 अर्ब
0: हाम्रो निजी सेक्टरको मात्र, सहकारीको छुट्टै छ, डीडीसीको छुट्टै छ, 1 खर्ब लगानी भएको सेक्टरलाई, जो चाहिँ हामी उद्योग सेक्टरमै लगभग चाहिँ 60-70 हजारजनालाई रोजगारी दिन्छौँ, 6 लाख कृषक परिवार डाइरेक्ट यसमा चाहिँ रोजगारै पाउनु भएको छ, 2 अर्ब जति हामी राजस्व नै हामी तिर्छौँ होइन, तपाईँको यति धेरै सहरबाट गाउँमा चाहिँ दैनिक नगद प्रवाह हुन्छ। यस्तो मुख्य पेसा जुन कृषि पेसा अन्तर्गत चाहिँ कुल राष्ट्र उत्पादन झन्डै 9% योगदान दुग्ध सेक्टरको मात्र छ, हिजोसम्म धान चाहिँ पहिलो उत्पादन भन्थ्यौं भने आज दूध पहिलो भएको छ, अहिले पछिल्लो आँकडा हेर्नु भने दूधलाई दूध चाहिँ बढ़ी उत्पादन हुनेमा पर्छ कृषि सेक्टरको। यस्तो महत्वपूर्ण क्षेत्रलाई राज्यले चाहिँ त्यति गहिरिएर नसोच्ने हो भने त भोलि त देश पनि अप्ठ्यारो हुन्छ नि त होइन, किनभने पशुपालन पनि र खेतीपाती यो दुईटा जोडिएको छ, र यो दुईटा जबसम्म चाहिँ राम्रोसँग देशमा कुनै पनि देशको जाँदैन तबसम्म त त्यो देशको विकास भएको तपाईँले देख्नु भएको छैन। होइन कुनै पनि देश कृषि सेक्टरमा चाहिँ विकास नभइकन त्यो देशको विकास भएको देख्नु भएको छ कहीँ छैन नि त. आज इजरायलको हेर्नुहोस् 3% जनताले त्यहाँ कृषि पेसा गर्छन् तर उनीहरूले आफ्नो देशमा होइन बाहिर शुद्ध निर्यात गर्छन्. अब हामी त्यो पनि गर्न सकिरहेको छैनौँ. अहिलेको हेऱ्यो नि त तथ्याङ्क हेऱ्यो भने त हामीलाई लाज लाग्छ. 60% भन्दा बढी जनता कृषिमा आश्रित अनि देशलाई आवश्यकता झन्नै 50%

0: खाद्य पदार्थ चाहिँ हामी आयात गर्ने यस्तो अवस्था नै कहीँ हुन्छ त. अस्ति मैले कति अर्बको चाहिँ होइन अब अदुवा बाहिरबाट आयो भनेर सुनेको थिएँ, होइन खाद्यान्न कति आयो दालसम्म लाउँछ भने यस्तो अवस्था हुनु हुँदैन. र यो किन भयो भन्दा अहिले पनि तपाईँको चाहिँ म पशुपालनकै अवस्थामा हेरौँ, गाउँमा रोपनीका रोपनी जग्गा बाँधा छन्, हामी यहाँ आनामा आएर पशुपालन गरिरहेछौ. हिजो चाहिँ खेतीपाती गरेर गाई भैँसीलाई चाहिँ ढोड पराल खस्टा सबै खुवाउँथ्यौ, अनि मकै भाँचिसकेपछि त्यो ढोडले खोले पकाउँथ्यौ. आज हामी चाहिँ यहाँ सबै कुरा किनेर खुवाउँछौ, तराईबाट चाहिँ लिएर आएर पराल किनेर खुवाउने होइन, अनि त्यही ढुटो दाना किनेर खुवाउने, अनि दुधको लागत बढी भयो भन्ने, अनि ग्यासले चाहिँ खोले पकाउने, अनि हामी कसरी उम लाग्छौ त. त्यस कारणले यो सबै कुराहरू हामीले पनि ख्याल गर्नु पर्यो, राज्यले पनि त्यो अनुसारको वातावरण बनाउनु पर्यो. र उहाँहरू फेरि किन सहर आउनुभयो भन्दा सहर आउनु पनि बाध्यता हो है. फेरि अब रोजगारीको अवस्था छैन गाउँमा, पढाइ लेखाइको बच्चाहरूको लागि राम्रो स्कूल छैन, बिरामी हुँदा हस्पिटल छैन भनिसकेपछि गाउँघरि भएन त हिजोको दिनमा. त्यो हुनाले उहाँहरू अवसर खोज्दै आउनु भएको हो. त्यसले गर्दा अब गाउँमा धेरै अवसरहरू पुगेका छन्, प्रदेश छ, स्थानीय सरकार छ, र बिस्तारै अब हामीले शहरबाट चाहिँ गाउँ केन्द्रित हुनुपर्छ र गाउँका ती होइन बाँझा जमिनहरूलाई हामीले सदुपयोग गरेर त्यहाँ चाहिँ हामीले खेतीपाती गर्ने, पशुपालन र यो दुईटा पेसालाई छुट्याउनु पनि हुँदैन. छुट्याएर पनि हाम्रो लागत चाहिँ बढी भएको छ, लागत घटाउनु पर्यो, उद्योगीलाई सब्सिडी दिनु पर्यो, बत्तीमा छुट दिनु पर्यो, भ्याट हटाउनु पर्यो र सस्तो गर्नु पर्यो होइन, अनि उपभोक्ताहरूलाई त्यसरी दिन सक्यो भने न खपत हुन्छ त. हामी सबै कुरा थोपरेको थोपरै गर्ने, उद्योगी पनि घाटामा जाने, किसान पनि घाटामा जाने, उपभोक्ताले पनि खरिद गरेर खान नसक्ने भइसकेपछि यो कसको लागि गरे त हामीले.
1: भनेको बिजुलीको जुन 5% उपभोक्ताको कुरा छ, त्यसगरी माथिको चाहिँ उद्योगी व्यवसायको चाहिँ भ्याटको कुरा छ, यो पनि तपाईँहरूलाई सन्तोषजनक चाहिँ लागिरहेको छैन.
0: हामी त 50% विद्युतमा चाहिँ लागतै घटाउनुपर्छ अनि हाम्रो उत्पादन लागत घटाउनु भनिरहेको बेलामा अर्को भ्याटै 13% थपिसकेपछि त हामी बत्तीको पैसा कसरी तिर्ने त. त्यो त सिधै चाहिँ हाम्रो लागतमा गयो नि त. फेरि दूध भनेको यस्तो अनुशासित पेसा हो, यो डेरी सेक्टर भनेको आजको दिनमा हरेक चिजको वस्तुको चाहिँ मूल्य तलमाथि हुँदा दूधको त विगत 2.5 वर्षदेखि त 1 रुपियाँ पनि तलमाथि भएको छैन नि त, एउटै रेटमा हामी बेचिरहेको छौँ नि. 2 वर्षको मूल्य वृद्धि त बजारको तपाईँले प्रत्येक वर्ष 10-15% त मूल्य वृद्धि त सबै कुराको क्यालकुलेसन गर्दा छ नै त. 2 वर्ष हुँदाखेरि झन्डै 30% मूल्य वृद्धि भइसक्यो. हामी उद्योगीहरू कसरी चल्या होला भन्नुहोस् त, यो कुरा त सोच्नु पर्यो नि राज्यले.
1: हो, सोच्नुपर्ने कुरा अरू पनि छन्. तपाईँले चाहिँ पेसा अब गाउँतिर पनि फर्किनुपर्छ, शहर केन्द्रित मात्रै गरेर हुँदैन भनेर जोड्नुभयो. खास गरी अहिलेकै युवा पुस्ता जसले चाहिँ रोजगारी देखिरहेको छैन, तपाईँ चाहिँ दूध र दुग्धजन्य पदार्थमा चाहिँ गर्न सकिने सम्भावनाका चाहिँ कुरा पनि गर्नुभयो. अबको यो युवा पुस्तालाई दूध व्यवसाय त्यसै गरी आधुनिक व्यवसाय आधुनिक पशुपालनतर्फ चाहिँ आकर्षित गर्न एसोसिएसनले काम गरेको छ कि छैन, अथवा अब सरकारले गर्ने हो भने के कस्ता सहुलियत, के कस्ता कार्यक्रम, कस्ता योजना ल्याउने हो भने अलिक प्रभावकारी होला, मैले अलिक मोटोमा चाहिँ चासो राखेँ.
0: पहिलो कुरो पेसालाई सम्मानित गराउनु पर्यो, अघि नै भनिसके. जबसम्म पेसालाई सम्मानित गरिँदैन तबसम्म यो पेसामा कोही पनि आउनेवाला नै छैन, किनभने पढे लेखेको मान्छे आउनु हुँदैन भन्ने विश्वास छ, पैसा कमाएको मान्छे पनि यो पेसामा आउनु हुँदैन, अलि जान्ने सुन्ने पनि कृषि पेसामा आउनु हुँदैन. कृषि पेसा गर्ने भनेको चाहिँ नबुझ्नेले गर्ने हो, अरू केही अन्त पेसा गर्न नपाएपछि आउने हो भन्ने जुन भाष्य छ त्यो भाष्यलाई पहिला चिर्नु पर्यो पहिलो नम्बर. दोस्रो कुरो चाहिँ त्यो पेसामा लाग्नको लागि आकर्षक प्याकेजहरू ल्याउनु पर्यो, कार्यक्रमहरू चाहियो नि त होइन. यो यदि पशुपालनमा तपाईँहरू लाग्नुहुन्छ भने तपाईँलाई यति वर्ष चाहिँ हामी लोन चाहिँ निर्व्याजी दिन्छौं, यति वर्षसम्म किस्ता तिर्नु पर्दैन, तपाईँलाई जग्गा जमिन हामी चाहिँ यसरी यति वर्षलाई लिजमा दिन्छौं होइन, अथवा दर्ता प्रोसेसमा यो गर्छौ भने एउटा कुनै किसिमको स्किमहरू ल्याउनु पर्यो नि त. अनि तपाईँले उत्पादन गरेको त्यहाँ चाहिँ दूध चाहिँ अथवा अरू कुनै पेसा छ त्यहाँबाट उत्पादित वस्तु हामी खरिद गरिदिन्छौं, यदि बिक्री भएन भने तपाईँहरूको पैसा उधारोमा जाँदैन उठ्छ, ग्यारेन्टी म हो भन्नु पर्यो नि त होइन.
1: दिन्छ
0: भन्नु पर्यो, हामी नभए भने उहाँहरूलाई कानूनी कार्यवाहीमा ल्याउँछौ, उहाँहरूलाई दिने सुविधा पनि दिन्छौ, उहाँहरूलाई गर्ने काम पनि गर्छौ भन्नु पर्यो नि त. अब यहाँ चाहिँ म कारवाही चाहिँ गर्छु तर म केही पनि सहयोग गर्दिनँ, उहाँहरूको जति दुःख पाउनुहुन्छ पाओस् भनेर त भएन नि त, भएर भएन नि. तपाईँलाई बाटो हिँड्दाखेरि हाम्रो देश त अचम्म छ त, बाटोमा खाल्टो परेर चाहिँ तपाईँको गाडी डुब्ने खाल्टो हुन्छ, हाम्रो दूध ल्याएको गाडी त्यो खाल्टोमा पर्छ अनि चाहिँ दूध फाट्छ, अनि त्यो घाटा चाहिँ सबै हामीले बेयर गर्नुपर्छ,

0: त्यो बाटो हिँड्दा हामीले ट्याक्स त तिरेका छौँ नि छैनौ
1: ट्याक्स तिरेका छौँ
0: अनि गाडीको पनि ट्याक्स तिरेका छौँ नि मैले एक्जाम्पल दिएको के भनेको जस्तै आफ्नो ठाउँमा सबैले जिम्मेवारी निर्वाह गरौँ न हामी कोही कसैलाई कहीँ अप्ठ्यारो हुन्छ अहिले भएको कुरा त यति मात्र हो कि म मेरो काम नगर्ने म तपाईँलाई काम गर्नुहोस् भन्ठान्ने के तपाईँ आफ्नो काम नगर्ने मलाई काम गरिदियोस् भन्ठान्ने भएको कुरा त यति हो नि होइन मैले भनेको हाम्रो देश विकास हुन टाइम लाग्छ तपाईँ तपाईँकै ठाउँमा ठिक काम गर्ने म मेरै ठाउँमा ठिक काम गर्ने अर्कोले अर्कोको ठाउँमा ठिक गर्ने भने इभन सरकारले अनुगमन पनि गर्नु पर्दैन पर्छ र यहाँ त नीति नियम होइन यो विभिन्न किसिमको चाहिँ किन चाहिएको भन्दा हामी कोही पनि आफू ठिक ठाउँमा नबस्ने अरूलाई चाहिँ ठिक ठाउँमा बसोस् भन्ठान्ने यति भएर बिग्रिया त होइन अनि हामी अरूलाई जहिले नेगेटिभ आँखाले हेर्ने आफू जहिले नेगेटिभ काम गर्ने पोजिटिभ कहिले सोध्दै नसोच्ने अनि कसरी हुन्छ त त्यस कारणले हामी सबैजना म भनौँ आजको दिनदेखि अहिलेदेखि चाहिँ म कुनै पनि नराम्रो काम गर्दिन म सधैँ ठिक ठाउँमा हुन्छु म अनुशासित हुन्छु म कुनै पनि नियम कानून मिच्दिन म सबै कुरा नियम मान्छु भनेर आम यो देशमा बस्ने अब 3 करोड चन्दन जनतामा झन्डै 1 करोड त बाहिर छन् होला
1: जनताले दिन खिर खाएर यो बाचा चाहिँ गर्नु पर्यो
0: शुद्ध चिज खाएर शुद्ध कुरा हामी बाचा गरौँ न त्यसपछि देश विकास हुन्छ कि हुँदैन हेरौँ त 2 वर्षमा भइहाल्छ तर म आफू मेरो कर्तव्य नगर्ने म अर्कोलाई कर्तव्य गर भन्ने म आफू बिगार्दै जाने तर अर्कोले गरिदियो सपार्नुपर्छ भन्ने अनि कसरी हुन्छ त
1: कुराकानीमा हुनुहुन्छ नेपाल डेयरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहाल कृषि विशेष कार्यक्रममा आज हामीले साउन 15 खिर खाने दिनको सम्झनामा चाहिँ कुरा गरिरहेका छौं आज खिर खाने दिन दूधको माग कति हुन्छ खपत कति हुन्छ बजार अवस्था के छ किसानको अवस्था के छ एसोसिएसनले के गरिरहेको छ भनेर कुराकानी जोड़िरहेका छौं कार्यक्रमको हामी अन्तिमतिर पनि छौं आत्मनिर्भर भइसकेका छौं भनेर अघि तपाईँले जोड्नुभयो र अब यो अवस्थालाई चाहिँ
0: टिकाइरहेको छ यो कस्तो छ भने हामी विगत 5 वर्षदेखि चाहिँ हामी आत्मनिर्भर भएको देख्छौ हामी होइन तर सहज परिस्थिति हुने हो सबै भने चाहिँ हामी 20% डिफिसिट हो भनेको मतलब देशमा चाहिँ आर्थिक मन्दी हुन भएन सबै जनताहरूले को कमाई राम्रो हुनु पर्यो उधारो कसैको फस्न भएन मान्छे स्वच्छ हुनु पर्यो रोग लाग्न भएन अनि सबैले सबै कुरा खान्छ नि त त्यस्तो अवस्थामा चाहिँ हामी 20% अपुग्छौं तर यहाँ त विभिन्न किसिमका समस्याहरू छन् नि त कसैलाई 1 लिटर किनेर खानुलाई आधा लिटर किनेर खानु परिरहेको छ पैसा नभएर कसैको चाहिँ दारो नउठेर उल्ले
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै
3: त्रिभुवन विश्वविद्यालयबाट MDS गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ
2: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा
2: अनुहार हड्डी भाँचिएको जोड्ने
4: दाँतको एक्सरे सेवा
2: सामान्य तथा जटिल दाँत निकाल्ने
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई
4: मेसिनबाट जरेदेखि दाँत फरिने
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार
2: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार
4: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दान दीपज्योति अस्पतालको 20 मिटर माथि फोन 082562707 विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
2: विशेषज्ञ डाक्टरी सेवाहरू
4: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
5: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
2: नोज अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
2: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
4: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
6: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
7: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत MBBS MD कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ।

0: रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
0: ब्लड प्रेसर हाई लो भएका,
1: कोलेस्ट्रोल बढी भएको,
0: मुटुको गति एकनास नभएको,
1: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने,
0: मुटुको बास रोग, मुटु सुन्निएको, हृदयघात भएको,
1: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
0: मुटुको भल्भको अपरेसन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: बिरामी जाँच हुने मिति यही श्रावण 22 गते शुक्रबार।
3: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 98478893 र 98095128171।
4: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.pashupatiicare.com।
5: सीता के भयो तिमीलाई, घुम्छौ र बसिछौ?
6: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सुख चलेन, अब त आश्रय मरिसक्यो।
5: के कुरा गर्छ तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
6: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
7: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
8: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
7: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478923572।
9: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
8: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
9: उपलब्ध। शल्यक्रियाहरू:
8: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
9: बालबालिकाको न्युरो सर्जरी,
8: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
9: पुनश्च हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
8: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
9: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825911101 र मोबाइल नम्बर 97090965255।
10: मध्यपश्चिम ट्राङ्क चेक, यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजे को मध्यपश्चिम हाइलाइट्स बाट देवा भुसालको नमस्कार। आज साउन 15 नेपाली समाजमा आज खीर खाएर साउन 15 मनाइदैछ। वर्षा ऋतुका बेला असार 15 गते दही चिउरा र साउन 15मा खीर खाने प्रचलन प्राचीन कालदेखिको मौलिक परम्पराका रूपमा रहिआएको छ। साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो। संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहार मध्येमा उत्तम मानिने भएकाले पितृ एवं देवकार्यमा पनि महत्वपूर्ण वस्तुका रूपमा वैदिक शास्त्रमा वर्णन गरिएको छ। साउनमा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ। हरियाली बढ़ी हुने भएकाले घाँस बढ़ी पाइन्छ। राम्रा धेरै घाँस पाइने बेलामा गाई भैंसीले पनि धेरै दूध दिन्छन्। दूध धेरै भएपछि इष्टमित्र चेलीबेटीलाई घरमा बोलाएर खीर खुवाउने चलन चलेको विश्वास गरिन्छ। साउन भगवान शिवको महिना हो। शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीर लगायत मिठाई विधिपूर्वक चढ़ाइन्छ। यसले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुन सक्ने यसका जानकारहरूको भनाइ छ, तर यसको कुनै शास्त्रीय वचन भने कतै भेटिएको छैन। नेपाल राष्ट्र बैंकले करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 सञ्चालनका लागि आवश्यक सहजीकरण गर्न भुक्तानी सम्बन्धी कार्य गर्न अनुमति पाएका संस्थाहरूलाई आग्रह गरेको छ। केन्द्रीय बैंकले एक सूचना मार्फत करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 यही साउन 21 गतेदेखि सञ्चालनमा आउने जानकारी सबै ग्राहकलाई पठाउन भनेको छ। सो कार्यक्रममा सहभागिताका लागि मोबाइल एप अध्यावधिक गर्नुपर्ने भएमा त्यसबारेको सूचना ग्राहकलाई पठाउन अनुरोध गरिएको नेपाल राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक निश्चल अधिकारीले जानकारी दिनुभयो। भुक्तानी सम्बन्धी कार्य गर्न अनुमति पाएका संस्थाले मोबाइल एपका करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 सम्बन्धी बारम्बार सोधिने प्रश्नहरूको छुट्टै खण्ड समावेश गर्न केन्द्रीय ब्याङ्कले अनुरोध गरेको छ। यस्तै मूल्य अभिवृद्धि कर भ्याट र स्थायी लेखा नम्बर प्यानमा आबद्ध भएका तथा रू 100 भन्दा बढ़ीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नागरिक योजनामा सरिक हुन पाउनेछन्। यसका लागि रू 100 भन्दा बढ़ीको सामान किन्दा वा होटल र रेस्टुरेन्टमा भुक्तानी गर्दा सक्कली बिल लिनुपर्नेछ। हाललाई हरेक महिनाको 1 गते र 16 गते विजेता उपभोक्ता छनौट गरिनेछ। अर्थ मन्त्रालयले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि 2083 नै कार्यान्वयनमा ल्याइसकेको छ। उत्तरी पाकिस्तानको बोर्ड पिकमा हिम पहिरोमा प्रख्यात पर्वतारोही निर्मल पूर्जा नेतृत्वको 10 सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोली सम्पर्कविहीन भएको छ। पाकिस्तान अल्पाइन क्लबका उपाध्यक्ष करार हैदरीले बिहिबार राति जारी गरेको विज्ञप्ति अनुसार निर्मल पूर्जाको नेतृत्वमा रहेको आरोहण टोली हिम पहिरोमा परेसँगै सम्पर्क विच्छेद भएको छ। उक्त टोलीमा निर्मल पूर्जा सहित 5 जना नेपाली, 1 पाकिस्तानी, 1 ओमनी, 1 अमेरिकी, 1 चिनियाँ तथा अर्का 1 आरोहीको राष्ट्रियता नखुलेको एसोसिएटेडले प्रेसले जनाएको छ। पाकिस्तान अल्पाइन क्लबका अध्यक्ष मेजर जनरल इरफान अरसद तथा क्लबका वरिष्ठ पदाधिकारीहरूले तत्काल खोज तथा उद्धार अभियान सञ्चालनका लागि सरकारी अधिकारीहरूसँग समन्वय गरिरहेको जनाएका छन्। र सुनसरीको देवानगंजमा भएको आइतबार राति भएको घटनामा ज्यान गुमाएका 2 युवकका परिवार र सरकार बीच 7 बुधे सहमति भएको छ। घटनास्थल पुगेका गृहमन्त्री सुदन गुरूङको उपस्थितिमा मृतकका परिवारसँग सहमति भएको हो। सहमति अनुसार नेपाल सरकारले मृतक 2 अमप्रकाश मेहता र जयप्रकाश मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाउनेछ। साथै दुवै परिवारलाई 10-10 लाख रूपियाँका दरले राहत उपलब्ध गराइने भएको छ। घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि तत्काल कानूनी कार्यवाही अघि बनाउने, मृतकका परिवारका 1-1 जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले दिने प्रतिवेदनका सुझाव र सिफारिशहरू यथाशीघ्र कार्यान्वयन गर्ने, मृतकहरूको सम्झनामा स्थानीय सरकार संघको समन्वयमा उपयुक्त ठाउँमा स्मृति पार्क बनाउने सहमति पनि भएको छ। घटनामा ज्यान गुमाएका परिवार तथा गृह मन्त्रालय बीच गएराती सहमति भएको हो।
हवस्त बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड खोराहीदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।
5: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
6: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
5: ठुला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाट टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
7: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
8: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 0825-562023, 98478-1617 र 98478-35643।
9: नमस्ते दाई भाउजू, होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको?
10: नमस्ते नमस्ते,
11: कता हिँड्नु नि बाबु? बजारतिर नि
12: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
13: साइकल चढेर
9: के गर्ने बाबु? छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
14: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
9: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क मोबाइल 98478-27977
15: र 98578-3689।
16: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
17: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
16: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
17: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
16: हुलासले बनाउँदैछ परिवार एक साथ।
18: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
19: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार, वरिष्ठ फिजिसियन

0: पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चोली आयुर्वेद क्लिनिक घोराईदाङमा।
1: उपचार हुने रोगहरू:
0: पायल, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
1: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
0: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
1: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
0: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसा पोल्ने, दुख्ने,
1: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
0: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
2: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
3: भर्ना सम्बन्धी सूचना:
4: गोर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
3: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेशनल कलेज, दाङ।
1: सम्पर्क फोन नम्बर 0825361133, मोबाइल नम्बर 98 47 80 92 83 र 97 6 25 26 286।
5: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउँदैछ है बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
6: ल ल काका, गइहाले म।
7: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
1: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
7: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98 5 78 45 226।

रेट सत्र नो इट लाइक प्रो राशिता फ्रम टू एन प्रो यसमा हाम्रो पात्र नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

0: सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
1: शुद्ध महका लागि कहाँ जाने त?
2: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
1: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
3: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
4: सम्पर्क मोबाइल नम्बर 9858731840 र 9848720440।
3: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
5: नमस्ते, म गायक जगदीश तमाङ, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.3।

0: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पायल फिस्टुला फिसर स्तनमा आएको गाँठा गुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
0: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
0: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा हिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
8: सम्पर्क स्थान घोराई चौध बजार बाल विकास स्कुलको अगाडि
9: फोन नम्बर 0825 63 479
8: मोबाइल नम्बर 98 494 67 487

0: बाय नेटको बाय वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: भर्ना खुल्यो।
2: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/83/84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
2: हाम्रा विशेषताहरू:
1: उत्कृष्ट शैक्षिक वातावरण,
2: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
1: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
2: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
3: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
4: सम्पर्क फोन 081-536-086
1: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72273।

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहिँ नाइस
2: अड्गुरी मध्यपश्चिम चाङ च्याक यति बेला बिहानको 10 बजेको छ।

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको दाङको तुलसीपुर स्थित राप्ती आँखा अस्पतालको नयाँ अपरेशन थिएटर भवन उद्घाटन गरिएको छ। लुम्बिनी प्रदेश अन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका 4 स्थित अस्पतालको दुईतले अपरेशन थिएटर भवनको काठमाडौँ स्थित भारतीय राजदूतावासका काउन्सिलर गीताञ्जली ब्रान्डेड र तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो। सामुदायिक विकास परियोजना अन्तर्गत भारत सरकारले नेपालका 7 प्रदेशमा करिब 600 परियोजना अघि बढ़ाएको जनाएको छ। लुम्बिनी प्रदेशमा मात्रै 66 यस्ता परियोजना संचालनमा रहेका छन्, जसमा दाङ जिल्लामा 7 परियोजना समावेश भएका छन्। यो परियोजना तुलसीपुर उपमहानगरपालिका मार्फत कार्यान्वयन गरिएको र दाङ जिल्लाको 7 उच्च प्रभाव सामुदायिक विकास योजना भएको भारतीय राजदूतावासले जनाएको छ। भारत सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्दै लुम्बिनी प्रदेशमा विभिन्न संस्थालाई 169 एम्बुलेन्स र 59 स्कूल बस प्रदान गरिसकेको पनि जनाएको छ। दाङ जिल्लामा मात्रै 19 एम्बुलेन्स र 8 स्कूल बस उपलब्ध गराएको छ। सन् 2022 जनवरीमा राप्ती आँखा अस्पताललाई समेत 1 एम्बुलेन्स प्रदान गरेको थियो। गत वैशाख 1 गतेदेखि यही साउन 14 गतेसम्म देशका विभिन्न भागमा 3,951 विपज्जन्य घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा 193 जनाको मृत्यु, 3 जना बेपत्ता, 1,165 जना घाइते तथा 5,087 परिवार प्रभावित भएका छन्। उक्त अवधिमा सबैभन्दा बढ़ी 1,002 आगलागीका घटना, सर्पदंशका 6,670, पहिरोका 662, हावाहुण्डरीका 479, चट्याङका 231, भारी वर्षाका 226, वन्यजन्तु आक्रमणबाट 218, बाढ़ीका 198 र वन डडेलोका 191 घटना भएका छन्। यसैबीच साउन 13 गते बिहान 10 बजेदेखि साउन 14 गते बिहान 10 बजेसम्म देशका विभिन्न स्थानमा 34 विपज्जन्य घटना भएका प्राधिकरणले जनाएको छ। ती घटनामा 13 जना घाइते भएका छन् भने 23 जनाको उद्धार भएको छ। घटनामा रु 41,08,000 बराबरको क्षति भएको छ। यसै गरी साउन 13 गते बिहानदेखि साउन 14 गते बिहान 8:45 बजेसम्म देशका विभिन्न भागमा अवस्थित 448 वर्षा मापन केन्द्र मध्ये 266 केन्द्रमा वर्षा अभिलेख भएको र सबैभन्दा बढ़ी 104.6 मिलिमिटर वर्षा कञ्चनपुरको दोधारामा भएको प्राधिकरणले जनाएको छ। उत्तरी पाकिस्तानको ब्रोड पिकमा हिम पहिरोमा प्रख्यात पर्वतारोही निर्मल पूर्जा नेतृत्वको 10 सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोली सम्पर्कविहीन भएको छ। पाकिस्तान अल्पाइन क्लबका उपाध्यक्ष करार हैदरीले बिहिबार राति जारी गरेको विज्ञप्ति अनुसार निर्मल पूर्जाको नेतृत्वमा रहेको आरोहण टोली हिम पहिरोमा परेसँगै सम्पर्क विच्छेद भएको छ। उक्त टोलीमा निर्मल पूर्जा सहित 5 जना नेपाली, 1 पाकिस्तानी, 1 ओमनी, 1 जना अमेरिकी, 1 चिनिया तथा अर्का 1 आरोहीको राष्ट्रियता नखुलेको एसोसिएटेड प्रेसले जनाएको छ। पाकिस्तान अल्पाइन क्लबका अध्यक्ष मेजर जनरल इरफान अरसद तथा क्लबका वरिष्ठ पदाधिकारीहरूले तत्काल खोज तथा उद्धार अभियान सञ्चालनका लागि सरकारी अधिकारीहरूसँग समन्वय गरिरहेको जनाएका छन्। र आज साउन 15 नेपाली समाजमा खीर खाएर साउन 15 मनाइँदैछ। वर्षा ऋतुका बेला असार 15 गते दही चिउरा र साउन 15 खीर खाने प्रचलन प्राचीन कालदेखिको मौलिक परम्पराका रूपमा रहिआएको छ। साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो। संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहार मध्येमा उत्तम मानिने भएकाले पितृ एवं देवकार्यमा पनि महत्वपूर्ण वस्तुका रूपमा वैदिक शास्त्रमा वर्णन गरिएको छ। साउनमा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ। हरियाली बढ़ी हुने भएकाले घाँस बढ़ी पाइन्छ। राम्रा धेरै घाँस पाइने बेलामा गाई भैँसी
गाउँले पनि धेरै दूध दिन्छन्। दूध धेरै भएपछि इष्टमित्र चेली बेटीलाई घरमा बोलाएर खीर खुवाउने चलन चलेको विश्वास गरिन्छ। सावन भगवान शिवको महिना हो। शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले पनि खीर लगायत मिठाई विधिपूर्वक सडाइन्छ। यसले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुन सक्ने यसका जानकारहरूको भनाइरहेको छ। र नेपाल राष्ट्र बैंकले करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 सञ्चालनका लागि आवश्यक सहजीकरण गर्न भुक्तानी सम्बन्धी कार्य गर्न अनुमति पाएका संस्थालाई आग्रह गरेको छ। केन्द्रीय बैंकले एक सूचना मार्फत करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 यही साउन 21 गतेदेखि सञ्चालनमा आउने जानकारी सबै ग्राहकलाई पठाउन भनेको छ। सो कार्यक्रममा सहभागिताका लागि मोबाइल एप अध्यावधि गर्नुपर्ने भएमा त्यसबारे सूचना ग्राहकलाई पठाउन अनुरोध गरिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक निश्चल अधिकारीले जानकारी दिनुभएको छ। हवस् बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रति घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरु छैनन्।
2: के तपाईलाई पायल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
3: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
6: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
5: हुलासले बनाउँदैछ परिवार एक साथ।
7: खुशीको खबर।
1: अब हाम्रै दाङको घोराही अस्पताल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, अस्पताल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय, गणेश हलको पूर्वतर्फ, न्यू रोड, ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-45226।
4: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
10: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
4: उपलब्ध। शल्यक्रियाहरू,
10: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
4: बालबालिकाको न्युरो सर्जरी,
10: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
4: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
10: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
4: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255। होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
10: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
11: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
10: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
11: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
10: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
11: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
12: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
13: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
12: डाक्टर दिने सेवाहरू ठुला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक गानो गोला बाद टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
14: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
15: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जनद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड घोराही दाल, फोन नम्बर 082-82-23, 98-78-18-617 र 98-78-35-643।

0: नमस्कार। परिवर्तन सम्भव छ रेडियो काठमाडौँ 92.1 द्वारा प्रसारित रेडियो काठमाडौँ नेटवर्क मार्फत देशभर आउने नेपाली लोक तथा दोहोरी गीत संगीतको एउटा सर्वप्रिय कार्यक्रम इन्द्रणीको नयाँ श्रृंखला लिएर म चन्द्रमणि गौतम तपाईँको रेडियो सेटमा आइसकेको छु। फरक बार फरक परिवेश अनि इन्द्रणीको श्रृंखला र आज विशेष गरी साउनको 15 गते हो र साउनको 15 गते भन्ने बित्तिकै हामीले हाम्रो मौलिक पर्व अन्तर्गत असार 15 दही चिउरा अनि साउन 15 खाने खीर भन्ने हाम्रो जनमानसमा छ, त्यही अनुसार त्यो परम्परालाई हामीले जीवित नै राखिरहेका छौं र आज साउन 15 को अवसरमा यहाँहरू सबै नेपाली मनहरूमा चाहिँ साउन 15 अर्थात खीर खाने दिनको म धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। र आज रमाइलो शुक्रबार हो, रमाइलो शुक्रबारको दिनमा हामी एकजना अतिथि कलाकारसँग अन्तरंग कुराकानी गर्दै नेपाली गीत संगीतका बारेमा चर्चा परिचर्चा गर्छौ र आज पनि मसँग नेपाली गीत संगीतका बारेमा कुराकानी गर्नको लागि लोकप्रिय गायिका स्मृति गौतम हुनुहुन्छ र उहाँका धेरै चर्चित भाकाहरू सांगीतिक बजारमा रहेका छन्। नेपाली लोकदोहोरीको क्षेत्र फराकिलो बन्नुपर्छ, त्यो व्यवसायिक हिसाबले पनि फराकिलो बन्नुपर्छ र मौलिकताको हिसाबले पनि यसले एउटा चाहिँ राम्रो खालको छाप छोड्नुपर्छ भन्ने मान्यता राख्दै विगत लामो समयदेखि नेपाली गीत संगीतकै समृद्धिमा लागिरहनु भएको छ र अहिले पछिल्लो समय आएका गीतहरू पनि चर्चामा छन् र अब उहाँले गाउनुभएका धेरै गीतहरू पनि चर्चामा छन्। सँगै आज म अब कुराकानी उहाँसँग नै गर्छु र अब यतिखेर म ढिला गर्दिन, मेरी त प्यारी बहिनी पनि होइन स्मृति गौतम, अब स्वागत गर्छु, स्मृतिलाई स्वागत सिन्द्रणीमा। अनि के छ अब आज साउन 15, सबैभन्दा पहिला त म चेलीलाई साउन 15 को यो शुभकामना व्यक्त गर्न चाहन्छु। होइन निम्ता त सत आज भर्खरै मैले बाहिर दुध लिएर आएको छु, होइन दुध लिएर आएको छु, मैले हाम्रो टिमलाई पनि भनिसके आज साउन 15 मजाले खिर पकाउने हो अनि चेलीलाई पनि खिर खुवाउने हो अनि पठाउने हो भनेको छु। ओम सारा तयारी छिन् नि होइन भन्दा बाहिरबाट हो ठिक छ भनेकी छन् उनले, होइन एकदम अब आज निम्ता नै भयो नि होइन, साउनको 15 सँगै छौं, दुध ल्याएको छु, खिर पकाउने हो, मजासँग खिर खाने हो नि त, होइन र रमाइलो पनि गर्ने हो। अब गीत गाउनको लागि स्मृति छँदैछिन्, होइन मादल बजाउन हाम्रो बाहिर भाइले पनि मादल बजाउँछन्, हाम्रो जनार्दन भाइ हुनुहुन्छ अनि ओम सराले पनि गीत गाउन चाहिँ साथ दिन्छन् है। मैले अस्ति अफेयरमा हाम्रो ओम सराले पनि गीत गाएको सुनेको थिएँ, भिडियो कैद पनि गरेको थिएँ, अब स्मृतिलाई साथ दिन चाहिँ हाम्रो ओम सरा मैले दिनेछन् होइन, रमाइलो गर्नुपर्छ। अब के छ नयाँ खबर सुनाउनु पर्दा?
1: मेरो एकदमै राम्रो छ, अहिले सांगीतिक क्षेत्रमै छु, राम्रो भइरहेछ।
0: गीत संगीतको अवस्था कस्तो छ?
1: मेरो आफ्नो एकदम राम्रो छ, मेरो अहिले पछिल्लो समय हजुरहरूले देख्नु पनि भएको छ, पहिलाको भन्दा पहिला पनि राम्रै थियो तर अहिले बिचमा अलिकति ग्याप भयो, तर अहिले फेरि
0: निरन्तर नै छ भनौ न, हुन त निरन्तर नै हो तर त्यै पनि अलि राम्रो हुँदै गएको छ होइन। अलिकति अगाडिका गीतहरू लगभग स्मृतिले गाउनुभएका गीतहरू प्राय हाम्रो सरोजसँगको गीतले त एउटा टर्निङ पोइन्ट नै बन्यो भन्दा पनि केही फरक पर्दैन होइन। आज पनि त्यस्तै भयो होइन, हुन त मैले स्मृतिलाई यो भन्दा तर कहिले के कहिले के, कहिले स्वास्थ्य अवस्था ठिक नहुने होइन, कहिले प्रोग्राम पर्ने, कहिले के हुने, यी विविध कारणले चाहिँ हामी बस्न सकेका थिएनौं।
1: आज पनि स्वास्थ्य अवस्था कमजोर नै छ मेरो,
0: कमजोर हुँदा हुँदै पनि होइन, सरोजले पनि फेरि कराए होइन, स्मृति तिमी जानु पर्दैन रेडियोमा भन्यो होला नि होइन, होइन त्यस्तो पनि हुँदैन। हामी सबभन्दा ठुलो कुरा के हुन्छ भनेदेखि हामी अवस्था बुझ्छौ नि त होइन, अब मैले बोलाएकै दिनमा स्मृतिको कामहरू परिरहेको हुन्छ, कार्यक्रमहरू परिरहेको हुन्छ, अथवा स्वास्थ्यले साथ दिएको हुँदैन भनेदेखि आएको छु, रमाइलो पनि अब हुनेवाला छ है। अहिले पछिल्लो समय बजारमा आएको तत्कालको गीत चाहिँ कुन हो?
1: अहिले तत्कालै चाहिँ राजेन्द्र भण्डारी दाईको गीत मैले गाएको, लेटेस्ट चाहिँ त्यही हो, मुटु जरी छ भन्ने, तर अहिले राम्रै छ बजारमा छैन चाहिँ, तर त्योभन्दा अगाडि चाहिँ दिनेश श्रेष्ठ भाइसँग गाएको गीत ओइदे राम्रै बजार पायो पछाडि झुम्का देउला सुनाएको भन्ने अहिले भर्खरै आइहालेको गीत चाहिँ राजेन्द्र भण्डारी
0: राजेन्द्रसँग गाउनु भएको मुटु जली छ है यो गीत चाहिँ अहिले बजारमा छ र अलिकति पछिल्लो समय विशेष गरी कलाकारका गीत संगीतहरू जब बजारमा आउँछन् आइसकेपछि एउटा सामाजिक प्लेटफर्ममा त्यसले राम्रो स्थान पायो भने चाहिँ गीतहरू जनमानसमा पुग्ने होइन चर्चा परिचर्चा हुने त्यसपछि एकपटक सुनिसकेपछि सुनिरहन मन लाग्ने भिडियो छ भने हेरिरहन मन लाग्ने त्यो खालको अवस्था सृजना भएको छ गीत संगीत निकालिसकेपछि सामाजिक सञ्जालको चाहिँ कस्तो प्रभाव देख्नु भएको छ स्मृतिले
1: अहिले पछिल्लो समयमा ओइ ओइले त राम्रै बजार पाइहाल्यो सबैले थाहा छ त्यसपछि एकदम धेरै खुसी लागेको छ त्यो भन्दा पछाडि आफ्नो गीत मुटु जली चले पनि राम्रै बजार पाएको छ सपोर्ट गर्नुभएको छ साथ दिनुभएको छ दर्शकहरूले श्रोताहरूले
0: पक्कै पनि आदरणीय श्रोता आज स्मृति गौतम हुनुहुन्छ स्मृति गौतमका धेरै गीतहरूलाई यहाँले मन र मुटुमा राख्नु भएको छ नेपाली लोकदोहोरीको क्षेत्रलाई एकदम व्यवस्थित रूपमा अगाडि बढाउनु पर्छ सँगसँगै मौलिकता त आफ्नो सधैँ नै छ आफ्नोपन त भइ नै हाल्छ होइन त्यो आफ्नोपन सँगै व्यावसायिक पनि बन्नुपर्छ होइन व्यावसायिकता पनि बन्नुपर्छ यदि हामी व्यावसायिक बन्न सकेनौ भने कलाकारको जीविकोपार्जन हुन्छ नि एक किसिमको यही क्षेत्रमा बसेर खानु पनि पर्यो रम्नु पनि पर्यो लाउनु पनि पर्यो हिँड्नु पनि पर्यो होइन सबै कुराहरू म्यानेज गर्नुपर्छ यी सबैको लागि चाहिँ व्यावसायिक रूपमा गीतहरू चल्नुपर्छ होइन व्यावसायिक रूपमा गीतहरू चलिसकेपछि स्टेजमा चाहिँ चर्चा हुन्छ स्टेजमा बोलाउँछन् स्टेजमा बोलाइसकेपछि

0: कुन चाहिँ गीत
1: होइन मुटु
0: मुटु जडी छ यो अलिकति मार्मिक गीत छ पिछोड भएको टाइपको नमिलेको दुईजनाको टक्कर परेको टाइपको एउटाले चाहिँ माया गरेको एउटाले चाहिँ अब म त चाहिँदैन त मलाई भन्ने टाइपको छ तर राम्रो छ राम्रो शब्द लेख्नु भएको छ राजेन्द्र भण्डारीले
1: कसले गाउनु भएको स्मृति र दुईजनाले गाउनु भएको छ शब्द राजेन्द्रकै छ सङ्गीत कसको छ यसमा ओहो शब्द संगीत सबै राजेन्द्रकै छ पक्कै पनि राजेन्द्र पनि यस कार्यक्रमका पाराफिनी हुनुहुन्छ है जब इन्द्रणी कार्यक्रम आउँछ त्यसपछि कहिले टिकटकमा देखिरहेको हुन्छु कहिले फेसबुकमा देखिरहेको हुन्छु कार्यक्रम सुनिरहनुहुन्छ म देख्छु है व्यवसायिक पनि हुनुभएको छ उहाँलाई सफलताको शुभकामना पनि छ यहीँबाट नेपाली गीत संगीतलाई अगाडि बढाउनको लागि अन्य व्यवसाय पनि गर्नु पर्दो रहेछ कि होइन स्मृतिको हकमा पनि त्यो छ यतातिर गीत गाउनु भएको छ अर्कोतिर दोहोरी साँझहरू सञ्चालन गर्नुभएको छ होइन किनभने यो क्षेत्रमा अगाडि बढ्नको लागि चाहिँ एकदम ब्यालेन्स मिलाउनु पर्दो रहेछ त्यो ब्यालेन्स मिलाउनको लागि व्यवसाय पनि हुनु पर्दो रहेछ होइन त्यो हिसाबले व्यावसायिक रूपमा पनि स्मृति अगाडि नै हुनुहुन्छ होइन ब्रेक छु तै पनि यही क्षेत्रमा हुनुहुन्छ र व्यावसायिक रूपमा पनि अगाडि बढ्नु भएको छ नि त
0: दोहोरीसाथमै
1: हुनुहुन्छ पक्कै पनि श्रोता कुराकानी गरिरहेका छौँ तपाईँ धेरै साथीहरूको मन र मुटुमा उहाँले गाउनुभएका सृजनाहरू एकदम मजासँग चाहिँ बसिरहेका छन् र यतिखेर अब स्मृति आज सँगै हुँदाखेरि होइन रेडियोमा त सधैँभरि अडियो सुनाइ नै रहेको हुन्छौँ होइन यतिखेर चाहिँ म लाइभ नै थोरै स्मृतिको कुनै एउटा गीत हामी सुन्न चाहन्छौ है
0: चर्चा परिचर्चा गरिहालौँ पछिल्लो समय आएको गीत राजेन्द्र भण्डारी दाईले मिठो गीत दिनुभएको छ गाउनको लागि अवसर दाईलाई फेरि पनि मुरी मुरी धन्यवाद दिँदै त्यही टुक्का
1: एउटा
0: टुक्का गुनगुनाउन चाहन्छु स्वीकार्नु होला

सारै मन छुने गीत होइन यो गीत अहिले बजारमा छ श्रोता. राजेन्द्र भण्डारी अनि स्मृति गौतमले यो गीतमा आवाज भर्नुभएको छ अनि शब्द र संगीत लोकप्रिय कलाकार राजेन्द्र भण्डारीको रहेको छ. यो गीतलाई तपाईँ सुन्न चाहनुहुन्छ अथवा हेर्न चाहनुहुन्छ भने तपाईँले भिडियो सर्च गर्न सक्नुहुन्छ. मेनुका डिजिटल मार्फत चाहिँ यो गीत सांगीतिक बजारमा आएको छ. अब चाहिँ भने टेक्निकल सपोर्टमा जनार्दन हुनुहुन्छ अनि ओमसाराले पनि भिडियोमा साथ दिइरहनु भएको छ. म यतिखेर एउटा गीत उठान गर्नको लागि अनुरोध गर्न चाहन्छु. त्यसपछिको समयमा स्मृतिसँगका अझ धेरै कुराहरू छन्, ती कुराहरू लिएर आउँछु. सुन्दै रहनुहोला.

0: देशैभरका विभिन्न रेडियो स्टेशनबाट इन्द्रणीको श्रृंखलालाई लाइभ सुनिरहनु भएको छ र भर्खरै हामीले दिनेश श्रेष्ठको यो झुम्का दिउँला सुनेको आदि तलैको होइन यो गीत सुनायौं जहाँ चाहिँ दिनेश श्रेष्ठको शब्द अनि संगीत रहेको छ आवाज पनि रहेको छ साथमा स्मृति गौतम हुनुहुन्छ होइन यो गीतले पनि राम्रै चर्चा बटुले नि स्मृति
1: राम्रै छ लोकप्रिय नायक सबैको मनमुटुमा बस्न सफल पल्साले अभिनय गर्नुभएको छ साथमा गीता ढुङ्गाना हुनुहुन्छ राम्रो भएको
0: छ आफै पनि खेल्नुहुन्छ स्मृति आफै यति राम्री हुनुहुन्छ होइन गायिकासँगै नायिकाको उसमा पनि कम हुनुहुन्न नि त त्यो हिसाबले अलिकति बढी चर्चा हुन्छ भन्ने हिसाबले हो कि अलिकति भनौँ चलेकै मान्छे राख्दाखेरि राम्रो बन्छ भन्नु हो कि खास कुरा चाहिँ के हो त यो गीतको भिडियो
1: होइन भगवान्ले जे दिनुभयो त्यसैमा फोकस गरौँ भन्ने कुरा हो मलाई अभिनय गर्नु
0: नाचेर गीतालाई नै खोजेका छन् भन्ने भयो
1: हजुर हजुर यदि मलाई नाच्नलाई नै नाचेरै खा भनेर भगवान्ले दिनुभयो भए म मोडल हुन्थ्यो होला गायिका बनिन्थे होला फेसले मात्रै हुँदैन शरीरले मात्रै हुँदैन अभिनय पनि चाहियो
0: त्यो कुराहरू हेर्दाखेरि
1: त्यो क्षमा त मसँग छैन अलिअलि त्यो देखिनु पर्ने कथाले मागिहाल्यो भने चाहिँ
0: हुन्छ होइन त्यही पनि मैले भन्न खोजेको ठिक छ व्यावसायिक रूपमा नै कलाकार राख्दाखेरि राम्रो हुन्छ किनभने गाउनेको काम गाउने हो होइन नाच्नेको काम नाच्ने हो भने जस्तै जे जे छ त्यही त्यही विधालाई चाहिँ अगाडि बढाइयो भने अझ सफल हुन्छ होइन
1: हुन्छ कि भन्ने आशा
0: होइन सफल हुन्छ कि भन्ने आशा भन्दा पनि हुन्छ यसमा नहुने भन्ने कुरा नै छैन
1: हुन्छ भनेरै गर्ने हो हरेक कुराहरू
0: पक्कै पनि श्रोता आज स्मृति गौतमसँगको भलाको साइडलाई यहाँले सुनिरहनु भएको छ हामी पूर्व मेचीदेखि पश्चिम महाकाली का 120 भन्दा बढी रेडियो स्टेशन अनि सामाजिक सञ्जाल फेसबुक लाइभमा छौं टिकटक लाइभमा छौं अनि तपाईँले यस कार्यक्रमलाई युट्युबमा पनि हेर्न सक्नुहुन्छ सँगै रेडियो काठमाडौँको विभिन्न पेजहरू छन् जस्तै रेडियो काठमाडौँ एसडी सँगै तपाईँले केटीएम एसडीबाट रेडियो काठमाडौँ 92.1 को पेज लगायतका विभिन्न सामाजिक सञ्जाल मार्फत पनि हामीलाई सुन्न र हेर्न सक्नुहुन्छ यतिखेर तपाईँले हामीलाई नेपाली पात्रो हाम्रो पात्रो लगायतका विभिन्न मोबाइल एप्लिकेशन मार्फत देश विदेशबाट यस कार्यक्रमलाई सुनिरहनु भएको छ भन्ने विश्वास लिएका छौं अब नेपाली गीत सङ्गीतको क्षेत्र स्मृतिले निरन्तर रूपमा अगाडि बढ़ाइरहनु भएको छ एउटा रहरले गर्दा नै होला सायद यो क्षेत्रमा डोराएको होइन अलिकति पृष्ठभूमि हुन त योभन्दा अगाडि पनि हामीले धेरै साथीहरूलाई जानकारी गराइसकेका छौं तैपनि श्रोता भनेको चाहिँ कति आउने कति जाने होइन कति नयाँ नयाँ साथीहरूले पनि सुन्ने अनि उहाँहरूलाई चाहिँ स्मृतिका बारेमा गीत मनपर्छ यस्तो मिठो गाउनुहुन्छ होइन तर उहाँका बारेमा अलिक बुझ्न पाए हुन्थ्यो भन्ने त कतिलाई हुन्छ कि त्यही भएर पनि अलिकति यहाँको पृष्ठभूमिका सन्दर्भ पनि जोड

0: मैं सिन्धुपाल्चो जिला पहिला को बाडेगाउँ गाविस अहिले चाहिँ इन्द्रावती गाउँपालिका मा जन्मेको मेरो बुवा तिलक बहादुर गौतम अनि मम्मी छाया रूपी गौतम को कान्छी छोरी हो
1: कान्छी छोरी कतिजना हुनुहुन्छ घर परिवारमाथि हुनुहुन्थ्यो
0: मेरो चारजना दिदी बहिनी म कान्छी तीनजना दिदीहरू हुनुहुन्छ अनि जेठो दादा
1: अनि जेठो दादा त्यसपछि दिदीहरू अनि घरकी कान्छी चाहिँ स्मृतिको नाम स्मृति आफूले राख्नुभयो कि पहिला बुवा आमाले स्मृति भनेर राख्नुभएको थियो
0: होइन स्मृति चाहिँ मलाई यो गीत सङ्गीतले दिएको नाम हो बुवा मम्मीले राख्नु भएको नाम नमिल्ने भन्दा पनि हुन्छ फेरि
1: अहिले मेरो पनि हो त्यस्तै हो कि जस्तै
0: मलाई मान्छेहरूको नाम
1: चन्द्रमणि भन्न चिनिए भने खासै मेरो नाम चाहिँ चन्द्रमुनि थियो
0: कि त्यो मुनि र मणिमा त्यति डिफ्रेन्ट हुँदैन तर मेरो चाहिँ नामै फरक
1: छ प्राय जस्तो अब नाम पछि राखिन्छ मैले ठ्याक्क मेरो आफ्नो पनि सम्झना आयो घरमा बहिनी कोहीको ढक्क कुमारी थियो
0: नानी तामा र चल्ने नामहरू फरक नै हुन्छ नै मान्छेहरूको प्राय मेरो पनि फरक
1: नै छ र गीत सङ्गीतले दिएको नाम चाहिँ स्मृति हो र स्मृतिकै नामले
0: स्मृति
1: यो क्षेत्रमा अगाडि बढिरहनु भएको छ र आज सबैले चिन्ने नाम पनि स्मृति बनेको छ है स्मृतिले धेरै त्यस्ता स्मृतिका पानाहरू गीत सङ्गीतको क्षेत्रमा छोड्नु भएको छ होइन अब अलिकति शुरूवाती तपाईँ सिन्धुपाल्चोकमा जन्मिएको मान्छे नेपाली गीत सङ्गीतमा चाहिँ अगाडि बढ्छु भन्ने कुरा चाहिँ आफूभन्दा अग्रजहरूले गीत गाएको सुनेर देखेर अथवा गाउँठाउँकै मान्छे हुन्छन् पारिवारिक रूपमा हुन्छन् होइन यो क्षेत्रमा अगाडि बढ्नको लागि त एउटा न एउटा चाहिँ चाहिन्छ कि अब कतिलाई चाहिँ डर गीतले दिएको हुन्छ होइन त गीतै गाएर खा भन्न नै पठाएको हुन्छ जस्तो लाग्छ खास स्मृतिको हकमा चाहिँ के हो
0: गड गीत त
1: हुनै
0: नभएको अनि फेरि अर्को कुरा अग्रजहरूको गीत नसुनिकन अग्रजहरूले गरेको कामहरू नदेखिकन नसिक्ने कुरा त हुँदै भएन त्यो देखेरै सुनेरै हो अनि अर्को कुरा चाहिँ म यो फिल्डमा लाग्छु भनेर कसैले लाग भनेर भनेको होइन म आफै नै रहरले आफ्नै कारणले यो फिल्डमा लागेको हो
1: आफ्नो जिल्लाका धेरै दाईहरू दिदीहरू पनि यो क्षेत्रमा हुनुहुन्थ्यो होइन हुनुहुन्छ अहिले पनि निरन्तर रूपमा त्यो बेलामा जस्तै अब भर्खरै स्मृतिले चाहिँ म केही गर्छु भन्ने सोचेर गीत सङ्गीतमा अगाडि बढ्दै गर्दाखेरि चाहिँ बढी मात्रामा सुन्ने गीतहरू चाहिँ
0: के गर्छु भनेर भन्दा नि म यहाँ लागिसकेपछि चाहिँ केही गरेँ क्या म त यो गर्छु नै भन्ने त्यो हेतुले चाहिँ मलाई
1: कतिको त म केही गर्छु भन्ने नै आउने हुन्छ नि त तर स्मृति चाहिँ यहाँ आइसकेपछिको त्यो त भइ नै हाल्छ सुरुवाती दिनहरू त सबैजना नयाँ होइन होइन हामी पनि यो क्षेत्रमा संसारको क्षेत्रमा आउँदै गर्दा नयाँ थियौँ कति ठाउँमा बोल्न जानिएन होला कति ठाउँमा चाहिँ अग्रजहरूको साथ लियो होला होइन त्यो हिसाब पनि हुन्छ
0: त्यति बेला म यो फिल्डमा लाग्ने बेलामा नमराज दाईको
1: गीत
0: अनि त्यसपछि गमेश दाईको गीत
1: रेशम दाईहरू
0: गीता देवी दिदीहरूको गीतहरू नारायण थानमा गीत घुम्तिनेर लेट भयो हामी चाहिँ विशेष गरी रत्यौली
1: त्यो बेलामा सुन्ने गीतहरूमा भगवती दङ्गालका गीतहरू सुन्नुभयो इन्दिरा गुरुङ दिदीहरूको
0: अनि नमराज दाई गमेश दाईहरूको जोडा उहाँहरू त हुनुहुन्थ्यो नि अनि उहाँहरूको गीत सुनेर रत्यौली कार्यक्रमहरू हुन्थ्यो गाउँमा रत्यौली बिहे हुँदाखेरि त्यतिखेर गाउने गीतहरू घुम्तिनेर लेट भयो गमलामा जाए यस्ता यस्ता
1: गीतहरू
0: त्यही गीतहरू गाएर अब काठ क्षेत्रमै जन्मेको भएर पछिल्ली गीतहरू त्यति हाम्रोतिर नबज्ने अहिले त सबै
1: हिसाबले पनि आफ्नै भेगका गीतहरू बढी गुन्जिन्थ्यो
0: अनि त्यही गीतहरू गुन्जिन्थ्यो अनि दाईहरूकै गीतहरू त्यसरी गाएर यहाँसम्म आयो त्यसपछि आफ्नै पनि भइहाल्यो अहिले आफ्नो गीत पनि अरूले गाउनुहुन्छ खुसी लाग्छ
1: यात्रा चाहिँ कतिबाट सुरु भयो व्यावसायिक रूपमा साङ्गीतिक क्षेत्रमा
0: 67 सालबाट म 67 सालमा एसएलसी दिएँ
1: त्यसपछि
0: पछाडि रेगुलरै
1: यही क्षेत्रमा पहिलो गीत चाहिँ कुन थियो स्मृतिको
0: मेरो पहिलो गीत चाहिँ त्यति बेला अडियोको जमाना त्यो क्यासेटको जमाना तर
1: 67 भनेपछि भर्खर डिजिटल बजारले शुभारम्भ गर्न लागेको बेला तर त्यो बेलासम्म क्यासेटमै साइन गर्नुपर्थ्यो
0: क्यासेट नै थियो तर मैले चाहिँ 70 तिर गरेँ होला अडियो त्यति बेला
1: सरस्वतीबाट
0: लाग्यो तर एल्बम चाहिँ 70 गर्यो किनभने एल्बम गर्नको लागि पनि त चाहियो नि
1: पैसा चाहियो त्यहाँमाथि फेरि त्यो बेला त नयाँ हुन्थ्यो होइन नयाँ भन्ने बित्तिकै एकैचोटि सबैले पत्याइहाल्ने कुरा पनि हुँदैन थियो
0: जुलाई पनि सुरुमा आउनको लागि त लगानी गर्नै परिहाल्यो अहिले पनि पर्छ पहिला पनि पर्थ्यो अब अहिले त अब जमानाहरू पनि फेरिँदै आयो अब स्पोन्सरहरू पाउन सक्नुहुन्छ होला दिदी बहिनीहरूले त्यति बेला चाहिँ मैले 70 आफैले लगानी गरेर अडियो गरेको ठ्याक्क अडियो आउने बित्तिकै त्यो क्यासेट बनाउनु नि पाइएन अनि सिडीको जमाना आयो सिडी पनि बेच्न नपाइकन युट्युब आयो भाग्य फुट्या छ भन्ने गीत मेरो पहिलो एल्बम रामकुमार नेपालीले बनाउनु भएको उहाँसँग गएको
1: पहिलो गीत
0: हजुर
1: रामकुमार नेपालीसँग गाउनु त्यसपछि यात्रा त अगाडि बढि नै हाल्यो रोकिनेवाला थिएन किनभने त्यो एउटा स्मृतिमा केही गरौं भन्ने हुटहुटी थियो है यो क्षेत्रको नशा नै भनौ न अब होइन
0: अलिकति ऊ पनि भयो मलाई त्यतिखेर गीत निकालिसकेपछि अब आफैले मात्र गर्छु भनेर त नहुने पनि हो तर के भयो भने गीत पहिलो गीत गर्ने बित्तिकै त्यो अडियो पनि सबैजनाले मन पराउनु भयो क्या अनि राम्रो छ है तिम्रो स्वर राम्रो छ तिमीले गर्नुपर्छ भन्ने मान्छेहरू अलिक धेरै भएपछि झन् मलाई हौसला पनि भयो अनि साँच्चीकै राम्रो छ है क्या हो भनेर गर्दा गर्दा हो रहेछ राम्रै रहेछ भन्ने भएर राम्रै भएको भएर प्रगति यहाँसम्म पुग्यो जस्तो लाग्यो हौसला दिने मान्छेहरू चाहिँ चाहिने रहेछ
1: त्यति गीत अडियो गए पनि कतिको जनमानसमा
0: एकदमै धेरै अडियो बजारमा आएपछि त्यो मेमोरी कार्ड हालेर बजाउने मोबाइलमा थियो मेरो बुवा हुनुहुन्थ्यो त्यति बेला हामी भुइँचालोमा बित्नु भएको यति धेरै गाउँभरि बजाइदिनु भयो बुवाले अनि फेरि एफएमहरूमा पनि यति धेरै बज्यो त्यो गीत अडियो मात्रै पनि राम्रो बजारमा राम्रो भएको थियो त्यो अहिले पनि दोरी साँझहरूमा काठमा त्यति बेला सुन्ने भाइहरूले अहिले पनि दोरी साँझमा त्यो एकल गीत गाउने बेलामा गाइदिनुहुन्छ गाउनुहुन्छ राम्रो राम्रो थियो
1: त्यही त यो दैवको लीला होइन अब देशमा सोच्दै नसोचेको भूकम्प आयो 2072 सालको भूकम्प सबैको लागि एउटा दशा नै भनेर आयो है कस्तो दुःख त अब स्मृतिले त्यही बेलामा बाबा गुमाउनु भयो दादा पनि गुमाउनु भयो ठूलो पीड़ा स्मृतिलाई जीवनमा पर्यो त्यो बेलामा
0: सबैलाई पीड़ा पर्यो तर आफ्नो पीड़ा आफूलाई ठूलो नै लाग्छ लाग्नलाई
1: बाबाले स्मृतिको गीत सङ्गीतको खुसी त्यही पहिलो मात्र देख्नु
0: भिडियो त कहाँबाट देख्नु
1: उहाँले एफएमहरूमा बस्दै गर्दा मेरो छोरीको गीत भनेर
0: मेमोरी कार्ड हालेर मोबाइल पनि लगिरहेको थियो तर त्यो गाउँमा जतिजना बाबाको साथीहरू हुनुहुन्छ चिया पसलमा हुन्छ नि खाजा खाने बेलामा त्यो मेरो छोरीको गीत है गाउँमा फेरि अरू हुनुहुन्न थियो हाम्रै गाउँमा चाहिँ ल मेरो कान्छी कान्छी भन्ने गाउँमा सबैले कान्छीको गीत ल सुनाओ भनेर सबैलाई सुनाउनु भयो मजाले
1: त्यही त अब आज यदि बाबा हुनुभएको भए कति खुसी हुनु
0: बाबा हुनुभएको
1: भए त्यो बेलामा के भन्नुहुन्थ्यो स्मृतिलाई जस्तै पहिलो त्यो गीत निकाल्नुभयो त्यसले चर्चा राम्रै बटुल्यो एफएमहरूमा बज्यो गाउँठाउँमा चर्चा भयो तिम्रो छोरीले गाएको गीत भनेर अथवा मेरो छोरीले गाएको गीत भन्न जसरी बाबाले प्रसार प्रसार नै गर्नुभयो भनौ न
0: पहिला सुरुमा त अब लुकेर दोहोरीमा काम गरेको म ठ्याक्कै अनि भनेको पनि थिएन घरतिर त्यो
1: गीत
0: आएपछि पनि धेरै पछि त्यसै बुवा खुसी हुनुभयो गर्नुपर्छ राम्रो छ प्रगति गर्नुपर्छ त कान्छी छोरी हो अरूलाई फेरि यस्तो छ क्या हाम्रो घरमा दिदीहरूले त्यति पढ्नु भएकै छैन अनि म चाहिँ पहिलादेखि रोगी रोगी थिएँ अरे अनि यसले काम गरेर खान सक्दिन भनेर पढाउनु भएको मलाई एसएलसीसम्म पढाउनु भएको अब म अरू केही भन्दिनँ तँलाई जसरी ठिक लाग्छ तँ जसरी गर्न सक्छस् जे गर्न सक्छस् त्यो घर राम्रो छ अहिले गीत राम्रो छ अझै प्रगति गरे
1: पहिला लुकेर गाएको स्मृतिले पछि खुलम खुल्ला गाउन सक्ने एउटा
0: वातावरण
1: बुवाले नै
0: बनाइदिनु भयो अब घरमा त सबैभन्दा मेन भनेको बाबा मम्मी त हो नि डराउने अनि बाबाले नै हौसला दिइसकेपछि मलाई किन लुक्नु
1: परेन नलुकेको नि गीत गाउनु
0: दोरी साँझ नराम्रो होइन अब राति काम गर्ने भनेपछि मान्छेहरूले नराम्रो दृष्टिकोणले हेर्ने त हुन्छ
1: दोरी गीत नेपाली कलाकार हामी सबै कलाकारको लागि संसारको एउटा पाठशालाको रूपमा
0: त्यति बेला
1: त्यो राम्रो नराम्रो भनेको सबै व्यक्तिमा नि
0: आफूमा भर पर्यो
1: मेरो आँखाले राम्रो नजरले हेरेर म यो पारिवारिक रूपमा चाहिँ दोहोरी गीत गाउँछु भन्न जानलाई त्यही अवस्था ठिक छ, होइन म त्यहाँ जान्छु हल्ला गर्छु भन्न जानलाई त्यही नै हुन्छ।
0: अनि त्यति बेला चाहिँ त्यो अब राति अब छोरी मान्छेहरूलाई पहिलाको जमानामा राति हिँड्नलाई राम्रो हुँदैन भन्ने, राति काम गर्दा नराम्रो भन्ने भन्ने त हुन्थ्यो नै, तर त्यो वातावरण मेरो परिवारबाट चाहिँ सिर्जना भएन। पछि त आफै डराइयो क्या, मैले राति काम गर्दा नराम्रो भन्ने हो कि समाजले बाबा मम्मीहरूलाई तेरो छोरी त यस्तो भन्ने हो कि भन्ने आफैलाई डर भयो। तर त्यो वातावरण जब बुवा मम्मीहरूले थाहा पाउनु भयो मलाई खुल्ला बनाइदिनु भयो।
1: त्यहाँमाथि पनि घरकी प्यारी कान्छी छोरी सबैले कान्छी भन्ने,
0: अनि गाउँमै फेरि कलाकार भने सबैको प्यारी भने, त्यस पछाडि गाउँमा, त्यसपछि समाजमा, टोलमा, अनि अहिले सबै
1: अहिले नेपाली गीत सङ्गीतको क्षेत्रमा त स्मृति भनेपछि स्मृति भन्ने
0: स्मृति नै रह्यो,
1: स्मृतिको रूपमा सबैको उसमा रहने भयो। त्यसपछि चाहिँ कुन गीत गर्नुभयो?
0: त्यस पछाडि मैले चर्चामा आएको गीत भनेको सालको पातै होला, गीतहरू चाहिँ अरू अरूको गीतहरू पनि गाएँ एक दुईवटा, त्यो बेसे पनि होला, धेरैवटा गीत
1: गाएँ। त्यसको नेपाली गीत संगीतमा दोहोरीको क्षेत्रमा नै लागेर अगाडि बढ्दै गर्दा एउटा टर्निङ पोइन्ट भनिन्छ नि, होइन, मान्छेले गीत गर्दै गइन्छ, गाउँदै गइन्छ, व्यावसायिक रूपमा दोहोरी गाउने आफ्नो ठाउँमा छँदै नै छ, होइन, त्यसपछि जब हामीले एल्बमको रूपमा निकाल्छौं, बजारमा आम श्रोतालाई प्रस्तुत गर्छौं, त्यो गीत आइसकेपछि चाहिँ मैले भने त यहाँलाई टर्निङ पोइन्टको रूपमा चाहिँ सालको पातै हो, स्मृतिलाई
0: स्मृति बनाएको गीत सालको पातन, हजुर, त्यो मैले कहिले बिर्सिन्न, पहिलो एल्बमलाई बिर्सिनै भएन, पहिलो एल्बम भइहाल्यो मसानघाट, त्यस पछाडि धेरैवटा गीतहरू गाइयो गरियो, अनि त्यस पछाडिको मलाई स्मृति गौतम भनेर चिनाउने गीत सालको
1: पात।
0: हुन्छ, सरोज लामिछाने दाईलाई एकदम धेरै सम्मान छ, उहाँले यति मिठो गीत बनाएर दिनुभयो र स्मृति गौतमलाई स्मृति गौतम बनाइदिनु भयो, दाई प्रति आभारी छु, त्योभन्दा पनि विशेष आभारी सम्पूर्ण दर्शक श्रोताहरू प्रति पनि छु। गीत बनाएर मात्र भएन, दर्शकले सुनिदिनु पर्यो, हेरिदिनु पर्यो, सबैप्रति सम्मान गर्दै त्यही एक टुक्रा।

0: धन्यवाद छ। यो गीत यो हिसाबले पनि चल्यो कि, त्यति बेला काठमाडौँमा पानीको एकदमै धेरै सर्टेज थियो पानी नपाउने। अहिले त मेलम्चीको पानी आयो, झन् सजिलो भइहाल्यो।
1: त्यही बेलामा मेलम्चीको पानी त थियो तर पर्याप्त मात्रामा थिएन।
0: त्यति बेला पानी
1: खसिसकेका थियो, सुन्दरी जलको पानी आउँथ्यो, मेलम्चीको पानी अलिक पछि नै आयो।
0: जे होस्, काठमाडौँमा पानीको सर्टेज थियो
1: त्यही बेलामा, भएर होला सायद गीत पनि थियो। त्यहाँमाथि पनि सृजना आफैमा अब्बल थियो,
0: लक पनि हो फेरि
1: अर्को सकेपछि जलजिब्रोमा झुन्डिने होइन, एकपटक सुनिसकेपछि त्यो गीत बिर्सिन नसक्ने बनेर आयो होइन। त्यसपछि यो गीतले राम्रै परिचर्चा बटुल्यो। यो गीत काठमा मात्र होइन, सारा नेपालीहरूले जहाँ जहाँ नेपालीहरू बस्नु भएको छ, चाहे त्यो परदेशमा होस् होइन, चाहे त्यो घर देशका विभिन्न ठाउँमा किन होस्, सुदूरपश्चिममा पनि त्यतिकै मन पराए, पश्चिम नेपालमा मन पराए, पूर्वाञ्चलमा मन पराए, मध्य पश्चिमतिर मन पराए होइन, अब काठमाडौँमा मन नपराउनु त पुर्याउनै भएन होइन।
0: त्यही गीतले गर्दा बाहिरको प्रोग्रामहरू पनि एक दुईवटा
1: गर्नुभयो,
0: गर्ने अवसर
1: मिल्यो। अब देशकै कुराहरू गर्नुपर्दा घर देशमा मात्र होइन, गीत सङ्गीत गर्नको लागि परदेश पनि गइन्छ। परदेशका विभिन्न कार्यक्रमहरूमा स्मृतिलाई पनि देखिरहेको अवस्था छ र अब त झन् तीज आउँदैछ होइन। धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरू विभिन्न समूहदेखि लिएर विभिन्न जिल्लाहरूका आफ्नै संगठन हुन्छन्, अहिले विदेशमा पनि अब स्मृति गइसक्नु भएको छ। अब तीज आउँदै गर्दा त अझ झन् बढी निम्ता हुन्छ होला,
0: चेलीबेटीलाई झर्ने भइहाल्छ।
1: देशहरूको भ्रमण गर्नुपर्दा भनौँ, साङ्गीतिक हिसाबले कुन कुन ठाउँमा जानुभयो?
0: नेपालमा बाहिर बाहिर म कतार गएँ तीनचोटि, मलेसिया अनि दुबई, इन्डिया।
1: अब युरोप कन्ट्रीहरू बाँकी रहेछ,
0: भाग्यले साथ दियो भने त्यहाँ पनि घुम्नुपर्छ
1: होइन। यो जीवन हो होइन, उकाली ओह्राली भन्ज्याङ चौतारीमा यात्रा गर्दै गर्दा कहिले कहाँ पुगिन्छ ठेगान हुँदैन होइन। त्यसैले राम्रा सृजना छन्, आम श्रोता दर्शकले मन पराएका छन् भने पक्कै पनि त्यो टाढाको कुरा होइन, पुग्न सकिने ठाउँ हो, पुगिन्छ, पुगेर आएको पनि हो होइन। अब अन्य ठाउँहरूमा नेपाली दाजुभाइ दिदीबहिनीहरूले स्मृतिका गीतहरू संगीतलाई माया गरेर बोलाउनु भयो भने अवश्य पनि स्मृति ती ठाउँहरूमा पुग्नुहुनेछ। अब मेला र महोत्सवहरूमा घर देशका कार्यक्रम नेपालकै कार्यक्रमहरूमा त गइ नै रहेको अवस्था छ होइन। मेला र महोत्सवलाई चाहिँ स्मृतिले कसरी हेर्नु भएको छ?
0: यो एउटा कलाकारको लागि बाँच्नु यही एउटा आधार हो, त्यो मेला महोत्सव भनेको। मेला महोत्सव भएन भने कलाकार हुँदैन, कलाकार भएन भने मेला महोत्सव हुँदैन। कलाकार र मेला महोत्सव एकअर्काको
1: मेला महोत्सवको हिसाबले देश भित्रकै, जस्तै अब काठ आसपासमा त स्मृतिहरूकै रजाई हो, यसमा कुनै दुई मतै छैन। अब विशेष गरी काठ यो सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, डसुवा होइन, त्यसपछि दोलाखा, रामेछाप, सिन्धुली, मकवानपुर, यो आसपास त पुग्नु भएको छ सबै ठाउँहरूमा होइन, नपुगेको ठाउँ छैन। योभन्दा बाहिर
0: पश्चिमतिर
1: बागलुङसम्म पुग्नु भएको छ। जस्तै काठका गीतहरू बढी मात्रामा गाउने स्मृति गौतम
0: होइन होला, म मात्रै
1: होइन भन्न सकिन्छ आफ्नो हकमा चाहिँ। जस्तै स्मृतिले निकालेका गीतहरू त प्राय सबै आफ्नै भेगकै छन् नि,
0: पश्चिमेले पनि गाएको छु गाउनलाई,
1: बढी मात्रामा चाहिँ
0: बढी मात्रामा कान क्षेत्रकै भयो। तर फेरि यस्तो हुँदो रहेछ,
1: अलिकति जस्तै बागलुङसम्म स्मृति पुग्दै गर्दा गीतहरू गाउँदै गर्दा त्यहाँका श्रोता दर्शकहरूको चाहिँ माया कस्तो रहेछ?
0: होइन, हाम्रो क्षेत्र सानो छ, थोरै माया, तर थोरै माया पनि धेरै हुन्छ हाम्रो लागि। तर त्यहाँ चाहिँ ठूलो क्षेत्र, धेरैजना मान्छेहरू, धेरै दर्शकहरू, एकदम धेरै, यताको भन्दा त्यता अलिक फरक नै पाए पाउन त माया, तर माया जताको भए पनि उस्तै हो
1: होइन। अब दोहोरी गीत सबै नै हुन् होइन, जस्तै दोहोरी गीतहरू भनिसकेपछि हामीले सुनिरहेको चलन चल्तीका गीतहरू त बढी मात्र सबै ठाउँमा गुन्जिने भए, त्यसले अथवा नेपाली गीत सङ्गीतको क्षेत्रमा कलाकारको हकमा चाहिँ त्यो एउटा ठाउँ विशेष हुँदैन। कलाकार पूर्व पनि पुग्छ, पश्चिम पनि पुग्छ, घर देशमा पनि हुन्छ, परदेशमा पनि हुन्छ, अनि जुन ठाउँमा गएर जुन समुदायहरू छ ती समुदाय अनुसार भिजेर गीतहरू गाउनु पर्ने हुन्छ। त्यसको लागि कलाकार भइसकेपछि सक्ने त भइ नै हाल्यो होइन। भोलि सुदूरपश्चिम पुगेर स्मृतिलाई देउडा गाऊ भनेर त्यसको शब्द दियो भने गाउन सकिन्छ नि त
0: सकिन्छ
1: अब बागलुङतिर जाँदा त्यहाँ सालेजीहरू चल्छन्
0: सजिलो चाहिँ के भयो हामीलाई भन्दाखेरि दोहोरी साँझमा आबद्ध भयो नि त
1: सबै प्रकारका गीत गाउँछ
0: दोहोरी साँझमा आबद्ध भइसकेपछि देउडा पनि सालैजो पनि कौडा पनि रोइला पनि
1: सबै
0: त्यहाँ बज्ने भएको भएर पनि हामीलाई अलिकति सजिलो भयो नत्र यो रेकर्डिङहरू मात्रै प्रोग्राममा मात्रै हिँड्ने मान्छेहरूले चाहिँ फेरि त्यो सक्नुहुन्न गाह्रै हुन्छ
1: त्यही भएर दोहोरीलाई हामीले चाहिँ के भन्छौँ साँझलाई पाठशाला भनेको हो कि है त्यहाँ चाहिँ हामी स्कूल गएपछि कफबाट सुरु गर्छौँ एबीसीडीबाट सुरु गर्छौँ भने दोहोरी साँझमा गइसकेपछि चाहिँ त्यहाँ अब्बल बनाइन्छ कि है आज एउटाले गाएको सुनेर पनि त्यो गाउन जान्ने भनिन्छ कि
0: अहिलेको चर्चित कलाकारहरू पनि दोहोरी साँझबाटै त आउनु भएको हो नि हामी पनि दोहोरी साँझबाटै यहाँ पुग्या त हो नि एक्कासी त्यो एल्बम गरेर चर्चा परिचर्चा पाएको हामीले पनि होइन र मलाई मैले जाने अनुसार सुने अनुसार बुझे अनुसार अहिलेका पश्चिमतिरकै कलाकार पनि काठकै कलाकार पनि दोहोरी साँझबाटै आउनु भएको प्राय मलाई जहाँसम्म लाग्छ
1: पक्कै पनि यहाँले भने जस्तै अहिलेका स्थापित कलाकार जो गायकदेखि नायकसम्म भन्नुभएको छ होइन जो सानो एउटा चाहिँ म्युजिक भिडियो नेपाली दोहोरी गीत नै खेलेर आज ठूलो पर्दाको फिल्म खेल्ने हैसियत बनाउनु भएको छ ती कलाकारहरू पनि दोहोरी साँझबाटै आउनु भएको छ
0: प्राय
1: हामीले देखेका छौँ भोगेका पनि छन्
0: मैले नै दोहोरी साँझ सञ्चालन गरिरहँदा मै मेरैमा काम गर्ने कतिजना भाइ बहिनीहरू दाईहरू पनि अहिले चर्चित हुनुभएको छ है कति चर्चित हुनुभएको छ
1: भनेको
0: पहिला त्यहाँबाट स्टार्ट भएको मान्छेहरू अनि चर्चित हुँदाखेरि खुसी त लागिहाल्छन् नि अब उहाँहरूले सम्झिने नसम्झिने त्यो छुट्टै कुरा भयो तर धेरैजना कलाकारहरूलाई मैले कलाकार बनाएको छु
1: अब कलाकार बन्नको लागि अहिले त त्यो खालको अवस्था छैन शुरूआती दिनहरूमा चाहिँ भनौँ काठमाडौँ आइपुग्न पनि टाढा टाढाबाट धेरै दिनहरू लाग्ने त्यति दिनहरू पार गरेर कलाकार बन्नको लागि यो काठमाडौँमा आउनेहरू पनि धेरै हुनुहुन्छ है अब स्मृति आफैमा पनि नजिकै गृह यो भनौँ छिमेकी जिल्ला भनौँ न होइन काठमाडौँबाट छिमेकी जिल्ला सिन्धुपाल्चोक नजिक आउन जान पनि एक दुई घण्टा दुई तीन घण्टाको हिसाबमा काठमाडौँ आउन सक्ने वातावरण भएको ठाउँको मान्छे होइन तपाईँहरू त एउटा समृद्ध भन्दा पनि फरक पर्दैन होइन ग्रामीणको हिसाबले दुर्गम भए पनि तर एउटा सबै कुराहरू हेर्दै गर्दाखेरि काठमाडौँबाट चाहिँ सुगम जस्तै कि
0: होइन
1: त्यति दुर्गम नभने पनि सुगम जस्तै लाग्ने त्यति नजिकबाट आएर पनि तपाईँहरूले त्यो खालको गर्नुभएको छ भने टाढा टाढाबाट आउनेहरूको अवस्था के होला अथवा कार्यक्षेत्र भन्ने बित्तिकै अलिकति म हुँ म त काठमाडौँ आसपासको सँगैको मान्छे भन्ने खालको त्यो कला क्षेत्रमा छ भन्छन् होइन यसलाई चाहिँ स्मृतिले कसरी हेर्नु
0: होइन त्यो चाहिँ आफआफ्नो नियत हुन्छ आफआफ्नो सोचाइ हुन्छ तर स्मृति गौतमले म नजिकको अनि म राजधानी नजिकको अनि म चलेको कलाकार भनेर त्यस्तो अहमता पहिला पनि गरेन अहिले पनि गरेको छैन र प्राय कार क्षेत्र पनि पश्चिममा पनि त्यो ठूलो भेग भएर नदेखिएको हो तर कलाकारहरू प्राय जुन ठाउँमा पनि त्यो हुन्छ अहमता हुन्छ क्या मान्छेमा
1: खुट्टा
0: तान्ने प्रविधि अलि हाम्रो चाहिँ यो अलिकति सानो क्षेत्र अलिकति सानो भेग भएको भएर ठ्याक्क देखिहालिन्छ क्या थोरै भएको भएर तर यो चाहिँ जहाँ पनि छ मान्छेको नियत त हो यसमा अब कसको नियत कस्तो हुन्छ भन्ने कुरो त
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
3: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
4: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-5161-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश शृंगार दूरसञ्चारदेखि पश्चिमतर्फ

0: লাড্ডু, কোকোনট, চোকোনট, ভিটা মিল্ক, বাটার ফ্রাইড, ক্রিম মিল্কি বাটার তথা ডাইজেস্টিভ হোল হুইট বিস্কিট।
1: হেরা হেরা হেরা ইয়ো হো হামরো চয়েস, কোকো ডাইজেস্টিভ র কুকি ছ হাই নাইস
2: অডগুরি। के तपाई पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
3: उपचार हुने रोगहरू पाइल्स, फिस्तुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
2: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
3: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
2: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
3: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
2: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
5: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छ बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
6: ल ल काका, गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578 45226।
7: डाक्टर आउने बारे सूचना।
8: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इन्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।
7: डाक्टरद्वारा दिइने सेवाहरू,
8: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
7: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
3: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
9: बिरामी जाँच्ने मिति यही श्रावण 16 गते शनिबार।
10: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
9: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479 57193 र 98128 89 028। राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना।
11: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युईद्वारा पुरस्कृत नेपालकी उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
12: सम्पर्क फोन नम्बर 0825625601, सम्पर्क मोबाइल नम्बर 9858335990, 9858331684 र 9858332070।
11: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
13: मध्यपश्चिम जाङ च्याक यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। जाजरकोटमा सामाजिक सुरक्षा भत्ताका लागि लाभग्राही स्वयं उपस्थित हुनुपर्ने निर्णय गरेपछि ज्येष्ठ नागरिक समस्यामा परेका छन्। नलगाड नगरपालिका स्थित एनआईसी एसिया ब्याङ्कले वितरण गर्ने सामाजिक सुरक्षा भत्ता ब्याङ्कले ज्येष्ठ नागरिक अशक्त व्यक्तिका संरक्षकलाई नदिने भएपछि समस्या भएको हो। नलगाड नगरपालिकाले वितरण गर्ने सामाजिक सुरक्षा भत्ता ब्याङ्कले लाभग्राहीलाई नै दिने भएपछि भत्ता लिन समस्या परेको छ। एनआईसी एसिया ब्याङ्कले भत्ता पाउने व्यक्तिको मृत्युपछि पनि संरक्षकले भत्ता लिने गरेको उजुरी परेपछि यस्तो निर्णय गरेको जनाएको छ। यस्तो निर्णयले ज्येष्ठ नागरिक अपाङ्गता भएका तथा अशक्त व्यक्ति समस्यामा परेका हुन्। नलगाड नगरपालिका चारका वडा अध्यक्ष बद्री बहादुर पन्तका अनुसार सरकारले दिने सामाजिक सुरक्षा भत्ता बुझ्न स्वयं लाभग्राही नै बैंकमा उपस्थित हुनुपर्ने भएपछि अरूको सहायतामा हिँड्नुपर्ने अशक्त अपाङ्गता भएका ज्येष्ठ नागरिकका लागि भने समस्या भएको बताउनुभयो। नलगाड नगरपालिकाका पंजीकरण शाखाका प्रमुख बहादुर ओलीले सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको मृत्यु भइसकेपछि पनि संरक्षकले भत्ता बुझ्ने गरेको जानकारी पाएपछि ब्याङ्कले यस्तो निर्णय गरेको बताउनुभयो। दाङमा खाना पकाउने ग्यासको सहज आपूर्ति आइतबारबाट हुने भएको छ। जिल्ला ग्यास व्यवसाय समिति दाङले साउन 16 आपूर्ति सहज हुँदै जाने बताएका छन्। जिल्ला प्रशासन कार्यालय दाङले बिहिबार घोराईमा आयोजना गरेको ग्यासको आपूर्ति सम्बन्धी सरकारवाला बीचको छलफलमा ग्यास व्यवसाय समितिका अध्यक्ष सन्तोष श्रेष्ठले साउन 16 ग्यासको आपूर्ति सहज हुँदै जाने जानकारी दिनुभएको हो। माघभन्दा आपूर्ति कम भएकाले केही दिन समस्याको भएको र अनावश्यक रूपमा एउटै घरमा 2-3 सिलिण्डर लगेकाले समस्या सिर्जिएको भन्दै अब यो समस्या नरहने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो। दाङमै फिलिङ भइरहेको राप्ती ग्यास पर्याप्त आइरहेको र नेपालगंजबाट आउने भेरी र मनकामना ग्यासको आपूर्ति केही कम भएकाले समस्या भएको उल्लेख गर्दै समितिले 2-3 यो समस्या हल हुने बताएका छन्। सहायक प्रमुख जिल्लाधिकारी सावित्रा पुनको अध्यक्षतामा भएको छलफलमा दाङ उद्योग वाणिज्य संघका कार्यालय अध्यक्ष नरेश श्रेष्ठ, पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, ग्यास व्यवसाय समितिका अध्यक्ष सन्तोष श्रेष्ठ लगायत व्यवसायी तथा पत्रकारहरूको सहभागिता रहेको थियो। सल्यानमा भएको 49 विपदका घटनामा 2 ज्यान गुमाएका छन् भने 2,89,01,225 रूपियाँ बराबरको क्षति भएको छ। एक वर्षको अवधिमा जिल्लामा आगलागीमा परेर 2 मृत्यु भएको हो भने 1 घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार आर्थिक वर्ष 2082-83 31 आगलागीका घटनामा 2,85,11,225 रूपियाँ बराबरको क्षति भएको हो। साथै आगलागीमा 14 घरगोड तथा अन्य संरचनामा क्षति पुगेको छ भने 2 पशु चौपाया पनि जलेर मरेका छन्। यस्तै सो अवधिमा 20 पहिरोको घटनामा करिब 2,00,000 रूपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी एवं प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो। अविरल वर्षाले जिल्लामा 1,50,000 क्षति गरेको भन्दै उहाँले चट्याङका 6 घटना पशुधनमा 40,000 रूपियाँ बराबर क्षति भएको जानकारी दिनुभएको छ। गत आर्थिक वर्षमा विपदका घटना मध्ये सबैभन्दा ठूलो क्षति आगलागीबाट भएको देखिएको छ। र निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग आगामी कार्तिक महिनाभित्रै सञ्चालनमा ल्याउने तयारी तीव्र गरिएको छ। सुरुङभित्र र बाहिरको सबै काम सकेर कार्तिकभित्र सवारी साधन सञ्चालन गर्ने तयारी गरिएको आयोजनाले जनाएको छ। 5 सुरुङ मार्गको निर्माण सक्ने गरी 2078 फागुनमा ठेक्का सम्झौता भएको थियो। सिद्धबाबा सुरुङ मार्ग आयोजनाका सूचना अधिकारी निशा बेलवासीले सोही सम्झौता अनुसार हालसम्म सुरुङ मार्गको 70% काम सकिएको जानकारी दिनुभयो। उहाँका अनुसार 1,126 मिटर सुरुङभित्र गरिने निर्माण र फिनिशिङको काम सकेर यही आउने कार्तिकभित्रै सवारी साधन गुडाउने योजनामा रहेको छ। सुरुङ मार्ग 2081 माघ 11 गते ब्रेक थ्रू भएको थियो। सुरुङ मार्ग निर्माणको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले
हालसम्म मुख्य सुरुङको सिभिलको काम पूरा गरी विद्युतीकरण र प्रवेशद्वारको काम गरिरहेको छ। आयोजनाको लागत दुवैतर्फको ढोका सहित 1126 मिटर लम्बाईको सुरुङ मार्ग निर्माणका लागि 7,34,21,40,000 रूपियाँ रहेको छ। सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिमको क्षेत्र मानिने सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग बनेपछि तराई र पहाड़ तथा लुम्बिनी र गण्डकी प्रदेशका पहाड़ी जिल्लामा आवत जावत सहज र सुरक्षित हुने विश्वास गरिएको छ। हस्त बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 99.4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम
1: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको
2: मेड इन दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्याए यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज
1: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको
2: मेड इन दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्याए यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै

0: नयाँ व्यवस्थापनका साथ बंगाली गार्मेन्ट एण्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: बंगाली स्कूल मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
2: प्रोप्राइटर सोमराज रैदास।
3: सम्पर्क फोन नम्बर 0825637775।
2: सम्पर्क नम्बर 98478-26873।
4: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् बंगाली स्कूल मेटेरियल
5: दाँत
6: छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
5: अस्ति भर्खर त औषधि गरेको, 20-19 भएको होइन।
6: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
5: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
6: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
7: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
8: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
9: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत

0: देखे बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
1: ए ठिकै छ, म जाने त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु।
2: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहालको दिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
3: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
2: शिशु क्लिनिक फर्टिलिटी दिदीचोक खोर हैदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
4: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
5: हार्दिक आमन्त्रण।
6: दाङको घोराई उपमहानगरपालिका 5 धारापानी स्थित पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति धारापानी दाङको आयोजनामा यही 2083 साउन 1 गतेदेखि भदौ 1 गतेसम्म सञ्चालन हुन गइरहेको शिवपुराण तथा श्रृंगारिक महाआरतीमा उपस्थितिका लागि सम्पूर्ण धर्मप्रेमी श्रद्धालु भक्तजन, दानदाता, समाजसेवी, उद्योग व्यवसायी तथा आम नागरिकहरूलाई हार्दिक आमन्त्रण गर्दछौ। साथै महोत्सव अवधिभर करोड दीप प्रज्वलन, दैनिक भव्य श्रृंगारिक महाआरती, रुद्राभिषेक, शिवलिंग जलाभिषेक, भजन कीर्तन, सत्यांग, धार्मिक प्रवचन तथा विविध आध्यात्मिक कार्यक्रम सञ्चालन गरिनेछ। भगवान पाण्डवेश्वर महादेवको कृपा प्राप्त गर्ने यस पुण्य अवसरमा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। आयोजक श्री पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति तथा श्रृंगारिक महाआरती मूल आयोजक समिति धारापानी घोराई 5 दाङ।
5: अध्यक्ष गणेश कुमार अधिकारी, सम्पर्क मोबाइल नम्बर 9858734304 र सचिव विष्णुराम आचार्य, सम्पर्क मोबाइल नम्बर 9858732391।

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: दरदरमा रेडियो मध्य पश्चिम
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ कोही कसैलाई रोग लागे कोखा अस्पताल जाऊ सर्जन फिजिसियन हार्ट जोड्ने नसा प्रसुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर सुगर छाती मुटु नाक कान घाँटी टाउको ग्यास्ट्रिक अल्सर फिजियोथेरापी दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: अथवा गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोनमा टिप्नुस 082-5383-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग, मिर्गी, निन्द्रा नलाग्ने, रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: युनिचियामा कमी, शरीर काट्ने तथा पावरपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था,
5: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर, थाइराइड, हर्मोन, बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
6: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 98479-25-76।
1: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
7: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
2: हात जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
8: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
1: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-5161-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
10: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
11: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
10: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउँदैछ है बाबु।
11: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
10: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
11: ल ल काका, गइहाले म।
12: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
13: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
12: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578-45226।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर पैड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: होइन के भयो दाई किन झुक्रे आएर बस्नु भएको
3: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
2: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 9858 34 9 10
2: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
2: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
2: कान पाक्ने कानबाट पिप बगिरहने कान गडा हुने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहिदाङ सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9848 26001

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम ट्रान्जिट यति बेला मध्याह्नको 12 बजेको छ।
2: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। देवानगंज घटनाका मृतकका परिवार र सरकार बीच सात बुधे सहमति, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गर्ने प्रतिबद्धता। सप्तरीको राजविराज र धनुषाको जनकपुरमा अनिश्चितकालीन कर्फ्यू। मध्य प्रदेशका 11 केन्द्रमा त्रिभुवन विश्वविद्यालयको MBS परीक्षा स्थगित। उद्योग विभागका धेरै सेवा पूर्ण रूपमा अनलाइन, सेवाग्राहीले कार्यालय धाउन नपर्ने। युक्रेनमा एक बालकमा सफलतापूर्वक मुटु प्रत्यारोपण, सफल शल्यक्रियासँगै बालकले पाए नयाँ जीवन। र अर्को वर्ष हुने एक दिवसीय विश्वकप क्रिकेटका लागि 12 खेल स्थल सार्वजनिक। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको देवानगंजमा गएको आइतबार राति भएको घटनामा ज्यान गुमाएका दुई युवकका परिवार र सरकार बीच सात बुधे सहमति भएको छ। घटनास्थल पुगेका गृहमन्त्री सुदन गुरूङको उपस्थितिमा मृतकका परिवारसँग सहमति भएको हो। सहमति अनुसार नेपाल सरकारले मृतक द्वय ओम प्रकाश मेहता र जयप्रकाश मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाइनेछ। साथै दुवै परिवारलाई 10-10 लाख रूपियाँका दरले राहत उपलब्ध गराइने भएको छ। को निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि तत्काल कानूनी कार्यवाहीको अघि बढ़ाउने, मृतकका परिवारका एक एकजना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले दिने प्रतिवेदनका सुझाव र सिफारिशहरू यथाशीघ्र कार्यान्वयन गर्ने, मृतकहरूको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा उपयुक्त ठाउँमा स्मृति पार्क बनाउने सहमति पनि भएको छ। घटनामा ज्यान गुमाएका परिवार तथा गृह मन्त्रालय बीच गैराती सहमति भएको हो। त्रिभुवन विश्वविद्यालयले मध्य प्रदेशका 11 केन्द्रमा पूर्व निर्धारित MBS परीक्षा स्थगित गरेको छ। मध्य प्रदेशका जिल्लामा उत्पन्न असहज परिस्थितिका कारण त्रिभुवनले MBS परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको हो। मध्य प्रदेशमा असहज अवस्था रहेकाले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गरेको त्रिभुवनका सहायक डीन डाक्टर भरत राईले जानकारी दिनुभएको छ। त्रिभुवनका अनुसार स्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुर, सर्लाई क्याम्पस मलंगवा, जनज्योति बहुमुखी क्याम्पस लालबन्दी, सूर्यनारायण सत्यनारायण मौर वेता यादव क्याम्पस सिराहा, जेएस मुरारका बहुमुखी क्याम्पस लहान केन्द्रका परीक्षा स्थगित भएका छन्। यसै गरी महेन्द्र बिन्देश्वरी बहुमती क्याम्पस राजविराज सप्तरी, नेशनल पीपल कलेज कञ्चनपुर सप्तरी, जनज्योति बहुमुखी क्याम्पस चन्द्र निकापुर रौतहट, गौरी शंकर यादव रौतहट क्याम्पस गौड़, सिमेरा कलेज बारा र ठाकुर राम बहुमुखी क्याम्पस वीरगंज केन्द्रका परीक्षा पनि स्थगित भएका छन्। सप्तरीको राजविराज र धनुषाको जनकपुरमा आज बिहानदेखि फेरि अनिश्चितकालीन कर्फ्यू लगाइएको छ। सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा आज बिहान 5 बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू आदेश जारी भएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर जिल्लामा शान्ति सुरक्षा कायम गर्न जिल्ला सुरक्षा समितिको निर्णय अनुसार कर्फ्यू आदेश जारी गरिएको जनाएको छ। राजविराज नगरपालिकाभित्र पूर्वमा खाडो खोला, पश्चिममा हुलाकी राजमार्ग को जुडनी ढलही, उत्तरमा रूपनी रोडको बस बिटी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहरसम्मको क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्लाधिकारी श्यामकृष्ण थापाले जानकारी दिनुभएको छ। सप्तरीको बोदेवरसाइन नगरपालिकामा भने गैराती 10 बजेदेखि नै अनिश्चितकालीन कर्फ्यू लागू गरिएको छ। कर्फ्यू आदेशको प्रभावकारी कार्यान्वयनका लागि नेपाली सेनाले गस्ती गरिरहेको छ। यसै गरी जिल्ला प्रशासन कार्यालयले जनकपुर धाम क्षेत्रमा जारी कर्फ्यू आदेश कायम गरेको छ। बिहान 6 बजेदेखि 8 बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न घरबाट बाहिर निस्कन दिइएकोमा अहिले फेरि अनिश्चितकालका लागि कर्फ्यू कायमै रहेको प्रशासनले जनाएको छ। कर्फ्यूका बेला अत्यावश्यक सेवाहरू अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, सब वाहन, पानी तथा दूध बोकेका गाड़ी सञ्चालनमा कुनै रोक नलगाएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यसै गरी स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, संचारकर्मी, रेडक्रस कर्मी, तीर्थयात्री, बिरामी, विमानस्थल आउजाउ गर्ने यात्रीलाई सम्बन्धित निकायबाट जारी भएको परिचय पत्र हवाई टिकटका आधारमा यात्रा गर्न दिइएको छ। नेपाल रेलवे कम्पनी लिमिटेडले जयनगर जनकपुर भंगाहा रेलखण्ड अन्तर्गत सञ्चालन हुँदै आएको रेल सेवा अस्थायी रूपमा स्थगित गरेको छ। जिल्ला प्रशासन कार्यालय धनुषाबाट कर्फ्यू आदेश जारी भएकाले यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै रेल सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको कम्पनीको केन्द्रीय कार्यालय जनकपुर धाम धनुषाले जनाएको छ। सूचनामा प्रमुख जिल्लाधिकारीबाट जारी कर्फ्यू आदेशका आधारमा यो निर्णय गरिएको उल्लेख छ। नेपाल रेलवे कम्पनीले जयनगर जनकपुर भंगाहा रेलखण्डमा सञ्चालन हुँदै आएको सेवा कर्फ्यू कायम रहेसम्म सञ्चालन गर्न नसकिने सूचनामा उल्लेख छ। उद्योग विभागले आफूबाट प्रवाह हुने धेरै सेवा पूर्ण रूपमा अनलाइन प्रणाली मार्फत सञ्चालनमा आइसकेको भन्दै सेवाग्राहीलाई सेवा लिन भौतिक रूपमा विभागमा उपस्थित नहुन आग्रह गरेको छ। विभागले अत्यावश्यक सूचना निकालेर अहिलेसम्म अनलाइन प्रणालीमा समावेश हुन बाँकी रहेका सेवा समेत क्रमशः अनलाइनमा ल्याउने प्रयास भइरहेको जनाएको छ। अनलाइन प्रणाली मार्फत सञ्चालन भइरहेका सेवाका लागि सेवाग्राही स्वयं कार्यालयमा उपस्थित हुन नपर्ने व्यवस्था भएको छ। भौतिक रूपमा उपस्थित भई सेवा लिनुपर्ने अवस्थामा सम्बन्धित प्रतिष्ठानका संचालक स्वयं, कर्मचारी वा प्रतिष्ठानले तोकेको आधिकारिक प्रतिनिधि मात्र परिचय खुल्ने आधिकारिक परिचय पत्रसहित उपस्थित हुनुपर्नेछ। विभागले साउन 18 गतेदेखि विभागबाट प्रदान गरिने सेवाको आवेदन तथा सम्बन्धित कागजात औद्योगिक व्यवस्थापन सूचना प्रणाली मार्फत अनलाइनबाट मात्रै उपलब्ध हुने जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको 212 बजेको नेपाल खबरमा सुन चाँदीको भाव बढ़्यो, नयाँ पाठ्यक्रम स्वीकृतिका लागि सिफारिश गर्ने निर्णय लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
3: प्रवेश परीक्षा 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
4: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार्यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले देवानगंज घटनाका मृतकका परिवार र सरकारबीच सात बुधे सहमति, सप्तरीको राजविराज र धनुषाको जनकपुरमा अनिश्चितकालीन कर्फ्यू, मधेस प्रदेशका 11 केन्द्रमा त्रिभुवन विश्वविद्यालयको एमबीएस परीक्षा स्थगित लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हप्ताको अन्तिम दिन आज सुन चाँदीको भाव बढ़ेको छ। हिजोको तुलनामा आज सुनको भाव प्रति तोला 1000 रूपियाँले बढ़ेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो तोलाको 2,84,000 रूपियाँमा कारोबार भएको सुनको भाव आज तोलामा 1000 रूपियाँ बढ़ेर 2,85,000 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसै गरी चाँदीको भाव 50 रूपियाँले बढ़ेर प्रति तोला 4,360 रूपियाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको भाव प्रति तोला 4,310 रूपियाँ थियो। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदले विद्यालय शिक्षाका विभिन्न तहको नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा सिफारिश गर्ने निर्णय गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा हिजो बसेको परिषदको 99 बैठकले नयाँ पाठ्यक्रम स्वीकृतिका लागि सिफारिश गर्ने निर्णय गरेको हो। बैठकले आधारभूत शिक्षा कक्षा 6-8 अन्तर्गत मातृभाषा समूहका अवधि र नगर ढूत विषयका पाठ्य क्रम र माध्यमिक शिक्षा कक्षा 9 र 10 जनसंख्या अध्ययन र तन्त्रशास्त्र विषयका पाठ्यक्रम पनि स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा सिफारिश गर्ने निर्णय गरिएको छ। यसै गरी माध्यमिक शिक्षा कक्षा 11-12 अन्तर्गत संवैधानिक कानून, देवानी तथा फौजदारी कानून र न्याय कार्यविधि कानून, कानूनी मस्यौदा तथा विधिशास्त्र तथा नेपाली कानूनी प्रणाली विषयका पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिश गर्ने निर्णय बैठकले गरेको छ। परिषदको निर्णयसँगै यी पाठ्यक्रम अन्तिम स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा पेश गरिनेछ। अब विदेशको खबर। युक्रेनमा एक बालकमा सफलतापूर्वक मृत्यु प्रत्यारोपण भएको छ। रूसी आक्रमणका क्रममा गम्भीर घाइते भएकी 4 वर्षीय बालिकाको उपचारकै क्रममा ब्रेन डेथ भएपछि उनका परिवारले अंगदान गर्ने साहसी निर्णय गरेको बीबीसीको खबरमा उल्लेख छ। त्यसपछि चिकित्सकहरूले ती बालिकाको मृत्युलाई जन्मजात मृत्यु रोगबाट पीड़ित एक बालकमा सफलतापूर्वक प्रत्यारोपण गरेका हुन्। सफल शल्यक्रियासँगै बालकले नयाँ जीवन पाएका छन्। मुटु प्रत्यारोपण गरिएका 12 वर्षीय बालक विगत 3 वर्षदेखि रगतको क्यान्सर, कड़ा खालको निमोनियाको समस्याबाट समेत पीड़ित थिए। साथै ती ब्रेन डेथ भएकी बालिकाका अन्य अंगहरू पनि आवश्यक परेका अरू बिरामीमा प्रत्यारोपण गरिएको थियो। ब्रेन डेथ भएकी बालिकाको मुटु जीवित नै राख्ने एकमात्र उपाय मुटु प्रत्यारोपण भएको निष्कर्षमा चिकित्सकहरू पुगेको खबरमा उल्लेख छ। प्रत्यारोपण सफल भएपछि अस्पतालमा पुगेकी ती आमालाई चिकित्सकहरूले विशेष प्रविधि स्टेथोस्कोप मार्फत आफ्नी छोरीको मुटुको धड्कन बालकको छातीभित्र सुन्ने अवसर दिएका थिए। चिकित्सकहरूका अनुसार युद्धको कठिन परिस्थितिमा गरिएको यो मुटु प्रत्यारोपण निकै चुनौतीपूर्ण थियो। यो घटनाले अंगदानले मृत्युपछि पनि अर्को जीवन बचाउन सक्ने सन्देश दिएको भन्दै युक्रेनमा यसको प्रशंसा भइरहेको छ। अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले अर्को वर्ष अर्थात सन् 2027 हुने एक दिवसीय विश्वकप क्रिकेटका लागि 12 खेल स्थल सार्वजनिक गरेको छ। यो विश्वकप दक्षिण अफ्रिका, जिम्बावे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्दैछन्। कुल 14 टोलीको सहभागिता रहने प्रतियोगितामा 57 खेल हुनेछन्। ती खेलका लागि दक्षिण अफ्रिकाका 8, जिम्बावेका 3 र नामिबियाको 1 स्थान घोषणा गरिएको हो, जसमा दक्षिण अफ्रिकाको वन्डरर्स स्टेडियम, सेन्चुरियन, न्यू ल्यान्ड्स, किङ्स मिड, सेन्ट जर्ज पार्क, माङगाउङ ओभल, बोलाण्ड पार्क र बफालो पार्कमा हुनेछन्। यसै गरी जिम्बावेमा हरारे स्पोर्ट्स क्लब, बुलाबायोको क्वीन्स स्पोर्ट्स क्लब र भिक्टोरिया फल्स अनि नामिबियाको नामिबिया क्रिकेट मैदान चयन गरिएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। देवानगंज घटनाका मृतकका परिवार र सरकार बीच सात बुधे सहमति घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गर्ने प्रतिबद्धता सप्तरीको राजविराज र धनुषाको जनकपुरमा अनिश्चितकालीन कर्फ्यू मधेस प्रदेशका 11 केन्द्रमा त्रिभुवन विश्वविद्यालयको एमबीएस परीक्षा स्थगित उद्योग विभागका धेरै सेवा पूर्ण रूपमा अनलाइन सेवाग्राहीले कार्यालय धाउन नपर्ने युक्रेनमा एक बालकमा सफलतापूर्वक मुटु प्रत्यारोपण सफल शल्यक्रियासँगै बालकले पाए नयाँ जीवन र अर्को वर्ष हुने एक दिवसीय विश्वकप क्रिकेटका लागि 12 खेल स्थल सार्वजनिक दिउँसो 12 नेपाल खबर सकियो दिउँसो 3 नेपाल खबर लिएर फेरि आउने नै छौ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं नमस्कार
2: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा
3: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजा तथा उपचार सेवा
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजा तथा उपचार
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजा तथा उपचार
4: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजा तथा उपचार सेवा
3: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
3: वरिष्ठ हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 082-5562-218
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
10: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
12: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
13: इन्डोस्कोपी सेवा
12: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
14: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ
15: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ फोन नम्बर 082-560-734 र 082-560-138

0: नेपाल र फिनल्यान्डमा
1: बाय नेट को बाय वन गिफ्ट वन फ्री अफर मा 3 महिना को 125 एमबीपीएस इन्टरनेट र 2700 मा खरीद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरल मा आफ्नो लागि 1 महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
2: सूचना न्यू मनकामना डेंटल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नया व्यवस्थापन र निशुल्क दन्त परीक्षण को सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्
3: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
4: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: ब्लड प्रेसर हाई लो भएका
3: कोलेस्ट्रोल बढी भएको
4: मुटुको गति एकनास नभएको
3: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने
4: मुटुको बाथरोग मुटु सुन्निएको हृदयघात भएको
3: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा
4: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
5: बिरामी जाँच हुने मिति यही श्रावण 22 गते शुक्रबार
6: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड जाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98478-913 र 98095-12871
7: खुशीको खबर
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-595-847 082-595-847
9: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-585-509 र मोबाइल 98453-0653
10: राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युईद्वारा पुरस्कृत नेपालकी उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
10: सम्पर्क फोन नम्बर 082-585-601 सम्पर्क मोबाइल नम्बर 98578-35-990 98578-31-684 र 98578-30-270
3: तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला डाक्टर आउने बारे सूचना
2: दाङमै अब पहिलो पटक एम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स घोराहीमा
3: डाक्टरद्वारा दिइने सेवाहरू
2: पुरानो भन्दा पुरानो दम आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जी खोकी

0: तिरानब्बे र अन्ठानब्बे एक अठाइस उनानब्बे शून्य अठाइस।
1: नमस्ते अनि स्वागत छ रिक्वेस्टिङ प्रोग्राम प्रिसिन टाइममा तपाईँ सम्पूर्णलाई। अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082-568-5454 मा गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेस इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिंग टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: यतिन्जेलसम्म हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स गर्दै बिदा हुन्छौ। नमस्कार।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 MHz।
2: दात गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
3: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत भरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
5: सम्पर्क दिनोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
6: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचोली आयुर्वेद क्लिनिक घोराइदाङमा।
7: उपचार हुने रोगहरू पायल, फिस्तुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
6: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
7: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
6: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
7: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
6: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
8: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
9: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
10: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
12: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578 45 226।
13: भर्ना सम्बन्धी सूचना।
14: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
13: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेसनल कलेज, दाङ।
15: सम्पर्क फोन नम्बर 082563133, मोबाइल नम्बर 98 4780 92 83 र 97 6 25 26 286।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। कुनै समय बटुवाको विश्राम स्थल गाउँलेको साझा चौतारो र सामाजिक सम्वादको केन्द्रका रूपमा परिचित बरपीपलका चौतारी सड़क विस्तारसँगै एकपछि अर्को गर्दै हराउन थालेका छन्। सड़क फराकिलो बनाउने क्रममा सड़क किनारमा दशकौंदेखि उभिएका बरपीपलका रूख र चौतारी मासिँदै जाँदा स्थानीयले सांस्कृतिक तथा ऐतिहासिक सम्पदा हराउँदै गएको प्रति चिन्ता व्यक्त गरेका छन्। केही वर्ष अघिसम्म कोराही तुलसीपुर सड़क खण्डका दुवै किनारमा बरपीपलका ठूला रूख र चौतारी प्रशस्त देखिन्थे, तर चार लेन सड़क विस्तारसँगै ती मध्ये अधिकांश चौतारी लोप भएका छन्। कोराही पन्ध्रका केबी मसालका अनुसार कोराही तुलसीपुरको 23 किलोमिटर सड़क खण्डमा एक समय 50 भन्दा बढ़ी बरपीपलका चौतारी थिए। ती चौतारी यात्रु विश्राम गर्ने गाउँका बैठक बस्ने विकासका योजना छलफल गर्ने र सामाजिक सम्बन्ध सुदृढ़ गर्ने साझा थोलका रूपमा परिचित थिए। उहाँले बरपीपल नेपाली समाजमा धार्मिक सांस्कृतिक र वातावरणीय दृष्टिले विशेष महत्व राख्ने बताउनुभयो। उहाँका अनुसार लिच्छविकालदेखि नै राजमार्ग र सार्वजनिक स्थानमा बरपीपल रोपेर चौतारी बनाउने परम्परा रहँदै आएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत कृषि विभागको तथ्याङ्क अनुसार हाल देशभर 85.72% धान रोपाई सम्पन्न भएको छ। कृषि विभागका प्रवक्ता एवं उपमहानिर्देशक राजेन्द्र कोइरालाका अनुसार साउनको दोस्रो सातासम्म कोशी प्रदेशमा 86.97%, मधेसमा 77.88%, बागमतीमा 87.09%, गण्डकीमा 80.72% धान रोपाई सम्पन्न भएको छ। यसैगरी लुम्बिनी प्रदेशमा 88.99%, कर्णालीमा 88.22% र सुदूरपश्चिम प्रदेशमा 97.93% धान रोपाई भएको छ। देशभरमा धान रोपाई हुने कुल क्षेत्रफल 13,70,062 हेक्टर क्षेत्रफल मध्ये हालसम्म 11,74,392 हेक्टर क्षेत्रफल धान रोपाई भएको तथ्याङ्क रहेको छ। विभागका अनुसार गत वर्ष 2082 साउन 11 गतेसम्म कोशीमा 80.39%, मधेसमा 51.82%, बागमतीमा 87.88%, गण्डकीमा 84.53%, लुम्बिनीमा 92.04%, कर्णालीमा 91.38% र सुदूरपश्चिम प्रदेशमा 98.94% धान रोपाई भएको थियो। गत वर्ष साउन 11 गतेसम्म देशभर 78.84% धान रोपाई भएको थियो। गत वर्षको तुलनामा यस वर्ष 7% धान रोपाई वृद्धि भएको छ। गत वैशाख 1 देखि यही साउन 14 गतेसम्म देशका विभिन्न भागमा 3,991 विपदजन्य घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा 193 जनाको मृत्यु, 3 जना बेपत्ता, 1,165 जना घाइते तथा 5,087 परिवार प्रभावित भएका छन्। उक्त अवधिमा सबैभन्दा बढ़ी 1,002 आग लागेका घटना, सर्पदंशका 670, पहिरोका 662, हावाहुरीका 479, चट्याङका 231, भारी वर्षाका 226, वन्यजन्तु आक्रमणका 218, बाढ़ीका 198 र वन डढ़ेलोका 191 घटना भएका छन्। यसैबीच साउन 13 गते बिहान 10 बजेदेखि साउन 14 गते बिहान 10 बजेसम्म देशका विभिन्न स्थानमा 34 विपदजन्य घटना भएको प्राधिकरणले बताएको छ। र रूकुम पश्चिममा हवाई फायर गरेर करिब 3 किलो अफिम सहित 2 जनालाई पक्राउ गरेको छ। जिल्लाको 8 विस्कोट नगरपालिका 4 छोटे बगरमा करिब 3 किलोग्राम अफिम सहित 2 जनालाई पक्राउ गरेको हो। पक्राउ गर्ने क्रममा 1 जनाले प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि प्रहरीले 1 राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले बताएको छ। लागू औषध नियन्त्रण ब्यूरो कर्णाली र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा 8 विस्कोट नगरपालिका 3 स्याला खतीका 28 वर्षीय टीकाराम बोहरा र 8 विस्कोट नगरपालिका 2 स्यालाका 20 वर्षीय गणेश ओली रहेका छन्। उनीहरू दुवैजना सड़क छेउमा शंकास्पद अवस्थामा हिँडिरहेको बेला रोकिए चेक जाँच गर्दा अफिम फेला परेको प्रहरीले बताएको छ।
अवस्थ दिउँसो एक बजेको मध्यपश्चिम हाइल्याण्ड सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: रेडियो
1: नमस्ते दाइ हजुर, होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
7: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 9847279760
8: र 9857830689।
9: के तपाईँलाई पाइल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
10: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
11: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9847193944, 9847193944।
12: भर्ना खुल्यो।
13: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
12: हाम्रा विशेषताहरू,
13: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
12: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
13: शान्त तथा पारिवारिक वातावरण भएको,
12: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
13: तिहार सुसारको राम्रो व्यवस्था भएको,
12: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
13: घरको जस्तै माया पाउने,
14: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
15: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, 6 गेटदेखि 10 मिटरभित्र पश्चिमपट्टि।
14: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 9869-86-303 र 9869-25-83।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर फैट क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: भर्ना खुलियो
3: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
3: हाम्रा विशेषताहरू
2: उत्कृष्ट शैक्षिक वातावरण
3: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
2: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
3: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
4: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
5: सम्पर्क फोन 081-536-086
2: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72073।

के दिल धड़के उमर की उठा कड़कती कमा कातिल अजा जालिम हया।

0: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल डाङगाडी नजिक जीवन चौधरी मोबाइल नम्बर 98-478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा महसेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत महसेवन अनिवार्य छ
2: हरेक बिहान मनतातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
3: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
2: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा हिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
4: सम्पर्क स्थान घोराई चौध बजार बाल विकास स्कुलको अगाडि।
5: फोन नम्बर 082-563-479
4: मोबाइल नम्बर 98-494-67-487।
6: मैले मेरो भुट्टु गुट्टुबाट हजुरलाई सुम्पिएको छु। मेरी छोरीले दुःख नपाओस्।
7: थिएटर सिनेमा घोराई 10 पौडी कुला दाङमा प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली।
8: आमा म पढ्छु नि।
9: के रे बौलाई सिक्यौ? तँलाई पढाउनलाई बिगर ल्याऊ बच्चा।
10: तिमीले पढ्न आउँछ? माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा?
11: बनाना। I love you.
9: ए गौथली
12: बिहे गरेपछि
13: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-008804 98-43-008804 www.pashupatiicare.com।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदै भरिलाई
1: मध्यपश्चिम टाइम चेक यति बेला दिउँसोको 3 बजेको छ।

0: दिउँसो 2 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा निर्माण हुने सड़क पुल तथा अन्य पूर्वाधार आयोजनाको गुणस्तर सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। एक वर्ष नपुग्दै कालोपत्रे सड़क भत्किने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उहाँले यसको वास्तविक कारण खोजेर सुधार गर्नुपर्ने बताउनु भएको हो। राप्ती उपत्यका देवखोरीमा आयोजित भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रदेश मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले योजना निर्माणदेखि कार्यान्वयनसम्मको प्रक्रियाको पुनरावलोकन गर्नुपर्ने आवश्यकता उल्याउनु भएको छ। मुख्यमन्त्री आचार्यले तराई र पहाड़का भौगोलिक अवस्था अनुसार फरक विकास मापदण्ड अप्नाउनु पर्नेमा जोड़ दिनुभयो। पहाड़ी क्षेत्रमा पक्की पुलको सट्टा आवश्यक स्थानमा बेली ब्रिज निर्माण गरेर कम खर्चमा बढ़ी उपलब्धि हासिल गर्न सकिने भएकाले त्यसतर्फ ध्यान दिन निर्देशन दिनुभएको हो। उहाँले आयोजना कार्यान्वयनका क्रममा निर्माण व्यवसायबाट प्रभावित नभई कानून र मापदण्ड अनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ। प्रदेश सरकारले सञ्चालन गरेका विकास आयोजनाको प्रभावकारी प्रचार प्रसार समेत आवश्यक रहेको उल्लेख गर्दै 2074 सालपछि प्रदेश सरकारले विकास निर्माणमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो। प्रदेशका प्रमुख सचिव कृष्ण प्रसाद काफ्रेले प्रदेश सभाबाट स्वीकृत विनियोजन ऐन बजेट कार्यान्वयन मार्गदर्शन आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र कार्यक्रम कार्यान्वयन कार्यविधि अनुसार योजना कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। कुनै समय बटुवाको विश्राम स्थल गाउँको साझा चौतारी र सामाजिक सम्वादको केन्द्रका रूपमा परिचित बरपीपलका चौतारी सड़क विस्तारसँगै एकपछि अर्को गर्दै हराउन थालेका छन्। सड़क फराकिलो बनाउने क्रममा सड़क किनारमा दशकौंदेखि उभिएका बरपीपलका रूख र चौतारी मासिँदै जाँदा स्थानीयले सांस्कृतिक तथा ऐतिहासिक सम्पदा हराउँदै गएको चिन्ता व्यक्त गरेका छन्। केही वर्ष अघिसम्म घोराही तुलसीपुर सड़क खण्डका दुवै किनारमा बरपीपलका ठूला रूख र चौतारी प्रशस्त देखिन्थे, तर 4 लेन सड़क विस्तारसँगै तीमध्ये अधिकांश चौतारी लोप भएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत कृषि विभागको तथ्याङ्क अनुसार हालसम्म देशभर 85.72% धान रोपाई सम्पन्न भएको छ। कृषि विभागका प्रवक्ता एवं उपमहानिर्देशक राजेन्द्र कोइरालाका अनुसार साउनको दोस्रो सातासम्म कोशी प्रदेशमा 86.97%, मध्य प्रदेशमा 77.88%, बागमतीमा 87.09%, गण्डकीमा 80.72% धान रोपाई सम्पन्न भएको छ। यसैगरी लुम्बिनी प्रदेशमा 88.99%, कर्णालीमा 88.22% र सुदूरपश्चिममा 97.93% धान रोपाई भएको छ। देशभरमा धान रोपाई हुने कुल क्षेत्रफल 13,70,062 हेक्टर क्षेत्रफल मध्ये हालसम्म 11,74,392 हेक्टर क्षेत्रफलमा धान रोपाई भएको तथ्याङ्क रहेको छ। र गत वैशाख 1 गतेदेखि यही साउन 14 गतेसम्म देशका विभिन्न भागमा 3,900 विपदजन्य घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार त्यही घटनामा 193 जनाको मृत्यु, 3 जना बेपत्ता, 1,165 जना घाइते तथा 5,087 परिवार प्रभावित भएका छन्। उक्त अवधिमा सबैभन्दा बढ़ी 1,002 आग लगेका घटना, सर्पदंशका 670, पहिरोका 662, हावाहुरीका 479, चट्याङका 231, भारी वर्षाका 226, वन्यजन्तु आक्रमणका 218, बाढ़ीका 198 र वन डढेलोका 191 घटना भएका छन्। अवस्था दिउँसो 2 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।
1: ४४.४ MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम। के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अमरेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणाली, डिबिस रोड, खोराहीदाङ।
4: फोन 562-5121।
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।

0: रेड छत्र नो इट लाइक प्रो राशिता पा फ्रम टू एन प्रो यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 9857318640 र 9978820440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
8: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
6: विशेषज्ञ डाक्टरी सेवाहरू
8: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुगिरीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकचाक तथा उपचार सेवा
6: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकचाक तथा उपचार सेवा
9: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
6: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
6: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
8: सम्पर्क फोन 082-5909-079 मोबाइल नम्बर 9847810030 र 9829-54555
10: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
11: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
10: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान सम्पर्क फोन नम्बर 082-5909-829 सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825
12: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
13: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ
12: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस् रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्
14: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार
15: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जनद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ यो मौकाको फाइदा उठाउनुहोस्
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाङ फोन नम्बर 082-5608-98-78-1617 र 98-78-35-643
16: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
17: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
16: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
17: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
16: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
17: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98-578-34-910
16: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
18: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन नजाने
1: जान्न
0: फ्रिज डिप फ्रिज किन जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के
0: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि
1: पाइनि भएर त जान लाग्यो नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यु पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जाल इलेक्ट्रोनिक्स घुराई दाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जाल इलेक्ट्रोनिक्स घुराई दाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश अब बन्जाल इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाउँ। सर्जन, फिजिसियन, हार्ट जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन, भिडिबार अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: तर्फ गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराईदान बिरामी भए गोर्खा हस्पिटल दाम फोनमा टिप्नुस 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ खोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: वाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वाय नेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भयो भने
2: के भयो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
3: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
8: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
7: उपलब्ध शल्यक्रियाहरू
8: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
7: बालबालिकाको न्यूरो सर्जरी
8: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू
7: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
8: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
7: संजीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
9: खुसीको खबर
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
11: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
12: उपचार हुने रोगहरू
11: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
12: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
11: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
12: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
11: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
12: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
11: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
13: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686-61-694
14: सीता के भयो तिमीलाई घुम्सेर बसेछौ
15: के हुनु नि बिहे भएको 6 वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखायो कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
14: के कुरा गर्छ तिमीले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
15: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छ।
5: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
16: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
5: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला दिउँसोको 3 बजेको छ।
2: मदन पौड्याल, उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनसरी घटनाबारे छानबिन समितिको प्रतिवेदन आएपछि थप कार्यवाहीको प्रक्रिया अघि बढ़ने प्रधानमन्त्रीको प्रतिबद्धता। रासोपा सभापति लामिछानेद्वारा धार्मिक क्षेत्रका अगुवासँग छलफल। पाकिस्तानको ब्रोडपिकमा सम्पर्कविहीन आरोहीको खोजीमा जुट्न सम्बन्धित निकायलाई आग्रह। कुवेतमा भएको ड्रोन आक्रमणमा 13 थुम्का सोम कुमारको ज्यान गएको पुष्टि। दूरसंचार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ। स्मार्ट टेलिकमसँग सम्बन्धित आर्थिक अनियमितता प्रकरणमा अनुसन्धान चल्दै। महत्वपूर्ण जलमार्गहरू सुरक्षित गर्न समुद्री रक्षा गठबन्धन गर्ने 14 वटा देशको घोषणा। साउदी अरबले संस्थापक राष्ट्रका रूपमा काम गर्ने। र आफ्ना प्रतियोगिताको हिस्सेदारी बिक्री गर्ने विवादास्पद योजनालाई निरन्तरता दिने फिफाको अडान। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले मधेसबाट प्रतिनिधित्व गर्ने राजनैतिक दलका नेताहरूसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सुनसरी लगायत मधेसका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजको छलफलमा डाक्टर सीके राउत, महन्त ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समी मिया अन्सारी, प्रभु शाह, अमरेश कुमार सिंह, शरद सिंह भण्डारी, जयकान्त राउत लगायतका नेता सहभागी हुनुभएको थियो। छलफलमा सहभागी नेताहरूले प्रधानमन्त्रीलाई यस्तो कुराकानी र छलफल 2-3 दिन अघि नै गरी आवश्यक सम्बोधन गरिएको भए यो अवस्था हुँदैन थियो भनेको बताएका छन्। आज बिहान मात्रै पीड़ित र सरकारबीच सम्झौता भएको छ। मधेसबाट प्रतिनिधित्व गर्ने दलका नेताहरूले सम्झौतालाई रद्दीको टोकरीमा नफाल्न पनि सुझाव दिएका छन्। सुनसरी घटनाको छानबिनका लागि गठित समितिको प्रतिवेदन आएपछि थप कार्यवाहीको प्रक्रिया अघि बढ़ने प्रधानमन्त्री शाहले छलफलको क्रममा प्रतिबद्धता समेत जनाउनु भएको छ। यसैबीच अहिले प्रधानमन्त्री बालेन्द्र शाहले तराई तथा मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गरिरहनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भइरहेको छलफल त्यस क्षेत्रमा भएका पछिल्लो घटना र उत्पन्न अवस्थामा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सामाजिक सद्भाव कायम राख्न धार्मिक क्षेत्रका अगुवासँग छलफल गर्नुभएको छ। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा लामिछानेले मौलाना नरूल हुसेन र मौलाना मोहम्मद खलिदसँग छलफल गर्नुभएको हो। त्यस्तै वहाँले विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज भुइँयालसँग पनि छलफल गर्नुभएको छ। धार्मिक क्षेत्रका अगुवासँग वहाँले सुनसरी र सिरा लगायत देशका विभिन्न भागमा भएका प्रदर्शन रोक्न र सद्भावको लागि अपील गर्न आग्रह गर्नुभएको छ। भेटपछि संयुक्त विज्ञप्ति निकालेर धार्मिक अगुवाहरूले पनि संयम रहन, सामाजिक सद्भाव खलबल्याउने गतिविधिमा संलग्न नहुन संयुक्त रूपमा अपील गर्नुभएको छ। सुनसरीको देवाङगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनाको विषयलाई लिएर आज विभिन्न जिल्लामा सद्भाव र्याली समेत निकालिएको छ। धार्मिक तथा जातीय सद्भावमा खलल पुग्ने कुनै पनि कार्य गर्न नहुने सन्देश दिने उद्देश्यले सद्भाव र्याली गरिएको हो। नेपाल सरकारले पाकिस्तानको ब्रोडपिकमा सम्पर्कविहीन आरोहीको खोजी गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। पाकिस्तानको काराकोरम हिम श्रृंखलामा अवस्थित 8,047 मिटर अग्लो ब्रोडपिक आरोहणको क्रममा हिम पहिरोमा परि नेपाली सहित विभिन्न देशका पर्वतारोही सम्पर्कविहीन भएको घटनाप्रति संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुःख व्यक्त गर्दै खोजीमा जुट्न आग्रह गरेको हो। पर्यटन विभागले विज्ञप्ति निकालेर हिजोको हिम पहिरोमा नेपाली आरोही निर्मल पूर्जा निम्स दाई सहित पूर्वबहादुर गुरूङ युक्त किली पेम्बा शेर्पा किलु निमा शेर्पा नुवाङ थिङकु शेर्पा र ग्यालु शेर्पा सम्पर्कविहीन रहेको जनाएको छ। 6 जना नेपाली सहित 10 जनाको अवस्था थाहा हुन सकेको छैन। यद्यपि हिम पहिरो क्षेत्रमा 4 जनाको शव भेटिएको पछिल्लो विवरण छ। भेटिएका शवको पहिचान हुन सकेको छैन। खोज तथा उद्धारका लागि पाकिस्तानमा रहेको नेपाली दूतावास मार्फत पाकिस्तान सरकारसँग निरन्तर समन्वय भइरहेको पर्यटन विभागले जनाएको छ। साथै खोज तथा उद्धार कार्य सम्बन्धी आधिकारिक जानकारीका लागि सम्बन्धित निकायबाट जारी सूचनामा मात्र विश्वास गर्न पनि विभागले अनुरोध गरेको ब्रोडपिक विश्वको 12 अग्लो हिमाल हो। हिजो त्यहाँ हिमपहिरो गएको थियो। निर्मल पूर्जाले यसअघि सन् 2019 ब्रोडपिक सहित 14 हिमालको 6.5 महिनाभित्र आरोहण गर्नुभएको थियो। कुवेतमा भएको ड्रोन आक्रमणमा 13 थुमका सोमकुमार तामाङको ज्यान गएको पुष्टि भएको छ। कुवेतमा रहेको नेपाली दूतावासले हिजो भएको ड्रोन आक्रमणमा गाड़ी चलाउने काम गर्दै आएका 13 थुमका 44 वर्षीय सोमकुमारको ज्यान गएको पुष्टि गरेको हो। दूतावासले घटनाप्रति दुःख व्यक्त गरी शव स्वदेश पठाउन आवश्यक सम्पूर्ण प्रक्रिया सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरेर अघि बढ़ाएको पनि जनाएको छ। कुवेतमा रहेका सम्पूर्ण नेपालीलाई कुवेत सरकारले जारी गरेका सुरक्षा मापदण्डको पूर्ण पालना गर्न, संयमित रहन तथा सुरक्षित ठाउँमा बस्न नेपाली दूतावासले आग्रह पनि गरेको छ। नेपाल दूरसंचार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गैराती ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो। स्मार्ट सेल अर्थात स्मार्ट टेलिकमसँग सम्बन्धित आर्थिक अनियमितता प्रकरणमा भण्डारी पक्राउ परेका ब्यूरोका प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिनुभयो। सीआईबीका अनुसार स्मार्ट सेलको सम्पत्ति बिक्री प्रक्रियाबाट राज्यलाई आर्थिक हानि पुर्याएको आरोपमा भण्डारीमाथि आवश्यक छानबिन भइरहेको छ। दूरसंचार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवा चालन गर्न स्मार्ट सेलले 2070 साल वैशाखमा अनुमति पाएको थियो, तर अनुमति पत्र नवीकरण नगरेपछि स्मार्ट टेलिकमको लाइसेन्स स्वत रद्द भएको थियो। लाइसेन्स खारेजीपछि स्मार्ट सेलको व्यवस्थापनका लागि सरकारले नियमावली बनाएर प्राधिकरण मार्फत नियन्त्रणमा लिने प्रक्रिया अघि बढ़ाएको थियो। भण्डारीको कार्यकालमा स्मार्ट सेलको सम्पत्ति गैर कानूनी रूपमा लिलामी गरी सरकारी हक टुटाउन खोजिएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
4: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
5: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-494-333-493-555।
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको दावी गरेको छ। 81 भरि सिलिण्डरको माग बढ़दा बजार केही असहज बनेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले उज्यालोसँग बताउनुभयो। उहाँका अनुसार आधा सिलिण्डर ग्यास वितरण हुँदा उपभोक्ताले त्यति धेरै खोजी नगरेका तर गएको असार 31 गते यता पुनः भरि सिलिण्डर बजारमा पठाउन थालेपछि धेरै उपभोक्ताले एकै पटक सिलिण्डर साट्न थालेका छन्। त्यसले बजारमा अस्थायी दबाव सिर्जना गरेको निगमको दावी छ। गएको चैत 29 गतेदेखि आधा सिलिण्डर अर्थात 7.1 केजी वितरण हुन थालेपछि ग्यासको खपत केही घटेको थियो। अहिले फेरि 14.2 केजीको भरि सिलिण्डर वितरण शुरू भएपछि खाली सिलिण्डर साट्नेहरूको लाइन बढ़ेको छ। निगमले विक्रेतालाई नियमित ग्राहकभन्दा तत्काल आवश्यक परेका उपभोक्तालाई प्राथमिकता दिन आग्रह गरेको छ। साथै उपभोक्तालाई आवश्यकता भन्दा धेरै ग्यासको भण्डारण नगर्न र आफ्नो पालो कुर्न पनि आग्रह गरेको छ। आपूर्तिमा कुनै समस्या नरहेको भन्दै निगमले हल्लाका पछि नलाग्न अनुरोध गरेको छ। निगमका अनुसार हिजोसम्म झण्डै 25 देखि 26 हजार मेट्रिक टन ग्यास नेपाल भित्रिसकेको छ। भारतीय आयल निगमबाट दैनिक 100 भन्दा बढ़ी बुलेट लोड भइरहेका छन् भने त्यत्तिकै संख्यामा विभिन्न नाकाबाट ग्यास पनि भित्रिरहेको छ। अब विदेशको खबर। साउदी अरब सहित 14 वटा देशले महत्वपूर्ण जलमार्गमा आवागमन गर्ने व्यावसायिक जहाजहरूको सुरक्षा गर्न एक रक्षात्मक नौसेना गठबन्धन स्थापना गर्ने घोषणा गरेका छन्। बाब एल मन्डेव स्टेट, लाल सागर र एडनको खाड़ी लगायत महत्वपूर्ण जलमार्गमा रक्षा गठबन्धन गर्न उनीहरू सहमत भएका समाचार संस्था एएनआईले जनाएको छ। साउदी अरब विरूद्ध नौसैनिक नाकाबन्दी गर्दै इरान समर्थित हुथी मिलिसियाले निरन्तर समुद्री अवरोध गर्दै आएको छ। स्ट्रेट अफ हर्मुजमा तनावका कारण उत्पन्न पारवहन अवरोधका कारण सुरक्षा खतरा बढ़ेपछि विश्वव्यापी ऊर्जा सुरक्षाको डर बढ़ेको छ। यो गठबन्धनमा साउदी अरब सहित कुवेत, बहराइन, कतार, पाकिस्तान, टर्की, इजिप्ट, जोर्डन, यमन, बंगलादेश, नाइजेरिया, सुडान, जिबुटी र सोमालिया रहेका छन्। यो सम्झौतालाई रियादमा आयोजित सैन्य सम्मेलनमा औपचारिक रूप दिइएको थियो, जसमा यूरोपेली संघका प्रतिनिधिहरूसँगै 43 देशका रक्षा प्रमुख र प्रतिनिधि भेला भएका थिए। साउदी अरबले संस्थापक राष्ट्रका रूपमा काम गर्ने र आफ्नो क्षेत्रमा केन्द्रीय मुख्यालय स्थापना गर्ने तयारी भएको जनाएको छ। प्रस्तावित संगठनात्मक ढाँचाले संयुक्त कमाण्ड संरचना, परिचालन नियन्त्रण केन्द्र र गठबन्धन प्रयासहरूलाई समन्वय गर्न सचिवालय स्थापना गर्ने उल्लेख छ। अब खेल खबर। निजी लगानीकर्ताहरूलाई आफ्ना प्रतियोगिताहरूको हिस्सेदारी बिक्री गर्ने विवादास्पद योजनालाई निरन्तरता दिने अडानसहित फिफाले कसैले पनि फुटबल बिक्री गरिरहेको छैन भनेको छ। युरोपेली फुटबलको नियामक निकाय यूईएफएले यो योजना अघि बढ़ेको खण्डमा विश्वकप बहिष्कार गर्ने हिजो निर्णय गरेको छ। उत्तर तथा मध्य अमेरिकामा फुटबलको नियमन गर्ने र यस वर्षको फिफा विश्वकप आयोजना गरेको संस्था कोन्काकाफले आफ्ना 41 सदस्य राष्ट्रहरूले सदस्य संघहरूले फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अघि सारेको प्रस्तावलाई अस्वीकार गरेको जनाएको छ। फिफाले विश्व फुटबलको सञ्चालन गर्छ र इन्फान्टिनोको प्रस्ताव पारित हुनका लागि यसका 211 सदस्य मध्ये 106 को समर्थन आवश्यक पर्नेछ। यूईएफए र कोन्काकाफका सदस्यहरूको कुलमत संख्या 96 छ। फिफाले आज विज्ञप्ति निकालेर परामर्श प्रक्रिया गलत संचार माध्यमका समाचारहरूका कारण अवरूद्ध भएको दावी गरेको छ। फिफाले विश्वकप लगायत आफ्ना मुख्य प्रतियोगिताहरू सञ्चालन गर्न एउटा व्यावसायिक सहायक कम्पनी स्थापना गर्न प्रस्ताव गरेको छ र बाह्य लगानीकर्ताहरूले यसमा हिस्सेदारी खरिद गर्न सक्नेछन्। चारभन्जाङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरी घटनाबारे छानबिन समितिको प्रतिवेदन आएपछि थप कार्यवाहीको प्रक्रिया अघि बढ़ने प्रधानमन्त्रीको प्रतिबद्धता। रासोपा सभापति लामिछानेद्वारा धार्मिक क्षेत्रका अगुवासँग छलफल। पाकिस्तानको बोरोड पीकमा सम्पर्क बिना आरोहीको खोजीमा जुट्न सम्बन्धित निकायलाई आग्रह। कुवेतमा भएको ड्रोन आक्रमणमा 13 थुनका सोम कुमारको ज्यान गएको पुष्टि। दूरसंचार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ। स्मार्ट टेलिकमसँग सम्बन्धित आर्थिक अनियमितता प्रकरणमा अनुसन्धान चल्दै। महत्वपूर्ण जलमार्गहरू सुरक्षित गर्न समुद्री रक्षा गठबन्धन गर्ने 14 वटा देशको घोषणा। साउदी अरबले संस्थापक राष्ट्रका रूपमा काम गर्ने र आफ्ना प्रतियोगिताको हिस्सेदारी बिक्री गर्ने विवादास्पद योजनालाई निरन्तरता दिने फिफाको अडान।
8: एनबीएल सर्वसुलभ आवास कर्जा।
9: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
10: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
9: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
10: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
9: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
10: एकपटक दङ्गालीबाट किनेर हेर न।
9: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
11: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
10: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
12: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
13: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
10: प्रोप्राइटर सोमराज रैदास।
14: सम्पर्क फोन नम्बर 0825367775।
10: सम्पर्क नम्बर 98478826873।
15: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर
9: त हेर्नुहोस् दंगली सु मेटेरियल सेन्टरमा।
12: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
14: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
15: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजा तथा उपचार सेवा,
16: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजा तथा उपचार,
15: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजा तथा उपचार,
16: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजा तथा उपचार सेवा,
15: अन्य विशेषज्ञ सेवाहरू,
16: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
17: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
15: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
17: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
15: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
17: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
15: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
18: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 0825562018।
19: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
20: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगी घोराई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
21: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू,
22: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
21: पिसाब पोल्ने समस्या,
22: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
21: पाठेघरमा मासु पलाउने,
22: निसन्तान महिलाको चेक जाँच,
21: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
17: बिरामी जाँच्ने मिति यही श्रावण 29 गते शुक्रबार।
21: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-28913 र 98-095-12871।
22: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
23: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
17: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट COEM नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
23: +2 वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा GPA प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
17: हाम्रा विशेषताहरू:
23: उत्कृष्ट शैक्षिक वातावरण,
17: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
23: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
17: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
9: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
17: सम्पर्क फोन 081-536-086
23: र मोबाइल नम्बर 98-480-96-600, 98-580-36-086 र 98-481-72-273।
24: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ आँखामा रोग
0: अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.pashupatiicare.com।
1: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
1: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
3: छाती, दम, निमोनिया, खोकी, छेरो,
1: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
3: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
1: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
4: डाक्टर दुर्गा बेलवासेले दिने सेवाहरू
1: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
3: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
1: युरिक एसिड, बात भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
3: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
1: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
3: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
1: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
3: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्डा हुने,
1: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
3: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
20: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 98478026001।

परे हुन थाल्यो स्वास्नी पहिला सुकिएर धने माइलो रुन थाल्यो पर्दिस पछि कमाएको सम्पत्ति नै धस्त भयो काम परेर फोन लगाउँदा साला नेटो व्यस्त भयो साला नेटो व्यस्त भयो साला नेटो व्यस्त भयो साला नेटो व्यस्त भयो साला नेटो व्यस्त भयो साला नेटो व्यस्त भयो।

0: नमस्ते ड्राइभर हजुर, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राक्षस रोड, छोराही दाग,
7: सम्पर्क मोबाइल 98477
8: र 98578 3689।
9: के तपाईँलाई हिम पाइप वा पोल चाहिएको छ?
10: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन सुरु गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
9: हाम्रा विशेषताहरू:
10: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
9: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
10: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
11: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
9: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड, कोराहीदाङ।
12: फोन 562-5121,
9: सम्पर्क मोबाइल
11: 98578-32819 र 98578-32223।
13: मध्य पश्चिम ट्रान्जेक्ट, यति बेला अपराह्नको 4 बजेको छ।

0: अपरान्ह 4 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत कृषि विभागको तथ्याङ्क अनुसार हालसम्म देशभर 85.72% धान रोपाई सम्पन्न भएको छ। कृषि विभागका प्रवक्ता एवं उपमहानिर्देशक राजेन्द्र कोइरालाका अनुसार साउनको दोस्रो सातासम्म कोशी प्रदेशमा 86.97%, मधेसमा 77.88%, बागमतीमा 87.09%, गण्डकीमा 80.72% धान रोपाई सम्पन्न भएको छ। यसैगरी लुम्बिनी प्रदेशमा 88.99%, कर्णालीमा 88.22% र सुदूरपश्चिममा 97.93% धान रोपाई भएको छ। देशभरमा धान रोपाई हुने कुल क्षेत्रफल 13,70,062 हेक्टर क्षेत्रफल मध्ये हालसम्म 11,74,392 हेक्टर क्षेत्रफलमा धान रोपाई भएको तथ्याङ्कमा उल्लेख गरिएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारमा सहभागी हुने दलहरूसँग मन्त्रालय बाँडफाँट जिम्मेवारी टुंग्याउने विषयमा छलफल गर्नुभएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय देवकोरा राप्ती उपत्यका देवखोरीमा सरकारमा सहभागी दलका नेताहरूसँग छलफल गर्नुभएको हो। छलफलमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका दल नेता जोगबहादुर महरा, प्रमुख सचेतक इन्द्रजीत थारू, पूर्व मन्त्री दिपेन्द्र पुन सहभागी हुनुहुन्छ। त्यस्तै नेकपा एमालेबाट कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री तुलसी प्रसाद चौधरी तथा जनता समाजवादी पार्टी नेपालका तर्फबाट युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डे र आन्तरिक मामिला तथा कानून मन्त्री भण्डारीलाल अहिर सहभागी हुनुहुन्छ। लुम्बिनीमा मन्त्रालयको संख्या घटाएर मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय बाहेक 8 मन्त्रालय कायम गरिएको छ। अब मन्त्रालयको नयाँ संरचना अनुसार सरकारमा सहभागी दलहरूलाई जिम्मेवारी दिने तयारी गरिएको छ। यससँगै लुम्बिनी प्रदेश सरकार 12 मन्त्रालयबाट सञ्चालन हुँदै आएको थियो। प्रशासनिक खर्च घटाउने, कार्य सम्पादन प्रभावकारी बनाउने र मन्त्रालय बीचको समन्वय बढ़ाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गरिएको हो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा निर्माण हुने सड़क, पुल तथा अन्य पूर्वाधार आयोजनाको गुणस्तर सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। एक वर्ष नपुग्दै कालोपत्रे सड़क भत्किने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उहाँले यसको वास्तविक कारण खोजेर सुधार गर्नुपर्ने बताउनु भएको हो। राप्ती उपत्यका देवखोरीमा आयोजित भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रदेश मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले योजना निर्माणदेखि कार्यान्वयनसम्मको प्रक्रियाको पुनरावलोकन गर्नुपर्ने आवश्यकता औल्याउनु भएको छ। र कुनै समय बटुवाको विश्राम स्थल गाउँलेको साझा चौतारू र सामाजिक सम्वादको केन्द्रका रूपमा परिचित बरपिपलका चौतारी सड़क विस्तारसँगै एकपछि अर्को गर्दै हराउन थालेका छन्। सड़क फराकिलो बनाउने क्रममा सड़क किनारमा दशकौंदेखि उभिएका बरपिपलका रूख र चौतारी मासिँदै जाँदा स्थानीयले सांस्कृतिक तथा ऐतिहासिक सम्पदा हराउँदै गएको प्रति चिन्ता व्यक्त गरेका छन्। केही वर्ष अघिसम्म गोराही तुलसीपुर सड़क खण्डका दुवै किनारमा बरपिपलका ठूला रूख र चौतारी प्रशस्त देखिन्थे, तर चार लेन सड़क विस्तारसँगै ती मध्ये अधिकांश चौतारी लोप भएका छन्। गोराही 15 केबी मसलका अनुसार गोराही तुलसीपुरको 23 किलोमिटर सड़क खण्डमा एक समय 50 भन्दा बढ़ी बरपिपलका चौतारी थिए। ती चौतारी यात्रु विश्राम गर्ने ठाउँका बैठक बस्ने, विकासका योजना छलफल गर्ने र सामाजिक सम्बन्ध सुदृढ़ गर्ने साझा थोलका रूपमा परिचित रहेका थिए। अवस्थ अपरान्ह 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर।
2: बुर्गुबारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: एक लिटर र बीस लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: बीस लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क सुर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
3: होइन भाइला लखर लखर कहाँ हिँडिस
4: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
3: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
4: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछले
4: ल ल काका गइहाले म
5: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
6: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
5: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98578-45226
7: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ
8: डाक्टरद्वारा दिइने सेवाहरू
7: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया
8: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
7: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
8: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
7: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
8: सम्पर्क स्थान राई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494-67487
9: होइन के भयो दाई किन झोक्राएर बस्नु भएको
10: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
9: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
10: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
9: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
10: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578-34910
9: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घुराई 15 शहीद गेट दाङ
11: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
12: विशेषज्ञ डाक्टरी सेवाहरू
11: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
12: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
13: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
12: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
12: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
11: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
14: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
15: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
14: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
15: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
14: हुलासले बनाउँदैछ परिवार एक साथ

0: प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस
0: अडगुरी
2: राप्ती इन्जिनियरिङ कलेज घोराई दालको भर्ना सम्बन्धी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ
2: सम्पर्क फोन नम्बर 0825625601 सम्पर्क मोबाइल नम्बर 9858335090 9858331684 र 9858332070
3: तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।

0: मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीले सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल एमा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902222।
1: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
8: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
7: के कुरा गर्छ तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
8: ए ठिकै छ, म जानु त धेरै अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ।
9: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
10: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
9: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
11: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
12: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
13: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।
12: हाम्रा विशेषताहरू:
13: उत्कृष्ट शैक्षिक वातावरण,
12: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
13: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
12: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
14: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 चितल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
15: सम्पर्क फोन 081536086
13: र मोबाइल नम्बर 9840096600, 9850806386 र 9841720273।
16: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
17: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
12: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9841939944, 9841939944।

राम राम सन्जे 5 बजे ठाडो भाषक मध्यपश्चिम खबरमा सारिक राम चौधरी हार्दिक स्वागत बा। दाङमा आर्थिक वर्ष 2082-83 हिलक सवारी दुर्घटनामा 72 जनाको मृत्यु हरहल। जिल्ला प्रहरी कार्यालय दाङसे सार्वजनिक करलक आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति विवरण अनुसार विगत एक वर्षको अवधिमा जिल्लाभर विभिन्न 347 छो सवारी दुर्घटनामा पर्कन 72 जनाको अकालमा जो मृत्यु हुलबाकलसे 616 जना घाइते हुलबाट। दुर्घटनामा पर्कन हुनामा 53 जना पुरूष ओ 19 जना महिला रहलबाट कलसे घाइते हुनामा 442 पुरूष जन ओ 174 जना महिला रलक। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी एवं उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिएर प्रहरी उपरीक्षक श्रेष्ठको अनुसार विगत एक वर्षको अवधिमा जिल्लामा विभिन्न मुद्दामा अदालतले दोषी ठहर हुन फरार अलग 679 जना फरार प्रतिवादी पक्राउ परलबाट। पक्राउ पर्ना मध्ये 10 वर्ष से बढ़ी सजाय तोगिलक 8 जना, 5 वर्ष से बढ़ी सजाय तोगिलक 77 जना ओ बाँकी 5 वर्ष से कम सजाय तोगिलक फरार प्रतिवादी रहलबाट। पक्राउ परलक फरार प्रतिवादी हन अदालतले 246 वर्ष 3 महिना 24 दिन कैद तथा 1,03,72,000 रूपया जरिवाना कर स्याकल्पा। प्रहरी उपरीक्षक श्रेष्ठले औरो फरार प्रतिवादी हन समेत पक्राउ गर्नकैकन प्रहरीले खोज तलाश गर्ति रहलबा। आर्थिक वर्ष 2082-83 करगिलको गतिविधि बारे जानकारी दिन उद्देश्यले आज जिल्ला प्रहरी कार्यालय दाङसे पत्रकार सम्मेलनका आयोजना गरल रह। उहमन प्रहरी प्रमुख श्रेष्ठले विगत एक वर्षको करगिल कार्यबारे विस्तृत जानकारी दिएल रह। कोराई उपमहानगरपालिका 13 स्थित ज्यामिरेदह सामुदायिक वन उपभोक्ता समूहले शुक्रबार आज ज्यामिरेदह परिसरमा सामुदायिक वृक्षारोपण कार्यक्रम सम्पन्न गरिराखल। पर्यावरण संरक्षण, जैविक विविधताको प्रवर्धन तथा पर्यटकीय क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्न उद्देश्यले कार्यक्रम आयोजना गरिगलक हो। समूहका अध्यक्ष रीना बस्नेतका अनुसार सामुदायिक वन क्षेत्रभित्र लग प्रसिद्ध पर्यटकीय गन्तव्य ज्यामिरेदह तथा नाग गुफा परिसरमा विभिन्न प्रजातिका फूलका बिरूवा लगाएर प्राकृतिक सम्पदाले परिपूर्ण यी क्षेत्रहरू आकर्षक हरियाली युक्त पर्यटक मैत्री बनिन लक्ष्य सहित सामुदायिक सामूहिक रूपमा वृक्षारोपण गरिगलक उहाँ बटुवा रख्ल। अध्यक्ष बस्नेतले ज्यामिरेदह पाछक वर्षमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा प्रतिगलक उल्लेख गर्दै प्राकृतिक सौन्दर्य संरक्षणसँग वातावरणीय सन्तुलन कायम धर असिन अभियान हन निरन्तरता दिइन उहाँ जानकारी दिएर उहाँको अनुसार स्थानीय समुदायको सक्रिय सहभागितासे वन संरक्षण ओ पर्यावरण जोगिना अभियान हन थप प्रभावकारी बना रख्ल। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत कृषि विभागको तथ्याङ्क अनुसार हालसम्म देशभर 85.72% धान रोपाई सम्पन्न हो रहल। कृषि विभागका प्रवक्ता एवं उपमहानिर्देशक राजेन्द्र कोइरालाका अनुसार साउनको द्वासर हप्तासम्म कोशी प्रदेशमा 86.97%, मधेसमा 77.88%, बागमतीमा 87.09%, गण्डकीमा 80.72% धान रोपाई सम्पन्न हो रहल। उष्णकटिबन्धीय प्रदेशमा 88.99%, कर्णालीमा 88.22% हो। सुदूरपश्चिममा 97.93% धान रोपाई हो रहल। प्रदेशमा धान रोपाई हुने कुल क्षेत्रफल 13,70,062 हेक्टर क्षेत्रफल मध्ये हालसम्म 11,74,392 हेक्टर क्षेत्रफलमा धान रोपाई विलग। विगतको मत तथ्याङ्क बा विभाग अनुसार गत वर्ष 2082-83 साउन 11 गतेसम्म कोशीमा 80.39%, प्रदेशमा 51.82%, बागमतीमा 87.88%, गण्डकीमा 84.53%, लुम्बिनीमा 92.04%, कर्णालीमा 91.38%, सुदूरपश्चिम प्रदेशमा 98.94% धान रोपाई ओरारहल।
ओ लुम्बिनी प्रदेशको मुख्यमन्त्री चेतनारायण आचार्यजीले प्रदेशमा निर्माण होइन सड़क पुल तथा अन्य पूर्वाधार आयोजनाका गुणस्तर सुनिश्चित गर सम्बन्धित निकायहरू निर्देशन दिएर एक वर्ष निपुक्ति कालोपत्रे सड़क भत्कना अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उहाँले एकर वास्तविक कारण खोजकन सुधार गर्न बटुला खुइट राप्ती उपत्यका देवखरीमा आयोजित भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रदेश मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक हो। आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले योजना निर्माण से कार्यान्वयनसम्मको प्रक्रियाको पुनरावलोकन गर्न आवश्यकता औल्या राख्ल। मुख्यमन्त्री आचार्यले तराई ओ पहाड़का भौगोलिक अवस्था अनुसार फरक विकास मापदण्ड अपनाई पर्नामा जोर दिए राख्ल। पहाड़ी क्षेत्रमा पक्की पुलको सट्टा आवश्यक स्थानमा बेली ब्रिज निर्माण गरिकन कम खर्चमा बढ़ी उपलब्धि हासिल गर सकिजना हुइलखसे उहाँहरू ध्यान देह निर्देशन दिए राख्ल। उहाँले योजना आयोजना कार्यान्वयनको क्रममा निर्माण व्यवसाय से प्रभावित नहुन कानून ओ मापदण्ड अनुसार काम गर कर्मचारी हुनलाई निर्देशन दिए राख्ल। प्रदेश सरकारले सञ्चालन गरेको विकास आयोजनाको प्रभावकारी प्रचार प्रसार समेत आवश्यक रहेको उल्लेख गर्दै 2074 साल पाछा प्रदेश सरकारले विकास निर्माणमा महत्वपूर्ण योगदान दिएलक बटुवा राख्ल। हुइठा ताजु थारूभाषक मध्यपश्चिम खबर अत्रह काल सञ्जयफे थारूभाषक मध्यपश्चिम खबर सुन सिक्ने बाटी अखस्तक खबर मसे समाचार कक्षको सक्कु संग्रहसँग मै शालिकराम चौधरी विदा हिटु रेडियो मध्यपश्चिम ओनिटी रवि राम राम।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: साइकल स्टोर पुरानो राप्तीहरु रोड खोराही दाग
8: प्रोप्राइटर दीपक के, सम्पर्क मोबाइल 98477
9: र 98578 3689।
10: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
11: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
10: डाक्टरद्वारा दिइने सेवाहरू:
11: ब्लड प्रेसर हाई लो भएका,
10: कोलेस्ट्रोल बढी भएको,
11: मुटुको गति एकनास नभएको,
10: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने,
11: मुटुको बासोक, मुटु सुन्निएको, हृदयघात भएको,
10: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
11: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
12: बिरामी जाँच हुने मिति यही श्रावण 22 गते शुक्रबार।
13: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 0825904010, मोबाइल नम्बर 98478893 र 98095912871।

0: को रेट छ कत्रो नो इट लाइक फ्रो राशि थापा फ्रम टू एन्ड फ्रो साथ यसमा हाम्रो पात्रो नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
2: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड
1: हुल्लास फुसका उत्पादहरू हुल्लास आटा हुल्लास बासमती राइस जिरा मसिनो राइस
2: हुल्लासको कुरुम कुरुम चिउरा हुल्लासको इडली राइस
1: हुल्लासले बनाउँदैछ परिवार एक साथ
3: भर्ना खुल्यो
4: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
3: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ
4: हाम्रा विशेषताहरू
3: उत्कृष्ट शैक्षिक वातावरण
4: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
3: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
4: उपयुक्त

0: अन्तर्गत गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिचियामा कमी शरीर काट्ने तथा पादपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार।
10: अन्य छप विशेषज्ञ डाक्टरी सेवाहरू:
11: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
12: मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी,
13: सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
14: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-6383 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
15: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव,
17: प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
18: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
19: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
20: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
21: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
22: इन्डोस्कोपी सेवा
21: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
16: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराई दाङ, फोन नम्बर 082-560-734 र 082-560-138।
23: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
24: विशेषज्ञ डाक्टरी सेवाहरू:
23: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
24: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
22: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
24: नोट: अत्याधुनिक सेवा सहित 500 MA डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
23: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
24: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
23: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
6: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
25: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
20: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामी को चेक जांच तथा उपचार सेवा
0: फोन बाट पनि नाम दर्ता गर्न सकिनेछ।
22: संपर्क सुवर्ण मेडिकल हल बोराही 14 आर्मी रोड। संपर्क फोन नंबर 082-561-694। संपर्क मोबाइल नंबर 98578-30145 98478-30153 र 98649-41944।
2: सूर्य को विकिरण बढ्दै छ, आँखा कमजोर हुँदै छ, ग्लोबल वार्मिंग, आँखामा रोग, अरु थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टर मा विज्ञ आँखा का डाक्टरहरु सँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरु पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटी का पावर ग्लास र फ्रेमहरु उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। संपर्क नंबर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।
3: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
4: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स कोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, आछ्यु आइरहने, गन्ध थाहा नपाउने, नाक भित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
3: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
7: थाइराइड घाँटी दुख्ने, केही अड्किएको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटी भित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
3: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
8: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एक पटक अवश्य सम्पर्क गर्नुहोला।
20: बिरामी जाँच्ने मिति यही श्रावण 23 गते शनिबार।
4: समय बिहान 10 बजेदेखि।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
3: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-028।
26: खुशीको खबर।
27: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
26: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
3: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
28: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
3: उपलब्ध। शल्यक्रियाहरू:
28: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
3: बालबालिकाको न्यूरो सर्जरी,
28: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
3: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
28: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
3: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
29: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
26: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
29: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
9: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 0825980929। सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578553825।
10: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
11: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
10: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
11: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
10: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
11: ल ल काका, गइहाले म।
28: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
28: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578445226।
12: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
13: हाम्रा सेवाहरू
12: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
13: छाती, दम, निमोनिया, खोकी, छेरो,
12: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
13: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
12: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
14: डाक्टर दुर्गा बेलवासेले दिने सेवाहरू
12: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
13: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
12: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
13: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
12: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
13: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
12: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
13: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
12: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिन्थाहरू आउने तथा थाइराइड,
13: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
9: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 98478826001।
13: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
28: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
13: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
28: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
13: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
28: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98578434910।
13: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
25: घोराही खाने पानी उपभोक्ता तथा सरसफाई संस्थाको अत्यन्त जरुरी सूचना। यस घोराही खाने पानी उपभोक्ता तथा सरसफाई संस्थाको कार्यक्षेत्र अन्तर्गत उपलब्ध गराइएको खाने पानी धाराको पानी महसुल विगत लामो समयदेखि आलटाल गरी नियमित पानी महसुल नबुझाई सेवा सुविधा लिइरहनु भएका उपभोक्ता ज्यूहरूलाई यथाशीघ्र आफ्नो बक्युदा महसुल रकम यो सूचना प्रकाशित भएको मितिले 30 दिनभित्र यस संस्थामा आई पानी महसुल बुझाई संस्थालाई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। यदि तोकेको समयमा पानी महसुल नबुझाएमा संस्थाले बाध्य भई संस्थाको नियमअनुसार पानीको धारा काट्ने कुरा आम उपभोक्ता ज्यूहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। घोराही खाने पानी उपभोक्ता तथा सरसफाई संस्था घोराही दाङ।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम चाङ च्याक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी सुशीला ओलीसँगै अमर क्षितिजको तपाईलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org लगअन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: दाङमा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या बढ्दै, एक वर्षमा 347 सवारी दुर्घटना, 72 जनाको मृत्यु।
1: कोराही उपमहानगरपालिकाद्वारा भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको लगत संकलन, ज्यामिर दह परिसरमा सामूहिक वृक्षारोपण कार्यक्रम सम्पन्न।
0: लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यद्वारा सामाजिक सद्भाव कायम गर्न प्रदेशवासीमा अपील, प्रदेशमा निर्माण हुने पूर्वाधार आयोजनाको गुणस्तर सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन।
1: र देशभर 13,70,000 हेक्टरमा धान रोपाई, लुम्बिनी प्रदेशमा 88% धान रोपाई सम्पन्न।
0: अब खबर विस्तारमा।
1: दाङमा आर्थिक वर्ष 2082-83 भएका सवारी दुर्घटनामा 72 जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति विवरण अनुसार विगत एक वर्षको अवधिमा जिल्लाभर विभिन्न 347 सवारी दुर्घटनामा परि 72 जनाको अकालमा मृत्यु भएको छ भने 616 जना घाइते भएका छन्। दुर्घटनामा परि मृत्यु हुनेमा 53 जना पुरूष र 19 जना महिला रहेका छन् भने घाइते मा 442 जना पुरूष र 174 जना महिला रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभएको छ। प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार बितेको एक वर्षको अवधिमा जिल्लामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार भएका 679 जना फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्ने मध्ये 10 वर्षभन्दा बढ़ी सजाय तोकेका 8 जना, 5 वर्षभन्दा बढ़ी सजाय तोकेका 70 जना र बाँकी 5 वर्षभन्दा कम सजाय तोकेका फरार प्रतिवादी रहेका छन्। पक्राउ परेका फरार अभियुक्तलाई अदालतले 246 वर्ष 6 महिना 24 दिन कैद तथा 1,03,42,200 रूपियाँ जरिवाना गरिसकेको छ। प्रहरी उपरीक्षक श्रेष्ठले अन्य फरार प्रतिवादीलाई समेत पक्राउ गर्ने गरी प्रहरीले खोजतलाश गरिरहेको छ। आर्थिक वर्ष 2082-83 गरेका गतिविधिहरूबारे जानकारी दिने उद्देश्यले आज जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलनको आयोजना गरेको थियो, जसमा प्रहरी प्रमुख श्रेष्ठले विगत एक वर्षमा गरेका कार्यक्रमबारे विस्तृत जानकारी दिनुभएको थियो।
0: घोराही उपमहानगरपालिकाले फेरि भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको लगत संकलन गर्ने भएको छ। उपमहानगरपालिकाले एक सूचना जारी गर्दै साउन 15 गते अर्थात आजदेखि 21 दिनभित्र भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई आवेदन दिन भनेको छ। घोराही उपमहानगरपालिकाभित्रका नागरिकहरूले आफ्ना सम्पूर्ण सक्करी कागजात सहित आवेदन दिन उपमहानगरपालिकाले आग्रह गरेको छ। यसअघिका संकलित कागजातहरू गत भदौमा भएको झेन्जी आन्दोलनका क्रममा आगजनी भई सबै नष्ट भएको हुँदा पुनः आवेदन संकलन गर्न थालिएको उपमहानगरपालिकाले जनाएको छ। उपमहानगरपालिकाले आवेदनका लागि परिवार मूलीको नागरिकता र अन्य सदस्यहरूले नागरिकता प्राप्त गरेको भए सबैको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता प्रमाणपत्र प्रतिलिपि, आफूले जग्गा उपभोग गरेको भए उपभोग गरेको जग्गाको प्रमाणपत्र प्रतिलिपि, बैंक खाता प्रयोग गरेको भए परिवारका सबैको बैंक खाताको प्रमाणपत्र प्रतिलिपि पनि बुझाउन भनेको छ।
1: कोराही उपमहानगरपालिका 13 स्थित ज्यामिरे दह सामुदायिक वन उपभोक्ता समूहले आज ज्यामिरे दह परिसरमा सामूहिक वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। पर्यावरण संरक्षण, जैविक विविधताको प्रवर्धन तथा पर्यटकीय क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। समूहकी अध्यक्ष रीना बस्नेतका अनुसार सामुदायिक वन क्षेत्रभित्र रहेको प्रसिद्ध पर्यटकीय गन्तव्य ज्यामिरे दह तथा नाग गुफा परिसरमा विभिन्न प्रजातिका फूलका विरूवाहरू रोपिएका छन्। प्राकृतिक सम्पदाले भरिपूर्ण यस क्षेत्रलाई अझ आकर्षक, हरियालीयुक्त र पर्यटक मैत्री बनाउने लक्ष्यसहित सामूहिक रूपमा वृक्षारोपण गरेको उहाँले बताउनु भएको छ। अध्यक्ष बस्नेतले ज्यामिरे दह पश्चिममा वर्षवरमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्दै गएको उल्लेख गर्दै प्राकृतिक सौन्दर्य संरक्षणसँगै वातावरणीय सन्तुलन कायम राख्न यस्ता अभियानलाई निरन्तरता दिइने जानकारी दिनुभयो। उहाँका अनुसार स्थानीय समुदायको सक्रिय सहभागिताले वन संरक्षण र पर्यावरण जोगाउने अभियानलाई थप प्रभावकारी बनाएको छ। कार्यक्रममा सामुदायिक वन उपभोक्ता, स्थानीय बासिन्दा तथा समूहका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले वृक्षारोपण मात्र नभई रोपिएका विरूवाको संरक्षण र नियमित हेरचाहमा पनि सबैले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिएका थिए। 483.5 हेक्टर क्षेत्रफलमा फैलिएको ज्यामिरे दह सामुदायिक वन जैविक विविधता, हरियाली र प्राकृतिक सौन्दर्यका कारण दाङ जिल्लाको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। वन क्षेत्रमा रहेको ज्यामिरे दह, नाग गुफा तथा आसपासका प्राकृतिक दृश्यले वर्षेनी हजारौं आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै आएको छ। स्थानीय वासीले यस्ता संरक्षण मुखी अभियानले वन क्षेत्रको दीर्घकालीन संरक्षणका साथै पर्यटन प्रवर्धन मा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
0: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक, धार्मिक र जातीय सद्भाव कायम राख्न प्रदेशवासीमा अपील गर्नुभएको छ। कोशी प्रदेशको सुनसरीको देवानगंज सहितका क्षेत्रमा हालै भएका दुखद घटनापछि उत्पन्न परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले संयमता अपनाउन आग्रह गर्नुभएको हो। मुख्यमन्त्री आचार्यले जारी गर्नुभएको अपीलमा शान्ति, अमन चयन र आपसी भाईचारा कायम राख्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभएको छ। घटनाप्रति उत्पन्न विषम परिस्थितिलाई सामान्य बनाउन तीन तहका सरकार र सम्बन्धित निकायबाट प्रभावकारी प्रयास भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले नागरिकलाई सुरक्षित र शान्तिपूर्ण वातावरणमा जीवनयापन गर्ने अवस्था सृजना गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनु भएको छ। यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा निर्माण हुने सड़क, पुल तथा अन्य पूर्वाधार आयोजनाको गुणस्तर सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। एक वर्ष नपुग्दै कालोपत्रे सड़क भत्किने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उहाँले यसको वास्तविक कारण खोजेर सुधार गर्नुपर्ने बताउनुभयो। राप्ती उपत्यका देउखरीमा आज आयोजित भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रदेश मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले योजना निर्माणदेखि कार्यान्वयनसम्मको प्रक्रियाको पुनरावलोकन गर्नुपर्ने आवश्यकता औल्याउनु भएको छ। मुख्यमन्त्री आचार्यले तराई र पहाड़का भौगोलिक अवस्था अनुसार फरक विकास मापदण्ड अपनाउनु पर्नेमा जोड़ दिनुभयो। पहाड़ी क्षेत्रमा पक्की पुलको सट्टा आवश्यक स्थलमा बेली ब्रिज निर्माण गरेर कम खर्चमा बढ़ी उपलब्धि हासिल गर्न सकिने भएकाले त्यसतर्फ ध्यान दिन उहाँले निर्देशन दिनुभयो। उहाँले आयोजना कार्यान्वयनका क्रममा निर्माण व्यवसायबाट प्रभावित नभई कानून र मापदण्ड अनुसार काम गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ। प्रदेश सरकारले सञ्चालन गरेका विकास आयोजनाको प्रभावकारी प्रचार प्रसार समेत आवश्यक रहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले 2074 सालपछि प्रदेश सरकारले विकास निर्माणमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो। प्रदेशका प्रमुख सचिव कृष्ण प्रसाद काप्रीले प्रदेश सभाबाट स्वीकृत विनियोजन ऐन, बजेट, कार्यान्वयन मार्गदर्शन, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र कार्यक्रम कार्यान्वयन कार्यविधि अनुसार योजना कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिनुभयो।
1: दाङ जिल्ला अदालतले 6 वर्षीय बालिकामाथि बाल यौन दुरूपयोग गरेको ठहर गर्दै सशस्त्र प्रहरीका एक जवानलाई कैद र जरिवानाको फैसला सुनाएको छ। 2081 साल असोज 24 गते भएको घटनामा जिल्ला अदालत दाङले रोल्पा नगरपालिका 10 घर भई सशस्त्र प्रहरी बल जला माईगण भालुबाङमा कार्यरत भरत रोका मगरलाई 1 वर्ष 6 महिना कैद र 15,000 रूपियाँ जरिवाना तोकिएको हो। साथै पीड़ित बालिकाका लागि प्रतिवादीबाट 25,000 रूपियाँ क्षतिपूर्ति भराउन आदेश गरेको छ। राप्ती गाउँपालिका 1 पाखापाने स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर 29 ज्वालामाई गण कार्यरत जवान भरत रोका मगर र रेशम तपस भैयाले 2081 असोज 24 गते बड़ा दंशीको फूलपातीका दिन लिंगेपिङ खेल्न आएकी बालिकामाथि ललाई फकाई गरी करौनी गरेको आरोप बालिकाका परिवारले लगाएका थिए। स्वास्थ्य परीक्षणका क्रममा जबरजस्ती करौनी ठहर नभएपछि आरोपीमाथि बाल यौन दुरूपयोगको मुद्दा दायर भएको थियो। यस मुद्दाका अर्का आरोपी रेवन पज भैया मगरको भनी अनुसन्धानकै क्रममा जिल्ला प्रहरी कार्यालयको हिरासतको शौचालयमा 2081 कार्तिक 12 गते उनले आत्महत्या गरेका थिए।
0: मध्यपश्चिम खबरमा अब रिपोर्टको पालो। पछिल्लो समय दाङ लगायत देशभर सर्पदंशको जोखिम बढ़दै गएको छ। भरपर्दो सर्पदंश उपचार केन्द्र समेत नहुँदा यसबाट धेरैले ज्यान पनि गुमाउने गरेका छन्। दाङमा आर्थिक वर्ष 2082-83 साउनदेखि असार मसान्तसम्म सर्पदंशबाट 7 जनाको मृत्यु भएको छ भने अन्य 77 जना सर्पदंशका बिरामी भएका छन्। एक रिपोर्ट।
2: यो समयमा सर्पदंशको जोखिम धेरै हुने गर्दछ। घरभित्र निदाइरहेका मानिस, खेलिरहेका बालबालिका, बिहानै उठेर गोठतिर लागेका गृहिणी, घाँस काट्न वा धान खेतलाई पानी लगाउन गएका किसान, जो कोही पनि सर्पदंशको शिकार बन्ने गरेका छन्। मनसून सँगै बाढ़ी पहिरो र डुबानको चर्चा बढ़ी हुने गरे पनि पछिल्ला तथ्याङ्कले नेपालमा यस वर्ष सबैभन्दा धेरै ज्यान लिने विपद सर्पदंश बनेको देखाएको छ। कोराही 14 का आरती अधिकारी।
3: बर्खायामको समयमा सर्पदंशको जोखिम धेरै बढ़िरहेको छ। सर्पले टोकिहाल्यो भने पनि नजिकैको स्वास्थ्य चौकीमा लग्नु पर्दछ। अझै पनि गाउँघरमा धामी झाँक्री झारफुकको विश्वास गरिएको पाइन्छ। त्यसो नगर्नु होला, यसो गर्दा ज्यानै गएको समाचारमा सुनिन्छ।
2: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख 1 गतेदेखि साउन 10 गतेसम्म सर्पदंशका 661 घटना भएका छन्। ती घटनामा 53 जनाले ज्यान गुमाएका छन् भने 572 जना बिरामी भए। यस अवधिमा 622 परिवार प्रभावित बनेका छन्। प्राधिकरणको तथ्याङ्क अनुसार यही अवधिमा विपदजन्य घटना मध्ये सबैभन्दा धेरै मृत्यु सर्पदंशबाट भएको छ। यता दाङमा भने आर्थिक वर्ष 2082-83 साउनदेखि असारसम्म सर्पदंशबाट 7 जनाले ज्यान गुमाएका छन् भने अन्य 77 जना सर्पदंशबाट बिरामी भए। सर्प उद्धारकर्ता बसन्त सुवेदी।
4: भने हामी त मरिहाल्यो भन्ने सोच्छौँ, त्यो त सरासर गलत रहेछ। विषालु सर्पले टोक्ने बेला पनि मान्छेलाई चाहिँ विष नखाने अवस्था पनि हुँदो रहेछ। 100 वटा विषालु सर्पले टोक्दा 25 वटा विषालु सर्पले चाहिँ विषै छाडिन, यो त वैज्ञानिक तथ्याङ्क। सर्पले टोके ऊ बेहोस भयो, बेहोस भएर झारफुकमा गएर चाहिँ ऊ चाहिँ अर्को दिन चाहिँ जिउँदियो भन्ने सुन्नुहुन्छ होला। झारफुकमा गएर कोही बेहोस भएको मान्छे जुटिरहेछ भने चाहिँ उसलाई मार्ने जति विष चाहिँ त्यो सर्पले छाडे होइन भनेर बुझ्न पर्यो। झारफुकबाट निको हुँदो रहेछ भन्ने चाहिँ मान्छेलाई त्यो विश्वास जुन छ नि अहिलेसम्म, त्यो त यस्तो अवस्थाहरूले गर्दा हो। एक नम्बरमा सर्पहरू धेरै हरिस बाँच्ने भइहालो, विषालु सर्पले टोक्ने बेला पनि विष नखाएको अवस्था, दोस्रो अवस्था, तेस्रो अवस्था भनेको विष छाडिया छ तर पर्याप्त मात्रामा मान्छे मार्ने विष छाडिया छैन। लक्षणहरू चाहिँ देखिन्छ तर एक दुई दिनपछि त्यो आफै निको भएर जान्छ, हाम्रो शरीरले लड्न सक्छ त्योसँग, निको भएर जान्छ।
2: सर्पदंशको जोखिम सबैका लागि समान देखिए पनि यसको असर भने महिलामाथि बढ़ी परेको तथ्याङ्कले देखाएको छ। ग्रामीण क्षेत्रमा महिलाहरू खेतमा धान रोप्ने, घाँस दाउरा संकलन गर्ने, पशुपालन गर्ने तथा राति घराइसी कामका लागि बाहिर निस्कने भएकाले उनीहरू बढ़ी प्रभावित हुने गरेका छन्। सर्पले टोके के गर्ने त? डाक्टर भोजराज अधिकारी।
5: गर्नुपर्ने कुरा के हो? त्यो भागलाई चलाउनु हुँदैन। यदि गोडामा टोकेको छ भने त्यसलाई तल राख्नुपर्छ, जसले गर्दा रक्त सञ्चारमा फैलिनलाई ढिलो हुन्छ। टोकेको भागलाई धुन सकिन्छ सामान्य साबुन पानी लगाएर। बाइट मार्कलाई चलाउनु हुँदैन, त्यसबाट पनि धेरै कुराको पहिचान हुन्छ विषालु सर्पको। हल्का माथिल्लो भाग, टोकेको भन्दा माथिल्लो भागलाई खुकुलो गरी बाँध्ने, जसले गर्दा विष चाहिँ धेरै फैलिन नपाओस् तर रक्त सञ्चार चाहिँ कायम रहोस् र सर्पको पहिचान गर्ने विषालु हो या होइन सम्भव भएसम्म जे पाइन्छ त्यसलाई एम्बुलेन्स मानेर, चाहे मोटरसाइकल होस्, चाहे व्यक्तिगत गाड़ी होस्, कार होस्, त्यसलाई कल गरेर तुरन्तै उपलब्ध गरेर सबैभन्दा छिटो गर्नुपर्ने काम ट्रान्सफर, यस्तो ठाउँमा ट्रान्सफर जहाँ एन्टी स्नेक भेनम अथवा सर्पदंशको विरुद्धको प्रतिविष उपलब्ध छ।
2: सर्पदंश रोकथाम सम्बन्धी जनचेतना, सुरक्षित कार्य अभ्यास र उपचार सेवाको पहुँचमा प्राथमिकता दिनुपर्ने सरकारवालाहरू बताउँछन्।
0: अब बाँकी प्रसंग। कुनै समय बटुवाको विश्राम स्थल, गाउँलेको साझा चौतारी र सामाजिक संवादको केन्द्रका रूपमा परिचित बरपिपलका चौतारी सड़क विस्तारसँगै एकपछि अर्को गर्दै हराउन थालेका छन्। सड़क फराकिलो बनाउने क्रममा सड़क किनारमा दशकौंदेखि उभिएका बर पिपलका रूख र चौतारी मासिँदै जाँदा स्थानीयले सांस्कृतिक तथा ऐतिहासिक सम्पदा हराउँदै गएको चिन्ता व्यक्त गरेका छन्। केही वर्ष अघिसम्म घोराही तुलसीपुर सड़क खण्डमा दुवै किनारमा बर पिपलका ठूला रूख र चौतारी प्रशस्तै देखिन्थे, तर चारलेन सड़क विस्तारसँगै ती मध्ये अधिकांश चौतारी लोप भएका छन्। घोराही तुलसीपुरको 23 किलोमिटर सड़क खण्डमा एक समय 50 भन्दा बढ़ी बर पिपल चौतारी थिए। ती चौतारी यात्रु विश्राम गर्ने, गाउँका बैठक बस्ने, विकास योजना छलफल गर्ने र सामाजिक सम्बन्ध सुदृढ गर्ने साझा थलोका रूपमा परिचित थिए। बर पिपल नेपाली समाजमा धार्मिक, सांस्कृतिक र वातावरणीय दृष्टिले विशेष महत्वपूर्ण मानिन्छ। यस्ता खाले रूखको शीतल छहारी दिनुका साथै तापक्रम सन्तुलन, माटो संरक्षण र जैविक विविधता जोगाउन पनि महत्वपूर्ण भूमिका खेल्ने गर्दछ। केही साता अघिसम्म तुलसीपुर उपमहानगरपालिका 18 बिजौरी स्थित ऐतिहासिक पिपल चौतारी पनि सड़क विस्तारका क्रममा हटाइएको छ। स्थानीयका अनुसार उक्त चौतारी गाउँले दैनिक भेटघाट, यात्रुको विश्राम र वृद्ध वृद्धाको जमघट हुने साझा सार्वजनिक स्थलका रूपमा परिचित थियो।
1: कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत कृषि विभागको तथ्याङ्क अनुसार हालसम्म देशभर 85.72% धान रोपाई सम्पन्न भएको छ। कृषि विभागका प्रवक्ता एवं उपमहानिर्देशक राजेन्द्र कोइरालाका अनुसार साउनको दोस्रो सातासम्म कोशी प्रदेशमा 86.97%, मधेसमा 77.88%, बागमतीमा 87.09%, गण्डकीमा 80.72% धान रोपाई सम्पन्न भएको छ। यसैगरी लुम्बिनी प्रदेशमा 88.99%, कर्णालीमा 88.22% र सुदूरपश्चिम प्रदेशमा 97.93% धान रोपाई भएको छ। देशभरमा धान रोपाई हुने कुल क्षेत्रफल 13,70,062 हेक्टर क्षेत्रफल मध्ये हालसम्म 11,74,392 हेक्टर क्षेत्रफलमा धान रोपाई भएको विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ। विभागका अनुसार गत वर्ष 2082 साउन 11 गते कोशीमा 80.39%, मधेसमा 51.82%, बागमतीमा 87.88%, गण्डकीमा 84.53%, लुम्बिनीमा 92.04%, कर्णालीमा 91.38% र सुदूरपश्चिम प्रदेशमा 98.94% धान रोपाई भएको थियो।
0: गत वैशाख 1 गतेदेखि साउन 14 गतेसम्म देशका विभिन्न भागमा 3,951 विपदजन्य घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा 193 जनाको मृत्यु, 3 जना बेपत्ता, 1,165 जना घाइते तथा 5,087 परिवार प्रभावित भएका छन्। उक्त अवधिमा सबैभन्दा बढ़ी 1,002 आगलागीका घटना, सर्पदंशका 670, पहिरोका 662, हुण्डरीका 479, चट्याङका 231, भारी वर्षाका 226, वन्यजन्तु आक्रमणका 218, बाढ़ीका 198 र वन डढेलोका 191 घटना भएका छन्।
1: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। हमासका वरिष्ठ अधिकारीले गाजामा युद्ध अन्त्य गर्ने उद्देश्यले इजरायलसँग भएको सहमतिमा समूहका हतियारको व्यवस्थापन तथा गाजापट्टीबाट इजरायली सेनाको चरणबद्ध फिर्ती सम्बन्धी प्रावधान समावेश गरिएको बताएका छन्। उनीहरूका अनुसार यो सहमति करिब 3-6 महिनादेखि जारी कठिन वार्तापछि सम्भव भएको हो। अब कार्यान्वयनको विस्तृत प्रक्रिया तय गर्ने चरण शुरू हुनेछ। हमासका एक वरिष्ठ अधिकारी एएफपीसँग कुराकानी गर्दै हतियार सम्बन्धी विषयमा सहमति भइसकेको र त्यसैसँगै इजरायली सेनाको गाँजाबाट कर्मीको फिर्तीको ढाँचा पनि तय गरिएको जानकारी दिनुभएको छ।
0: मध्यपश्चिम खबरमा अब खेल खबर। नेपालमा घरेलु फुटबल ठप्प छ। यद्यपि नेपालमा महिला र पुरूष शीर्ष फुटबलर विदेशी क्लबमा जोड़िने क्रम भने चलिरहेको छ। नेपाली राष्ट्रिय टीमका दुई प्रमुख खेलाड़ी अनन्त तामाङ र एरिक विष्ट बिहिबार बंगलादेशको फोर्टिस एफसी लिमिटेडबाट खेल्ने सार्वजनिक भएको छ। यद्यपि यी दुवै खेलाड़ी बंगलादेश पुगिसकेका छन्। बंगलादेश प्रिमियर लीग फुटबलका लागि फोर्टिस एफसीले डिफेन्डर अनन्तसँग सम्झौता नवीकरण गरेको हो भने एरिकका लागि फोर्टिस नयाँ क्लब हो। यसअघि एरिकले बंगलादेशी लीगमै ब्रदर्स युनियनबाट खेल्नु भएको थियो। एरिकले अन्तर्राष्ट्रिय फुटबलमा पदार्पण पनि बंगलादेश विरूद्ध नै गर्नुभएको हो। फोर्टिसले बंगलादेशको प्रतिनिधित्व गर्दै एएफसी च्यालेन्ज लीगको प्रारम्भिक चरण पनि खेल्दैछ। यसै गरी बंगलादेश फुटबल लीग अगस्तमा शुरू हुँदैछ।
1: र मध्यपश्चिम खबरको अन्त्यमा मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 31.6 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25.2 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराहीले जनाएको छ। अहिलेको हावाको गति 0.2 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 70% रहेको मौसम कार्यालयकी प्रमुख श्री आरिजालले जानकारी दिनुभएको छ।
0: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नुअघि अहिलेसम्मका मुख्य खबर शीर्षकहरू फेरि एकपटक।
1: दाङमा सवारी दुर्घटनाबाट ज्यान गुमानेको संख्या बढ्दै एक वर्षमा 347 सवारी दुर्घटना, 72 जनाको मृत्यु।
0: घोराई उपमहानगरपालिकाद्वारा भूमिहीन भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको लगत संकलन। ज्यामिरे दह परिसरमा सामुदायिक वृक्षारोपण कार्यक्रम सम्पन्न।
1: लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यद्वारा सामाजिक धार्मिक र जातीय सद्भाव कायम राख्न प्रदेशवासीमा अपील। प्रदेशमा निर्माण हुने पूर्वाधार आयोजनाको गुणस्तर सुनिश्चित गर्न सम्बन्धित निकाय निर्देशन।
0: र देशभर 13,70,000 हेक्टरमा धान रोपाई, लुम्बिनी प्रदेशमा 88% धान रोपाई सम्पन्न।
1: अवस्थ अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
0: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र शालिग्राम चौधरी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै म अमर क्षितिज
1: अनि म सुशीला ओली पनि विदा हुन्छौ। नमस्कार।

0: 94.4 मेगाहर्ट्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइने भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: साथै भन्दिनौ।
3: आई लभ यु पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: मैले मेरो गुट्टुगुट्टुबाट हजुरलाई सुम्पिएको छु। मेरी छोरीले दुःख
4: VFX सिनेमास घोराई दस पौडी कुला दाङमा प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली।
6: आमा म पढ्छु नि।
7: के रे बाउलाई सिक्याउ, तँलाई पढाउनलाई बेगर ल्याऊ।
8: तिमीले पढ्न आउँछ? माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा?
9: गरेपछि घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
10: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती।

0: घुराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालन आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै अत्यार हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
1: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
2: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
3: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
2: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा सम्पर्क मोबाइल 9948723572
4: राप्ती इन्जिनियरिङ कलेज घोराईदाङको भर्ना सम्बन्धी सूचना
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युईद्वारा पुरस्कृत नेपालकी उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराहीदाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराहीदाङ
4: सम्पर्क फोन नम्बर 0825562601 सम्पर्क मोबाइल नम्बर 9858735990 9858731684 र 9858732077
5: तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला
6: के तपाईँलाई पायल फुसफुसा फुस्रा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने पी बग्ने गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्
7: हजुर बुटोल अमरपथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 9841793944 9841793944

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल
1: लामो अनुसंधान पछि आविष्कार भएको
0: रुगा खोकी नाक बन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-581-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब हरेक दिन बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली गोराहीदाङबाट सेवा दिइरहनु भएको छ। सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गरी विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: डाक्टरद्वारा दिइने सेवाहरू
3: लामो समयसम्म टाउको दुख्ने, टाउको भारी हुने, मुटुको ढुकढुकी बढ्ने, श्वास रोकिए जस्तो महसुस हुने,
4: धेरै पसिना आउने, तर्सनी वा डढाउने, लामो समयदेखि हात खुट्टा झमझम गर्ने वा पोल्ने,
3: काप्ने, छोप्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग वा मिर्गी,
4: धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, उदास भइरहने, जिउमा फुर्ती नहुने, झर्कने, जिउ दुख्ने, निद्रा नलाग्ने, भोक नलाग्ने,
3: स्मरण शक्ति कम हुँदै जाने, यौन इच्छा तथा शक्तिमा कमी हुने, नबुझिने कुरा, अमिल्दो व्यवहार गरेमा बिना कारण सामान्य रूपमा खुसी हुने,
4: बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा उत्पन्न हुने तथा आत्महत्या प्रयास बारम्बार एउटै सोचाई आइरहने वा एउटै काम बारम्बार असामान्य रूपमा दोहोराइरहने।
5: अन्य विशेषज्ञ सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
6: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
7: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
8: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: बिरामी जाँच हरेक दिन बिहान 8:30 बजेदेखि भइरहेको छ।
9: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सड़क विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 082-581-218।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जोड़ान को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: मध्य पश्चिम जांच चेक यति बेला बेलुकी को 7 बजे को
2: होइन भाइला लखर लखर कहाँ
3: कहाँ हुनु हो काका यसो चौतारो तिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
2: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
3: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
3: ल ल काका गइहाले म
4: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
3: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
4: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98578 45226
3: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना
5: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स कोराईमा आउँदै हुनुहुन्छ नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला
3: डाक्टरद्वारा दिइने सेवाहरू
5: नाक बुझिने सिँगान आइरहने पहेँलो गनाउने सिँगान आउने हाच्छिउ आइरहने गन्ध थाहा नपाउने नाकभित्र मासु पलाएको नाक बाङ्गो भएको नाक बज्ने
3: कान दुख्ने कान पटक पटक पाकिरहने पानी वा पिप बग्ने कान कराउने कम सुनिने वा बहिरोपन कानको जाली वा पर्दा फाटेको थाइराइड घाँटी दुख्ने केही अड्किएको जस्तो हुने स्वर फेरिएको वा घाँटी बसेको घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको घाँटीको क्यान्सर जिब्रो चेप्टिएको सफा बोली नफुट्ने टन्सिल आइरहने साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेसन गरिन्छ
6: नोट धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला
3: बिरामी जाँच्ने मिति यही श्रावण 23 गते शनिबार
5: समय बिहान 10 बजेदेखि
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
5: नोट अफ कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ
3: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 14 बालमन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479 57193 र 98128 89 028 होइन के भयो दाइ किन झुक्राएर बस्नु भएको
7: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
3: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
7: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
3: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
7: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578 34 910
3: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ

0: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
1: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
0: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
1: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
0: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
1: ल ल काका, गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत

0: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
1: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गराउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
0: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको, थाइराइड घाँटी दुख्ने, केही अड्किएको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
2: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेसन गरिन्छ।
3: नोट: धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
4: बिरामी जाँच्ने मिति यही श्रावण 23 गते शनिबार,
1: समय बिहान 10 बजेदेखि।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
2: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बालमन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479 57193 र 98128 89 028।
0: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
5: के हुनु र भाई, आँखा दुखेर हैरान भएको छ।
0: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
0: नोट: यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
5: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578 34910।
0: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको, घोराई 15 शहीद गेट दाङ।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सामाजिक सद्भाव कायम गर्न सरकार सक्रिय, सद्भाव बिगार्ने गतिविधिबाट टाढा रहन धार्मिक अगुवाको संयुक्त अपील। तनावग्रस्त क्षेत्रमा सुरक्षा कड़ा, अवस्था विस्तारै सामान्य हुँदै
1: सामान्यकरण हुँदैछ। सबै प्रहरी जनशक्तिहरू शान्ति सुरक्षाको अवस्थालाई सामान्यकरण गर्नलाई खटिरहेको अवस्थाहरू छ।
0: भ्रष्टाचार मुद्दामा बड़ी केदार गाउँपालिकाका पूर्व उपाध्यक्ष इन्द्र कुमारी बोहरा जेल चलान। मधेसको अवस्थाका कारण लोकसेवा परीक्षाको तालिका संशोधन। तराई मधेस घटनामा निष्पक्ष छानबिन गर्न राष्ट्रिय सभा अध्यक्षको निर्देशन।
2: तत्काल तथ्य सत्य निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषी उप कानूनी कार्यवाही गर्न, पीड़ितलाई न्याय दिलाउन, उचित क्षतिपूर्ति र घाइतेहरूको निशुल्क उपचार सुनिश्चित गर्न नेपाल सरकारलाई आग्रह गर्दछु।
0: माइती घरमा लघुवित्त पीड़ितको पाँच बुधे माग सहित आमरण अनसन जारी। अपमानजनक शब्द सच्याउन सर्वोच्चको परमादेश। बर्खामा पहिरोको जोखिम बढ़दो, संकेत चिनेर सावधानी अपनाउन विज्ञको आग्रह।
3: विस्तारै बग्ने पहिरोमा छ भने रूखहरू ढल्किने, पुलहरू ढल्किने हुन्छ। कतिपय ठाउँमा चाहिँ त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने सुनिन्छ।
0: र स्पेनको एउटा क्षेत्रमा पछिल्लो 24 घण्टामा 49,000 आप्रवासी प्रवेश। आगामी वर्ष हुने आईसीसी एक दिवसीय विश्वकपमा विश्वकपका खेल 12 स्थानमा हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क।

0: WCIN.
1: हिन्दू धर्मावलम्बीहरूको दशैं तिहारको समयमा मुस्लिम समुदायका व्यक्ति कोही पाहुना भएर त कोही मित दाई मित भाई दिदी बहिनीको रूपमा स्वागत सत्कार गरिएका उदाहरण हाम्रै समाजमा भेटिन्छन्। मोहरम इदल लगायत मुस्लिम समुदायको चाडबाड़मा हिन्दू धर्मावलम्बी साथीभाइ बोलाउने रमाउने सदियौंदेखिको परम्परा जस्तै भइसकेको छ। जुनसुकै भाषा जाति धर्मको भए पनि नेपाली हुनुको नाताले सम्बन्ध साथ र सहयोग आदान प्रदान गरिरहेका बेला हाम्रो सोचाइ र बुझाई सकारात्मक बन्दै जानु पनि महत्वपूर्ण हुन्छ।
2: सुनसरी सहित केही जिल्लामा देखिएको तनावका बीच विभिन्न धार्मिक संगठनका अगुवाहरूले नागरिकलाई संयमता अपनाउन र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न संयुक्त अपील गरेका छन्। राष्ट्रपा सभापति रवि लामिछानेसँग भेटपछि जारी गरिएको विज्ञप्तिमा धर्मको नाममा हिंसा घृणा र उत्तेजना फैलाउने गतिविधिमा नलाग्न आग्रह गरिएको छ। संयुक्त विज्ञप्तिमा सबै धर्मको मूल उद्देश्य मानव कल्याण सहिष्णुता र सामाजिक एकता भएको उल्लेख गर्दै संवाद सहकार्यबाट शान्ति कायम गर्न सबै पक्षलाई जिम्मेवार भूमिका खेल्न आह्वान गरिएको छलफलमा सहभागी धार्मिक संगठनका अगुवा रामचन्द्र तिवारीले बताउनुभयो।
3: सुनसरी जिल्लाको देवानगंज क्षेत्रमा केही दिन अघि भएको दुखद घटना तथा सोही घटनाका कारण मधेस प्रदेशमा समेत सिर्जित असहज परिस्थिति प्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। नेपाल बहुधार्मिक बहुजातीय बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र हो। यहाँको धार्मिक सहिष्णुता सामाजिक सद्भाव आपसी सम्मान र राष्ट्रिय एकता र पहिचानका आधार हुन्। कुनै पनि घटना वा विवादका कारण राष्ट्रिय एकता र पहिचानमा आँच पुग्नु हुँदैन भन्नेमा हामी स्पष्ट छौं।
2: यसैबीच प्रधानमन्त्री भलिन्द्र शाहले तराई मधेसमा सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले मधेस केन्द्रित राजनैतिक दलका शीर्ष नेताहरू र सांसदहरूसँग छुट्टा छुट्टी छलफल गर्नुभएको छ। छलफलमा उहाँले सुनसरी लगायतका जिल्लामा देखिएको संवेदनशील अवस्था समाधान गर्न सरकार योजनाबद्ध रूपमा सक्रिय रहेको बताउनु भएको छ। मधेस प्रदेशका सत्तारूढ़ सांसदहरूसँगको छलफलमा उहाँले नागरिकको सुरक्षा सामाजिक सद्भाव र घटनाको निष्पक्ष छानबिन सरकारको पहिलो प्राथमिकता रहेको स्पष्ट पार्नुभएको छलफलमा सहभागी नेताहरूले बताएका छन्। प्रधानमन्त्रीले सांसदहरूलाई आफ्ना निर्वाचन क्षेत्रमा पुगेर नागरिकसँग संवाद गर्न विश्वास बढ़ाउन र धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न सक्रिय भूमिका खेल्न आग्रह गरेको छलफलमा सहभागी जनमत पार्टीका अध्यक्ष सीके रावतले बताउनुभयो।
4: प्रहरी र बल प्रयोगबाट मात्रै यस्तो कुरा चाहिँ समाधान हुँदैन भन्ने कुरा यहाँका नेपाली सेना प्रहरीले पनि बुझ्नुपर्छ। यो चाहिँ संवादको मार्फत हुनुपर्छ र त्यसको लागि आज हामी सुझाव पनि दियौं कि अन्तर धार्मिक काउन्सिल जस्तो हरेक जिल्लामा बनाउने, त्यसमा चाहिँ सबै धर्मगुरूहरू हुन्छन्, धार्मिक अभियन्ताहरू हुन्छन् त्यो जिल्लाका, सबैले त्यसमा राख्ने, त्यसको नियमित बैठक भनौँ न, हरेक महिना चाहिँ त्यहाँ राख, ताकि सौहार्दपूर्ण वातावरणमा त्यहाँ चाहिँ सबै कुरा हुन सकोस् र हरेक समुदायमा के हुन्छ, केही गलत गर्ने केही पात्रहरू चाहिँ हुन्छ, त्यसलाई चाहिँ उनीहरूले नियन्त्रण त्यहाँबाट गर्न लगाउने, त्यो चाहिँ हरेक महिना हुने, ताकि यस्तो कुराहरू घटना भएपछि मात्रै समाधान गर्ने होइन कि पहिलादेखि प्रिभेन्सन मेजरको रूपमा त्यहाँ लागू गर्न सकियोस्।
2: सांसदहरूले पनि स्थानीय तहमा संवाद जनचेतना र अफवाह नियन्त्रणका अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। सुनसरीको देवानगंजमा भएको घटनापछि विरोध प्रदर्शन चर्किएसँगै जनकपुर धाम र राजविराजका विभिन्न क्षेत्रमा जारी कर्फ्यूका कारण आज बजार पसल र सड़क सुनसान बनेका छन्। सुरक्षा व्यवस्था कड़ा पारिएको छ भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ। मधेसको सुरक्षा अवस्थाबारे सीआईएनसँग कुरा गर्दै प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले भन्नुभयो,
5: पछिल्लो सुरक्षा अवस्था सामान्यीकरण हुँदैछ, सबै प्रहरी जनशक्तिहरू शान्ति सुरक्षा अवस्थालाई सामान्यकरण गर्नलाई खटिरहेको अवस्थाहरू छ। ती जिल्लाहरूमा थप मदतको रूपमा अन्य ठाउँहरूबाट प्रहरी जनशक्तिहरू खटाइएको छ। केही ठाउँहरूमा सुरक्षा संवेदनशीलताको आधारमा ड्रोनसम्मले चाहिँ सुरक्षा व्यवस्थाको मनिटरिङ गर्ने कामहरू गरिरहेको छ भने सामाजिक सद्भाव कायम राख्ने गरी स्थानीय जनप्रतिनिधि धार्मिक अगुवाहरूसँग समेत स्थानीय अगुवाहरूसँग समन्वय गर्दै व्यवस्थापन मिलाउने कामहरू गरिएको छ। सुरक्षा व्यवस्थापन
2: स्थानीय प्रशासनहरूका अनुसार पनि अवस्था क्रम सामान्य बन्दै गएको छ। सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सामाजिक सञ्जालमा अफवाह वा भ्रामक सूचना नफैलाउन र सबैलाई स्वयंम अपनाउन आग्रह गरेका छन्। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सुनसरीको देवानगंज स्थित पूर्वी तराई मधेशका क्षेत्रमा भएका हिंसात्मक घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कार्यवाही गर्न सरकारलाई निर्देशन दिनुभएको छ। आज राष्ट्रिय सभा बैठकमा बोल्दै अध्यक्ष दाहालले घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कार्यवाही गर्न सरकारलाई आग्रह गर्नुभयो।
0: तत्काल तथ्य सत्य निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषी उप कानूनी कार्यवाही गर्न, पीड़ितलाई न्याय दिलाउन, उचित क्षतिपूर्ति र घाइतेहरूको निशुल्क उपचार सुनिश्चित गर्न नेपाल सरकारलाई आग्रह गर्दछु। भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कानूनी, प्रशासनिक तथा सुरक्षा सम्बन्धी प्रभावकारी उपाय अवलम्बन गर्न तथा घटनाको यथार्थ विवरण सार्वजनिक गरी नागरिकमा शान्ति, सुरक्षा र विश्वासको वातावरण कायम गर्न पनि सरकारलाई अनुरोध गर्दछु।
2: डोटीको बडिकेडार गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष इन्द्र कुमारी बोहरालाई विशेष अदालतले भ्रष्टाचार मुद्दाको प्रवक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। मुद्दाको सुनवाईको लागि आफै अदालतमा उपस्थित हुनुभएका बोहराले तारिखमा बस्न माग गरे पनि अदालतले अस्वीकार गरेको हो। बोहरासँगै तत्कालीन अध्यक्ष कृष्ण बहादुर चन्दलाई पनि थुनामा पठाउने आदेश भएको छ। अख्तियारले नदी जन्ने पदार्थ उत्खननबाट उठ्नुपर्ने राजस्व संकलन नगरी राज्यलाई 14,10,240 रूपियाँ नोक्सानी पुर्याएको आरोपमा उनीहरू सहित 8 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। लघुवित्त तथा वित्तीय शोषण विरूद्ध संघर्षरत पीड़ितहरूले काठमाण्डुको माइतीघर मण्डलामा शुरू गरेको सामूहिक आमरण अनशन जारी रहेका छन्। पाँच बुधे माग राख्दै उनीहरूले आमरण अनशन जारी रहेका हुन्। उनीहरूले वित्तीय शोषण अन्त्य, सामाजिक न्यायको सुनिश्चितता र सर्वोच्च अदालतको परमादेश अनुसार तयार प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन्। साथै विशेष वित्तीय ऐन खारेज, ब्याज छूट सहित सहज ऋण, रोजगारी र उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने माग उनीहरूको रहेको छ। सर्वोच्च अदालतले सरकारी अभिलेखहरूमा व्यक्तिको अपमानजनक शब्द सच्याउन सरकारका नाममा परमादेश जारी गरेको छ। विश्वकर्मा एकता समाज नेपालका अध्यक्ष गोपाल विश्वकर्माले दायर गर्नुभएको रिटमा न्यायाधीश हरिप्रसाद फुयाल र शान्ति सिंह थापाको संयुक्त इजालसले नागरिकको स्व पहिचान र सम्मानको अधिकारलाई आधार बनाउँदै यस्तो फैसला गरेको हो। अदालतले जनजागरण, नागरिकता तथा अन्य सरकारी कागजातमा व्यक्तिले रोजेको पहिचान प्रयोग गर्न पाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। शब्दकोशमा सम्मान अर्थ देखिए पनि सामाजिक व्यवहार र ऐतिहासिक सन्दर्भका कारण कुनै शब्दले समुदायमा अपमानको अनुभूति गराउन सक्ने अदालतको ठहर रहेको छ। साझा खबरमा अब विदेशका खबर। मोरक्कोबाट उत्तर अफ्रिका स्थित स्पेनको सेउटा क्षेत्रमा पछिल्लो 24 घण्टामा करिब 49,000 आप्रवासी प्रवेश गरेका छन्। स्पेनी अधिकारीहरूका अनुसार उनीहरू स्थलमार्ग र समुद्री मार्ग हुँदै सेउटा पुगेका हुन्। हजारौं मानिस समुद्रमा पौडिएर सेउटा प्रवेश गरिरहेका दृश्यहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। सेउटा पुग्ने क्रममा कम्तीमा 18 आप्रवासीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। अधिकांशको मृत्यु डुबेर वा भीड़मा च्यापिएर भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् 2027 दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने एक दिवसीय विश्वकपका लागि 12 खेलस्तर सार्वजनिक गरेको छ। दक्षिण अफ्रिकाका 8, जिम्बाब्वेका 3 र नामिबियाको 1 स्थानमा खेल हुनेछ। 50 ओभरको विश्वकप 24 वर्षपछि अफ्रिकी भूमिमा फर्किन लागेको हो। यसअघि सन् 2003 दक्षिण अफ्रिका, जिम्बाब्वे र केन्याले संयुक्त रूपमा विश्वकप आयोजना गरेका थिए। यस संस्करणमा विश्वकपका शीर्ष 14 टोली सहभागी हुनेछन्। आईसीसीका प्रमुख कार्यकारी अधिकृत संजोग गुप्ताले विश्वकपले अफ्रिकाको स्वीकृति, विविधता र खेलप्रतिको गहिरो प्रेमलाई विश्व सामु प्रस्तुत गर्ने बताउनुभयो। आईसीसीका अनुसार विश्वकपमा 2027 कुल 57 खेल हुनेछ। प्रतियोगिता नयाँ 3 चरणको ढाँचामा सञ्चालन हुनेछ।
1: नेपाल र चीन नाकामा अवरोध हुँदाको समस्या
6: 3 महिनाभित्रमा चाहिँ एउटा व्यवस्थित झाल्टा तालले भोलिको दिनमा चाहिँ कसरी चाहिँ यो पहिरोलाई चाहिँ कार्य गर्ने भन्ने खालको एउटा भिजन सहित आउनु पर्यो भनेर भनेका छौं।
1: सरकारले गरेको प्रतिबद्धता पूरा नगरिएको व्यवसायीको गुनासो रिपोर्ट, पहिरोको जोखिम थाहा पाउने तरिका र अपनाउनु पर्ने सावधानी, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
8: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाउ। अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
9: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
7: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा
10: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
11: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
12: डाक्टरद्वारा दिइने सेवाहरू
13: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
12: अनुहार हड्डी भाँचिएको जोड्ने,
13: दाँतको एक्सरे सेवा,
12: सामान्य तथा जटिल दाँत निकाल्ने,
13: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
12: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
13: मेसिनबाट जरेदेखि दाँत फरिने,
12: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
13: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
12: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
13: साथै
11: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
13: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
14: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: पदार्थहरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहिँ नाइस
0: अड्गुरी पहिरोका कारण असार 27 गतेदेखि सड़क अवरुद्ध बनेको हो। डाक्लाङमा करिब 100 मिटर सड़क नै बगाएको छ भने सड़क कटानका कारण पन्थलीका 42 घरधुरी र इको क्षेत्रका 65 70 घरधुरी पहिरोको उच्च जोखिममा परेका छन्। स्थानीय पेम्बा शेर्पा र राजु थामी
2: बाटो बिग्रिन्छ मान्छे भएर
3: काठमाडौँदेखिको यति नजिकको नाका हो देशलाई नै आमदानी हुने यति ठुलो नाका अहिले तपाईँको चाहिँ ठप्प नै छ।
0: समस्या बुझ्न गएको आइतबार पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र कानून मन्त्री सोभिता गौतम सहितको टोली प्रभावित क्षेत्रमा पुगेको थियो। अनुगमनपछि विज्ञ टोली पठाई सड़क सञ्चालनको काम अघि बढाउने प्रतिबद्धता जनाइएको थियो। सड़क खुलाउने काम अझै शुरू हुन सकेको छैन। सड़क अवरुद्ध भएपछि चीनबाट आएका करिब 200 मालवाहक कन्टेनर बाटोमै रोकिएका छन्। भन्सार पास भएका 30 कन्टेनर भने डाक्लाङमै अलपत्र छन्। केही सामान भन्सार यार्डसम्म पुर्याउने प्रयास भए पनि व्यापारी माल सामानको सुरक्षा र क्षतिप्रति चिन्तित छन्। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्ने
4: इको पहिरो भनेको यो भन्दा 10 वर्ष अगाडिदेखि पहिरो जान थालेको यो लामो समय चाहिँ धेरै दुःख बिहोरिरहेको हो। हामी व्यवसायीहरूले यहाँ राज्यले के गरिरहेछ भन्दाखेरि हिउँदाभरि सुत दिने बर्खा भइसकेपछि मिसिन चलाउने भनेर यहाँका स्थानीय पनि केही आक्रोश पनि भएका थिए। 3 महिना भित्रमा चाहिँ एउटा व्यवस्थित झाल्टा टाल्ने भोलिको दिनमा चाहिँ कसरी चाहिँ यो के अरे बाटो पहिरोलाई चाहिँ कार्य गर्ने भन्ने खालको एउटा भिजन सहित आउनु पर्यो भनेर भनेका छौँ।
0: सड़क मर्मतका लागि गत आर्थिक वर्षमै 48.49 करोड रुपियाँको ठेक्का लागेर काम शुरू भएको थियो। तर चीन सरकारले सड़क बनाउने भन्दै सरकारले वैशाखमा नेपाली ठेकेदार संघको सम्झौता रद्द गर्दै 54 लाख रुपियाँ क्षतिपूर्ति पनि भुक्तानी गरिसकेको छ। तर नयाँ काम शुरू नहुँदा व्यापारीले सरकारमाथि व्यवस्थाको आरोप लगाएका छन्। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे
5: उदारी र डाक्लाङ भन्ने स्थानमा अहिले सड़क अवरुद्ध छ र यो विगतदेखिकै क्रोनिक पहिरोहरू भएको यहाँहरूलाई जानकारी नै छ। स्थायी समाधान गर्नका लागि सड़क विभागले विभिन्न अध्ययनहरू डिजाइनहरू गरेर अहिले ठेक्कासम्म लगाइसकेको र निर्माण व्यवसाय परिचालन भइसकेको उहाँहरूले जानकारी गराउनु भएको छ र मलाई लाग्छ आगामी वर्षको बरसातसम्म चाहिँ यो स्थायी समाधानको हिसाबले चाहिँ अगाडि बढ्छ। अहिलेलाई चाहिँ मास मुभमेन्ट भइरहेको पहिरो चाहिँ निरन्तर गइरहेको तल भोटेकोसीको किनारदेखि नै नदीले काटेको र माथि बस्ती जोखिममा पर्या हुनाले सबैभन्दा पहिला बस्तीहरूलाई कसरी सुरक्षित गर्ने त्यसमा एक्सपर्टहरूको टिमले काम गर्ने र त्यसपछि चाहिँ सड़क सुचारू गर्ने भन्ने हिसाबले अस्तिको अन्डरस्ट्यान्डिङ पनि भएको छ। त्यही अनुसार सड़क विभागले टिम गठन गरेको छ, त्यसको अध्ययन पश्चात काम अगाडि बढ्ला।
0: तातो पानी नाकाबाट तयारी पोसाक, जलविद्युत आयोजनाका उपकरण, कृषि औजार, फलफूल, विद्युतीय गाड़ी, कम्प्युटर पार्ट्स लगायतका सामग्री आयात हुने गर्छ। गत वर्ष यही नाकाबाट 14.52 अर्ब रूपियाँ राजस्व संकलन भएको थियो भने यस वर्ष 25 अर्ब रूपियाँ उठाउने लक्ष्य छ। तर सड़क बन्द रहेकाले साउनमा उठाउने लक्ष्य राखिएको करिब 1.80 अर्ब रूपियाँ राजस्व समेत प्रभावित हुने देखिएको। दीपक खत्री, CIN, रेडियो सिन्धु, सिन्धुपाल्चो।
6: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पहिरोको कारण मानवीय क्रियाकलाप अपनाउनु पर्ने सावधानी,
7: पानी छिरिसकेपछि एउटा चाहिँ बिस्तारै चाहिँ पहिरो जान्छ, अर्को चाहिँ एकैचोटि झ्यापै पहिरो जाने हुन्छ। त्यस कारण चाहिँ कहिले काहीँ हामीलाई चाहिँ पहिरो जाँदैन जस्तो लाग्छ, तर त्यहाँ चाहिँ भौगोलिक हिसाबले त्यो चाहिँ बनिरहेको हुन्छ।
6: पहिरो विज्ञसँगको विशेष कुराकानी बाँकी नै छ, CIN को साझा खबर सुन्दै गर्नुहोला।
8: क्लासिक टेकको Wi-Fi 6 राउटर नाम एक घामने शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ।
9: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
10: टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
11: डाक्टरद्वारा दिइने सेवाहरू
10: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया।
11: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन।
10: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था।
11: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन।
10: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
11: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।
12: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
13: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
12: डाक्टर दिने सेवाहरू ठुला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, वा टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
14: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
15: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाल। फोन नम्बर 0825-65-23, 98478-18-617 र 98478-35-643।
16: भर्ना सम्बन्धी सूचना।
17: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा BBA BHM कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
16: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
18: सम्पर्क फोन नम्बर 0825-65-133, मोबाइल नम्बर 98-47-80-92-83 र 97-6-25-26-286।
7: लागेको हुन्छ त्यो अवस्थामा पनि पहिरो जान्छ। अर्को चाहिँ कस्तो हुन्छ भने एकदम धेरै पानी परेर अब हामी बसेको ठाउँ भनौँ न, हामी अब हाम्रा बुवा आमाहरू बाजे बजेहरू 100 वर्षदेखि बसिरहेको ठाउँमा पहिरो नगएको ठाउँमा पनि पहिरो जान्छ नि त। त्यो चाहिँ कतिपय अवस्थामा हामीले गरेका मानवीय क्रियाकलाप एउटा, अर्को चाहिँ हाम्रो हिमालय पर्वत श्रृङ्खला त बनिरहेछ नि त, यो त उचाइ लिइरहेछ, त्यस कारण गर्दा यहाँ भौगर्भिक हलचलहरू पनि छन् जसले गर्दा पहिला भन्दा अलिकति फरक भइसकेको र अहिले पछिल्लो चरणमा जलवायु परिवर्तनले गर्दाखेरि जुन पानी पर्ने क्रम चाहिँ अलिकति परिवर्तन भएको छ, एकैचोटि धेरै पानी पर्ने त्यसले गर्दा चाहिँ त्यो जुन माटो हुन्छ नि, माटोमा पानी छिरिसकेपछि एउटा चाहिँ बिस्तारै चाहिँ पहिरो जान्छ, अर्को चाहिँ एकैचोटि झ्यापै पहिरो जाने हुन्छ। त्यस कारण चाहिँ कहिले काहीँ हामीलाई चाहिँ पहिरो जाँदैन जस्तो लाग्छ, तर त्यहाँ चाहिँ भौगोलिक हिसाबले त्यो चाहिँ बनिरहेको हुन्छ, यत्तिकै
19: चाहिँ
7: पहिरोका सङ्केतहरू हुन्छन्। जस्तै बिस्तारै बग्ने पहिरोमा छ भने रुखहरू ढल्किने, पोलहरू ढल्किने हुन्छ, कतिपय ठाउँमा चाहिँ नि त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने सुनिन्छ, माटो मुनिबाट बाहिर निस्किँदाखेरि। कतिपय चाहिँ पहिरो जाने ठाउँमा चाहिँ नि त्यो चिराहरू पर्ने होइन, त्यस्तो प्रक्रियाहरू पनि देखिन्छ। र कतिपय अवस्थामा सामान्य रूपमा चाहिँ पहिला भनौँ न, अब राति सुत्दाखेरि चाहिँ त्यो खेत अथवा चाहिँ बारी त्यस्तै थियो, भोलिपल्ट बिहान उठ्दाखेरि अलिकति परिवर्तन भइरहेको जस्तो, अलिकति खाल्टो परे जस्तो, अलिकति सरे जस्तो, त्यस्तो भयो भने चाहिँ त्यहाँ पहिरो जान सक्ने लक्षणहरू देखिन्छन्।
19: यो संकेत दिने पहिरो त ठिकै हो, अगाडि पनि थाहा पाउन सक्यो, अब संकेतै नदिने पहिरोमा चाहिँ लास्टै डर मर्दो हुने भयो, त्यो चाहिँ कसरी थाहा पाउने त्यस्तो बेलामा?
7: हो, यसको लागि चाहिँ वैज्ञानिक विधिहरू छन्, जस्तै हामीसँग विभिन्न विधिहरूले प्रविधिहरूले चाहिँ हामीसँग ज्ञान छ, विज्ञान छ, त्यसले चाहिँ पहिरो कहाँ जान्छ भनेर भन्न सकिन्छ, त्यसको लागि अध्ययन गर्न सकिन्छ। जस्तै म अहिले जुन विश्वविद्यालयमा पढाउँछु पुल्चोकमा, पुल्चोक क्याम्पसमा, त्यहाँ चाहिँ हामीले चाहिँ के गर्छौँ त पहिरोको अध्ययन गर्छौँ। जस्तै नेपालको कुन जिल्लाको कुन पालिकामा को कुन ठाउँमा पहिरो जान्छ भनेर चाहिँ मोटामोटी रूपमा चाहिँ हामीले चाहिँ त्यसको मूल्याङ्कन गर्न सकिन्छ, भन्न सकिन्छ। तर त्यहाँ पहिरो आयो त त्यही एउटा घरलाई असर गर्छ कि गर्दैन, अथवा चाहिँ पुललाई असर गर्छ कि गर्दैन भनेर चाहिँ त्यहीँ नै गएर अध्ययन गर्नुपर्ने हुन्छ, र त्यसका विधि प्रविधिहरू छन् त्यो थाहा हुन्छ, संस्कृति नै त्यसरी डेभलप भएको। तर हामीले विज्ञानलाई बुझ्नुपर्छ, त्यही भएर हामीले चाहिँ विज्ञानमा आधारित चाहिँ तथ्य र त्यसको नीति नियम बनाउने भनेर भनिरहेछौँ नि। त्यस कारण प्राकृतिक प्रक्रियाहरू भगवान्मा निर्भर हुँदैनन्, हामीसँग नबुझेपछि जोखिमको जानकारी नभएपछि पहिरो कहाँ जान्छ भन्ने थाहा नभएपछि अकस्मात हुँदाखेरि चाहिँ अब हामी चाहिँ भगवान भरोसे भएको हो त्यो प्रार्थना भन्ने कुरा चाहिँ म चाहिँ एग्री गर्दैन होइन पटकै होइन.
19: अर्को ध्रुव भारतीजीले कमेन्ट गर्नुभएको छ, सामान्य नागरिकले मौसमको सूचना र पहिरोको जोखिम बारे भरपर्दो जानकारी कहाँबाट र कसरी नियमित रूपमा प्राप्त गर्न सक्छौ भनेर चाहिँ सोध्नु भएको छ.
7: अब यो चाहिँ मौसमको जानकारी चाहिँ जल तथा मौसम विज्ञान विभागले चाहिँ बुलेटिनहरू उहाँहरूले चाहिँ विभिन्न टिकटक मार्फत अथवा चाहिँ फेसबुक मार्फत
19: उहाँहरूको फेसबुक छ होइन.
7: अनि अघिल्लोचोटि हाम्रो एकजना सर पनि आउनुभएको थियो मौसमको होइन, उहाँले पनि धेरै कुराहरू भन्नुभएको छ. र पहिरोको चाहिँ जानकारी आफ्नो घर ठाउँमा पहिरो कहाँ जान्छ भनेर भन्नको लागि चाहिँ हामीसँग यो खानी तथा भूगर्भ विभाग र अरू हामी जस्ता विश्वविद्यालयहरू र केही सरकारी अरू विभाग र मन्त्रालयहरूले चाहिँ नक्साहरू बनाउनु भएको छ. तर अघि नै मैले भने जस्तो कसैको घर नजिकै अथवा चाहिँ पुल नजिकै अथवा बाटो नजिकै पहिरो जान्छ कि जाँदैन भनेर ठ्याक्कै ठोकुवा गरेर अहिले सूचना प्राप्त गर्ने चाहिँ विधि हामीसँग छ, तर सूचना चाहिँ छैन.
19: त्यो भन्नाले अब आम नागरिक अथवा मैले चाहे भने लिन नसक्ने भयो.
7: तपाईँले तपाईँको घरमा पहिरो अब जान्छ कि जाँदैन भनेर अहिले भनेर चाहिँ सूचना प्राप्त गर्ने अवस्था चाहिँ छैन. भनेको चाहिँ जस्तै त्यो ठाउँमा पहिरो जान सक्छ कि सक्दैन भनेर आकलन गर्न चाहिँ सक्ने खालका नक्साहरू चाहिँ छन् होइन, तर ठ्याक्कै गइहाल्छ कहिले जान्छ भनेर भन्न सक्ने लेभलको सूचना चाहिँ हामीसँग छैन अहिले.
19: त्यसो भए सर्वसाधारणले सूचना चाहिँ कसरी कहाँबाट लिने त, यदि त्यस्तो जोखिम छ भनेदेखि सूचना त महत्वपूर्ण हुने भयो हाम्रो लागि.
7: एक्ज्याक्टली, यसको लागि चाहिँ आफ्ना पालिकाहरूमा नगरपालिकामा अथवा गाउँपालिकामा त्यहाँ चाहिँ गएर आफ्ना जनप्रतिनिधिहरूलाई चाहिँ सम्पर्क राख्ने, त्यहाँ चाहिँ हाम्रो इन्जिनियरहरू र यस क्षेत्रसँग काम गर्ने टेक्निकल मानव संसाधनहरू हुनुहुन्छ उहाँहरूले चाहिँ पनि अध्ययन गरेर भन्न सक्नुहुन्छ. यदि उहाँहरूलाई गाह्रो पर्यो भने चाहिँ अहिले हाम्रो चाहिँ यो विपद प्राधिकरण एनडीआरआरएमए छ, उहाँले चाहिँ त्यसलाई सहयोग गरेर बनाउनुहुन्छ. अझै त्योभन्दा पनि अझै बढी चाहियो भने चाहिँ हामी जस्तो विश्वविद्यालयमा काम गर्ने मान्छेहरूले हामी त्यहाँ गएर अध्ययन गरेर यहाँ पहिरो जान्छ कि जाँदैन भनेर भनिदिन सक्छौँ.
19: उहाँले पहिरोको जोखिम त छैन तर नजिकै चाइनिज कम्पनीले बनाएको महेन्द्र राजमार्ग भौतिक संरचनाले कृत्रिम डुबानको प्रबल सम्भावना बढाएको छ. मानिसहरू सड़कको छेउ पक्के घर निर्माणमा वृद्धि र प्राकृतिक रूपमा जलको बहावले थुनिनु जस्तो चाहिँ लाग्छ भनेर लेख्नु भएको छ उहाँले. ठ्याक्कै एक्ज्याक्टली उहाँले अलिकति के यसलाई संकेत गर्न खोजिरहनु भएको छ केही भन्नुभएको जस्तो लाग्यो मलाई होइन, तर पहिरोको भन्दा पनि यो चाहिँ डुबानको कुरा गर्नुभएको छ. यो संरचनाहरू निर्माणले गर्दाखेरि पनि कतै कतै पहिरोको जोखिम पनि बढ्ने.
7: त्यो त हामीले सधैँ भन्दै आएको के भने उहाँले डुबानसँग लड जोड्नु भयो तर त्यसलाई म अब पहिरोमा लड जोड्दिन्छु. जस्तै हामीले के भनिरहेको छौँ भने यो आफ्ना पालिकाहरूमा सड़क निर्माणको क्रममा बिना इन्जिनियरिङ हामीले जुन सड़क निर्माण गरिरहेछौं त्यसले चाहिँ पहिरो निम्ताइरहेछ. मैले चाहिँ यो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेभलमा जाँदाखेरि मेरो प्रस्तुति दिने बेलामा चाहिँ एउटा स्लाइड छ प्रेजेन्टेशनमा, पहिरो छ, पहिरोको बीचमा हामीले चाहिँ सड़क बनाएका छौँ. त्यही भएर मैले त्यसलाई चाहिँ स्वर्ग जाने बाटो भन्छु कि,
19: पहिरोको
7: बीचमा चाहिँ सड़क छ स्वर्ग जाने बाटो, किनभने त्यहाँ गइसकेपछि पहिरो जान्छ, पहिरो गएपछि गाडी खस्छ, गाडी खसेपछि त अब सिधै स्वर्ग गइयो भनेर चाहिँ मैले त्यसलाई व्यङ्गात्मक रूपमा अलिकति चाहिँ स्वर्ग जाने बाटो भनेर चाहिँ मैले भनेको छु. भनेको त्यस्तो किसिमको विकास निर्माणहरू जुन हामी गरिरहेछौँ त्यसले गर्दा चाहिँ पहिरोहरू चाहिँ धेरै निम्तेको छन्.
6: विभिन्न धार्मिक संगठनका अगुवाहरूले नागरिकलाई धार्मिक सद्भाव कायम राख्न संयुक्त अपील जारी गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले तराई मधेसमा सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले मधेस केन्द्रित राजनीतिक दलका शीर्ष नेताहरू र रासपा सांसदहरूसँग छुट्टा छुट्टै छलफल गर्नुभएको छ. विरोध प्रदर्शन चर्किएसँगै जनकपुरधाम र राजविराजका विभिन्न क्षेत्रमा जारी कर्फ्यूका कारण आज बजार पसल र सड़क सुनसान बनेका छन्. तराई मधेस घटनामा निष्पक्ष छानबिन गर्न राष्ट्रिय सभा अध्यक्षको निर्देशन छ. माइती घरमा लघुवित्त पीड़ितको पाँच बुधे मागसहित आमरण अनशन जारी छ. अपमानजनक शब्द सच्याउन सर्वोच्चले परमादेश जारी गरेको छ. बर्खामा पहिरोको जोखिम बढ़दो संकेत चिनेर सावधानी अपनाउन विज्ञको आग्रह छ. र स्पेनको सेउटा क्षेत्रमा पछिल्लो 24 घण्टामा 49,000 आप्रवासी प्रवेश. आगामी वर्ष हुने आईसीसी एक दिवसीय विश्वकपका खेल 12 स्थानमा हुने भएको छ. हवस् त, आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी रवि धितालाई धन्यवाद. भोलि साउन 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु. नमस्कार, शुभरात्री.

0: परिवारले बुझेका छन्। देवानगंजमा दुई समुदायका बीचमा भएको झडप नियन्त्रण गर्ने क्रममा सशस्त्र प्रहरीको गोली लागि स्थानीय ओम प्रकाश मेहताको मृत्यु भएको थियो। सही घटनामा घाइते भएका जयप्रकाश मेहताको हिजो मात्रै मृत्यु भएको थियो। आज बिहान सरकारसँग सात बुझे सहमति भएपछि दुवै मृतकका परिवार सब बुझ्न सहमत भएका हुन्। लगातारको कर्फ्यू र निषेधाज्ञापछि सुनसरीको अवस्था सामान्य बन्दै गएको जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेले जानकारी दिनुभएको छ। जिल्लामा कर्फ्यू जारी नै रहेकाले अवस्था हेरेर खुकुलो बनाउने तयारी पनि भइरहेको उहाँले थाहा संचार नेटवर्कलाई बताउनुभयो।
1: सामान्य अवस्था भइरहेको छ, जारी नै छ। अब भोलिभोलिको अवस्था हेरेर निर्णय हुन्छ होला, अलिक बनाउने कि अथवा समग्र शान्ति सुधारको विश्लेषण गरेर उनीहरू भोलिदेखि अलिकति केही खुकुलो बनाउनु हुन्छ।
2: गृहमन्त्री सुदन गुरूङ मृतकको परिवारलाई भेट्न सिराहाको गोलबजार जाने क्रममा स्थानीय र सुरक्षा निकायको टोलीबीच आज पनि तनाव उत्पन्न भएको छ। गोलबजार प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घर अगाडि गृहमन्त्रीको सुरक्षाका लागि पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा जिल्ला प्रशासन कार्यालय सिराहाका सवारी साधनले स्थानीयले घेराउ गरेका थिए। गोलबजारमा हिजो मात्र औरही गाउँपालिका दुई तुलसी हाईका 15 वर्षीय गणेश यादवको मृत्यु भएको थियो। गणेशको मृत्युपछि गोलबजार लगायतका क्षेत्रमा हिजोदेखि लगाइएको कर्फ्यू जारी छ। यस्तै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंजमा आज साँझ 5 बजेदेखि भोलि बिहान 6 बजेसम्मका लागि पुनः निषेधाज्ञा जारी गरेको छ। प्रशासनले वीरगंज महानगरपालिका अन्तर्गत पूर्वमा प्रतिमा चोक, बस पार्क, बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकर आचार्य गेटमा 5 जना भन्दा बढ़ी भेला हुन, सभा जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको हो। सुनसरी घटनालाई लिएर वीरगंजमा पनि प्रदर्शन सर्किन थालेपछि प्रशासनले हिजोदेखि रातीको समयमा निषेधाज्ञा लगाउँदै आएको छ। आज दिउँसो मात्रै सामाजिक सद्भाव कायम गर्न वीरगंजमा सर्वदलीय सर्वपक्षीय सद्भाव र्याली आयोजना गरिएको थियो। जिल्ला प्रशासन कार्यालय पर्सबाट निस्केको र्याली घण्टाघर पुगेर सम्पन्न भएको थियो।
0: केही दिनदेखि अशान्त पराईका जिल्लाबारे राष्ट्रिय बहस भइरहेको छ। राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन्द्र शाह, प्रमुख पार्टीका शीर्ष नेताहरू सबैले सामाजिक सद्भाव कायम गर्नका लागि छलफललाई तीव्रता दिएका छन्। राष्ट्रपति पौडेलले आज प्रथम राष्ट्रपति डाक्टर रामवरण यादव र प्रथम उपराष्ट्रपति परमानन्द झालाई शीतल निवासमा बोलाएर छलफल गर्नुभएको छ। यादव र झा दुवै मधेसी समुदायको भएकाले राष्ट्रपति पौडेलले सुनसरी लगायतका जिल्लामा भड्किएको हिंसाबारे सुझाव दिनुभएको हो। राष्ट्रपति पौडेलसँगको भेटपछि पूर्व राष्ट्रपति यादवले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न अपील गर्नुभएको छ।
3: र म आग्रह गर्न चाहन्छु सम्पूर्ण दाजुभाइ दिदी बहिनीहरूलाई, क्राइसिसको बेलामा हामीले शीर्षकारलाई नै छोडेर हाम्रो नागरिकको समुदायको जिम्मेवारी छ कि हाम्रो राष्ट्रमा कसरी शान्ति रामायण चयन स्थापना होस् र हामी चाहिँ एकबद्ध भएर राष्ट्रिय एकतामा खलबल नहोस्, राष्ट्रलाई एकताबद्ध लिएर अगाडि बढ़ौं भनेर यही सन्दर्भमा छलफल पनि भएछ र मेरो चाहिएको के त्यही लाइनमा मेरो चाहिएको के भन्छ आग्रह छ नेपाली जनतासँग।
0: हिजो मात्र राष्ट्रपतिसँग भेट्नुभएका प्रधानमन्त्री बालेन्द्र शाहले आज तराई मधेसका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सत्तारूढ़ दल राजसपाका सांसदसँग छलफल गर्नुभएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज भएको छलफलमा प्रधानमन्त्री शाहले राज्य संयन्त्रका सम्पूर्ण उच्च सतर्कताका साथ परिचालित भइसकेको ले नागरिकलाई विचलित नहुन र संयमता अपनाउन आग्रह गर्नुभएको छ। त्यसै गरी उहाँले अन्य दलका नेताहरूसँग पनि छलफल गर्नुभएको छ। छलफलपछि जनमत पार्टीका अध्यक्ष श्री केरावतले देशमा सामाजिक सद्भाव कायम गर्न प्रधानमन्त्रीले सक्रिय पहल लिनुपर्ने विषयमा कुराकानी गर्नुभएको जानकारी दिनुभयो।
4: यसलाई चाहिँ कुनै एउटा छिटफुट घटनाको रूपमा मात्रै लिनु हुँदैन र हुन पनि होइन। जसरी सुनसरीमा भयो तर यो फैलिँदै सर्लाही अरू जिल्लाहरूमा पनि फैलिसकेको अवस्था छ, त्यो यसलाई आइसोलेटेड घटनाको रूपमा पनि लिनु भएन र यस पश्चात हुँदैन कि भनेर पनि सोच्नु हुँदैन। यस पश्चात पनि निरन्तर हुन सक्छ, त्यो सोचेर नै समाधानको बाटोमा लाग्नुपर्छ र तयारी गर्नुपर्छ। उहाँले यो एउटा घटना मात्रै सुझाव पुग्छ है भनेर उहाँले नसोच्दा हुन्छ, त्यही हामीले सुझाव पनि दिएका छौं र त्यही भएर हामीले जुन सुझाव दियो त्यसलाई लागू गर्नका लागि उहाँहरूले चाहिँ लाग्नु पर्दछ।
0: राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले विगतमा मधेस र विभिन्न पक्षसँग भएका सम्झौता कारण नगरी र दिको टोकरीमा फालिएपछि यस प्रकारका समस्याहरू देखिने गरेको बताउनुभयो। संघीयताका सम्बन्धमा उठेका प्रश्नको जवाबमा भने प्रधानमन्त्री शाहले आफू संघीयताको विरोधी नभएको प्रष्ट पार्नु भएको महत्वले सुनाउनुभयो।
5: एउटा कुरा बडा प्राइम मिनिस्टरले प्रश्न भन्नुभयो, यो संघीयता विरोधी सपनामा पनि नसोच्नु होला। त्यो संघीयतालाई कसरी बलियो बनाउने नि ऊ हो, त्यो संरचनामा त्यो चाहिँ परिवर्तन ल्याउने कुरा थियो, तर त्यहाँ सन्देश चाहिँ गलत गएको छ, त्यसलाई सुधार्नुपर्छ। त्यसैले संघीयता विरोधी हाम्रो पार्टी पनि होइन, म स्वयं त संघीयता विरोधी हुनै कुरो भएन। संघीयतामाथि कुनै प्रकारको खतरा चाहिँ हुने कुरै कुरालाई छैन, र एउटा संघीयता मैले भनेको हो, एउटा संघीयता बनाउँछु भनेर त्यो चाहिँ फेरि वचनबद्ध हुनुभएको।
0: प्रधानमन्त्री शाहले विगतमा कसले के गर्यो भन्ने कुरा भन्दा पनि आफूहरूले बोलेको कुरा पूरा गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। छलफलमा डाक्टर राउत, मन्त ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समीप मिया अन्सारी, रामके शर्मा, प्रभु शाह, अमरेश कुमार सिंह, शरद सिंह भण्डारी, जयकान्त राउत लगायतका नेता सहभागी थिए। बैठकमा उनीहरूले प्रधानमन्त्रीले हालै राष्ट्रका नाममा सम्बोधन गरेको कदम सकारात्मक रहेको बताए पनि उक्त कदम केही ढिलो भएको सुझाव दिएका थिए।
2: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले आज विभिन्न धार्मिक समुदायका अगुवाहरूसँग छलफल गर्नुभएको छ। समाजमा आपसी एकता कायम राख्न आयोजित उक्त छलफलपछि धार्मिक नेतृत्वले एक संयुक्त विज्ञप्ति समेत जारी गरेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कड़ाभन्दा कड़ा कानूनी कार्यवाही गर्न सरकारसँग माग गरेका छन्। छलफलमा सहभागी जनता समाजवादी पार्टी जसपा नेपालका नेता मोहम्मद खालिदले मुलुकको विशिष्ट पहिचान र सामाजिक सद्भाव जोगाउन आफूहरू जुनसुकै त्याग गर्न तयार रहेको बताउनुभयो। समाजमा कहिल्यै पनि विभाजन नरहेको र आगामी दिनमा पनि एकजुट रहने प्रतिबद्धता व्यक्त गर्दै उहाँले देशमा शान्ति स्थापनाका लागि संचार माध्यमको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। छलफलका क्रममा धार्मिक अगुवाहरूले एकअर्कासँग हात मिलाउँदै नेपाली समाजमा धार्मिक र सामाजिक सद्भाव अछुण्ड रहेको सांकेतिक सन्देश समेत प्रवाह गरेका छन्।
6: देशमा चाँडै शान्ति स्थापना होस् भन्ने कामनाका साथ र सांकेतिक रूपमा म एक अर्कासँग हात मिलाएर पनि यो म दर्शाउन चाहन्छु।
2: हिजो मात्र लामिछानेले मधेस र कोशी प्रदेशका पार्टीका सांसदहरूसँग छलफल गरी आफ्नो क्षेत्रमा गई सामाजिक सद्भाव कायम गर्न भूमिका खेल्न निर्देशन दिनुभएको थियो। त्यसअघि उहाँले सर्वदलीय बैठक राखेर सबै दललाई भूमिका खेल्न आग्रह गर्नुभएको थियो।
0: विपक्षी दलले पनि सरकारको ध्यानाकर्षण गराउँदै सामाजिक सद्भावको आह्वान गरेका छन्। नेपाली कंग्रेसका सभापति गगन थापाले आज प्रदेश सरकार र स्थानीय सरकारसँग भर्चुअल संवाद गर्नुभएको छ। आज केन्द्रीय कार्यालय सानेपाबाट सभापति थापाले कोशी र मध्य प्रदेशका सरकारका साथै स्थानीय जनप्रतिनिधिसँग भर्चुअल संवाद गर्नुभएको हो। छलफलमा काठमाडौँमा उपलब्ध पदाधिकारी र केही केन्द्रीय सदस्य पनि सहभागी थिए। कोशी प्रदेशको सुनसरी र मध्य प्रदेशका सिराहा, धनुषा, सप्तरी, पर्सा लगायतका जिल्लामा उत्पन्न तनावको समाधानका लागि सभापति थापाले प्रदेश र स्थानीय सरकार प्रमुखलाई काम गर्न आग्रह गर्नुभएको हो।
2: नेपाली कम्युनिष्ट पार्टीले सुनसरी, सिराहा लगायत तराई मधेसमा भएका घटनाको छानबिन गर्न उच्च स्तरीय स्वतन्त्र र निष्पक्ष छानबिन आयोग गठनको माग गरेको छ। आज बसेको कार्य संयोजक समिति बैठकले यस्तो गम्भीर परिस्थिति उत्पत्तिका कारण झडपका घटना तथा स्थानीय प्रशासन एवं सुरक्षाकर्मीको भूमिका छानबिन हुनुपर्ने निष्कर्ष निकालिएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभएको छ।
0: राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पनि आजको राष्ट्रिय सभा बैठक मार्फत सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्न अपील गर्नुभएको छ। यस्तै सशस्त्र प्रहरी बलले पनि हिंसा, तोडफोड़, आगजनी र धार्मिक सहिष्णुता बिथोल्ने गतिविधिमा संलग्न नहुन नागरिकहरूलाई अपील गरेको छ। शिक्षाका लागि राष्ट्रिय अभियान एनसीई नेपालले पछिल्लो समय देखिएका घटनाले बाल बालिकाको शिक्षाको संरक्षणको लागि असर परेको भन्दै यस्ता कार्य बन्द गर्न भनेको छ।
2: तराई मधेशका विभिन्न जिल्लाबाट प्रदर्शनमा उत्रिएका 36 जनालाई प्रहरीले पक्राउ गरेको छ। कर्फ्यू लगाइएका क्षेत्रमा नियम तोडेर प्रदर्शन लगायतका सामाजिक सद्भाव खलल पुर्याएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। सबैभन्दा धेरै धनुषामा पक्राउ परेका छन्। प्रहरीका अनुसार धनुषाबाट 19 जना, सर्लाहीबाट 9 जना, सिराहाबाट 5 जना, महोत्तरीबाट 2 जना र पर्सबाट 1 जनालाई प्रहरीले पक्राउ गरेको हो। आज पनि सुनसरी सहित सिराहा, सप्तरी, धनुषामा कर्फ्यू लगाइएको छ। पर्सामा निषेधाज्ञा जारी छ। हिजोको तुलनामा आज प्रदर्शन कम भएको छ। सिराहामा भने केही बेर झडप भएको थियो। त्यस्तै सुनसरीका मृतक दुवैका परिवारले गृहमन्त्रीसँग सहमति भएपछि सब बुझेका छन्।
0: नेपाल परिवेशमा शेयर बजारमा सामान्य करेक्सन लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: भाइ भाइ भाइ, सामान पुर्याउने अनि आइहाले, अरू सामान पुर्याउनु छ।
8: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
7: नमस्कार।
8: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
7: यो त साइड जब दाई, यो चाहिँ मेन।
8: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
7: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
8: थाहा छ, त्यसैले त यही लिन आएको।
7: विदेशमा पनि फ्लोकार्ड र डेट फ्री प्रडक्टै युज हुन्छ,
8: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
7: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
8: सुरक्षा घरको साथ जीवन।

0: ढुक ढुक होइन ढुक्को हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड.
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज. समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार.
4: पाकिस्तानको ब्रड क्रिकमा गएको हिम पहिरोपछि हिजो साँझदेखि सम्पर्कविहीन भएका पर्वतारोहीहरूको खोजी कार्य आजका लागि स्थगित गरिएको छ. प्रतिकूल मौसमका कारण खोज तथा उद्धार अभियान रातभरका लागि रोकिएको हो. पाकिस्तानी अधिकारीहरूका अनुसार खोजी अभियान भोलि पुनः सञ्चालन गरिने बीबीसीले जनाएको छ. हिम पहिरोमा परेका 10 पर्वतारोही मध्ये हालसम्म 4 शव फेला परेको छ. फेला परेका शव मध्ये ओमानकी नादिरा अहमद अब्दुल्लाह अल हार्थी र नेपालका पूर्वहादुर गुरूङ युक्ताको पहिचान भएको छ. अन्य 2 पहिचान खुलाइएको छैन. विश्व प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पूर्जा निम्स दाई सहित अन्य 6 अवस्था झी अज्ञात रहेको छ. हिम पहिरोमा परेका 10 मध्ये 6 नेपाली रहेका छन्. पाकिस्तानको अल्पाइन क्लबले सम्पर्कविहीन पर्वतारोहीहरूको नाम सार्वजनिक गरेको छ. उनीहरूमा ओमानकी नादिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङजोङ, अमेरिकाकी मालोरी काइस तथा नेपालका निर्मल पूर्जा नेम्स दाई, पूर्वहादुर गुरूङ युक्ता, किली पेम्बा शेर्पा किलु, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा रहेका छन्. उच्च हिमाली क्षेत्रको प्रतिकूल मौसम, हिम पहिरोको जोखिम र कठिन भूगोलका कारण उद्धार अभियान चुनौतीपूर्ण बनेको छ. निर्मल पूर्जा विश्वका 14 8,000 मीटर भन्दा अग्ला हिमाल सबैभन्दा छोटो समयमै आरोहण गर्ने कीर्तिमानी पर्वतारोही हुन्. सन् 2018 पर्वतारोहण क्षेत्रमा दिएको योगदानका कारण उनलाई बेलायत सरकारले एमबी सम्मान प्रदान गरेको थियो. यसैबीच परराष्ट्र मन्त्रालयले पाकिस्तानको ब्रड फ्लेकमा हिम पहिरोमा परि सम्पर्कविहीन भएका नेपाली पर्वतारोहीहरूको छिटो र सुरक्षित उद्धारका लागि पाकिस्तानका सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ. मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा इस्लामाबाद स्थित नेपाली दूतावासले पाइन क्लब अफ पाकिस्तान एसटीपी लगायत सम्बन्धित सबै निकायसँग प्रभावित पर्वतारोहीहरूको शीघ्र तथा सुरक्षित उद्धारका लागि निरन्तर समन्वय गरिरहेको उल्लेख गरेको छ.
3: सरकार र लघुवित्त वित्तीय संस्था संघर्ष समिति बीच आज दोस्रो चरणको वार्ता भएको छ. अर्थ मन्त्रालयमा भएको वार्तामा सरकारी वार्ता टोली र आन्दोलन पक्षका प्रतिनिधि बीच समस्या समाधानका लागि छलफल भएको छ. आन्दोलनरत पक्षले आज 14 माघ सरकारी पक्षलाई बुझाएको छ. अहिले वार्ताको पछिल्लो विवरण भने प्राप्त हुन सकेको छैन. लघुवित्त तथा वित्तीय शोषण विरूद्ध किसान मजदूर आन्दोलनले लघुवित्त संस्थाबाट भएको वित्तीय शोषण अन्त्य गर्न तत्काल कदम चाल्न माग गरेका छन्। उनीहरूले काठमाडौँको माइतीगर मण्डलामा केही दिनदेखि धरनासँगै वार्तालाई पनि निरन्तरता दिएका छन्। अनसन्नत पक्षको मागलाई सम्बोधन गर्ने गरी सरकारले हिजोदेखि औपचारिक संवाद शुरू गरेको हो. आजको बैठकमा संघर्ष समितिले राखेका मागका विषयमा छलफल भए पनि निचोड़ के भयो भन्ने आइसकेको छैन.
4: आन्दोलनरत एमबीबीएस तथा बीडीएस इन्टर्न विद्यार्थीले प्रधानमन्त्री बालिन्द्र शाह बालिनलाई पत्र पठाएर आफ्ना माग पूरा नभए आमरण अनसनमा बस्ने चेतावनी दिएका छन्। आज एमबीबीएस तथा बीडीएस इन्टर्न स्टाइपेड एकरूपता अभियान नेपालका संयोजक दिल्ली हरिजनले पत्र पठाएर प्रशिक्षार्थी चिकित्सकका माग सम्बोधन गर्न आग्रह गर्नुभएको हो. लामो समयदेखि आन्दोलन गर्दै आएको र सरकारका विभिन्न निकायले आग्रह गर्दा पनि माग पूरा नभएको उहाँले स्मरण गराउनुभयो. प्रशिक्षार्थी चिकित्सकले आफ्ना 5 माग साउन 18 गतेभित्र कार्यान्वयन गर्न अल्टिमेटम दिएका छन्। तोकिएको समय सीमाभित्र माग सम्बोधन नभए साउन 19 गतेदेखि आमरण अनसन शुरू गर्ने चेतावनी उनीहरूले दिएका छन्। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित कार्यदलले तयार गरेको प्रतिवेदन अनुसार चिकित्सा शिक्षा आयोगको पूर्ण बैठकबाट यथाशीघ्र निर्णय गरी कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग छ. विशेष गरी स्वास्थ्य सेवाको 8 तहको प्रारम्भिक तलबमानको 50% बराबरको निर्वाह भत्ता नेपालका सबै सरकारी तथा निजी मेडिकल कलेजमा समान रूपमा लागू गर्नुपर्नेमा उनीहरूको जोर छ.
3: राष्ट्रिय सभाको आजको बैठकले संविधान सभाका सदस्य एवं पूर्व उप प्रधानमन्त्री गोपाल मान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गरेको छ. हिजो प्रतिनिधि सभाको बैठकले उहाँको निधनमा शोक प्रस्ताव पारित गरेको थियो. अब राष्ट्रिय सभाको अर्को बैठक 18 गते बस्नेछ।
4: व्यावसायिक प्रांगरिक तथा जैविक मल उत्पादकको विवरण संकलन अभियान शुरू भएको छ। प्रांगरिक तथा जैविक मलको व्यावसायिक उत्पादनलाई प्रवर्धन गर्ने, उत्पादनको गुणस्तर अभिवृद्धि गर्ने तथा उत्पादक बीच सशक्त सञ्जाल निर्माण गर्ने उद्देश्यले यो अभियान संचालन गरिएको कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जानकारी दिनुभयो। मन्त्री चौधरीले प्रांगरिक मल, भर्मी कम्पोस्ट तथा अन्य जैविक मल व्यावसायिक रूपमा उत्पादन गरिरहेका वा दर्तायुक्त प्रयोग वा दर्तायुक्त उद्योग वा फर्म संचालन गरिरहेका सबै उत्पादकलाई आफ्नो विवरण अनिवार्य रूपमा दर्ता गराउन आग्रह गर्नुभएको छ। उत्पादकहरूले क्यूआर कोड स्क्यान गरेर वेबसाइट मार्फत आफ्नो विवरण अनलाइनमा दर्ता गर्न सक्नेछन्। विवरण दर्ता गर्ने अन्तिम मिति 2023 साउन 21 गतेसम्म छ। मन्त्रालयले सबै व्यावसायिक प्रांगरिक तथा जैविक मल उत्पादकलाई समयमै विवरण दर्ता गराई दिगो कृषि विकास, माटोको उर्वरा शक्ति संरक्षण तथा प्रांगरिक कृषि प्रवर्धनको अभियानमा सहभागी हुन आह्वान गरेको हो।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को टेसो खुशीको कनेक्शन। जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिमछिमको खबर अब thahakhabar.com। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है। सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। बङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
2: एकपटक बङ्गालीबाट किनेर हेर न।
1: लौ त म बङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब बङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ बङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: बङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
2: सम्पर्क नम्बर 98478726873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
0: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
8: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्की 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825367509 र मोबाइल 98453065।
9: ₹75 करोड रुपियाँको भएको छ। आज 180 कम्पनीको सेयर मूल्य बढ्दा 82 कम्पनीको सेयर मूल्य घट्यो भने 13 कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
10: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। मोरक्कोबाट हजारौं आप्रवासी स्पेनको स्वायत्त क्षेत्र सिउटामा प्रवेश गरेपछि सीमा क्षेत्रमा ठूलो संकट उत्पन्न भएको छ। सीमा पार गर्ने क्रममा भएको भागदौड़ र समुद्री मार्गको जोखिमका कारण कम्तीमा 18 जनाको मृत्यु भएको छ। ठूलो संख्यामा मानिसहरूले मोरक्कोबाट सीमा पार गर्दै स्पेनी भूभाग सियाटोमा प्रवेश गरेपछि स्पेनले त्यहाँ अवस्था नियन्त्रणमा लिन सेना परिचालन गरेको छ। यति ठूलो संख्यामा आप्रवासीहरू एकै पटक सिउटातर्फ प्रवेश किन गर्न थाले भन्ने कारण भने स्पष्ट हुन सकेको छैन। तर रोजगारीका सीमित अवसर र कमजोर आर्थिक अवस्थाका कारण उनीहरू युरोपतर्फ आकर्षित भएको अनुमान छ। मोरक्कोले अहिलेसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन। यसअघि स्पेनको सर्वोच्च अदालतले समुद्री मार्गबाट स्पेन पुगेका आप्रवासीलाई कानूनी प्रक्रिया पूरा नगरी तुरन्तै फिर्ता पठाउन नहुने फैसला गरेको थियो। केही अधिकारीहरूले यही निर्णयले आप्रवासीलाई आकर्षित गरेको बताएका छन्।
9: 7 वर्षदेखि अमेरिका बसेका आप्रवासीले ग्रीन कार्ड पाउने गरी कानून ल्याउने तयारी भएको छ। यो सँगै अमेरिकामा बसोबास गरिरहेका H1B भिसा वाहकहरू सहित लाखौं मानिसहरूका लागि ग्रीन कार्ड प्राप्त गर्ने नयाँ अवसर खुल्ने भएको हो। विगत 7 वर्षदेखि लगातार अमेरिकामा बस्दै आएका व्यक्तिहरूलाई ग्रीन कार्डका लागि आवेदन दिन अनुमति दिने प्रस्ताव गरिएको एक नयाँ विधेयक अमेरिकी सिनेटमा पेश गरिएको छ। यो विधेयक डेमोक्रेटिक सिनेटर एलेक्स पडिलाले संसदमा पेश गर्नुभएको हो। यदि यो कानून बनेको खण्डमा लामो समयदेखि अमेरिकामा रहँदै आएका लाखौं मानिसहरूका लागि स्थायी बसोबासका लागि नयाँ बाटो खुल्ने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
10: नेपाल परिवेशमा

0: विवादास्पद योजना अघि सारेपछि फुटबल जगतमा तनाव सृजना भएको हो। यस प्रस्तावको विरोधमा यूईएफएले यसअघि नै दुई वक्तव्य जारी गरिसकेको छ। अहिले सबै सदस्य देशले बहिष्कारका पक्षमा मतदान गरेपछि यूईएफएले अडानलाई पुनः पुष्टि गरेको हो। यसका लागि फिफाले आफ्ना 211 सदस्य राष्ट्रबीच मतदान गराउँदैछ। फिफा अध्यक्ष इन्फान्टिनोले यो प्रस्तावलाई समर्थन गर्ने राष्ट्रलाई 4 करोड़ अमेरिकी डलर दिने प्रलोभन दिएका छन्। उनले आगामी सेप्टेम्बर 19 तारीकसम्ममा यो योजना स्वीकार गर्न सदस्य राष्ट्रहरूलाई समय सीमा पनि तोकेका छन्। फिफाको भित्री योजना अनुसार यदि यो प्रस्ताव पारित भए अमेरिकाको थ्राइफ इटर्नल नामक भेन्चर क्यापिटल फर्म यसमा प्रमुख लगानीकर्ता बन्नेछ।
1: आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत नेदरल्याण्डमा भएको त्रिकोणात्मक एक दिवसीय सीरिज खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। नेपाली क्रिकेट टोली आज साँझ काठमाण्डु आइपुगेको हो। टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यानका क्रिकेट म्यानेजर विनोद दास लगायतले स्वागत गरे। लीग टू अन्तर्गत नेदरल्याण्ड सीरिजका 4 खेलमा पराजित भएको थियो। यो सीरिजमा खराब प्रदर्शनसँगै ओमानमा क्यानाडा सम्मिलित सीरिज खेल्नु अघि नेपालको 32 खेलबाट 24 अंक छ। नेपाल अंक तालिकाको 6 स्थानमा छ। बाँकी रहेका 4 खेल जितेर 4 बन्ने सम्भावना लगभग सकिएको छ। नेपालले बाँकी रहेका 4 खेल जित्दा 8 खेल खेल्न बाँकी रहेको मान्ने कुनै पनि खेल नजिते मात्र नेपालको सम्भावना हुनेछ। नेपालको एक दिवसीय मान्यता पनि संकटमा परेको छ। नेपालका कप्तान रोहित पौडेलले नेदरल्याण्डको नतिजाबाट समर्थकबाट धेरै आफ्नो टोली निराश रहेको बताएका छन्। भ्रमणमा लिएको आशा अनुरूप खेल्न नसक्नुले निराश रहेको र आगामी ओमान श्रृंखलामा केन्द्रित हुने उनको भनाई थियो। स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पौडेलले ब्याटिङसँगै फिल्डिङमा पनि नेपालले खराब प्रदर्शन गरेको बताए। यो नतिजाले लीग टूको अंक तालिकामा धेरै असर पुगेको उल्लेख गर्दै रोहितले आगामी श्रृंखलामा राम्रो गर्दै एक दिवसीय मान्यता जोगाउने लक्ष्यका साथ मैदानमा उत्रिने बताए।
0: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: देवानगंज घटनाका मृतकको शव आफन्तले बुझे। सिराहा जान लागेका गृहमन्त्रीलाई स्थानीयको अवरोध।
0: आन्दोलनरत लघुवित्त पीड़ित र सरकार बीच दोस्रो दिन पनि वार्ता। आफ्ना माग पूरा नभई आमरण अनशन बस्ने एमबीबीएस र बीडीएस इन्टर्न विद्यार्थीको चेतावनी।
1: बर्ड फ्लू हिम पहिरोमा हराइरहेका पर्वत आरोहीहरूको खोजी रोकियो। 4 जनाको सफेला निर्मल पूर्जा सहित 6 जना अझै सम्पर्कविहीन।
0: स्पेन प्रवेश गर्न खोज्दा आप्रवासीहरू बीच भागदौड़। 18 जनाको मृत्यु। 7 वर्षदेखि अमेरिका बसेका आप्रवासीले पनि ग्रीन कार्ड पाउने गरी कानून ल्याइँदै।
1: र त्रिकोणात्मक सीरिज खेलेर नेपाली क्रिकेट टोली स्वदेश फिर्ता। एक दिवसीय मान्यता जोगाउने नेपालको लक्ष्य रहेको कप्तान पौडेलको भनाई।
0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने सुरेश पौडेललाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानु।
3: नमस्ते, म गायक जगदीश समाल। यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.5।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे कोठा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, था

0: गर्दा गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस् 082-563-414।
1: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर

0: 82551210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: सीता के भयो तिमीलाई? गुम्सेर बसी छौ
3: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सुख चलेन। अब त आश्रय मरिसक्यो।
2: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
3: ए ठिकै छ, म जान त धेरै अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
4: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
5: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
4: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
6: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
7: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू:
8: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
9: छारे रोग मिर्गी नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था,
6: अन्य छ विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
12: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दान। सम्पर्क फोन नम्बर 0825616683 र सम्पर्क मोबाइल नम्बर 9847725770।
13: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
15: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
16: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
17: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
18: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
19: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 0825607634 र 0825601038।

0: बायोनेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बायोनेट अब सबै कनेक्टेड।
1: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: ब्लड प्रेसर हाई लो भएका,
1: कोलेस्ट्रोल बढी भएको,
2: मुटुको गति एकनास नभएको,
1: मुटु ढुकढुक हुने, डर लागे जस्तो महसुस हुने,
2: मुटुको बासोक, मुटु सुन्निएको, हृदयघात भएको,
1: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
2: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: बिरामी जाँच हुने मिति यही श्रावण 22 गते शुक्रबार।
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 9978893 र 9805912871।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
6: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
7: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
8: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
7: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 0825166994। सम्पर्क मोबाइल नम्बरहरू 9858830145, 9848830153 र 9649141944।
10: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
11: खुशीको खबर।
12: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908447, 0825908447।
13: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
11: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
12: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 0825908429। सम्पर्क मोबाइल नम्बर 97492964643 र 9858738।
14: 53825।
15: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
16: नेपालगंज नर्सिंग होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
15: ठूला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
17: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
18: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाङ। फोन नम्बर 082-8562-23 98-78-1817 र 98-78-35-643।
19: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
20: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
19: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
20: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
19: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
20: ल ल काका, गइहाले म।
21: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
22: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
21: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-578-45-226।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा साम्प्रदायिक तनाव अन्त्य गराउने प्रयासमा प्रधानमन्त्रीदेखि सत्तारूढ र प्रतिपक्षी दलका शीर्ष नेताले बढाए सक्रियता। सुनसरीमा स्थिति सामान्य उन्मुख रहेको प्रहरीको दावी, तर मधेसमा अवस्था अघिल्लो दिनको जस्तै। र अन्तर्राष्ट्रिय प्रसंगमा गत 24 घण्टाको अवधिमा स्पेनको सिउटामा झण्डै 60,000 आप्रवासीहरू प्रवेश गरेका विवरण। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
1: स्पेनको आन्तरिक मामिला मन्त्रालयका अनुसार स्पेनको उत्तर अफ्रिकी भूभाग सिउटामा पुगेका करिब 60,000 आप्रवासी मध्ये 25,000 भन्दा बढ़ी अहिले मोरक्को फर्किसकेका छन्। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेथले ठूलो संख्याको आप्रवासी प्रवेशलाई स्पेनमाथिको आक्रमणको संज्ञा दिएका छन्। सिउटाको भ्रमणका क्रममा उनले स्थानीय बासिन्दालाई सम्पूर्ण स्पेन उनीहरूको साथमा रहेको र राज्यले उनीहरूको सुरक्षाका लागि सबै उपाय अपनाउने बताए। बीबीसीकी सारा रेन्सफोर्ड भन्छिन्, स्पेनले मोरक्को र सिउटा बीचको सीमा सुरक्षा बलियो बनाउन प्रहरी र सेना परिचालन गरेको छ। एकै पटक यति धेरै मानिसहरू कसरी बिना अवरोध समुद्री बाटो हुँदै पौडिएर प्रवेश गर्न सफल भए भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन। बीबीसीकी सारा रेन्सफोर्डको भनाई, अधिकारीहरूका अनुसार सिउटा प्रवेश गर्ने प्रयासका क्रममा हालसम्म 34 जनाको मृत्यु भएको छ। पाकिस्तानमा उद्धार टोलीले विश्वको 12 अग्लो हिमाल ब्रोड पीकमा हिउँ पहिरो गएको स्थान नजिकै 4 जना आरोहीको शव फेला पारेको छ। अधिकारीहरूका अनुसार उद्धार टोलीले ती शवहरू आधार शिविरसम्म ल्याउने काम गरिरहेको छ। सोही आरोही समूहका अन्य 6 जना अझै बेपत्ता छन्। बेपत्ता मध्ये विश्व प्रसिद्ध पर्वतारोही नेपाली मूलका तथा ब्रिटिस पूर्व सैनिक निर्मल पूर्जा पनि रहेका छन्। उक्त टोलीमा पूर्जा बाहेक अरू 5 नेपाली र विभिन्न देशका नागरिकहरू थिए। हमासले इजरायलले आफ्ना सेना फिर्ता बोलाएर आक्रमण अन्त्य गरे पूर्ण रूपमा निशस्त्रीकरण हुन सहमत भएको जनाएको छ। उक्त समूहले आफ्ना हतियारहरू गाजामा बन्ने नयाँ प्यालेस्टिनी प्रशासनको नियन्त्रणमा सुरक्षित रूपमा राखिने तर ती इजरायललाई हस्तान्तरण नगरिने स्पष्ट पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौताको घोषणा गर्दै यस अन्तर्गत इजरायलले गाजाबाट चरणबद्ध रूपमा आफ्ना सेना फिर्ता लैजाने बताए। तर इजरायल सरकारले भने यो सम्झौता कार्यान्वयन गर्ने वा नगर्ने बारे अहिलेसम्म पुष्टि गरेको छैन। श्रीलंका पूर्व प्रहरी प्रमुख पुजित जयसुन्दरालाई सन् 2019 ईस्टर सन्डेमा भएका घातक इस्लामवादी आत्मघाती बम विस्फोट रोक्न विफल भएको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको छ। अदालतले आक्रमणबारे प्राप्त गुप्तचर सूचनामाथि आवश्यक कदम नचाली गम्भीर लापरवाही गरेको भन्दै उनलाई दोषी ठहर गरेको हो। र भारतमा प्रहरीले फेसबुकको माउ कम्पनी मेटाका स्थानीय प्रमुख विरूद्ध मुद्दा दर्ता गरेको छ। सत्तारूढ़ भारतीय जनता पार्टी बीजेपीका सदस्यहरूले दिएको उजुरीका आधारमा प्रधानमन्त्री नरेन्द्र मोदीप्रति अपमानजनक ठानिएको सामाजिक सञ्जाल सामग्रीबारे अनुसन्धान गर्न प्रहरीले मुद्दा दर्ता गरेको हो। यो विषयमा मेटाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सुनसरीबाट शुरू भई तराई मधेसका विभिन्न जिल्लामा फैलिएको साम्प्रदायिक तनाव अन्त्य गर्ने प्रयासमा प्रधानमन्त्रीदेखि सत्तारूढ र प्रतिपक्षी दलका शीर्ष नेताले सक्रियता बढ़ाएको देखिएको छ। शुक्रबारमा प्रधानमन्त्री बालेन्द्र शाहले आज मधेस केन्द्रित दलका नेताहरूसँग परामर्श गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिन्दू र मुस्लिम समुदायका धार्मिक अगुवासँग छलफल गरेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले सामाजिक सद्भाव कायम गर्ने दिशामा कांग्रेसको पहलकर्मी बारे मधेस र कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने आफ्नो पार्टीका नेताहरूलाई निर्देशन दिएका छन्। नेपाल प्रहरीका महानिरीक्षकले धार्मिक सद्भाव कायम राख्न अपील गरेका छन्। सुनौ एक रिपोर्ट। जाली तनाव बीच बिहिबार राष्ट्रका नाममा सम्बोधन गर्नुका साथै राष्ट्रपति तथा उपराष्ट्रपतिसँग कुराकानी गरेका प्रधानमन्त्री शाहले आज मधेस केन्द्रित दलका शीर्ष नेताहरूसँग छलफल गरेका हुन्। छलफलका क्रममा प्रधानमन्त्रीले मधेसमा शान्ति सुव्यवस्था कायम राख्न र आउँदा चीनमा यस्ता गतिविधि हुन नदिन के गर्न सकिन्छ भन्ने बारे नेताहरूको धारणा मागेको उनको सचिवालयले जनाएको छ। छलफलमा सहभागी जनमत पार्टीका अध्यक्ष सीके राउतले हरेक जिल्लामा अन्तर धार्मिक संयन्त्र बनाउनु पर्ने मत आफूले राखेको भन्दै संचार कर्मीहरूसँग भने,
2: त्यसमा सबै धर्मगुरूहरू हुन्छन्, धार्मिक अभियन्ताहरू हुन्छन्, त्यो जिल्लाका सबैले त्यसमा राख्ने, त्यसको नियमित बैठक भनौँ न हरेक महिना चाहिँ त्यहाँ राख, ताकि सौहार्दपूर्ण वातावरणमा त्यहाँ चाहिँ सबै कुरा हुन सकोस्। हरेक समुदायमा के हुन्छ, केही गलत गति केही पात्रहरू चाहिँ हुन्छ, त्यसलाई चाहिँ उनीहरूले नियन्त्रण त्यहाँबाट गर्न लगाउने, ताकि यस्तो कुन कुराहरू घटना भएपछि मात्रै समाधान गर्ने होइन कि पहिलादेखि प्रिभेन्सन मेजर रूपमा त्यहाँ लागू गर्न सकियोस्।
0: राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतोले सुनसरी घटनाबारे छानबिन भई दोषीमाथि कार्यवाही गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्रीले गलत तत्वले फाइदा लिन सक्ने तर्फ सजग गराएको उल्लेख गरे। संचार कर्मीहरूसँग उनले भने,
3: र यस्ता घटना यस्ता सम्प्रदायिक दंगा गरेर यसको अनुचित लाभ उठाउने चाहिँ त्यो काम कुरा पनि हुन सक्छ, त्यो तत्वहरूबाट सबै हामी सावधान रहौं र प्राप्त अधिकारलाई रक्षा गर्दै त्यसलाई कसरी अगाडि बढाउने हो त्यो चाहिँ हामी गर्छौं भनेर उहाँले वचन दिनुभयो।
0: प्रधानमन्त्री शाहले तराई मधेसबाट प्रतिनिधित्व गर्ने आफ्नो पार्टीका सांसदहरूसँग पनि आज छलफल गरेका छन्। पछिल्ला दिनमा विभिन्न तहमा संवाद गर्दै आएको देखिएका राष्ट्रपतिका सभापति रवि लामिछानेले तनाव अन्त्य गराउने प्रयासमा आज विश्व हिन्दू महासंघ नेपाल र अल सलाम सोसाइटीका पदाधिकारीहरूसँग छलफल गरे। त्यसै गरी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आकस्मिक बैठकमा सभापति गगन थापाले सामाजिक सद्भाव कायम गर्ने सन्दर्भमा पार्टीका नेताहरू जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड़ दिएको छ पार्टीले जनाएको छ। भर्चुअल सम्बोधन मार्फत सभापति थापाले गलत सूचनाको पछि नलाग्न सचेत गराउँदै खास गरी मधेसका नेताहरूलाई भने,
4: हामीलाई कसले के भन्छ, हामीले यसमा यतातिर हाम्रो चासो कम हुनुपर्छ, हाम्रो ड्युटी के हो, हाम्रो रोल के हो, हाम्रो रोल हामी नेपाली कांग्रेस हो, हामी मुख्य शक्ति हो, हामी मूल शक्ति हो, हामी अभिभावक हो, हामी जिम्मेवार हो र समाजले आगो जस्तै लगाएर भए पनि निभाउने काम हाम्रो हामीले त्यो समाजले शक्ति हामी भएको छ, जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्ने सोचाएका थिएर यो सहयोग काम गर्ने सबै साथीलाई काम गर्नु होला।
0: नेपाल प्रहरीको नेतृत्वले पनि सामाजिक सद्भावमा खलल पुग्ने गरी कुनै प्रकारको गतिविधि नगर्न सबैमा अनुरोध गरेको छ। नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले आफ्नो अपीलमा भनेका छन्,
5: यस संवेदनशील समयमा अफवाह उत्तेजना र घृणा भन्दा विवेक संयम र सद्भावको बाटो अवलम्बन गर्दै अर्काको अधिकार आस्था र मर्यादाको सम्मान गर्नु हामी सबैको साझा दायित्व हो।
0: निजी क्षेत्रका विभिन्न संगठनहरूले पनि तराई मधेसका जिल्लाहरूमा उत्पन्न पछिल्लो तनावबारे चिन्ता व्यक्त गर्दै सद्भाव कायम राख्न अपील गरेका छन्। काठमाण्डुमा नागरिक समाजले साम्प्रदायिक तनाव फैलिन नदिन एउटा कार्यक्रम मार्फत अपील गरेको छ। चर्चा सुनसरी घटनासँग सम्बन्धित विषयकै, गृहमन्त्री सुदन गुरूङले सुनसरी पुगेर देवानगंज घटनामा ज्यान गुमाएका दुई युवकका परिवारसँग सहमति गरेपछि सुनसरीको अवस्था तुलनात्मक रूपमा सामान्य बन्दै गएको कोशी प्रदेश प्रहरीले जनाएको छ। तर सोही घटनालाई लिएर तनाव देखिएका मधेस प्रदेशका कतिपय जिल्लामा भने स्थिति अझै सुधार नभएको प्रहरी अधिकारीहरूले बीबीसीलाई बताएका छन्। सुनौ एक रिपोर्ट। प्रहरीका अनुसार देवानगंज घटनामा ज्यान गुमाएका दुई युवकका शव पोस्टमार्टमपछि परिवारले बुझेका हिंसात्मक घटना भएको पाँच दिनपछि गृहमन्त्री गुरूङले बिहिबार राति देवानगंज पुगेर मृतकका परिवारसँग सरकारका तर्फबाट गरेको सहमतिमा राहतदेखि छानबिनसम्मका विषय समेटिएका छन्। सम्झौतामा नेपाल सरकारले मृतक द्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाउने तथा मृतकका परिवारलाई सरकारले जनाइ 10 लाख रूपियाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ। यो सँगै अघिल्ला दिनहरूको तुलनामा देखिएको स्थितिबारे कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापाले बीबीसीसँग भने,
6: सामान्य बन्दै भइरहेको छ, ठिक छ। अब यहाँ पीड़ित परिवारको मृतक परिवारको पक्षहरूसँग जो गृहमन्त्रीजी आफै आएर चाहिँ एक किसिमको सहमति भएको छ, अहिले सामान्य बन्दै गइरहेछ।
0: पछिल्लो समय कर्फ्यूको चाहिँ के छ?
6: कर्फ्यू अहिलेसम्म यथावत नै छ, अनि अब बिस्तारै अलि माहौल शान्त हुँदै गएपछि त्यो पनि कुकुरले हुँदै जान्छ।
0: हिजो अस्तिको भन्दा समग्रमा अवस्था सामान्य हुँदै गएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, प्रभावित क्षेत्रहरूमा सोमबार बिहानदेखि लगाइएको कर्फ्यू भने कायमै छ। ती क्षेत्रहरूमा सेना प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग समेत गरी 4 वटै सुरक्षा निकाय परिचालित भएका प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए। अर्कोतर्फ मधेस प्रदेशका सुनसरी, धनुषा र सिराहाका केही स्थानमा भने नारा र जुलुस भएका प्रहरीले जनाएको छ। प्रभावित स्थानहरूमा कर्फ्यूको स्थिति भने कायमै छ। पछिल्लो अवस्थाबारे मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक अमरेन्द्र बहादुर सिंहले बीबीसीसँग भने,
7: खासै
6: पर्खामा सरकार मैले उस्तै छ हिजोको भन्दा सिरियस चाहिँ भएको छैन उस्तै छ अनि अब थप दुःख पट्टाहरू के भएको छैन तर अब पर्सी सत्री पनि बाह्र तिनवटा जिल्लामा पत्ता सिरा सत्तरीमा पर्सी छ भन्सामा पर्सी छ अनि पर्सामा चाहिँ निषेधाज्ञा तर पछि पटनाहरू भइरहेको छ अनि सत्ता
0: मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक अमरेन्द्र बहादुर सिंह अधिकारीहरूका अनुसार मधेस प्रदेशका 11 परीक्षा केन्द्रमा आज हुने भनिएको एमबीएस र एमए तहको परीक्षा स्थगित भएको छ भने कतिपय स्थानमा विद्यालयहरू पनि बन्द गरिएका छन्। सुनसरीमा सोमबारबाट चर्किएको तनाव बिहिबारसम्म पुग्दा सिधा र धनुषमा पनि फैलिएको थियो। ठाउँ ठाउँमा प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले प्रभावित स्थानहरूलाई लक्षित गर्दै कर्फ्यू आदेश जारी गरेको थियो। बिहिबार सिधाको गोल बजारमा गोली लागेर एकजनाको ज्यान गएको थियो। तपाई बीबीसी नेपाली सेवाको साझा पक्ष सुनिरहनु भएको छ। एउटा विषय संक्षेपमा, कुवेतको उत्तरी क्षेत्रमा बिहिबार भएको ड्रोन आक्रमणमा परि सवारी चालकका रूपमा कार्यरत एक नेपाली नागरिकको मृत्यु भएको कुवेत स्थित नेपाली राजदूतावासले जनाएको छ। राजदूतावासले आज एउटा विज्ञप्ति जारी गर्दै कुवेतको विदेश मन्त्रालयबाट 13 थुमका 44 वर्षीय पुरूषको मृत्यु भएको आधिकारिक जानकारी प्राप्त भएको जनाएको हो। विज्ञप्ति अनुसार उनको शव यथाशीघ्र नेपाल पठाउन आवश्यक सम्पूर्ण प्रक्रिया सम्बन्धित निकायहरूसँग समन्वय गरी अघि बढ़ाइएको छ। दूतावासले कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई कुवेत सरकारले जारी गरेका सुरक्षा सम्बन्धी सबै निर्देशन र मापदण्डको पूर्ण पालना गर्दै संयमित र सुरक्षित रहन पनि आग्रह गरेको छ।

0: परेको थियो। विगतमा स्पेनी भूभागमा प्रवेश गर्ने प्रयास गर्नेहरूको संख्या बढेपछि स्थानीय अधिकारीहरूले सहयोगका लागि मड्रिडलाई गुहारेका थिए। हजारौं मानिस ओइरिन थालेपछि बिहिबार सिउटाको सीमा नियन्त्रण गर्ने व्यवस्था अस्तव्यस्त बन्न पुगेको थियो। स्पेनले पछि सिउटा र मेलियामा सुरक्षा व्यवस्था कड़ा पार्न सशस्त्र बल परिचालन गर्यो। मेलियामा बिहिबार राति 300 देखि 400 मानिस प्रवेश गरेको विवरण आएको छ। आधिकारिक तथ्याङ्क अनुसार सिउटामा 83,600 मानिसको बसोबास रहेको थियो।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। सोमबार बेलुकी 9:15 बजे उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: यति बेला रात्रिको 9 बजेको छ।

राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमर क्षितिजको नमस्कार। दाङमा आर्थिक वर्ष 2082-83 भएका सवारी दुर्घटनामा परि 72 जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन अनुसार विगत एक वर्षको अवधिमा जिल्लाभर विभिन्न 347 सवारी दुर्घटनामा परि 72 जनाको मृत्यु भएको छ भने 616 जना घाइते भएका छन्। दुर्घटनामा परि मृत्यु हुनेमा 53 जना पुरूष 19 जना महिला रहेका छन् भने घाइते हुनेहरूमा 442 जना पुरूष र 174 जना महिला रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभएको छ। प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार बितेको एक वर्षको अवधिमा जिल्लामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका 679 जना फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्ने मध्ये 10 वर्षभन्दा बढ़ी सजाय तोकिएका 8 जना, 5 वर्षभन्दा बढ़ी सजाय तोकिएका 70 जना र बाँकी 5 वर्षभन्दा कम सजाय तोकिएका फरार प्रतिवादी रहेका छन्। पक्राउ परेका फरार अभियुक्तहरूलाई अदालतले 246 वर्ष 3 महिना 24 दिन कैद तथा 1,03,42,200 रूपियाँ जरिमाना गरिसकेको छ। प्रहरी उपरीक्षक श्रेष्ठले अन्य फरार प्रतिवादीहरूलाई समेत पक्राउ गर्ने गरी प्रहरीले खोजतलास जारी राखेको बताउनुभयो। आर्थिक वर्ष 2082-83 गरिएका गतिविधि बारे जानकारी दिने उद्देश्यले शुक्रबार जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलनको आयोजना गरेको थियो, जसमा प्रहरी प्रमुख श्रेष्ठले विगत एक वर्षमा गरिएका कार्यहरूको विस्तृत जानकारी गराउनु भएको थियो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक, धार्मिक र जातीय सद्भाव कायम राख्न प्रदेशवासीमा अपील गर्नुभएको छ। कोशी प्रदेशको सुनसरीको देवानगंज सहितका क्षेत्रमा हालै भएका दुःखद घटनापछि उत्पन्न परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले संयमता अपनाउन आग्रह गर्नुभएको हो। मुख्यमन्त्री आचार्यले जारी गर्नुभएको अपीलमा शान्ति, अमन चयन र आपसी भाइचारा कायम राख्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभएको छ। घटनापछि उत्पन्न विषम परिस्थितिलाई सामान्य बनाउन तीन तहका सरकार र सम्बन्धित निकायबाट प्रभावकारी प्रयास भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले नागरिकहरूलाई सुरक्षित र शान्तिपूर्ण वातावरणमा जीवनयापन गर्ने अवस्था सिर्जना गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनु भएको छ। गौतम बुद्धको जन्मस्थल लुम्बिनी प्रदेश सदियौंदेखि विभिन्न जात जाति, भाषाभाषी र धर्मका समुदाय बीचको सह अस्तित्व, सहिष्णुता र सद्भावको भूमि रहेको उल्लेख गर्दै उहाँले यही पहिचानलाई अझ बलियो बनाउन आग्रह पनि गर्नुभएको छ। मुख्यमन्त्री आचार्यले परिस्थितिलाई थप बिग्रन नदिए ऐतिहासिक सद्भाव, एकता र आपसी भाइचारालाई मजबूत बनाउन राजनीतिक दल, नागरिक समाज, धार्मिक गुरू तथा सम्पूर्ण प्रदेशवासीहरूको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ। दाङ जिल्ला अदालतले 6 वर्षीय बालिकामाथि बाल यौन दुरूपयोगको ठहर गर्दै सशस्त्र प्रहरीका एक जवानलाई कैद र जरिमानाको फैसला सुनाएको छ। 2081 साल असोज 24 गते भएको घटनामा जिल्ला अदालत दाङले रोल्पा नगरपालिका 10 घर भई सशस्त्र प्रहरी बल ज्वालामय गण भालुबाङमा कार्यरत भरत रोका मगरलाई 1 वर्ष 6 महिना कैद र 15,000 रूपियाँ जरिमाना तोकिएको छ। साथै पीड़ित बालिकाका लागि प्रतिवादीबाट 25,000 रूपियाँ क्षतिपूर्ति भराउन आदेश गरेको छ। राप्ती गाउँपालिका वडान नम्बर 1 पाखापानी स्थित सशस्त्र प्रहरी बल नेपाल 29 नम्बर ज्वालामाई गणमा कार्यरत जवान भरत रोका मगर र रेमन पच भैयाले 2081 असोज 24 गते बड़ा दशैंको फूलपातीका दिन लिंगे पिङ खेल्न आएकी बालिकामाथि ललाई फकाई गरी करणी गरेको आरोप बालिकाका परिवारले लगाएका थिए। स्वास्थ्य परीक्षणका क्रममा जबरजस्ती करणी ठहर नभएपछि आरोपीमाथि बाल यौन दुरूपयोगको मुद्दा दायर भएको थियो। यस मुद्दाका अर्का आरोपी रेवन पच भैया मगरको भने अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालयको हिरासतको शौचालयमा 2081 कार्तिक 12 गते आत्महत्या गरेका थिए। घोराई उपमहानगरपालिकाले फेरि भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको लगत संकलन गर्ने भएको छ। उपमहानगरपालिकाले एक सूचना जारी गर्दै साउन 15 गते अर्थात आजदेखि 21 गते भित्र भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई आफ्ना सक्करी कागजात सहित आवेदन दिन भनेको छ। घोराई उपमहानगरपालिका भित्रका नागरिकहरूले आफ्ना सम्पूर्ण सक्करी कागजात सहित आवेदन दिन
उपमहानगरपालिकाले भनेको छ। यस अघिका संकलित कागजातहरू गत भदौमा भएको जेएनजे आन्दोलनका क्रममा आगजनी भई सबै नष्ट भएको हुँदा पुनः आवेदन संकलन गर्न थालिएको उपमहानगरपालिकाले जनाएको छ। उपमहानगरपालिकाले आवेदनका लागि परिवार मूलीको नागरिकता र अन्य सदस्यहरूले नागरिकता प्राप्त गरेको भए सबैको नागरिकता प्रमाणपत्र प्रतिलिपि नाता प्रमाणपत्र प्रतिलिपि आफूले जग्गा उपभोग गरेको भए उपभोग गरेको जग्गाको प्रमाणपत्र प्रतिलिपि बैंक खाता प्रयोग गरेको भए परिवारका सबैको बैंक खातावालाको बैंक खाता विवरण बुझाउन भनेको छ। र घोराई उपमहानगरपालिका 13 स्थित ज्यामिरे दह सामुदायिक वन उपभोक्ता समूहले आज ज्यामिरे दह परिसरमा सामूहिक वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। पर्यावरण संरक्षण जैविक विविधताको प्रवर्धन तथा पर्यटकीय क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो। समूहकी अध्यक्ष रीना बस्नेतका अनुसार सामुदायिक वन क्षेत्रभित्र रहेको प्रसिद्ध पर्यापर्यटकीय गन्तव्य ज्यामिरे दह तथा नाग गुफा परिसरमा विभिन्न प्रजातिका फूलका बिरूवाहरू रोपिएको छ। प्राकृतिक सम्पदाले भरिपूर्ण यस क्षेत्रलाई अझ आकर्षक हरियाली युक्त र पर्यटन मैत्री बनाउने लक्ष्य सहित सामूहिक रूपमा वृक्षारोपण गरिएको उहाँले बताउनुभयो। कार्यक्रममा सामुदायिक वन उपभोक्ता स्थानीय बासिन्दा तथा समूहका पदाधिकारीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले वृक्षारोपण मात्र नभई रोपिएका बिरूवाको संरक्षण नियमित हेरचाहमा पनि सबैले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिएका छन्। 483.5 हेक्टर क्षेत्रफलमा फैलिएको ज्यामिरे दह सामुदायिक वन जैविक विविधता हरियाली र प्राकृतिक सौन्दर्यका कारण दाङ जिल्लाको महत्वपूर्ण पर्यापर्यटकीय गन्तव्यका रूपमा परिचित छ। हवस् त, राति 9 बजेको मध्यपश्चिम हाइलाइट्स यहीँ सकिन्छ। प्रत्येक घण्टाको ताजा खबरका लागि सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम 91.4 MHz। नमस्कार।

0: ಎಲ್ಲ ನಬಿ ತುಪ್ಪಲು ಸಾರ್ ಮೇಘ ಆಸ್ಮತ ಪಾರು ಸುಂದರ ರೇಡಿಯೋ ಮಧ್ಯ ಪಶ್ಚಿಮ ಮಧ್ಯ ಪಶ್ಚಿಮ ಮಧ್ಯ ಪಶ್ಚಿಮ.
1: नमस्ते दाजु, होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने.
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ. न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने. फेरि थोरै सामान लिन पनि मै बुढो नै जोकिनु पर्ने. त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि. बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि.
4: लो हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला. बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्. तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि.
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग. अब हामी त्यही जान्छ.
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौँ.
6: साइकल स्टोर पुरानो
7: सम्पर्क मोबाइल 98478779760
8: र 98578309.

0: Vianetco, buy one, get one free offer. Ma, 3 महीना को 125 Mbps internet. 2700 में खरीद करता. Free internet package. नया चरण को लागी gift करने मौका. सफल referral ma, आपको लागी 1 महीना free internet. Vianet, अब सबै connected.
1: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: ब्लड प्रेसर हाई लो भएका
1: कोलेस्ट्रोल बढी भएको
2: मुटुको गति एकनाश नभएको
1: मुटु ढुकढुक हुने डरलाई जस्तो महसुस हुने
2: मुटुको बासोक मुटु सुन्निएको हृदयघात भएको
1: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा
2: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: बिरामी जाँच हुने मिति यही श्रावण 22 गते शुक्रबार।
4: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98478-913 र 98095-12871।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी रिलायबल लाइफ सदैं भरिलाई
1: नमस्कार, म गायिका मान्डवी त्रिपाठी। तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: 야, 이거 나 놓치라고 어리고 이거.
1: 다쳐버려 멋이라고 오사디거나 자는 분이고 맞네이나.
0: 아야, 아직도 먹거도 오사디거리고 미스코 운명이 바꾸네이나.
1: 자빠이때 오사디거리 빠치 됐어요 혼자.
0: 아픈데 도대체 머리는 왜 이렇게요? 어떻게 보내나? 가야 정모.
1: 고라이코 호스피털 로드 마르코 사가마타 젠틀 클리닉마 자는 나 아니 자네 니콘.
2: 하타쿠 사태 빈 던터로 비스사게 도와라 시와 퍼단 거디 아이코 사가마타 젠틀 클리닉
3: 던터로 또한 목숨만디 사무사고 라기 바히라 자네 나. जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्धाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्। सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, भराई दाङ।
3: सम्पर्क फोन नम्बर 082-5630-27,
5: 98-41-67-46।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
1: भर्ना खुलियो, भर्ना खुलियो, भर्ना खुलियो।
6: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहिन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
6: हाम्रा विशेषताहरू:
1: उत्कृष्ट शैक्षिक वातावरण,
6: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
1: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
6: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
3: सम्पर्क फोन 081-536-086
1: र मोबाइल नम्बर 98-480-96-600, 98-580-36-086 र 98-481-72-273।
7: मध्यपश्चिम जान च्याक यति बेला रात्रिको 10 बजेको छ।

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमर क्षितिजको नमस्कार। दाङमा आर्थिक वर्ष 2082-83 भएका सवारी दुर्घटनामा परि 72 जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन अनुसार विगत एक वर्षको अवधिमा जिल्लाभर विभिन्न 347 सवारी दुर्घटनामा परि 72 जनाको मृत्यु भएको छ भने 616 जना घाइते भएका छन्। दुर्घटनामा परि मृत्यु हुनेमा 53 जना पुरूष 19 जना महिला रहेका छन् भने घाइते हुनेहरूमा 442 जना पुरूष र 174 जना महिला रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभएको छ। प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार बितेको एक वर्षको अवधिमा जिल्लामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका 689 जना फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्ने मध्ये 10 वर्षभन्दा बढ़ी सजाय तोकिएका 8 जना, 5 वर्षभन्दा बढ़ी सजाय तोकिएका 70 जना र बाँकी 5 वर्षभन्दा कम सजाय तोकिएका फरार प्रतिवादी रहेका छन्। पक्राउ परेका फरार अभियुक्तहरूलाई अदालतले 246 वर्ष 3 महिना 24 दिन कैद तथा 1,42,42,200 रूपियाँ जरिमाना गरिसकेको छ। प्रहरी उपरीक्षक श्रेष्ठले अन्य फरार प्रतिवादीहरूलाई समेत पक्राउ गर्ने गरी प्रहरीले खोजतलाश जारी राखेको बताउनुभयो। आर्थिक वर्ष 2082-83 गरिएका गतिविधिबारे जानकारी दिने उद्देश्यले शुक्रबार जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलनको आयोजना गरेको थियो, जसमा प्रहरी प्रमुख श्रेष्ठले विगत एक वर्षमा गरिएका कार्यहरूको विस्तृत जानकारी गराउनु भएको थियो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक धार्मिक र जातीय सद्भाव कायम राख्न प्रदेशवासीमा अपील गर्नुभएको छ। कोशी प्रदेशको सुनसरीको देवानगंज सहितका क्षेत्रमा हालै भएका दुःखद घटनापछि उत्पन्न परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले संयमता अपनाउन आग्रह गर्नुभएको हो। मुख्यमन्त्री आचार्यले जारी गर्नुभएको अपीलमा शान्ति अमन चयन र आपसी भाइचारा कायम राख्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभएको छ। घटनापछि उत्पन्न विषम परिस्थितिलाई सामान्य बनाउन 3 तहका सरकार र सम्बन्धित निकायबाट प्रभावकारी प्रयास भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले नागरिकहरूलाई सुरक्षित र शान्तिपूर्ण वातावरणमा जीवनयापन गर्ने अवस्था सिर्जना गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनु भएको छ। गौतम बुद्धको जन्मस्थल लुम्बिनी प्रदेश सदियौंदेखि विभिन्न जातजाति भाषाभाषी र धर्मका समुदाय बीचको सह अस्तित्व सहिष्णुता र सद्भावको भूमि रहेको उल्लेख गर्दै उहाँले यही पहिचानलाई अझ बलियो बनाउन आग्रह पनि गर्नुभएको छ। मुख्यमन्त्री आचार्यले परिस्थितिलाई थप बिग्रन नदिए ऐतिहासिक सद्भाव एकता र आपसी भाइचारालाई मजबूत बनाउन राजनीतिक दल नागरिक समाज धार्मिक गुरू तथा सम्पूर्ण प्रदेशवासीहरूको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ। दाङ जिल्ला अदालतले 6 वर्षीय बालिकामाथि बाल यौन दुरूपयोगको ठहर गर्दै सशस्त्र प्रहरीका एक जवानलाई कैद र जरिमानाको फैसला सुनाएको छ। 2081 साल असोज 24 गते भएको घटनामा जिल्ला अदालत दाङले रोल्पा नगरपालिका 10 घर भई सशस्त्र प्रहरी बल ज्वालामयी गण भालुबागमा कार्यरत भरत रोका मगरलाई 1 वर्ष 6 महिना कैद र 15,000 रूपियाँ जरिमाना तोकिएको छ। साथै पीड़ित बालिकाका लागि प्रतिवादीबाट 25,000 रूपियाँ क्षतिपूर्ति भराउन आदेश गरेको छ। राप्ती गाउँपालिका वडा नम्बर 1 पाखापानी स्थित सशस्त्र प्रहरी बल नेपाल 29 नम्बर ज्वालामाई गणमा कार्यरत जवान भरत रोका मगर र रेमन पच भैयाले 2081 असोज 24 गते बड़ा दशैंको फूलपातीका दिन लिंगे पिङ खेल्न आएकी बालिकामाथि ललाई फकाई गरी करणी गरेको आरोप बालिकाका परिवारले लगाएका थिए। स्वास्थ्य परीक्षणका क्रममा जबरजस्ती करणी ठहर नभएपछि आरोपीमाथि बाल यौन दुरूपयोगको मुद्दा दायर भएको थियो। यस मुद्दाका अर्का आरोपी रेवन पच भैया मगरको भने अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालयको हिरासतको शौचालयमा 2081 कार्तिक 12 गते आत्महत्या गरेका थिए। घोराई उपमहानगरपालिकाले फेरि भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको लगत संकलन गर्ने भएको छ। उपमहानगरपालिकाले एक सूचना जारी गर्दै साउन 15 गते अर्थात आजदेखि 21 गते भित्र भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई आफ्ना सक्करी कागजात सहित आवेदन दिन भनेको छ। घोराई उपमहानगरपालिका भित्रका नागरिकहरूले आफ्ना सम्पूर्ण सक्करी कागजात सहित आवेदन दिन
उपमहानगरपालिकाले भनेको छ। यस अघिका संकलित कागजातहरू गत भदौमा भएको जेएनजे आन्दोलनका क्रममा आगजनी भई सबै नष्ट भएको हुँदा पुनः आवेदन संकलन गर्न थालिएको उपमहानगरपालिकाले जनाएको छ। उपमहानगरपालिकाले आवेदनका लागि परिवार मूलीको नागरिकता र अन्य सदस्यहरूले नागरिकता प्राप्त गरेको भए सबैको नागरिकता प्रमाणपत्र प्रतिलिपि नाता प्रमाणपत्र प्रतिलिपि आफूले जग्गा उपभोग गरेको भए उपभोग गरेको जग्गाको प्रमाणपत्र प्रतिलिपि बैंक खाता प्रयोग गरेको भए परिवारका सबैको बैंक खातावालाको बैंक खाता विवरण बुझाउन भनेको छ। र घोराई उपमहानगरपालिका 13 स्थित ज्यामिरे दह सामुदायिक वन उपभोक्ता समूहले आज ज्यामिरे दह परिसरमा सामूहिक वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। पर्यावरण संरक्षण जैविक विविधताको प्रवर्धन तथा पर्यटकीय क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो। समूहकी अध्यक्ष रीना बस्नेतका अनुसार सामुदायिक वन क्षेत्रभित्र रहेको प्रसिद्ध पर्यापर्यटकीय गन्तव्य ज्यामिरे दह तथा नागगुफा परिसरमा विभिन्न प्रजातिका फूलका बिरूवाहरू रोपिएको छ। प्राकृतिक सम्पदाले भरिपूर्ण यस क्षेत्रलाई अझ आकर्षक हरियालीयुक्त र पर्यटन मैत्री बनाउने लक्ष्य सहित सामूहिक रूपमा वृक्षारोपण गरिएको उहाँले बताउनुभयो। कार्यक्रममा सामुदायिक वन उपभोक्ता स्थानीय बासिन्दा तथा समूहका पदाधिकारीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले वृक्षारोपण मात्र नभई रोपिएका बिरूवाको संरक्षण नियमित हेरचाहमा पनि सबैले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिएका छन्। 483.5 हेक्टर क्षेत्रफलमा फैलिएको ज्यामिरे दह सामुदायिक वन जैविक विविधता हरियाली र प्राकृतिक सौन्दर्यका कारण दाङ जिल्लाको महत्वपूर्ण पर्यापर्यटकीय गन्तव्यका रूपमा परिचित छ। हवस्त, राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यही मध्यपश्चिम हाइलाइटसँगै आजका लागि दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। भोलि बिहान 5 बजेको घड़ीसँगै हामी फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबै आज्ञा चाहन्छौ। नमस्कार, शुभरात्रि।

प्रभाग दाम सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

0: हरी हरी।
1: हे राम राम राम राम कृष्ण पक्ष औसीको मध्य रातमा हात खुट्टामा फलामका साङ्लाले बाँधेर राखिएकी देवकीको गर्भबाट आठौं सन्तानको जन्म भयो। आकाश गर्जो पानी पर्यो मुसलधारे पानीले यमुना नदी नै उर्लेर सारा तट नै जलमग्न भयो। ए बाबु हो
0: हजुर।
1: त्यसपछि यो बालकलाई गोकुल पुर्याउ भन्ने आकाशवाणी भयो। आकाशवाणी त भयो बाहिर निष्पट अँध्यारो छ मान्छे बगाउला झैं झरी बर्सेको छ। त्यो भन्दा पनि ठुलो वासुदेवलाई साङ्लाले बाँधिएको छ। बिचरा वासुदेवलाई अब चिन्ता पर्यो। सुन्यौ
0: कस्तो चिन्ता?

0: हरि हरि।
1: हे राम राम राम राम, वासुदेवले आँखा भरि आँसु पारे। म यस्तो स्थितिमा छु, यो बालकलाई कसले गोकुल पुर्याइदेला। तुरुन्तै अनौठो चमत्कार भयो, हात खुट्टामा बाँधिएका साङ्ला खोलिए। वासुदेवले कृष्णजीलाई समाति हिँड्न खोजे, जेलका फलामे ढोका खुले। अघिसम्म खडा द्वारे पाले, निद्राले घुर्न थाले। मुसलधारे झरी रोकियो, वासुदेवले कृष्णलाई टोकरीमा राखेर। जलमग्न यमुना पस्ता, यमुना नै घटेर सानी भइन्। सुन्यौ
0: अनि के भयो?

0: हरी हरी।
1: हे राम राम राम राम, बहिनी देवकीको गर्भबाट जन्मिने आठौं सन्तान कंसको काल। जन्मेका सातैवटा अब शिशुहरु मारेको कंसले अब आठौं सन्तान जन्मेको थाहा पाई। बहिनी देवकीको अघि आयो, नवजात शिशु हातमा लियो। आठौं सन्तान त बालक जन्मनु पर्ने, अचम्म बालिका कसरी भयो? कंस अट्टहास हाँस्यो, मेरो काल बनेर आए कि त भनी भुइँमा पछार्न खोज्दा के भयो
0: भन्नुस् न।

0: हे
1: राम राम राम राम। जब भुइँमा पछारे कि बालिका आकाश तर्फ गई, बिजुली चम्क्यो, अनौठो आकाशवाणी भयो। एक अंश तलाई मार्ने बालक त गोकुलमा जन्मिसकेको छ, तेरो अन्याय अत्याचार र घमण्डको अन्त्य आइसकेको छ। हाँस कति हाँस्छ सास, अब पालो देवहरूकै हो, सज्जन र न्यायीहरूकै हो। नारायण
0: हरि हरि।

0: हे राम राम राम राम अब यशोदाको कोखबाट जन्मेकी बालिकालाई वासुदेवले उसै गरी समातेर मथुरा फर्के अनि तिनलाई देवकीको काखमा ल्याएर राखिदिए। बालिका रुन थालिन्, द्वारपाले बिउजे, ढोके बिउजे, सारा सिपाही र भारदार बिउजे। कोही देवकीको सन्तान समात्न पुगे, कोही कंसलाई आठौं गर्भ जन्मेको खबर गर्न पुगे। कंस होरी बतासे आयो, देवकी रुन थालिन् के भन्दै
1: खैहरी।

0: हरि हरि।
1: हे राम राम राम राम, भगवान बालकृष्ण खेल्नुहुन्छ यशोदा मैयाको काखमा, मथुरा छोडी गोकुलकै वनपाखमा, कहिले ग्वाला बनेर साथी सङ्गीहरूसित, कहिले कहिले बाँसुरी बजाउँदै मिठो गीत, गोकुलवासीहरूको चिन्ता हरे झैं भएको छ, दिन फर्के झैं लागेको छ, किन
0: किन हो किन,
1: मनमा आगोको राको छ, किन हो यस्तै लागेको छ, सायद सायद भगवान श्री कृष्णको आगमनले पो हो कि, नारायण
0: हरि हरि।

0: हरी हरी।
1: राम राम राम राम यशोधालाई हैरान पार्ने, दही चोरेर खाने गोपिनीलाई रन भुल्लाई पार्ने, मायाको दियो बाल्ने गोकुल गोकुलवासीहरूलाई, गोवर्धन पर्वत उचाली भवसागर तार्ने, बलवान मामा कंसलाई मार्ने, तर राधिकाको माया जालमा हाँसेर हार्ने।

0: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
1: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू
2: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
0: अनुहारका हड्डी भाँचिएको जोड्ने,
2: दाँतको एक्सरे सेवा,
0: सामान्य तथा जटिल दाँत निकाल्ने,
2: फिक्स तथा झुट्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
0: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
2: मेसिनबाट जरेदेखि दाँत फरिने,
0: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
2: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
0: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
2: साथै
1: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
2: बाङ्गोटिङ्गो दाँत तार बानेर मिलाउने सुविधा पनि छ।
3: सम्पर्क डिनोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
4: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
5: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा,
5: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डाइनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि। सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: कोकोनट चोकोनट भिटा मिल्क बटर पैक क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोकोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अद्गुरी
2: के तपाईलाई पायल फुस्फुस फुस्फा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने यी बग्ने गुदद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
3: हजुर बुटोल अमरपथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471993944 98471993944
5: मध्य पश्चिम FM 91.4 मेगाहर्ट्ज़

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज प्रविधिबाट प्रशोधित राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: पूर्गुदारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क सुर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर हरवेन्द्र केसी फोन नम्बर 082-5630-021 र होटल डाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-377
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 चुलिसपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
3: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
4: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था शारीरिक मिर्गी निन्द्रा नलाग्ने रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था युनिचमा कमी शरीर साथै तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
5: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिंखडा
4: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसी चोक दाङ सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 98479-3570
1: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
6: विशेषज्ञ डाक्टरी सेवाहरू
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुगिरीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
6: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
7: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
6: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
6: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
1: सम्पर्क फोन 082-5590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
8: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com

0: राप्ती इंजीनियरिंग कलेज घोराई दांग को भर्ना संबंधी सूचना।
1: स्थापना को पहिलो ब्याचमै इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पांचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपाल द्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूई द्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इंजीनियरिंग कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इंजीनियरिंग कलेज गोराही दाङ।
0: सम्पर्क फोन नम्बर 0825526601, सम्पर्क मोबाइल नम्बर 98578935990, 98578135684 र 98578320170।
1: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इंजीनियरिंग र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
0: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
2: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
2: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, आछु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक बाङ्गो भएको, नाक बज्ने,
0: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको, थाइराइड, घाँटी दुख्ने, केही अड्किएको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा बोली नफुट्ने, टन्सिल आइरहने, साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
2: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
0: बिरामी जाँच्ने मिति यही श्रावण 23 गते शनिबार,
2: समय बिहान 10 बजेदेखि।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
0: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बालमन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479193 र 98128098। होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
3: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
0: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
0: नोट: यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578 34910।
0: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको, घोराई 15 शहीद गेट दाङ।

0: आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz। सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: आया, मम्मी मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बङ्गो आयो। साथीहरू सधैँ जिस्किरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खुवाईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
0: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, CMS चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन।